0: उपचार गर्नका लागि पनि काठमाडौँ आउनुपर्ने बाध्यता छ, व्यक्तिहरूको मानसिकता चाहिँ त्यो छ, काठमाडौँ नै उपचार गराउन जानुपर्छ भन्ने मानसिकता हट्न सकेको छैन। अब यो मानसिकता हटाउने कसरी, के यो वास्तविकै हो कि अथवा हामीले विभिन्न काठमाडौँ बाहिरका सहरहरू स्थानहरूमा चाहिँ उपचार सेवा अझै प्रभावकारी बनाउन सकिरहेका छैनौँ कि त्यहाँ दक्ष चिकित्सकहरू नभएका हुन् कि, के लाग्छ यहाँलाई?
1: अब यो विकेन्द्रीकरण भन्ने शब्द जुन संसारभर नै व्याप्त छ नि, यो विकेन्द्रीकरण र यो डेमोक्रेटाइजेसन भन्छ नि लोकतान्त्रिकरण, यो भनेको स्वास्थ्य क्षेत्रमा पनि आउनुपर्ने हुन्छ। क्रमशः पहिलाको हेरिकन अहिले तपाईँ याद गर्नुभयो भने जिल्ला जिल्लामा डिएम गरेको, एमसिएच गरेको विशेषज्ञमा पनि अति विशिष्टकृत तवरको सेवा पनि सुरुवात भइसकेको पनि अवस्था छ। पहिला हेरिकन धेरै मसिन्सहरू पनि नयाँ नयाँ आएका छन्, धेरै सुधार भएको छ। यसको अर्थ हामी चाहिँ यसमा तृप्त हुने भन्ने चाहिँ होइन, कुनै दिन पनि अगाउनु हुँदैन स्वास्थ्य क्षेत्रको सुधारबाट। अब यसलाई चाहिँ क्रमशः स्वास्थ्य क्षेत्रको नियमनकारी निकायहरूलाई पनि थप सबल बनाएर सम्पूर्ण पक्षहरू चाहिँ नि परिचालन गरेर एउटा प्रणालीगत रूपमा लग्नुपर्छ क्या, जस्तो छुट्टा छुट्टै होइन कि एउटा साइन्स चाहिँ सर्भिस चाहिँ सिस्टम बनिनुपर्ने प्रकृतिको हो यो स्वास्थ्य सेवा भनेको, यसलाई प्रणालीगत नै लग्नुपर्ने हुन्छ। र अनि जहिले पनि सोच्दाखेरि हामीले लेट्स से उता दार्चुलामा कोही बिरामी भयो भने ऊ कसरी आइपुग्छ, उनी कसरी आइपुग्छन् भन्ने प्रकृतिले चाहिँ व्यवहारिक रेफरल नेटवर्क र प्रणालीमा सोच बनायो भने यसको धेरै अर्थमा समाधान हुन्छ भन्ने लाग्छ।
0: भनेपछि हामीसँग स्वास्थ्य संस्थाहरू पर्याप्त छन्, अब उपकरणहरू पनि नयाँ नयाँ थपिँदैछन्, अब यसको समुचित प्रयोग भनौँ न नेटवर्किङमा यिनीहरूलाई चाहिँ आबद्धता गर्न सके काठमाडौँ आउनुपर्ने,
1: एकदमै हजुर। यो स्वास्थ्य क्षेत्रको इतिहासलाई नै खेलाउने हो भने पनि यो छुट्टा छुट्टै म्युजिक निस्किँदैन क्या, त्यहाँ जस्तो तबला हार्मोनियम गिटारको बिचमा चाहिँ अर्केस्ट्रा मास्टरले वा नोटेसन दिनले दिएर मात्र एउटा म्युजिक निस्किन्छ नि, सङ्गीत निस्किन्छ भनेको जस्तै। अब यसलाई चाहिँ सुरताल भरेर भएकै कुराहरूलाई प्रणालीमा लग्ने, नेटवर्कमा लग्ने अब राइट टाइम पनि हो। पहिला हेरिकन अब हामी सानो कुरालाई पनि नेपालमै नभएर अन्त जानु पर्थ्यो भने अब धेरै कुरालाई त विदेश जान सोच्नै परेको छैन नि त, होइन? जस्तो धेरै कुरा अब अहिले चाहिँ काठमाडौँमा पाउने धनगढीमा पाउन थालेको छ, धनगढीमा पाउने उता बैतडीमा पाउन थालेको छ, अब बिस्तारै तल तल गएको अवस्था छ। यसलाई एउटा प्रणालीमा लग्ने गरेर बहस छेडिनु चाहिँ पर्छ।
0: जस्तो अब स्वास्थ्य बिमा बोर्डमा आबद्धतामा हुने अस्पतालहरूको संख्या 501 रहेको छ, अब यो
1: 501 अस्पताल
0: हजुर कति पर्याप्त हो? अब सबै जिल्लाहरूमा यहाँ यो बोर्डको सेवा भनौँ न विस्तार भइरहँदा यो संख्या पर्याप्त हो कि यहाँहरू अब यसलाई थप्दै जानुहुन्छ कि?
1: यो पर्याप्त होइन, किनभने कानुनले नै, स्वास्थ्य बिमाको ऐनले नै स्पष्ट कार्यादेश के दिएको छ भने सबैलाई अनिवार्य रूपमा स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्छ। कम्तीमा स्वास्थ्य बिमाको यो प्रकृतिको कार्यक्रममा सबैजना आउनुभयो भने एउटा बेसिक लेभलको लोड बियरिङ हुन्छ क्या, त्यसपछि अनि थप उपचारको लागि थप कार्यक्रम स्किमहरू बन्न सक्छन्। अब यो सबैजना आउने क्रममा औपचारिक क्षेत्रलाई भित्र्याउने क्रममा चाहिँ यो 501 त्यो पनि सरकारी अस्पताल मात्रै भएर पुग्दैन। तर अब के हो भने यसमा चाहिँ सुझबुझपूर्ण ढङ्गले एउटा परिपक्वताको कम्पोनेन्टलाई पनि विचार गरेर मात्रै अगाडि बढ्नुपर्ने भएर अहिले 501 हो। त्यसपछि त यता सेवाग्राही पनि थपिनुहुन्छ, सेवाको प्रकृतिहरू पनि थपिन्छन्, सेवाको गुणस्तर पनि थपिन्छ भने सेवा प्रदायक अर्थात् अस्पताल त थपिनुपर्छ नै।
0: अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ, अब यो अन्त्यमा जसरी यसअघि स्वास्थ्य बिमा कार्यक्रममा जुन खालको भुक्तानीमा अस्पतालहरूमा भुक्तानीको समस्याका कारण अस्पतालहरूले यो सेवा बन्द गर्नु परेको थियो, अब यो यी यावत समस्या समाधानका सन्दर्भमा यहाँ अब यो नेतृत्व बोर्डको नेतृत्व सम्हालेर आइरहँदा अब मन्त्रालयको प्रतिबद्धता र यहाँको सक्रियताले अब यी अघिल्ला समस्याहरू समाधान गर्ने नै छ। अब यो

0: समाधानतर्फ अब स्वास्थ्य बिमामा आबद्ध जुन व्यक्तिहरू छन् उनीहरूले चाहिँ अस्पतालमा सहजै ढङ्गले चाहिँ सेवा पाउने र अस्पतालहरूले चाहिँ यसको सहजै भुक्तानी पाउने सन्दर्भमा अब अन्तिममा के भन्नुहुन्छ यहाँ?
1: अब यो प्रयास चाहिँ समष्टिगत र एकदमै यो मल्टिल्याटरल भन्छ नि, यो बहुसरोकारवाला त्यो प्रकृतिको छ। यसलाई चाहिँ नि हामी अस्पतालहरूसँग पनि संवाद सुरु भइसकेको छ। त्यहाँ आउनेको झ्यालै ढोकाबाट नै टिकट काट्ने बेलादेखि नै कसरी चाहिँ उहाँहरूलाई एकदमै सहजता दिने भन्ने खालकोमा कुराकानी चलि नै राखेको छ। अब बोर्डभित्र प्रणालीगत सुधारको काम भइराखेको छ, त्यसै गरेर अन्य मन्त्रालय र नेतृत्व लिनुभएकोहरू राजनीतिक दलहरूलाई पनि हामीले हाम्रो कुराहरू राख्ने उहाँहरूको भ्युजहरू लिने काम सुरु गरिसकेका छौँ। अब यो बहुपक्षीय सक्रियतासँगै क्रमशः एकै दिनमा सुधारको सङ्केत नदेखिएला, तर यसमा मनकै आशा गर्ने ठाउँ रहने गरेर हामी अगाडि बढेका छौँ। यो सुनिराख्नुभएका सबैलाई यो विषयमा म बोर्डको अध्यक्षको नाताले सबै टिमको तर्फबाट आश्वस्त छु, तुल्याउन पनि चाहन्छु।
0: हुन्छ त डाक्टर साहब, कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
1: हस्, यो मौकाका लागि यहाँहरू सबैलाई धन्यवाद।
0: हामी कुराकानी गर्दै थियौँ स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर सुभाष प्याकुरेलसँग। विशेष गरी स्वास्थ्य बिमा बोर्डले अहिले गरिरहेका कामहरू, यसअघि स्वास्थ्य बिमाका सन्दर्भमा समय समयमा उत्पन्न हुने जटिलता र यो समस्या समाधानका लागि बोर्डले गरिरहेका प्रयासहरू, सँगै नेपालको स्वास्थ्य सेवाको पछिल्लो सन्दर्भमा केन्द्रित रहेर आजको अन्तरसंवादमा हामीले कुराकानी गर्यौँ। भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 10 गते सांसदहरूको प्रश्नको प्रतिनिधि सभामा जवाब दिनुहुने, देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोबाट प्रभावितहरूको राहत, उद्धार र पुनस्थापनामा ध्यान दिन सरकारसँग सांसदहरूको माग, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाका प्रधान सेनापतिलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान, आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावनाबीच सतर्कता अपनाउन सरकारको आग्रह, र इरानसँग जारी वार्तामा ओमनले अवरोध गरे बम आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा यही भदौ 10 गते बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाउनु भएको प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराउनु भएपछि सभामुख अर्यालले रुलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभामुख डोलप्रसाद अर्यालले हिजो निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा मन्त्री बादीले नै प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको, जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकताका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाढी र पहिरो प्रभावितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार, क्षतिपूर्ति, पुनस्थापनाको माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा पहिरोमा परि पछिल्लो 2 सातामा 22 जनाको मृत्यु भएको र 2 जना घाइते भएको बताउनु हुँदै बेपत्ता भएकाहरूको खोजतलास र उद्धारका संयन्त्रहरू चुस्त हुनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले राहत सामग्री तत्काल पुर्याउन र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण सड़क दुर्घटना बढेको, खानेपानीका संरचना र विद्युतका संरचना भत्किएको लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो। विदेशमा कामका सिलसिलामा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन ढिलाइ भइरहेको र जाजरकोटका भूकम्प पीडितको पुनस्थापनामा सरकार जिम्मेवार नबनेको लगायतका विषयमा सांसदहरूले उठाउनु भएको विषयमा 3 दिनभित्र जवाब दिन सभामुख टोलप्रसाद अर्यालले हिजो सरकारलाई निर्देश पनि गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बोलाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाका सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहिआएको छ। 3 दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउनुभएका सेनाध्यक्ष सेठले हिजो दर्जानी चिन्ह ग्रहण गर्नुभएको हो। भारतीय स्थल सेनाध्यक्ष सेठ हिजो नेपाली सेनासँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागी हुनुभएको नेपाली सेनाको सूचना निर्देशनालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकता अनुसार कानून बनाइनुपर्नेमा जोड दिनुभएको छ। संहिता दिवसका अवसरमा हिजो काठमाडौँमा आयोजित समारोहमा सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षा अनुसार कानूनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। कानून निर्माणसँगै कार्यान्वयनको अवस्थाको अध्ययन, समीक्षा तथा आवश्यक सुधारका लागि सरकारलाई मार्गदर्शन गर्ने र संसदीय निगरानी गर्ने जिम्मेवारी पनि संघीय संसदको रहेको सभामुख अर्यालले बताउनुभयो। उहाँले कानून नागरिकलाई न्याय, सुरक्षा, समानता र अवसर प्रदान गर्ने माध्यम भएकाले कानूनको वास्तविक उद्देश्य प्रभावकारी कार्यान्वयनबाट मात्र पूरा हुने बताउनुभयो। प्रभावकारी कार्यान्वयन न्यायिक तथा प्रशासनिक संस्थाहरूको सुदृढीकरण र नागरिकमा कानूनी सचेतना वृद्धि आवश्यक रहेको उहाँले बताउनुभयो। कानुनी प्रावधानहरूले जात, धर्म, लिङ्ग, वर्ग वा अन्य कुनै आधारमा विभेदको अन्त्य गर्दै प्रत्येक व्यक्तिको मौलिक हक, स्वतन्त्रता र मानवाधिकारको सम्मान एवं संरक्षण सुनिश्चित गर्नुपर्नेमा सभामुख अर्यालले जोड दिनुभयो। कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मुलुकी संहिता समय अनुकूल संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले मुलुकी संहिता न्यायमुखी, नागरिक मैत्री र कानून गर्न सकिने गरी संशोधन गर्ने तयारी अघि बढाइएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठकमा हिजो संक्रामक रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगार नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। सांसदहरूको प्रश्नको जवाफमा मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ सरकार, प्रदेश र स्थानीय तह तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई एवं डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले बाढी र पहिरोमा परि देशभर दर्जनौंको मृत्यु भएको र घाइते भएको सन्दर्भमा स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीडितहरूलाई समयमा उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको बैठक भोलि बुधबार दिउँसो 1:15 बस्नेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। प्रदेशसभामा कायम 83 71 सांसद मतदान प्रक्रियामा सहभागी हुनुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले हिजो भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूबीच अन्तर सरकार सहकार्य र समन्वयका विषयमा छलफल भएको हो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा संघ सरकारको ध्यानाकर्षण गराउनुभयो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 बिहिबार अपरान्न 4 दावी पेश गर्न आह्वान गर्नुभएको छ। नेपालको संविधान बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको हो। यसअघि प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो आफ्नो पदबाट राजीनामा दिनुभएको थियो। काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका 1 स्याउथलीमा हिजो भएको जीप दुर्घटनामा मृत्यु भएका दुवैजनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा खानीखोला 2 24 अनिता मोक्तान र खानीखोला 4 61 कलक बहादुर माझी रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका 5 नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी उपचारार्थ धुलीखेल अस्पताल पुर्याइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ सरिरहेकाले आज र भोलि सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना औल्याएको छ। प्राधिकरणले सतर्कता अपनाउन सबैमा आग्रह पनि गरेको छ। प्राधिकरणले हिजो पत्रकार सम्मेलन गरी जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्कता अपनाउन सूचना जारी गरिएको र 600 भन्दा बढीलाई खोज एवं उद्धारका लागि तयारी अवस्थामा राखिएको जानकारी दिएको छ। कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाडी भागमा बढी पानी परिरहेको र पहिरोका कारण जनधनको क्षति पनि भइरहेको जानकारी दिनुभयो। यस वर्ष मनसुन भित्रिएको 2 अवधिमा देशभर बाढी, पहिरो, डुबान जस्ता 1372 मनसुनजन्य घटना भएको प्राधिकरणले त्यस क्रममा जानकारी दिएको छ। त्यस अवधिमा जाजरकोट, रोल्पा, बाजुरा लगायतका स्थानमा भएका मनसुनजन्य घटनामा कम्तीमा 60 ज्यान गएको र 8 अझै बेपत्ता अवस्थामा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ। वर्षा लागेसँगै बाढी पहिरोको जोखिम बढेर गएको छ। धनकुटाको सागुरी गढी नगरपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम उच्च भएको स्थानीय संवाददाता ईश्वर थापा बताउँछन्।
3: सागुरीगढी गाउँपालिका वडा नम्बर 7 स्थित डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। 27 परिवार बसोबास रहेको गाउँको पूर्व र पश्चिम दुवैतर्फ पहिरो गएको छ। पूर्वतर्फ 2056 सालदेखि सुरु भएको पहिरोका कारण 7 परिवार विस्थापित भइसकेका छन्। अहिले उक्त पहिरो केही कम भए पनि 2075 सालदेखि पश्चिमतर्फ सुरु भएको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा छन्। भिरालो जमिन र दुवैतर्फका खोलाले पहिरो फैलाउँदै लगेपछि सिङ्गो गाउँ नै जोखिममा परेको स्थानीय जिते राईले बताउनु भयो।
4: पानी आउँदा नि बिस्तारै जाने, घाम लाग्दा पनि पहिरो जाने, पहिरोले त डडुवा टोलवासी नै उठ्ने खालको।
3: डडुवा गाउँ जस्तै सागुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। 10 वडा रहेको गाउँपालिकामा 2 दर्जन भन्दा बढी स्थान जोखिममा रहेका छन्, जसमा 1 दर्जन भन्दा बढी पहिरोले बस्तीलाई असर गरिरहेका छन्। वडा नम्बर 1, 5, 6, 7 र 10 पहिरोको समस्या बढी रहेको छ। गाउँपालिका भरि करिब 120 परिवार जोखिममा रहेको र 1 दर्जन भन्दा बढी परिवार विस्थापित भइसकेको प्राविधिक दीपक राईले बताउनु भयो।
5: अव्यवस्थित तरिकाले सडक निर्माण र हेभी कटिङहरू भएको कारणले ठाउँहरू चाहिँ अलिक विशेष सुक्खा क्षेत्र पनि भएको हिसाबले क्षेत्रहरू चाहिँ अलिक जोखिममा परेको देखिन्छ।
3: सागुरीगढी गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको छ। अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिरो तथा भूक्षय रोक्न वृक्षारोपण र पर्खाल निर्माणको काम भइरहेको तथा जोखिम अवस्था बारे भूगोलविद ल्याएर अध्ययन समेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो।
6: पछिल्लो पटक हामीले गाउँपालिकामा जुन बस्तीहरू स्थानान्तरण गर्नुपर्ने छ, त्यो बस्ती स्थानान्तरण गर्नको लागि भूगर्भविदहरू ल्याएर पनि यसको सर्वेक्षण गर्ने र त्यो टोललाई अन्यत्र स्थानान्तरण गर्नको लागि
3: कच्चा पहाड, भिरालो जमिन र खोला नालाका कारण गाउँपालिकामा पहिरो तथा भूक्षय बढेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्तिबीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनु भएको छ। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा विद्युत खेर जाने अवस्थाको अन्त्य गरी आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयले स्पष्ट कार्ययोजना अघि सारेको बताउनुभयो। उहाँले पुराना र जीर्ण संरचनाको प्रतिस्थापन, क्षमता वृद्धि, स्मार्ट प्रणालीको प्रयोग, चुहावट नियन्त्रण, माग व्यवस्थापन र सेवा प्रवाहमा डिजिटल प्रविधिको विस्तार अब विकल्प नभई आवश्यकता भएकाले त्यसको कार्यान्वयन गरिने जानकारी दिनुभयो। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघ बीच सहमति भएसँगै व्यवसायीहरूले घोषणा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम हिजैदेखि स्थगन भएको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको संघले जनाएको छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसायी बीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको अध्यक्ष डिक बहादुर खत्रीले जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। त्यसक्रममा दुईवटा 20 मेगावाट क्षमताका आयोजना बन्द भएका छन्। सड़क मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी गर्न नसकिँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 अन्य जलविद्युत आयोजना पनि प्रभावित भएका छन्। सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले उठाएको मागका सम्बन्धमा छलफल गर्न वार्ता टोली गठन गरेको छ। हिजो भएको छलफलपछि सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिनुभयो। पाल्पाका किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेती, अन्न बाली, फलफूल तथा नगदे बालीका रूपमा खुर्सानी, अदुवा, बेसार लगायतका उत्पादनको खेती गर्न लागेको लामो समय भए पनि बजारीकरणमा पनि समस्या हट्न सकेको छैन। पाल्पा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
7: खेतीयोग्य जमिन र उत्पादनको राम्रो सम्भावना भएको स्थानमा सिँचाइको उचित प्रबन्ध नहुँदा किसानले समस्या बिहोर्नु परेको छ। जिल्लामा उत्पादित खाद्य उपज लामो समयसम्म भण्डारण गर्ने चिस्यान केन्द्रको अभाव छ, जसले गर्दा किसानले बढी उत्पादन भएका कृषि उपज सडेर जाने समस्या छ। कृषि उपज उत्पादन भए पनि भण्डारण र बजारकै समस्या रहेको अगुवा किसान माया खत्रीले बताउनु भयो।
8: दाउरा लाउँछौँ, बियर जान्छ, बेच्ने ठाउँ नभएर दुःख पाछौँ, काँक्रा लाछौँ, सेबी लाछौँ, अनि आलु लाउँछौँ। लगाएर बेच्ने ठाउँ छैन, हामीलाई राम्रो गरेर बेचिदिने बजार व्यवस्थाको ठाउँ बनाइदिनु भए राम्रो हुन्थ्यो।
7: बिचौलिया मार्फत उत्पादन बिक्री गर्नुपर्ने बाध्यता, बजारसम्म कृषि उपज पुर्याउँदा लाग्ने ढुवानी खर्च तथा उत्पादनको मूल्यमा हुने उतार चढावका कारण किसानले लागत अनुसारको आमदानी गर्न नसकेको गुनासो गर्दै आएका छन्। उत्पादित वस्तुको बजार व्यवस्थापन राम्रो हुनुपर्ने किसानहरूको माग छ। विदेशबाट फर्किएर कृषि कर्म गर्नुभएका रिब्दीकोटका किसान गोविन्द केसीले उत्पादन राम्रो भए पनि बजार नपाएको दुखेसो गर्नुभयो।
9: कृषि उत्पादन राम्रो छ, बजारीकरण त्यति राम्रो छैन, उचित मूल्य पाइएको छैन, कहाँ लगेर बेच्ने भन्ने पनि समस्या।
7: पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन। कृषि गर्ने इच्छा हुँदा हुँदै पनि सिंचाई लगायतको समस्या रहेको किसान मनु खत्रीको भनाइ छ।
10: हामीलाई असुविधा धेरै कुराको छ, कृषि गर्न इच्छा छ तर कृषि गर्ने सुविधा पाइएको छैन, पानी छैन।
7: कृषि उत्पादनलाई व्यावसायिक र दिगो बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले सिंचाई, कृषि सड़क संकलन केन्द्र, शीत भण्डार, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता विषयमा दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठलाई हिरासत मुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता गर्न आदेश गरेको हो। पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा दायर गर्नुभएको बन्दी प्रतीक्षीकरणको रिटमाथि सुनवाई गर्दै न्यायाधीश द्वे डाक्टर नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले हिजो रिहा गर्न परमादेश जारी गरेको हो। सर्वोच्चको आदेश लगत्तै पत्रकार श्रेष्ठ हिरासत मुक्त हुनु भएको छ। हिरासत मुक्त भएपछि पत्रकार श्रेष्ठले आफूलाई अदालतले न्याय दिएको प्रतिक्रिया दिनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औराही नगरपालिकामा चापाकल अर्थात् धारा खरिद एवं वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथिली र तत्कालीन लेखापाल विजय कुमार यादव विरुद्ध जनही 36,13,031 रुपियाँ बराबरको बिगो दावी गरेको हो। त्यसै गरी तत्कालीन इन्जिनियर, आपूर्तिकर्ता तथा सञ्चालकहरूलाई पनि सजाय माग दावी गरिएको छ। देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको नेपाल आयल निगमले जनाएको छ। हिजो मात्र काठमाडौँ उपत्यकामा 52,576 सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ। उपत्यका बाहिर 75,158 सिलिन्डर ग्यास हिजो बिक्री वितरण गरिएको आयल निगमले जनाएको छ। प्रहरीले बाँकेको कोहलपुरबाट 13 किलो 64 ग्राम अफिम र 148 ग्राम चरेसहित 2 जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्ज र सुर्खेत स्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका 6 उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। रुकुम पूर्वका कर्णबहादुर बुढा र रुकुम पश्चिमका टोपजङ भन्ने टाइप सिंह गिरीलाई पक्राउ गरिएको हो। नेपाली र नेवारी भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। उहाँको आफ्नै निवास बुढा नीलकण्ठमा हिजो निधन भएको हो। शोभा भगवतीमा आज परम्परा अनुसार दाह संस्कार गरिने उहाँको परिवारजनले जनाएको छ। केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसालिने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग अहिले छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको हर्मुज जलडमरू पुनः खोल्ने विषय वार्ताको प्रमुख मुद्दाका रूपमा रहेको छ। पछिल्लो करिब 6 महिनादेखि युद्धका कारण हर्मुज जलडमरूमा अवरोध सिर्जना भइरहेको छ। यसैबीच इरानी अधिकारीहरूले ओमानसँग जलडमरू क्षेत्रबाट जहाज आवत जावत गराउने विषयमा सहमति नजिक पुगेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इरान र ओमानबीच पानी जहाज वारपार हुने मार्गको नक्साबारे समझदारी बनिसकेको र अब संयुक्त वक्तव्य जारी गरी बाँकी विवरण टुङ्ग्याइने बताउनु भएको छ। ओमानले इरानसँग वार्ता सहमतिमा पुर्याउन थालेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुनुभएको हो। पूर्वी भारतमा भगवान शिवको पूजा र जल अर्पण गर्न हिजो सोमबार भेला भएका कम्तीमा 15 जनाको 2 छुट्टा छुट्टै घटनामा मृत्यु भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्। पश्चिम बङ्गाल राज्यको तारापीठमा रहेको एउटा होटलमा लागेको आगलागीबाट पनि हिजै 8 जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: चालु आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अङ्कले वृद्धि भएको छ। कुल 4,21,10 करोड पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1,32,85,00,000 अर्थात् लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92,22,00,000,000 रुपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84,46,00,000,000 राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मसान्तसम्म सरकारले 41,88,58,00,000 रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46,30,00,000 रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थ मन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नु भएको हो। साउन 16-31 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रुपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृङ्खलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10,00,000 प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री वाग्लेले 10,00,000को चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृङ्खला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा सातको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 2.01 अङ्कले घटेर 2,641.82 कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1,19,32,000 किता शेयरहरू 5,52,55,00,000 रुपियाँमा किनबेच भएका छन्। सोमबार बजारमा 13 उपसमूह मध्ये 5 उपसमूहको मूल्य बढेको छ भने 8 उपसमूहको मूल्य घटेको छ। तुलसीपुर उपमहानगरपालिका मोतीपुरका किसानले तरकारी खेती गरेर राम्रो आमदानी गरेका छन्। सरकारी निकाय तथा स्थानीय विभिन्न संघ संस्थाहरूले तरकारी खेतीका लागि प्रशिक्षण र प्रोत्साहन दिएसँगै व्यावसायिक रूपमा तरकारी खेती सुरु भएको स्थानीय किसान यज्ञ खत्रीले बताउनु भयो। आफूले 1.5 बिघामा तरकारी खेती गर्ने गरेको उल्लेख गर्दै खत्रीले त्यहाँका स्थानीयले तरकारी खेतीबाट पक्की घर समेत बनाउन थालेको जानकारी दिनुभयो। स्थानीय किसान दीपक चौधरीले 7 कट्ठामा तरकारी खेती गरेर वार्षिक 4,00,000 भन्दा बढी आमदानी गर्नु भएको छ। सोही ठाउँका अर्का किसान जगुराम चौधरीले पनि काउली आलु टमाटर बोडी उत्पादन गर्दै आउनु भएको छ। उहाँले 1 बिघा भन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेर यस वर्ष 8,00,000 भन्दा बढी आमदानी गरेको जानकारी दिनुभयो।
13: अर्जुन कुलुङ राई र मन्जु सुनवार क्यागेट अल्ट्रा 2026 पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिला मन्जु पहिलो भएका हुन्। अर्जुनले 33 लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे। यसअघि 32 लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लुप पूरा गरिन्। यसअघि 12 लुपको कोर्स रेकर्ड गरेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनै 30,000 नगद पुरस्कार हात पारे। दोस्रोदेखि 10 औं स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले 1 लुपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो नगर्न सक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल फ्रान्स अमेरिका डेनमार्क नर्वे स्विजरल्यान्ड लगायत राष्ट्रका 65 प्रतिस्पर्धी सहभागी थिए। दौड चन्दागिरी नगरपालिकाको मच्छी गाउँबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुङ्गिएको थियो। ब्यागेट अल्ट्राको विश्व च्याम्पियनसिप सन् 2026 अक्टोबर 17 पोखरामा हुने आयोजकले जनाएको छ। क्यामरूनले पहिलो पटक महिला अफ्रिका कप अफ नेसनको उपाधि जितेको छ। फाइनलमा प्रतियोगिताको पहिलो पटक सहभागी मालावीलाई 3-0 गोलले पराजित गर्दै क्यामरूनले ऐतिहासिक सफलता हात पारेको हो। क्यामरून यसअघि 3 पटक फाइनल पुगे पनि तिनै पटक नाइजेरियनसँग पराजित भएको थियो। नाइजेरिया महिला अफ्रिका कप अफ नेसनको 10 पटकको विजेता हो। पछिल्लो संस्करणमा भने क्यामरून प्रतियोगिताका लागि छनौट हुन सकेको थिएन।
2: अझै बम अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थान, त्यसै गरी पहाडी भागका धेरै स्थान र तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.2 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:29 भयो भने सूर्यास्त भरे साँझ 6:45 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 10 गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिनुहुने, देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोबाट प्रभावितहरूको राहत उद्धार र पुनस्थापनामा ध्यान दिन सरकारसँग सांसदहरूको माग, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय स्थल सेनाका प्रधान सेनापति धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान, आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावनाबीच सतर्कता अपनाउन सरकारको आग्रह, र इरानसँग जारी वार्तामा ओमनले अवरोध गरे बम आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
14: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
15: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज

0: नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको सभ्यताको इतिहास निकै प्राचीन, गहिरो र विविधताले भरिएको छ। हाम्रा हिमाल, पहाड र तराईको माटोभित्र धेरै सभ्यताका कथा लुकेका छन्। ती मध्ये किराँत सभ्यता हाम्रो राष्ट्रिय परिचयको जरा मानिन्छ। हामी प्राय नेपालको सभ्यताको कुरा गर्दा आर्य, बौद्ध वा वैदिक संस्कृतिको चर्चा गर्छौँ, तर वास्तवमा ती सबै सभ्यताका जराहरू यस किराँत सभ्यतासँग मिसिएका छन्।
0: राजा एलम्बरदेखि किराँत राजाहरूले नेपाललाई केवल शासनले होइन संस्कृति, धर्म र दर्शनले पनि समृद्ध बनाए। त्यो समय नेपाललाई किराँत देश भनेर चिनिन्थ्यो, जहाँ प्रकृति, मानवीयता र श्रद्धाको एक अद्भुत सह अस्तित्व देखिन्थ्यो। किराँत सभ्यताको आधार प्रकृति पूजा, सत्य, शुद्धता र सह अस्तित्वमा टिकेको थियो। वन, पहाड, नदी, सूर्य, चन्द्रमा, बोट बिरुवा र जनावरहरूसँगको आध्यात्मिक सम्बन्ध यस सभ्यताको मूल आत्मा हो। यसर्थ गत कार्यक्रमदेखि किराँत सभ्यताको इतिहास, परम्परा, संस्कृति र मूल्य मान्यता लगायत समग्र किराँत सभ्यताका सन्दर्भमा चर्चा प्रारम्भ गरेका छौँ। यस क्रममा आज पनि किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्नका लागि नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईसँग हामी जिज्ञासा सहित कुराकानीमा छौँ।
1: किराँत सभ्यताले नेपालको कला, वास्तुकला, लोक संस्कृति आदिमा कस्तो प्रभाव पारेको देखिन्छ?
2: निकै राम्रो प्रश्न गर्नुभयो पनि, तर एउटा रमाइलो के छ भने किराँत काल लाई एउटा स्वर्णिम काल पनि मानिन्छ। हुन त पछाडि लिच्छवी कालदेखि प्रारम्भिक रूपमा इतिहासले मानौ, किनभने लिखित परम्पराहरू त्यति बेलाका हामीले भेट्ने भनेकै अभिलेखहरू, मुद्राहरू लिच्छवी कालदेखि मात्रै पाइने भएकोले किराँत कालको बारेमा स्पष्ट रूपमा हामीले ऐतिहासिक मार्गदर्शन गर्न पाइनौँ। तर पनि पछिल्ला समयमा निस्किएका अभिलेखहरू, खास गरेर गोपालराज वंशावलीमा लेखिएका कुराहरू, कतिपय पुराणहरूमा पनि किराँत कालका यलम्बरका कथाहरू, त्यहाँका राजाका कुराहरू, त्यहाँका प्रसङ्गहरू आएकोले कतिपय हाम्रो कस्तो हुन्छ भने कुनै समुदायको लिखित परम्परा थिएन भने अन्य लिखित समुदायको आधारमा पनि त्यसको पत्ता लाग्छ। जस्तो कतिपय दर्शन, जस्तो हाम्रो एउटा रमाइलो पक्ष छ यो पूर्वीय दर्शनहरूमध्ये एउटा चारबाग दर्शन भन्ने, त्यसको सामग्री केही पनि पाइएन। चारबाग दर्शनलाई विरोध गरेका अरू दर्शनको खोतलेर सामग्रीबाट सिंह एउटा चारबाग दर्शनको विभाजन गरेको छ। त्यस्तै किराँतीहरूले आफ्नो इतिहास लेखेको उनीहरूको पालामा मुद्राहरू, सिक्काहरू, होइन, अभिलेखहरू, ताम्रपत्रहरू, शिलालेखहरू भनौँ, कुनै पनि चिजहरू पाइँदैन। तर लिच्छवी कालका इतिहासहरूमा त्यति बेला कुरा चर्चा गरेको पाइन्छ, गोपालराज वंशावलीमा त्यसको बारेमा चर्चा गरेको पाइन्छ, पुराणहरूमा, धेरै पुराणहरूमा पाइन्छ यस्तो यस्तो किराँतीहरू थिए भन्ने। त्यो आधारले पनि हामी के प्रामाणिक रूपमा भन्न सक्छौँ भने एउटा किराँत काल थियो सभ्यता, र त्यति बेला सिद्धार्थ गौतम पनि आएको भन्ने कुरा पनि आउँछ यहाँ प्रचार प्रसार गर्दै। र पद्मसम्भव जुन तिब्बतमा जानुभयो, यहाँ महायान प्रथाको एउटा प्रादुर्भाव गरेर उहाँले तान्त्रिक रूपमा पहिलो पटक उहाँले, त्यसपछि त्यो तन्त्रवाद फैलाउने क्रममा पनि यही किराँत क्षेत्रबाट अहिले जुन हामी अहिले जुन बुद्धिचित्तको प्रचार प्रसार भएको छ, यो त्यो क्षेत्रबाट हलेसी हुँदै माथि तिब्बत छिरेको भन्ने एउटा तान्त्रिक उहर पनि पाइन्छ। त्यसै भएकोले त्यति बेला प्रचार प्रसार गर्ने, र त्यति बेलै हाम्रा चाइनासँग, खास गरेर व्यापार कुराहरू त सिल्क रोडसँग त्यति बेलादेखि नै प्रारम्भ भइसकेको हुनाले पनि हाम्रा यहाँ कतिपय सामग्रीहरू पनि लाने, उताबाट पनि ल्याउने, अन्तर्राष्ट्रिय रूपमा पनि व्यापार व्यवसाय पनि सुरु गरिसकेको, र एउटा एकीकृत रूपमा राज्यलाई, जनतालाई, शासकले एउटा सेवामुखी काम गर्नुपर्छ भन्नेको आधार पनि खडा गरेको भन्ने कुराहरू चाहिँ अन्य वंशालीहरूबाट प्राप्त गर्न सकिन्छ। त्यसै भएकोले यहाँले भएपछि किराँत कालले एउटा नेपाली सभ्यता र संस्कृतिको जग राजनीतिक रूपमा पनि, संस्कृति र सभ्यताको रूपमा पनि केही न केही चाहिँ एउटा योगदान दिएको हामी सहज रूपमा भन्न सक्छौँ।
1: अहिले चाहिँ नेपालमा यो किराँत संस्कृति, सभ्यता र जुन धर्मको प्रभाव जुन छ, त्यो चाहिँ कस्तो कस्तो क्षेत्रहरूमा परेको देख्नुहुन्छ?
2: निकै राम्रो प्रभाव परेको छ, खास गरेर अहिले पछिल्ला जेनेरेसनहरूले यो उनीहरूको जुन मौखिक परम्परा थियो, मुन्धुमी परम्परा भन्छ, त्यो चाहिँ एक मुखबाट अर्को मुखमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक समाजबाट अर्को समाज र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको जुन मौखिक परम्परा छ, मुन्धुमी परम्पराहरू, त्यसलाई चाहिँ अहिले किराँती हुँ भन्ने जति पनि समुदायहरू छन् उनीहरू सबैले लिखित परम्पराहरूमा सबैले एउटा अभिलेखीकरण गर्दैछ, र लगभग 50-ै मुन्धुमहरू लिखित रूपमा प्राप्त हुँदैछ। अब अहिले चाहिँ कच्चा अवस्थामा मुन्धुमका त्यो कैरन भनौँ न, एक किसिमको कैरन भन्छ, त्यसरी यता वेदमा ऋचा भन्छौँ, र ऋचा वाचन गर्नलाई ऋषि ऋषि भने जस्तै, किनभने त्यो ऋचा जान्नेलाई ऋषि भने जस्तै, यता चाहिँ किराँतीहरूको चाहिँ ऋषिया भन्छ। लयात्मक रूपमै रागात्मक, अत्यन्त रागात्मक, त्यसलाई मैले एउटा सङ्गीत शास्त्रीय अध्ययन गर्नु पऱ्यो भनेर हाम्रो जुन शास्त्रीय सङ्गीतको मेलोडीभित्र राख्नु खोजेको सकिने, किनभने यति थ्रिलिङ, यति शक्तिशाली हुन्छ त्यो कम्पन हुन्छ। धामी झाँक्रीले त बच्चैदेखि आङमा त्यो जिउ चढेपछि काम नै, जस्तो एउटा आकाश धरतीको बारेमा एउटा सानो एक टुक्रा, पारो हाङमा सुम्निमा लो, हे आकाश, हे धरती, हे पारुआम, हे सुङ्गीमा हामीलाई रक्षा गर्नुहोस् भन्ने एउटा जुन ऋषिया भन्छ यसलाई, जस्तै यता वैदिक परम्परा ऋचा भन्छ ऋषि भने जस्तै, यता चाहिँ हाम्रो ऋषिया भन्छ। ती ऋषियाहरूलाई अहिले चाहिँ जस्ताको तस्तै कैरनहरूलाई अभिलेखन गर्ने काम छ। अब त्यसलाई त्यसका त्यहाँभित्र इतिहासका कुराहरू छन्, त्यहाँभित्र सङ्गीतका कुराहरू छन्, त्यहाँभित्र गीतका कुराहरू छन्, त्यहाँभित्र नृत्यका कुराहरू छन्, त्यहाँभित्र दर्शनका कुराहरू छन्, त्यहाँभित्र आचार संहिताका कुराहरू छन्, के गरेर हुने, के गरेर नहुने, के खाना हुने, के खाना नहुने, कुन चिज कहिले खाने, कसरी खाने, कोद्वारा गर्ने, कहिले गर्ने, जस्ता अनेक किसिमका नैतिक शिक्षाहरू पनि त्यो मुन्दुमभित्र पाइन्छ। त्यसै पहिले अब बिस्तारै बिस्तारै अहिले यहाँले भएस्तो, अब त्यसको प्रभाव चाहिँ हाम्रो दार्शनिक आधार के त, हामी प्रकृति पूजा भन्छौँ, प्रकृति त संसारको सबै जातिले पुज्छ होइन, हिन्दूले नि पुज्छ, क्रिस्चियनले नि पुज्छ, मुस्लिमले नि पुज्छ, बौद्धले नि पुज्छ, पितृ पनि सबैले पुज्छ। त्यस भएकोले त्यो पितृ र प्रकृतिका अतिरिक्त हाम्रो दार्शनिक चिन्तन हाम्रो केमा उभिएको छ त, हामीले केलाई यो यो संसारको उत्पत्ति के बाटो भयो मान्छौँ, आफै उत्पत्ति भयो भने त्यसका कसरी भयो, जस्तो अब दार्शनिक व्याख्याहरू गर्ने काम हुँदैछ। र पहिलोपल्ट मैले मुन्दुमको दार्शनिक व्याख्या गरेर यो पूर्वीय दर्शन भन्ने 14 दर्शनको विवेचन गर्दा मुन्दुमी दर्शनको बारेमा विवेचना गरेको छु। त्यसमा चाहिँ मैले यो पूर्वीय दर्शनको दर्शन शास्त्री हाम्रो खास गरेर 5 व्याख्या विश्लेषण, एउटा तत्त्व मीमांसा, अर्को ज्ञान मीमांसा, आचार मीमांसा, सौन्दर्य मीमांसा भन्ने जुन र 5 जुन मीमांसी अध्ययन छ हाम्रो यो पूर्वीय फिलोसफीमा दर्शनमा, त्यसको आधारमा यो मुन्दुमले संसारको सृष्टि केद्वारा कहिले कसरी भयो भन्छ, अथवा यो पदार्थ जगतको चिन्तन र चेतनाको बारेमा यसको चैतन्य के छ, अनि त्यस्तै गरेर यसले ज्ञान मीमांसा, ज्ञानको आधार स्रोत के हो भन्छ, आचार मीमांसा, आचारहरू कसरी जीविकोपार्जन गर्ने, कसरी बाँच्ने, कस्ता कस्ता चिजलाई राम्रो भन्ने, अनि सौन्दर्य मीमांसा भनेको सुन्दरता, खास गरेर केलाई सौन्दर्य, सुन्दरताको परिभाषा के हो, केलाई सुन्दरता भन्ने, कसरी भन्ने, सुन्दरता अथवा भन्ने चिज सधैँ रहन्छ कि रहँदैन कि, जस्ता यावत विषयको एउटा विवेचना पनि मैले गरिरहेको छु। त्यसै भएर पछिल्लो समयमा चाहिँ अहिले जुन यहाँ हामीले चर्चा गरेको किराँती भन्ने समुदायहरू छन्, उनीहरूले आफ्नो दार्शनिक आधार खोज्ने, सांस्कृतिक आधार खोज्ने, अभिलेखीकरण गर्ने काम गरेकोले बिस्तारै बिस्तारै अब एउटा नयाँ चिन्तन र चेतनाको जुन विनाश हुन लागेको थियो, कतिपय मुन्दुमी परम्परा हराइसकेको थियो, र त्यो हराउनु भनेको चाहिँ विश्वमा हाम्रो पूर्वी क्षेत्रमा बसोबास गर्ने खास गरेर किराँतीको मात्रै होइन, नेपालको मात्रै होइन, संसारबाट एउटा प्राचीन सभ्यता हराउन लागेको थियो, त्यो एउटा ठुलो, तर त्यो बाटो अलिकति जागरुक भएकोले अहिले यहाँले जुन प्रश्न गर्नुभयो यसको बारेमा पुनर्जागरण जस्तो हुने कारणले गर्दा अब यसको सम्भावना र यसको निकै आशा गर्न सकिने अवस्था छ।
1: यति महत्वपूर्ण नेपाल नै एउटा मूल थलो भएको किराँत भाषा जुन छ, धर्म संस्कृति यावतको अहिलेसम्म अध्ययन अध्यापनका लागि पहल के कस्ता भइरहेका छन्, प्रमुख चाहिँ विद्यालयहरूमा विश्वविद्यालयहरूमा पाठ्यक्रम निर्माण गर्नु पनि एउटा महत्वपूर्ण पक्ष हो जस्तो लाग्छ होइन, यस बारेमा चाहिँ के कस्ता पहलहरू भएका छन्। मैले पहिला सुनेको नेपाल संस्कृत विश्वविद्यालयले यो किराँत भाषा अध्ययनका लागि चाहिँ राई भाषा विशेष गरेर किराँत अन्तर्गतै रहेको, अनि त्यसका लागि अध्ययन समिति समेत विषयगत समिति समेत बनाएको भन्ने बुझेको छ। अन्य विश्वविद्यालयहरूमा अथवा त्यहाँ भएका पहलबारे यहाँलाई के छ जानकारी छ, अथवा कसरी अगाडि बढिरहेको छ?
2: केही राम्रो प्रश्न गर्नुभयो। यो वास्तवमा अहिले यो भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्छ भनेर देश दौडामा कुद्ने मान्छे नेपालको 17 जिल्लामा पुगेको छु, र सबै समुदायको 80 भन्दा बढी जात जातिको त मैले पुस्तक पनि लेखेको छु। एउटा राम्रो मसँग जोडेको प्रश्न गर्नुभयो म्याडमले, वास्तवमा भाषा कसरी बचाउने, यो त्यो समुदायको मात्रै होइन राज्यको पनि ठुलो चुनौती हो, किनभने एउटै मैले मूल मन्त्र नेपाली सरकारको विज्ञको रूपमा काम पनि गरेँ, मैले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा धेरै ठाउँमा गएर त्यहाँका स्थानीय निकायका जनप्रतिनिधिहरू सांसदजीहरूलाई मैले पढाउँदा पनि संस्कृति संरक्षण कसरी गर्ने, भाषा संरक्षण कसरी गर्ने भन्दा पनि उहाँहरूलाई मैले त्यो उपाय बताएको मध्ये, जबसम्म हाम्रो भाषालाई संस्कृतिलाई आय आर्जनसँग जोड्न सकिन्न तबसम्म जति नै सेवा सुविधा दिए पनि, जतिवटा विश्वविद्यालय बनाए पनि, जति नै प्रकाशन गरे पनि संरक्षण हुँदैन। जस्तो उदाहरण दिउँ, बाघ बजारमा किन कोरियन भाषाको विद्यार्थीहरू, संसारभरका मान्छेहरू नेपालका सबै ठाउँको कोरियन भाषा सिक्छ, किन जापानिज भाषा सिक्छ, त्यहाँ क्षेत्रीले पनि सिकेको छ, बाहुनले पनि सिकेको छ, मगरले पनि सिकेको छ, राईले पनि, भन्दाखेरि उसले राम्रोसँग कोरियन भाषा सिक्यो र कोरिया गयो भने महिनाको 3 लाख रुपियाँ ग्यारेन्टी प्राप्त हुन्छ। जब उसले महिनामा 3 लाख रुपियाँ प्राप्त गर्छ भने उसले आफ्नो मगर भाषा सिक्दैन, कोरिया भाषा सिक्ने भए, राईले राई भाषा सिक्दैन, तामाङले तामाङ भाषा सिक्दैन, भनेको अर्थ रोजी रोटीसँग हाम्रो मातृभाषालाई पनि जोडिनु पर्यो। मानिलिउँ एउटा कुनै राईले राम्रोसँग राई भाषा सिक्यो, मानिलिउँ उसले पाठ्यक्रम स्नातकसम्म राई भाषामा पढ्यो भने कहाँ लगानी गर्ने, उसले के गर्ने, जीविकोपार्जन कसरी चलाउने, शौकको लागि पढेर त हुँदैन। एउटा मगरले, एउटा गुरुङले, अथवा जुनसुकै भाषा भनौँ, नेपाली भाषै हाम्रो जुन अहिले धराशयी अवस्थामा पुगेको छ, कारण के हो भने त्यसको रोजीरोटीसँग आयरनसँग जोडिनु पर्यो हो। त्यसका लागि चाहिँ अघि यहाँले म्यामले भने सबभन्दा पहिलो कुरो पाठ्यक्रममा जोडिनु पर्यो, ताकि मैले मेरो मातृभाषा चाहिँ जान्नै पर्ने हुन्छ, नभए मैले उपाधि पाउन सक्दिनँ, आइए पास गर्न सक्दिनँ, प्लस टू गर्न सक्दिनँ, स्नातक गर्न सक्दिनँ भन्ने खालको भयो भने प्रत्येक क्षेत्रमा अहिले पाठ्यक्रमहरू लोकसेवा आयोग, अहिले प्रदेशले पनि अब लोकसेवा आयोग स्थापना गर्छ, प्रदेश तहमा पनि जुन जुन समुदायको जुन जुन जातिको छ त्यो जातिको भाषाबाट कम्तीमा 15-25 मार्क्सको पढाइ हुनु पर्यो। र त्यसो भनेर पढाइ चाहिँ पाठ्यक्रममा चाहिँ लोकसेवामा नि सोध्ने, कोर्स पनि बनाउने, तर बिक्नु पर्यो भनेपछि त्यस कारणले उसले पाठ्यक्रममा नेपालको निजामती सेवामा जाहिर गर्नु पर्यो नि आफ्नो मातृभाषा, आफ्नो संस्कृति जान्नै पर्ने भनेर एउटा त्यहाँ एउटा बनाउन सक्छौँ एउटा आधार। र प्रत्येक स्कुलमा मातृभाषी स्कुलहरूमा कोटा दर बनाइदिने, अहिले दुर्भाग्य के छ भने चाहिँ 3 भाषाको पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाएको छ, लागू भएको छ, तर त्यो पाठ्यक्रम विकास केन्द्रको बिचरा दर्जमा किताब थन्किएको छ। गाउँ गाउँमा अभ्यास गरे, कतिपय राईहरूले सोलुखुम्बु लगे, खोटाङ लगे, भोजपुर लगे, तेह्रथुम लगे, लिम्बुहरूले लानु भएको छ आफ्नो आफ्नो मातृभाषा, तर एकदमै नगर्ने पढ्ने, किनभने उसले सोध्छ मैले यो विषयमा पढेर के गर्ने, भविष्य के छ, कि मैले कुनै पनि काममा बाध्य हुनु पर्यो, कि मैले निजामती छेउमा जाहिर खानु पर्यो भने, सेनामा जानु पर्यो भने, शिक्षकमा जानु पर्यो भने, वैदेशिक रोजी जानु पर्यो भने, त्यसलाई एउटा निश्चित आधार चाहिँ बनाइदिनु पर्यो, त्यो पनि छैन। त्यस कारणले पाठ्यक्रम बनाएर पनि अवस्था भएको छैन। र अहिले चाहिँ अब के गर्नु थालिएको छ, धेरैवटा स्थानीय तहहरूले स्थानीय पाठ्यक्रमहरू निर्माण गरेको छ। स्थानीय पाठ्यक्रममा चाहिँ स्थानीय भाषा, स्थानीय संस्कृति, स्थानीय धर्म परम्परा, सांस्कृतिक स्थानहरूको बारेमा पनि अवगत गराएको छ। यो अत्यन्त सकारात्मक छ। त्यसैले स्थानीय क्रममा पाठ्यक्रम बनाउँदै स्थानीय संस्कृतिको स्थानीय भाषाहरूलाई संरक्षण गरिने, त्यो भाषामा गीत लेख्ने गीतकारलाई रोयल्टी दिने, त्यो गीत बाजा गाजा बजाउने वाद्य बाजकलाई जाहिरको व्यवस्था गर्ने, बनाउनेलाई पनि व्यवस्था गर्ने, दरबन्दी क्रिएसन गर्ने, गर्दै लग्यो र रोजीरोटीमा गऱ्यो र कम्तीमा आफ्नो मातृभाषा जाने बाबत, आफ्नो संस्कृति जाने बाबत चाहिँ जीवनमा भोकै बस्नु पर्दैन भन्ने खालको प्रत्याभूति दिन सक्यो भने मात्रै बाँच्छ। त्यसका लागि चाहिँ हामीले स्थानीय, अहिले हामीसँग 3 सरकार छ, स्थानीय सरकार, प्रदेश सङ्घ, तिनैवटा तहले नीति नियम बनाएर नीतिगत रूपमा पनि सुरक्षा गर्ने र स्वरोजगार आय आर्जन यसलाई रोजगारीसँग जोडेन भने चाहिँ हुँदैन। त्यस कारणले यो 3 काम चाहिँ गर्नुपर्ने हुन्छ।
1: किराँत सभ्यता केवल इतिहासको पाना होइन, यो हाम्रो परिचयको जरा हो, जसले नेपाललाई सभ्यताको देश बनाएको छ। यही मूल्य र मान्यतालाई आत्मसात गर्दै गत कार्यक्रमदेखि हामीले किराँत सभ्यताका बारेमा चर्चा सुरु गरेका छौँ।
0: यस क्रममा आगामी केही कार्यक्रमका श्रृङ्खलाहरूसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राई। आगामी कार्यक्रममा पनि उहाँसँग किराँत सभ्यताका बारेमा गरिने महत्त्वपूर्ण कुराकानी यहाँहरू सबैलाई सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: ल हिँड।
2: ए बल्ल जचाउन जान लागिस बुहारीलाई?
1: अँ काका, निको नै भएन?
2: सबै बिरामी आफै निको कहाँ हुन्छन् त? अनि सुन, डाक्टरले जाँचेर औषधि दिएपछि त्यो डाक्टरले दिएको औषधिको उचित र सुरक्षित प्रयोग गर्नका लागि फार्मासिस्टबाट परामर्श लिँदा औषधिको प्रयोग गर्दा ख्याल गर्नुपर्ने कुराहरू राम्रोसँग बुझेर है। हामीले औषधिको राम्रोसँग प्रयोग गरेन भने त कि कामै गर्दैन रे कि ज्यानै जान्छ रे। हजुर, अघि बाटोमा आउँदै गर्दा काकाले भन्दै हुनुहुन्थ्यो।
1: हो त, औषधि भन्ने कुरा त राम्रोसँग बुझेर तोकेको अवधिसम्म खानुपर्छ।
3: हो र हजुर?
1: हो नि, औषधिको नाम, मात्रा वा डोज र खाने समय, औषधि सेवन गर्ने विधि, अनि दिनमा कति पटक खाने, खाली पेट खाने कि खाना खाएपछि खाने कि खानासँगै खाने, यो सबै त नजानी नहुने कुरा हो नि।
4: ए
1: औषधि कहिलेसम्म खाने अनि औषधि सेवन गर्दा खानै नहुने अरू औषधिहरू, खाद्य वस्तुहरू र पेय पदार्थहरू के हुन् भन्ने कुरा जान्नु नै पर्छ। अनि नि औषधि लिँदा त्यो औषधिले देखाउने अपेक्षित साइड इफेक्ट के हुन्? भुलवश औषधि खान छुटिहाल्यो भने छुटेको मात्रा वा डोजको परिपूर्ति कसरी गर्ने? औषधि खान भनेर बोतल वा भाँडो खोलिसकेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो, सो बारेको जानकारी पनि लिनुपर्छ।
3: ए यस्तो कुरा त हामीले के जान्नु र हजुर?
2: अनि अरू के कुरा जान्नुपर्छ त्यो पनि भन्नुहोस् त हजुर।
1: अनि अर्को कुरा, औषधि कहाँ र कसरी राख्नुपर्छ, औषधि उत्पादन भएको र त्यसको म्याद सकिने मिति कहिले हो, प्रयोग भएको अथवा नभएको औषधिको म्याद सकिएपछि त्यो औषधिको उचित व्यवस्थापन गर्ने तरिका के हो र औषधि प्रयोग गर्दा अपनाउनु पर्ने अन्य सावधानीका कुराहरू के हो भनेर अनिवार्य सोध्नुपर्छ।
2: यो सबै कुरा हामी जस्ताले त कसरी कहाँ गएर थाहा पाउनु थियो र? धन्न हजुरले बताउनु भयो डाक्टर साहब।
1: हो, यी सबै कुराहरू आफूले चेत जाँच गराएको डाक्टरसँग सोध्ने, त्यसपछि औषधि किन्न औषधि पसलमा जाँदा त्यो औषधि पसलको फार्मासिस्टसँग सोध्ने र बुझ्नुपर्छ। र डाक्टरको सल्लाह बिना बिचमा औषधि छोड्ने, रोक्ने र आफू खुसी कम वा बढी मात्रा औषधि खाने जस्ता हेल्थ चेक राई गर्नु हुन्न नि।
2: अब त हजुरले भने जस्तै गर्छौँ र अरूलाई पनि यसो गर्नुपर्छ रे भनेर बुझाउँछौँ।
5: औषधिको प्रयोग आफू खुसी नगरौँ। औषधिको उचित प्रयोग एवं यसका असर तथा प्रति असर बारे पूर्ण जानकारी नभएमा डाक्टर वा फार्मासिस्टबाट जानकारी लिने गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ तारा देवीको स्वरमा रहेको स्वदेश गान। दामोदर घिमिरेको रचना अनि सङ्गीत हो तारा देवीकै।

0: लाग्यो।
1: भर्खरै सुनायौँ तेज प्रकाश अर्यालको स्वर अनि सङ्गीतमा रहेको स्वदेश गान धनबहादुर गुरुङको रचना हो। स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। ज्ञानु राणा तीर्थकुमारी र साथीहरूको स्वर, रचना क्षेत्र प्रताप अधिकारीको अनि सङ्गीत रहेको छ गणेश रत्नको। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला।
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी शैक्षिक गुणस्तरको लागि संस्थागत विद्यालयहरूको भूमिका कस्तो छ, संस्थागत विद्यालयहरूले दिने शिक्षा जीवन उपयोगी बन्न सकेको छ कि छैन, संस्थागत विद्यालयका के कस्ता समस्याहरू छन्, शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि कसरी अगाडि बढ्नु पर्ला लगायतका विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्का, उहाँ भीमेश्वर एकाडेमी कानागारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
6: धन्यवाद सर।
5: लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको छ, करिब 27 वर्ष यसै क्षेत्रमा लागेर काम गर्नु।
6: हजुर,
5: शैक्षिक अनुभव कस्तो छ बताउनु न।
6: अब यो त शिक्षा जीवन एउटा सिकाउने कला हो, त्यस कारण यो चाहिँ मानवीय चेतना भर्ने अभियानको रूपमा चाहिँ शिक्षालाई लिनुपर्छ। त्यही क्रममा चाहिँ अब विभिन्न कालखण्डमा बालबच्चाहरूको सिकाइ, यो समाजको रूपान्तरण र सिङ्गो राष्ट्रिय शिक्षाको उद्देश्यलाई पुरा गर्नको निमित्त हामी एउटा संस्थागत विद्यालय तर्फबाट पनि अनवरत रूपमा यसमा लागिरहेका छौँ। एउटा अभिन्न अङ्ग हो शिक्षण सिकाइ भनेको।
5: संस्थागत विद्यालयले नेपालको शिक्षा क्षेत्रमा दिएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ?
6: होइन, यो त नेपालमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयको योगदानको विषय त हालसम्म यो देशले यकिन गरेर स्वामित्व लिन सकेको छैन, राज्यले। सरकारको त एउटा कमजोरी रहेको नै छ, तर निजी विद्यालय नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय मार्केटका हामी धेरै जस्ता विकसित मुलुकहरूको अभ्यासलाई हामीले हेर्ने हो भने निजी विद्यालय अनिवार्य रूपमा सञ्चालित छन्। हाम्रो नजिकको मित्र राष्ट्र भारत, यसरी चाइना, फिनल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलिया लगायतका धेरै विकसित मुलुकहरूमा निजी विद्यालयहरू छन्, सञ्चालनमा छन्। त्यहाँ राज्यको लागि जुन तौरबाट उहाँहरूले लगानी गरेर एउटा शैक्षिक उद्योगको रूपमा काम गरिरहनु भएको छ, त्यसको ठुलो उच्च मूल्याङ्कन हुन्छ, सम्मान हुन्छ, प्रशंसा हुन्छ, गरेको कामको त्यो राज्यले एउटा चाहिँ नियालिरहेको हुन्छ। तर विडम्बना नेपालमा त्यो अलिक पृथक छ। नेपालमा चाहिँ निजी क्षेत्रबाट सञ्चालित भएका विद्यालयहरूले राज्यको मूलभूत राष्ट्रिय उद्देश्यहरू पुरा गर्नको निमित्त सरकारले गर्नुपर्ने कामहरू, सरकारले जिम्मा लिनुपर्ने भारलाई चाहिँ निजी विद्यालयहरूले चाहिँ जुन रूपमा चाहिँ भार लिएर यो देशको छोराछोरी पढाइरहेका छन्, त्यस विषयमा चाहिँ राज्य अलिकति नजरअन्दाज गर्छ, अनदेख भएको छ। त्यो चाहिँ कहिले काहीँ हामीलाई अलिकति चित्त दुख्छ।
5: यो त यहाँले लाउने आरोप हो। आम जनताको भनाइ के छ भने संस्थागत विद्यालयहरूलाई बढी महत्त्व दियो, जुन कारणले गर्दाखेरि सामुदायिक विद्यालयहरू धराशायी भए। यहाँले पनि सुन्नुभयो होला, कतिको सत्यता छ?
6: हामीले अरूलाई भन्ने र अरूले हामीलाई भन्ने भन्नुभन्दा पनि वास्तविकता के हो तर्फ जानुपर्छ। अहिले हामी 21st सेन्चुरीको मिडल एजमा छौँ। अहिलेको युगमा देशले सबै कुराहरू आफैले काम गर्छु भनेर उसले सक्दैन, जिम्मा लिन सक्दैन। राज्यको आफ्नो मात्रै भारले यो देशमा करिब करिब अहिले 35% जति चाहिँ शिक्षाको हाराहारी लगानी र त्यसको चाहिँ स्टेक होल्डरको रूपमा निजी विद्यालयले गरिरहेको छ। नतिजा विश्लेषणको हिसाबले हेर्ने हो भने प्राइभेट स्कुलको त्यत्तिकै भूमिका रहेको छ, तर त्यसमा आवश्यकता छ कि छैन भन्ने विषय त पहिला त राज्यले आफूले तयारी गर्ने हो नि। सामुदायिक विद्यालयलाई अथवा चाहिँ नेपाल सरकारले लगानी गरेको विद्यालयलाई आफूले उन्नत बनाइसकेपछि अनि थप निजी विद्यालयको आवश्यकता छ कि छैन भन्ने विषय त राज्यले नै मनन गर्ने होला नि, हाम्रो कुनै रहरले होइन। यो अहिले भन्नुहुन्छ नि यो बाध्यात्मक अवस्थामा नेपालमा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् कि एउटा कमजोर आर्थिक अवस्था भएका नागरिकले पनि खाइ नखाइ गरेर 2-4 पैसा चाहिँ लगानी गरेर आफ्नो बालबच्चाहरूको चाहिँ निजी विद्यालयमा केही केयरिङ हुन्छ, त्यहाँ केही थप सुविधाहरू प्राप्त गर्छन्, केही एक्टिभिटीहरू सिक्छन्, यो विषयलाई त्यो उद्देश्य पुरा गर्नको निमित्त आफ्नो बच्चाको भविष्य देखेर निजी विद्यालयमा लगानी गरे हो। यसलाई त सरकारले त आफ्नो व्यवस्थापन गर्नु पर्यो। राज्यले आफू जिम्मा लिन तयार हुन्छ भने हामीलाई त त्यसमा कुनै टाउको दुखाइ छैन नि, हामी त्यसमा लागिरहेको छौँ। राज्य आफू व्यवस्थापन गर्न नसक्ने, आफू लगानी गर्न नसक्ने, अनि निजी विद्यालयहरू खुले देशमा चाहिँ व्यवसाय भयो, लुट भयो, अथवा चाहिँ कमायो भन्ने खालको जुन एउटा आरोप लाग्छ सामाजिक ढङ्गले, त्यो चाहिँ अलिकति बेठिक छ। नबुझिकन अरूले चार्ज गर्नुभन्दा पहिला आफूले आफ्नो एनालाइसिस गर्नुपर्छ।
5: शिक्षामा असमानताका कुराहरू आइरहेका छन्, शिक्षा कस्तो हुनुपर्छ?
6: शिक्षा चाहिँ यहाँले भने जस्तो जीवन सञ्चालन गर्ने जीवन जिउने कला हो, कला सिकाउने हो। हामीले सर्टिफिकेट मात्रै प्राप्त गर्ने विषय ठुलो विषय होइन, कक्षा चढ्नु मात्रै, बढोत्तरी हुनु मात्रै शिक्षकको गुणस्तरमा पर्दैन। एउटा नाबालक कसरी बालिग भयो र यो देशको असल र सफल नागरिक कसरी बन्छ भन्ने विषयको जुन खालको सिप सृजना, सोच र दक्षता सिकाइन्छ त्यो चाहिँ सिकाइ र शिक्षा हो, असल शिक्षा हो, तब संस्कार सहितको शिक्षा हो। अबको दिनमा त्यसको जरुरी छ कि आज बालबच्चाहरू टेक्नोलोजीको धेरै खालको समस्याबाट ग्रसित छन्।
5: अहिले हामीले त्यस्तो किसिमको शिक्षा दिन सकेका छैन,
6: कम छ, हाम्रो सोचमै कमजोर छ नि त। हामी के बुझिरहेछौँ अभिभावकले पनि भने, आम नागरिकले बुझेको शिक्षा भनेको के हो त, विद्यालय गएर आइसकेपछि उसले कुन ग्रेडमा कति जिपिए ल्यायो, हामी मात्रै त्यो जिपिए हेर्छौँ, ग्रेड मात्रै हेर्छौँ अथवा सर्टिफिकेट मात्रै हेर्छौँ मैले भन्न खोजेको। तर उसले त्यो दिन अथवा त्यो वर्ष, त्यो कक्षामा, त्यो उमेर तहमा जीवनका भोगाइका, सिकेका र भोलिका निम्ति तयारी गर्नुपर्ने जीवनको तयारीका प्लेटफर्महरूमा कति कुरो रमाउन सक्यो, अथवा उसले त्यो सिप चाहिँ उसँग बनेर आयो कि आएन त, यो कुरामा अहिले पनि जति हुनुपर्ने हो, विगतका तुलना भइरहेका त छन् तर जति हुनुपर्ने हो त्यो भएका छैन। यति नै मात्रै कुराले चाहिँ अबको 10 वर्ष पछाडिको जेनेरेसनलाई पुग्दैन।
5: हाम्रो शैक्षिक इतिहास त लामो छ, यी कुराबाट हामी कहाँनिर चुक्यौँ
6: होइन, बिचमा हाम्रो कस्तो भयो भन्नुहुन्छ भने, नेपाल चाहिँ धेरै गरेर भन्दा पनि बोलेर मात्रै धेरै कुराहरू समय हाम्रो व्यतीत भए, व्यवहारमा आएन, पेपरमा मात्रै बसे कि, हाम्रो पेपर वर्क मात्रै बढी हुन्छ, डायलग, सेमिनार, वर्कसप, छलफल मात्रै बढी हुन्छ तर कार्यान्वयन कहिले हुँदैन। व्यवहारमा त्यो बच्चाले परिवर्तन भएको महसुसै गर्न पाउँदैन, उसले त्यो एक्टिभिटीमा सहभागी हुने अवसर नै पाउँदैन। त्यस कारण त्यो अवसर सहितको शिक्षा हुनु पर्यो, अवसर सहितको, चेतना सहितको, संस्कार सहितको सहभागीमूलक शिक्षण सिकाइ हुनु पर्यो क्या अबको दिनमा। त्यो अभिभावकको पनि सहभागिता हुनुपर्छ, विद्यालय शिक्षक कर्मचारी प्रशासनको पनि सहभागिता रहनुपर्छ, स्वयं सिकारु लर्नर्स आफै, विद्यार्थी आफै पनि मैले के सिक्दाखेरि भोलि यो ठाउँमा पुग्न सक्छु र मैले यति काम गर्न सक्छु भन्ने खालको एउटा प्लानिङ सहित उसको पनि सहभागिता हुनुपर्छ। आज चाहिँ मात्रै के छ भने, सर्टिफिकेटको, फेल र पासको, परीक्षा प्रणालीको मात्रै सहभागिता छ, जीवनको, कलाको, सिपको, सृजनाको सहभागिता छैन।
5: यो कुरा फेरि यहाँहरूसँगै ठोकिन्छ, यो प्रतिस्पर्धामा संस्थागत विद्यालयहरू नै लागेका छन् भन्ने आरोप छ नि।
6: होइन, यो त मैले भनिहालेँ, आरोप त हाम्रो विभिन्न कोणबाट लाग्छ, हामी त्यो आरोपलाई स्वीकार्दै, त्यसलाई, त्यसको त्यो च्यालेन्जलाई हामी फेस गर्दै, निराकरण गर्दै पनि आएका छौँ, त्यसमा कुनै मेरो दुई मत छैन। त्यसो त म हिजो नेपाल सरकारको विद्यालयको हेडमास्टर चलाएको मान्छे हो नि, सरकारकै लगानी भएको विद्यालयमा पनि म 2-4 वर्ष काम गरेर आएको मान्छे हुँ। पछि म किन यो क्षेत्रमा, यता निजी भित्रमा लागेँ त भन्दा, केही परिवर्तन गर्नुपर्छ, केही लगानी र केही परिश्रम, केही श्रम गर्नुपर्छ भनेर लागेको हामीले। त्यस कारण त्यो लाग्ने आरोप भन्दा पनि हामीमा गरेको कामहरूको अब चाहिँ बच्चाहरूको एक्टिभिटीमा, जीवनमा देखिनुपर्छ है। त्यस कारण शिक्षण भनेको टेक्स्ट बुक पढाउने मात्रै कुरा होइन, शिक्षक चाहिँ जीवन पढाउने गुरु हुनुपर्छ है, कला पुर्याउने, उसको भविष्यको सुदूर एउटा योजना देखाइदिने, सपना बनाइदिने र सपना कार्यान्वयन हुन सक्ने खालको सिप सिकाइदिने खालको गुरु हुनुपर्छ। त्यो गुरुहरूबाट चाहिँ निजी विद्यालयमा अध्यापन गराउनुपर्छ, यानि कि यो सबै संस्कारमा, शिक्षामा यो चिजको परिवर्तन हुनुपर्छ।
5: सरकारले तोकेको भन्दा बढी शुल्क लिनुहुन्छ यहाँहरू, सरकारले केही भने बन्द गर्ने धम्की दिनुहुन्छ, यो त देखिया छ नि।
6: होइन, त्यो गलत भाष्य हो। होइन, सरकारले तोकेको भन्दा कुन विषयमा कहाँ कसले बढी ल्यायो त्यो त सरकारले नियमन गर्नु पर्यो नि त। तपाईँले एउटा पसल खोल्न दिने, पसल खोल्न दिँदा अनुमति दिएर दिने, अथवा त्यसको ट्याक्स तिरेर दिने, अथवा त्यसको नियमित नियम पुरा गरेर दिने, अनि त्यसले चाहिँ कमायो भनेर फेरि त्यसलाई चाहिँ अनि तपाईँको चाहिँ बन्द गर्ने कुरा हुन्छ र। कुनै पनि लगानीकर्ताले उद्योग खोल्दै गर्दाखेरि, व्यवसाय गर्दै गर्दाखेरि, उसले पनि त केही कमाउने मनसायले अथवा केही मुनाफा लिने उद्देश्य नै लगानी गर्छ नि। यो पनि एउटा शैक्षिक उद्योग हो नि, उद्योगमा गरेको लगानी, कम्पनीमा गरेको लगानीको त मुनाफा त कोही पनि व्यक्तिले लिन्छ। हामी कानुन अनुसार कहाँ चलाएको छैनौँ त, नियमन गर्नु, त्यही त हामी के भन्दैछौँ भने, मन परि लियो, मन परि खायो, कमायो भनिरहेको छौँ नि, त्यो विषय त सरकारले नियमन गर्ने त उसको आफ्नो दायित्व होला नि त। फेरि कानुन त होला नि त, यहाँ देशमा कानुन बनाउनु पर्दैन, अथवा त्यसको विधि छैन त, विधिसम्म त आफैले खुला गर्ने, अथवा तिमी विद्यालय चलाऊ, अथवा त्यसको ट्याक्स तिर, अनि काम गर भने दिने, अनुमति दिने, अनि त्यो काम गरिरहँदाखेरि पनि उसले कमायो भने चाहिँ फेरि तिमीले मन परि गर्यो भन्नु मिल्छ र भने,
5: कमायो त मिलेन, मन परि शुल्क लियो भन्ने,
6: होइन, शुल्क सरकारले तोकिएको छ, प्रष्ट रूपमा सरकारले तोकिदिएको छ, शुल्क लिने मापदण्डहरू तोकिएको छ नि त, तोकिएको क्याटेगोरी अनुसार लिएको शुल्कलाई पनि फेरि मन पर्यो भन्नु पाइएन। मेरो भनाइ त्यो हो, तपाईँलाई कुनै पनि काम गर्नुहोस् भने मैले आधिकारिकमा अनुमति दिने, यति यो वर्गको विद्यालयले यति शुल्क लिने भन्ने, अनि त्यही वर्गको विद्यालयले शुल्क लिएकोमा फेरि यसले चाहिँ बढी लियो भनेर प्रचार गर्नु त, प्रचार गर्नु त, त्यो त एउटा डिमोरलाइज गर्ने विषय मात्रै हो। त्यस कारण विषयान्तर गर्ने कुरातर्फ भन्दा पनि उसले के सुविधा दिन्छ, शुल्क भनेको चाहिँ सुविधाको आधारमा लिने शुल्क हो। तपाईँले कुनै पनि ठाउँमा गएर केही चिज खानु भयो भने जे चुर खानुहुन्छ त्यसको नै तपाईँ बिल तिर्नुहुन्छ, पहिले त बिल तिर्नुहुन्न तपाईँले। त्यस कारण विद्यालयमा पनि त्यही चिज हो, तपाईँ कुन वर्गको सेवा सुविधा लिने हो, कुन तहको सुविधा लिनुहुन्छ तपाईँ, त्यो सुविधाको आधारमा शुल्क निर्धारण गरिएको छ। सरकारले तोकेकै शुल्कमा हामी त्यसमा काम गरिरहेका छौँ, त्यसमा कोही कसैले बदमासी गरेको छ, नियम उल्लङ्घन गरेको छ भने त्यसको हेर्ने र त्यसलाई के अरे नियमन गर्ने काम पनि त फेरि राज्यको होला नि त, मेरो भनाइ त्यही हो। त्यस कारण हाम्रो तर्फबाट मनमानी ढङ्गले विद्यालय चलाइएको पनि छैन, कोही कसैलाई शोषण गरेको पनि छैन। हामी चाहिँ यहीँ गरेको लगानीले, यही देशको श्रमले, यही देशको पसिनाले, यही देशका छोराछोरी, यही देशका नागरिकले पनि कमसेकम एउटा उचित खालको शिक्षा चाहिँ आर्जन गर्न सकुन् भन्ने हाम्रो पवित्र उद्देश्यको साथ निजी विद्यालय लगाए।
5: यहाँहरू पढाउनुहुन्छ, ठिकै छ, तर त्यसको अलावा कपी पनि यहाँहरूले नै बेच्ने, ड्रेस पनि यहाँहरूले नै बेच्ने, खाना पनि यहाँहरूले नै बेच्ने, यो कुरो त अलिक बढी भएन? त्यसमा चाहिँ आफ्नो मनोमानी हिसाबले शुल्क लगाइदिनुहुन्छ? यो अलिक अचकिली भयो लाग्दैन।
6: यही चाहिँ म संगठनको एउटा काठमाडौँ जिल्लाको लिडरको हिसाबले म के भन्छु भने, यदि तपाईँले यो प्रमाणिक रूपमा काहीँ फेला पार्नु पाएछ भने, पाउनु भएको छ भने, त्यो हामीले अथवा मलाई त्यसको चाहिँ एउटा रिपोर्ट दिनु होला, त्यसको नियामक ढङ्गले हामी कारवाही गर्छौँ।
5: तपाईँले देख्नु भएको छैन?
6: छैन, हामी कहाँ लिखित रूपमा मसँग त्यो कुनै पनि अभिभावकबाट अथवा कोही पनि स्वदेश विद्यालयबाट कोही पनि नागरिकले म मर्कामा परेँ भनेर म कहाँ उजुरी आएको छैन, नम्बर एक। दोस्रो विषय चाहिँ, तपाईँले जुन ठाउँमा खान्छु अथवा जुन ठाउँमा तपाईँ यातायातको सुविधा प्रयोग गर्छु, जुन ठाउँमा चाहिँ म यो स्टेसन चलाउँछु भन्ने खालको एउटा कमिटमेन्ट सहित बाध्यकारी नपारेको अवस्थामा कुनै पनि संस्थाको सेवा लिन्छु भनेर खुसी राजीका साथ तपाईँ गएर चाहिँ इन्ट्री भइसकेपछि, इनरोल भइसकेपछि, त्यसपछि फेरि मलाई चाहिँ महँगो भयो भन्ने कुरा चाहिँ, त्यो पनि अलिकति न्यायिक भएन कि? तपाईँले कुनै पनि होटेलमा गएर कफी खाँदै गर्दा अथवा खाना खाँदै गर्दा तपाईँलाई मेनु दिएर चाहिँ यो खानाको यति पैसा पर्छ, यसको यति लाग्छ है, तपाईँलाई यो लिनु चाहिँ लिनुहुन्न भने सोधेरै गर्ने होला नि त, संस्थाले पनि त्यही हो नि। तपाईँलाई जबरजस्ती बाध्यकारी यहाँ गर्नै पर्छ भन्ने कुरा कसैले बाध्यकारी पारेको छैन, त्यसमा
5: बाल बालिकाको मनोवैज्ञानिक असर पर्ने कुरा हो नि, अभिभावकहरू बाध्य भएर त्यहाँ जानुपर्ने अवस्था त छ नि, यो महसुस गर्नुभएको छ नि यहाँहरूले?
6: तपाईँले भनेकै कुरा मैले चाहिँ एक्सेप्ट गर्दाखेरि के हो भने, छिटफुट घटनाहरू भएको छ नभएन, त त्यो भएको ठाउँमा चाहिँ आधिकारिक ढङ्गले प्रोटेस्ट हुनु पर्यो कि? हामीले के गर्छौँ भने, सर्फेसमा एउटा दुईवटा विषयवस्तुलाई हेरेर आम रूपमा निजी विद्यालयले बदमासी गरे भन्ने खालको जुन एउटा सामाजिक भाष्य निर्माण भएको छ नि अहिले, त्यो चाहिँ बेठिक छ भन्नु खोजेँ मैले।
5: आफ्नो क्षेत्रलाई निट एन्ड क्लिन बनाउनको लागि यहाँ त भूमिका हुन्छ नि,
6: हामीले हाम्रो चाहना के हो भने, यो देशमा विभिन्न क्याटेगोरीका विभिन्न सेवा र सुविधा प्रदान गर्ने विद्यालयहरू सञ्चालनमा छन्। कोही कसैले बिहानदेखि बेलुकासम्म राख्छन्, कोही कसैले त्यहाँ खानै खुवाएर डे स्कलर्स राख्छन्, कोही कसैले डेको फी मात्रै लिएर चाहिँ डे स्कलर्सको चाहिँ फ्री काम पनि गर्छन्, कसैले टिचिङ लर्निङको लागि मात्रै काम गर्नुहुन्छ, कसैले अन्य विभिन्न एजुकेसनल एक्टिभिटीहरू जोडेर त्यसमा चाहिँ मेरो विद्यालयले यो कुरा पनि तपाईँको बच्चालाई सिकाउँछ, त्यस कारण यसको चाहिँ फी यति तिर्नुपर्छ भनेर पनि काम गरिरहनु भएको छ। यस कारण मैले भन्दै खोजेको कुरा के हो भने, हामीले जुन मोडेलको सुविधा लिने हो, तपाईँले कसैले हाउस रेस्ट विद्यालयबाट बिलिङ गरेर बेच्छ, उसले चाहिँ कमाएको छ, अथवा कपी स्टेसनरी कसैले बेचेको छ, त्यो गलत छ, त्यो गर्न पाइँदैन, त्यसको हामी विरोध गर्छौँ। तर अन्य विषयहरू जस्तो होस्टेलमा रहने कुराहरूलाई के गर्ने त, अब होस्टेल त कुनै बाध्यकारी विषय होइन नि, त्यो त शैक्षिक छ नि, अथवा डे स्कुलमा पढेर त्यहीँ खाना खाने कुरा पनि, त्यो पनि शैक्षिक छ नि त, जबरजस्ती त्यहाँ आउनै पर्छ भन्ने छैन नि, अथवा ट्रान्सपोर्टेसनको कुरा छ यहाँनिर, अहिले कतिपय इस्युजहरू यहाँ यातायातको कुराहरू पनि भइरहेको छन् कि, तपाईँ यातायातको सुविधा त उसले शैक्षिक रूपमा लिने हो नि, कुनै पनि विद्यालयमा भएन हुने बित्तिकै त्यो चाहिँ अनिवार्य गाडी प्रयोग गर्नुपर्छ भन्ने त छैन, उसलाई भौगोलिक रूपले प्रयोग गर्नु पर्यो भने सुविधा प्रयोग गरेपछि त्यसको शुल्क त फेरि तिर्नु पर्यो नि त, अनि त्यो लिएको शुल्क चाहिँ गाडीको पैसा उठायो, तपाईँ खानाको पैसा उठायो, अथवा के को पैसा उठायो भन्ने कुरा चाहिँ, त्यो त जे कुराको व्यापार गरेको हो, जे कुराको सर्भिस दिएको हो, सर्भिस दिएको कुरा त निजी लगानीमा भएको चिज पक्कै पनि फेरि त्यसको शुल्क त लिनु पर्यो कि, जे त त्यसको सब्सिडी राज्यले दिनु पर्यो, त्यहाँ चल्ने गाडीको व्यवस्थापन राज्यले गरिदिनु पर्यो, त्यहाँनिर बच्चाले खाने कुराहरूको राज्यले त्यो सब्सिडी दिनु पर्यो, या त्यहाँनिर प्रयोग गर्ने किताब कपीहरू अब स्टेसन राज्यले दिन सक्नु पर्यो, होइन भने त जसरी पनि अभिभावकले त किन्नै पर्ने हुन्छ नि त, किन्दाखेरि यदि नियमसँग भन्दा बाहिर गएर जबरजस्ती कसैले किनाएको छ, त्यहाँनिर चाहिँ अन्याय भएको छ, त्यहाँनिर बढी व्यथिति भएको छ भने त्यो कुरा रोक्नुपर्छ, त्यसका निम्ति नेसनल प्यासन तयार छ, हामी सङ्गठन ढङ्गले त्यही ढङ्गले अगाडि बढ्छौँ।
5: छात्रवृत्तिका कुराहरू छन् नि,
6: हजुर,
5: अझै पनि पारदर्शी हुन सकेको छैन,
6: अहिले जुन खालको एउटा नियमन कारी संस्था अथवा स्थानीय सरकारहरूले बनाएका छन् छात्रवृत्तिको सम्बन्धमा, त्यो चिज आइसकेपछि अहिले धेरै पारदर्शी छ, अहिले यसको सिधा सिधी स्थानीय सरकारहरूले नियमन गर्छ, हेर्ने अथवा छानबिन गर्ने, यसको प्रतिबन्धहरू बुझ्ने गर्छ, अनलाइनबाट यसको रेकर्डहरू हामीले बुझाउनुपर्छ, एउटा यसको विधि पद्धति छ, कसलाई दिने, कसरी दिने, कति दिने भन्ने कुरो विधि छ, हरेक विद्यालयले नेपाल सरकारबाट अनुमति प्राप्त विद्यालयले 500 विद्यार्थी भएकोलाई 10% छात्रवृत्ति उसले कम्प्लिट दिनै पर्छ, 500 देखि 800 भएकोले 12% छात्रवृत्ति उसले दिनै पर्छ, 1200 भन्दा माथिकोले 15% छात्रवृत्ति दिनै पर्छ। यसो गर्दाखेरि त्यहाँ दिने कुरामा विगतमा केही कमजोरी थिए, मैले नभएको भन्दिनँ, विगतमा कोही कसैले आफूले भन्सुन गरेर यो मेरो मान्छे तेरो मान्छे त्यसलाई हालिदिनुपर्छ यसो गरिदिनुपर्छ भन्ने ढङ्गले पनि थियो, वास्तविक रियल कुरा त एउटा विद्यालयको प्रिन्सिपलले अथवा विद्यालय व्यवस्थापन समितिले बुझेको हुन्छ नि त।
5: तर सर, आज पनि छिद्र खोज्ने काम भइरहेको छ, कुनै विद्यालयले छात्रवृत्ति दिनु पर्यो भने 5%, 10%, 15%, 20% अथवा 85% किन्न दियोस् होइन, त्यसलाई चाहिँ छात्रवृत्ति कोटामा राखेर त्यसलाई चाहिँ देखाएर चाहिँ छल्ने काम त भइरहेको छ, याद गर्नुभएको छ,
6: अहिले त सार्वजनिक
5: अनुगमन गर्नुभएको छ,
6: त्यसको त अहिले त सार्वजनिक सूचना हुन्छ त? अहिले सार्वजनिक सूचना हुन्छ, सबैलाई आह्वान गर्नुपर्छ, व्यवस्थापन समितिले बैठक राख्नुपर्छ, शिक्षकको पिटिए बस्छ त्यहाँनिर, यो सबै खालको संयन्त्रहरू बसेर स्थानीय सरकारको शिक्षा समिति समेत पनि यसको छलफल गरेर यसको रेकर्डहरू बुझाएर मात्रै बल्ल छात्रवृत्ति वितरण गर्न पाइन्छ। अहिले पहिला जस्तो सोकल ढङ्गले सो खुसीले आफूले मलाई तँलाई यति यसलाई दिने भन्ने खालको नियम अहिले त्यो छ।
5: यहाँहरू छात्रवृत्ति पाउने विद्यार्थीहरू सूची राख्न सक्नुहुन्छ?
6: होइन, त्यो त नर्मली हामीले राखेकै छौँ। अहिले पनि म यहाँलाई के भन्छु भने यदि तपाईँहरू अहिलेसम्म पनि कहीँ गुमराहमा पढ्नु भएको छ, अप्ठ्यारोमा पढ्नु भएको छ, जानकारी छैन, कसले पायो कसले पाएन भन्ने कुराको अहिले पनि सूचनामा हुनुहुन्न भने चाहिँ कृपया एकपटक सम्बन्धित तपाईँको विद्यालय मार्फत अथवा स्थानीय सरकार मार्फत यसको सूचना लिएर सही खालको छात्रवृत्ति वितरण भएको छैन भन्ने कुरामा हामी छलफल गर्न सक्छौँ।
5: मैले यो कुरा किन पनि राख्यो भने जुन संस्थाको विद्यालयहरूमा लाग्दै आएको आरोप छन् यी आरोप यहाँले पनि सुन्नु भयो होला, यसलाई पनि त चिर्नुपर्ने हुन्छ नि, यहाँहरूको दायित्व हो।
6: पक्कै पनि चिर्नु पर्यो। तर यस्तो छ, कुनै पनि विद्यालयले छात्रवृत्ति दिँदै गर्दा अहिले राजनीतिक सरगर्मीको हिसाबले सिफारिसमा भन्दा पनि अहिले चाहिँ उसको आफ्नो रियल अभिभावकलाई दिनुपर्नेको हो भन्ने मान्छेलाई पहिचान गरेकै छ। यदि त्यस्तो यहाँहरू चाहनुहुन्छ भने हामी आम रूपमा स्थानीय सरकार मार्फत पनि त्यो डाटा दिन सक्छौँ। स्थानीय सरकारलाई कक्षा 12 सम्पूर्ण नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारसँग छ। यसो हुँदाखेरि अहिले जुन डाटामा पहिलाको जस्तो चलिरहेको थियो त्यो अवस्थामा अहिले पक्कै पनि छैन। दिँदाखेरि विद्यालयले उसको आर्थिक अवस्थालाई एनालाइसिस गर्छ, उसको चाहिँ पारिवारिक पृष्ठभूमिलाई हेर्छ, उसको अन्य विषयवस्तुलाई हेरेर, उसको भौलिक कुरालाई पनि हेर्छ। त्यसो गर्दा उसलाई दिनै पर्ने ठहर्यो भने त तपाईँको विद्यालयले त बढी स्वविवेकता प्रयोग गर्न सक्ने भयो नि। त्यो समितिभित्र पनि विद्यालयले सिफारिस गर्ने ठाउँमा त
5: आउने गुनासाहरूको कुरा मैले गर्न खोजेको। प्लस टूमा जुन पालिकाले परीक्षा लिन्छन् त्यसमा चाहिँ एक किसिमको सेड्युल आउँछ, को कति पर्यो भन्ने आउँछ, तर स्कुलहरूमा त त्यस्तो आउँदैन। यहाँहरू खुल्ला रूपमा आउनु पनि गर्नुहुन्न, पहुँचको आधारले पनि छात्रवृत्ति पाउँछन् भन्ने कुरा
6: त्यस्तो छैन। हजुरले भनिरहेको जस्तो अहिले त्यस्तो छैन। कानुन महानगरपालिकाले
5: भने तपाईँहरू जस्तै प्लस टूमा वेबसाइटमा प्रकाशित हुन्छ, तपाईँ किन वेबसाइट प्रकाशित गर्न सक्नुहुन्न?
6: त्यो चाहिँ स्थानीय सरकारले गर्नु पर्ने हजुर।
5: तपाईँहरूले पनि आफ्नो विद्यालयले मेरोबाट पाउने छात्रवृत्ति हो भने
6: त्यसमा त हामी तयार छौँ नि अहिले। तर कानुन महानगरपालिका
5: मैले किन जोडेँ भने तपाईँहरू त आफै पनि असन्तुष्ट छ, हामीलाई आरोप लागेको छ भन्ने कुरा गर्दै हुनुहुन्छ नि। प्याप्सन एन प्याप्सन तपाईँहरूले हामीले यसरी दिएको छौँ है, यदि दिनुभएको छ भने त पारदर्शी गर्दै के हो र?
6: होइन, पारदर्शीकै नाममा त अहिले स्थानीय सरकारले जिम्मा लियो त भन्दैछु त मैले। जसरी काठमाडौँ महानगरपालिकाले कक्षा 11-12 स्कलरसिपको निम्ति जुन खालको आह्वान गरे उसले फर्म खुलाएर अथवा सम्बन्धित विद्यालयमा पठाउँछ नि त, त्यो कुरा त स्थानीय सरकारको दायित्व होला नि त। फेरि हामी एउटा विद्यालयले आह्वान गरेर लु म चाहिँ स्कलरसिप दिँदैछु त नगरभरिको को को आउँछ भने मैले भन्नु मिलेन कि। मैले चाहिँ मेरो विद्यालयमा अध्ययन गर्ने को को छात्र छात्राहरू उनीहरूको निम्ति आह्वान गर्ने हो कि?
5: प्रतिनिधिको सिफारिसमा आउने हुनाले यहाँ सक्नुहुन्न?
6: होइन, हामी त पक्कै त सोध्छौँ। हामी किन सोध्दैनौँ? किन हामीले त यहाँ किन जसरी दिनु छ त? तपाईँले रामेलाई दिए पनि दिनुहोस् है, श्यामेलाई दिए पनि दिनुहोस् है, हाम्रो त 10% 12% त जान्छ नि त आखिरी जसरी पनि। हामीले त त्यसबाट कुनै उन्मुक्ति त लिन पाउँदैनौँ अहिले, सम्भव नै छैन। इमेज मार्फत हाल्नुपर्छ अहिले राज्यको अनलाइन सिस्टमबाट तपाईँको चाहिँ छात्रवृत्ति दिनु परेपछि हामीले एलाई दियोस् कि बीलाई दियोस्, हामीले त सरकारको विषय भएन नि।
5: तर यही कुरा यहाँ लगानीमा राखिदिनु भयो पारदर्शी भयो भन्नु खोजेको।
6: हामी त कम्प्लिट राखेको छौँ हजुर। हामी त अहिले इमेज सिस्टम भने त मैले इमेजमा तपाईँको विद्यालयबाट कतिजना छात्रवृत्तिले छात्रवृत्ति पाए एमाउन्ट सबै हालेर पठाउनु पर्छ अहिले सरकारलाई, भनेपछि त्योभन्दा पारदर्शी के हुन्छ अहिले?
5: जुन गुनासाका कुराहरू मैले गरेँ नि यी कुराहरू यहाँहरू चाहिँ नेतृत्वमा भएका केही विद्यालयले गर्नुभयो, यहाँको संरचनाभित्र भएका सबै विद्यालयले गरेको छन् जस्तो लाग्छ।
6: होइन, केही छिटफुट नभएको नै हुनसक्ला। मैले अघि नै भने
5: केही छिटफुटले गर्दा सबैलाई
6: तपाईँ पानीको पोखरीमा दुध हाल्ने कि दुधको पोखरीमा पानी हाल्ने भन्यो। हामी पानीको पोखरीमा दुध हाल्ने कुराबाट काम गरिरहेका छौँ कि। हामीले चाहिँ दुधको क्वालिटी मेन्टेन गर्ने हो भने त
5: हजुर
6: त्यसको मेजरमेन्टका सबै टुल्सहरूलाई पनि सही ढङ्गले प्रयोग गर्नुपर्छ होला नि। यसो गर्दा स्कलरसिपको विषयलाई अहिले जुन ढङ्गले माथि उठाइएको छ विगतको तुलनामा निकै न्यायिक ढङ्गले वितरण भएका छन् र कुनै पनि विद्यालयलाई यो छुट छैन कि उसले 10% अथवा उसले आफ्नो विद्यार्थी सङ्ख्याको आधारमा छात्रवृत्ति नदिकन बस्ने छुट अहिले हुँदैन, किनभने त्यो चाहिँ अनलाइनमा इमेजमा राख्नुपर्छ। त्यसो भइसके त विद्यालय त जसरी नै वितरण गर्छ, मात्रै कसको मान्छेले पायो कसले पायो भन्ने कुरा चाहिँ जुन राजनीतिक पृष्ठभूमिबाट योभन्दा पहिला अलिक बढी अप्ठ्यारोमा पारेको अवस्था थियो तपाईँले भने जस्तो, तर अहिले बिल्कुलै केही वर्ष अगाडिदेखि यस्ता विषयहरू हटेका छन्। यो त 10% अथवा 15% स्कलरसिपको विषय हो। राज्यमा निजी विद्यालयको योगदानको तपाईँ कुरा गर्नुहुन्छ भने त एउटा निजी कम्पनीले कमाएको अन्य कुनै कम्पनीले तपाईँको यो खालको ट्याक्स दिनु पर्दैन। हामीले चाहिँ 25% ट्याक्स राज्यलाई बुझाउनुपर्छ शिक्षा क्षेत्रलाई चाहिँ। त्यति मात्र होइन, टिडिएसको रूपमा हरेक कर्मचारीको हरेक संस्थाले 1% बुझाउनुपर्छ। 25 र 10 जोड्नुहोस् 35 भयो, 1% त्यो जोड्दा 36 भयो। अनि अर्को तपाईँको कुनै पनि सेयर होल्डरले तपाईँ लगानी गरेको मार्फत उसले मुनाफा कमायो उसको 5% अर्को ट्याक्स दिनुपर्छ राज्यलाई। तपाईँ 39 र 5 जोड्नु 44% 45% यो देशमा शिक्षा निजी क्षेत्रको शिक्षालाई मात्र त्यस्तो संस्था हो जुन राज्यलाई 45% ट्याक्स तिर्छ अहिले पनि।
5: विद्यार्थीबाट
6: होइन, जसकोबाट उठाए पनि ताकि राज्यलाई त गयो नि त, उसको माध्यमको कारणले गएन, त्यो निजी विद्यालय चलेको थियो त उसले 45% बुझाउनु पऱ्यो नि, परेन र नभए कसले ल्याएर तिर्दिन्थ्यो त त्यो चिज, यो राज्यको नभए? भनेपछि त्यो योगदान कमसेकम कलेक्सन गरेर राज्यले यति खालको फिनान्सियल सपोर्ट गरेर छ भन्ने कुरा राज्यले हामीप्रति हेर्ने दृष्टिकोण, अथवा यो कम्पनीलाई, यो संस्थालाई, यो उद्योगलाई, शैक्षिक क्षेत्रलाई हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक बन्नुपर्छ, पर्दैन त, त्यो त जायज होला नि। गरेको कामको तपाईँले कहिले पनि प्रशंसा गर्न नसक्ने, हरेक कुराको नेगेटिभ कुरा मात्रै एनालाइसिस गर्दै जानुभयो भने काम गर्ने मान्छे त कहिले भन्छ? अनि गुणस्तरीय शिक्षा कसरी आर्जन गर्न सकिन्छ? अनि त्यो बालबच्चाले कस्तो खालको संस्कार सिक्छन्? अनि राज्यको सेक्युरिटी कसरी बालबच्चाले बुझ्छन्? यो बच्चाले बुझ्नु पर्दैन। तपाईँ जापानलाई हेर्नुहोस्, कोरिया, उत्तर कोरियालाई हेर्नुहोस्, फिनल्यान्डलाई हेर्नुहोस्, आज त्यहाँनिर चाहिँ बुढेसकालको चाहिँ 60-70 वर्षपछि उमेरका चाहिँ सबै जनताको चाहिँ ट्याक्सबाट नै आफ्नो लाइफ चलिरहेको हुन्छ। तर हाम्रो देशमा त्यो बच्चालाई सिकाउने सन्दर्भमा एउटा विद्यालयले त 45% कन्ट्रिब्युसन चाहिँ राज्यमा राज्यको फन्ड जेनेरेटको निम्ति काम गरिरहेको हो नि त यो त हामीले। भनेपछि यो विषयमा हामीप्रति हेर्ने दृष्टिकोण अथवा हामीलाई लाग्ने चार्जमा राज्यले पुनर्विचार गर्नुपर्छ, पर्दैन?
5: यी त भए यहाँहरूलाई लाग्दै आएका आरोप यहाँहरूले पनि राज्यबाट अपेक्षा गर्नुभयो होला
6: छ नि।
5: शिक्षा नीति आउँदैछ,
6: हामी धेरै राज्यबाट ठुलो एक्सपेक्ट केही पनि गर्दैनौँ। हामी श्रम, पसिना, राम्रो इज्जत, सबै कुराहरू शिक्षा क्षेत्रमा लामो समय यहाँ लगानी गरेका छौँ हामीले। हामी पनि केही लाख पैसा चाहिँ कन्सल्टेन्सीलाई बुझाएर यही कलमहरू विदेशी भूमिमा पनि चलाउन पुग्न सक्थ्यौँ होला, हामी त्यति हैसियत राख्छौँ। तर हामी यही राज्यको निम्ति, यही देशमै केही गर्नुपर्छ भनेर स्वावलम्बी बनेर नै लगानी पनि गरेर हामी स्वरोजगार भएको शिक्षकहरू, हामी संस्थाहरू, हामी सबै मान्छे कसैको कालो धन ल्याएर सेतो बनाउने निम्ति मात्रै खोलेको निजी विद्यालय छैन नि। यहाँले आफै रोजगार गर्ने, आफै स्वरोजगार सिर्जना भएर आफ्नो परिवार पाल्ने अथवा यो देशलाई नै केही खालको योगदान गर्ने भन्ने ढङ्गले काम गर्ने भए मान्छे हौँ। तर त्यो दृष्टिकोणप्रति राज्यले अलिकति बुझ्नुपर्छ होला नि त, कि सधैँ यहाँ गर्ने चाहिँ ठुला कम्पनीले मात्रै विद्यालय चलाएका छन्, शिक्षकको कुनै भूमिका छैन, अथवा त्यहाँ कुनै सेवाको समर्पण भाव छैन। त्यहाँनिर शुल्कले मात्रै सबै चिज किन्न पाइन्छ, पैसामा मात्रै तुलना गर्नुहुन्छ नि, शिक्षा पैसामा किन्न पाइने चिज हो? हामी समग्र रूपमा बालबालिकाको जीवन सिकाउने, जिउने कला सिकाउने, राष्ट्र र राष्ट्रियता सिकाउने, समाज र परिवार सिकाउने संस्थाले आफ्नो बालबच्चालाई आफ्नो पुस्तासँग कनेक्सन गर्ने, जोड्ने, पुस्ता हस्तान्तरणको सिप र दक्षता पनि सिकाइरहेका छौँ कि हामी निजी विद्यालयहरू। केवल फकत शुल्क लिएर दिन कटाएर सर्टिफिकेट बेच्न मात्र निजी विद्यालय खोलेका होइनन्। निजी विद्यालयले राज्यले गर्न नसक्ने, उसले भार थाम्न नसक्ने भइसकेपछि राज्यकै भार हाम्रो काममा हामीले पनि थेगिदिएका छौँ। अहिले पनि 38% यो राज्यको शिक्षा क्षेत्रको भार निजी विद्यालयले थेगिरहेको छ। अहिले एउटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने एउटा एकजना बच्चाको निम्ति तपाईँले डाटा हेर्नुहोस्, 36,000 रुपियाँ वार्षिक रूपमा राज्यले खर्च गर्छ एकजना सामुदायिक विद्यालयमा अध्ययन गर्ने बच्चाको निम्ति। हामीले भनेका छौँ त्यो 36,000 राज्यले सामुदायिक विद्यालयमा खर्च गर्दै गर्दा त्यो पैसा हामीलाई भाउचर सिस्टममा दिनुहोस्, त्यही चिज निजी विद्यालयले व्यवस्थापन गरेर 36,000 रुपियाँमा हामी एउटा बच्चा निजी विद्यालयमा पढाइदिन्छौँ। थप एडिसनल कुरा हामी सिकाउँछौँ, जहाँ त्यस्ता विद्यालयहरू छन् निजी विद्यालय, वर्षको मरेर 30,000 पैसा पनि नलिकन पनि निजी विद्यालय चलिरहेका छन् एउटा बच्चाबाट। तर राज्यको त 36-38,000 पैसा त्यहाँ लगानी हुन्छ नि, अनि त्यसको प्रतिफलको आफ्नो ग्यारेन्टी लिन नसक्ने, अनि हामी प्रति मात्रै चार्ज गर्ने अथवा व्यतिथि भयो भने होला, छिटफुट केही हुन्छ। घट्टाको ओहिरोमा मकै पिँधेर घुन कहिले पिसिन सक्छ, एउटा दुइटाहरू घटनाहरू नभएको होइनन्, भएको छ, अलिकति बढी पैसा लिएको पनि होला, तर त्यो सर्भिसको आधारमा प्यारेन्ट्स कन्भिन्स भएर आफै तिर्न जानुहुन्छ त, त्यहाँ लाइन बसेर किन तिर्न जानुहुन्छ त, त्यो त उहाँले बुझेर तिर्न जानुभयो होला नि। 3-4 लाख रुपियाँ धरोटी नराखिकन चाहिँ एउटा बच्चा भर्ना गर्न नसक्ने अवस्थाका विद्यालयहरू पनि यो देशमा छन् नि त, त्यहीँ चाहिँ लाइन लागेर सोर लगाएर फेरि पनि अभिभावक किन कुद्नु पर्यो त? उहाँहरू पनि रमाइलो खोज्ने रहेछ नि त, आफ्नो पैसा धेरै भयो जस्तो ढङ्गले चाहिँ लाइन लाग्नु त, त्यो पनि त अभिभावकले पनि त बुझ्नु पर्यो नि त, कुन सर्भिस कुन विद्यालयले कति शुल्क दिन्छ भन्ने कुरा ख्याल गर्न नसक्दाखेरि पनि कति अभिभावकले दुःख पाइरहनु भएको छ।
5: अर्को कुरो, स्थानीय सरकार आइसकेपछि शिक्षा क्षेत्रसँग अलिक टक्राव बढेको कुराहरू पनि आइरहेका छन्, किनभने केही समय अगाडि शिक्षक आन्दोलन हुँदाखेरि पनि कुरा देखेका थिए। संस्थागत विद्यालयको क्षेत्रमा यहाँहरूको भोगाइ के छ?
6: होइन, अब स्थानीय सरकारसँग त सम्बन्ध र समन्वय गर्ने कुरा पक्कै पनि सकारात्मक हुनुपर्छ, म त्यो ठान्दछु। तर बिच बेला बखत कहिलेकाहीँ त्यो विषयहरू उठान नभएका होइनन्, भएका छन्। अहिले पछिल्लो कुरा मात्रै गरौँ, नेपालमा 2 दिन सार्वजनिक बिदाको प्रस्ताव सरकारले ल्यायो, त्यो अहिले कार्यान्वयनमा गइरहेको छ। तर यो शिक्षा क्षेत्रमा मात्रै 2 दिन बिदाको प्रभाव कतिको परेको छ भन्ने विषयमा राज्यले एनालाइसिस गरिरहेको छैन। आम नागरिकको तहमा हेर्ने हो भने आइतबार बिदाले गर्दाखेरि शिक्षाको गुणस्तर वृद्धिमा जति पनि समय बालबच्चाको शिक्षण सिकाइमा दिनु पर्थ्यो त्यो समय पर्याप्त छ, यहाँले त्यो अध्ययन गर्नुभएको छ, समय त कटौती भयो, प्रष्ट रूपमा त्यो खालको समय प्रदान गर्न नसकिसकेपछि अवस्था अनुकूल त भएको छैन। अहिले सबै अभिभावकहरू के नेपाल सरकारको उच्च तहका कर्मचारी अथवा त जागिरी हुनुहुन्छ त? त्यो पनि होइन, सामान्य प्राइभेट कम्पनीमा काम गर्ने पनि अवस्थाको अभिभावकहरू हुनु, अनि त्यो दिन आफ्नो बच्चाहरू केयरिङ गर्न नसक्ने अवस्थामा उहाँहरूले कतिपयले आफ्नो जाहिर छोड्नु भएको, कतिपय आफ्नो रोजीरोटी खोसिएको छ अहिले। यसकारण यो स्थानीय सरकारसँग कतिपय सन्दर्भमा यो विषयमा पनि टसलहरू भए नभएको होइनन्, तर स्थानीय सरकारले आफ्नो टेरिटोरीभित्रको अवस्थालाई मध्यनजर राखेर केही कुराहरू स्वायत्त ढङ्गले निर्णय गर्न सक्छ होला नि त, किनभने कक्षा 12 शिक्षाको शिक्षा र स्वास्थ्यको स्वायत्तिक अधिकार त स्थानीय सरकारलाई दिएको छ संविधानले, कानुनले। त्यसो भने त्यो कार्यान्वयन गर्न नसक्ने हो भने स्थानीय सरकारको चाहिँ अस्तित्व के रहन्छ त? यो त आम अभिभावकको समस्याको विषय हो, शैक्षिक संस्थाहरूले उठाउने विषय होइन यो।
5: यही अनुसार रुटिन बनाएर यहाँहरू काम गर्न सक्नुहुन्थ्यो नि?
6: होइन, रुटिन त सरकारले पहिले सोच्नु पर्ने होइन र प्रिकसन चाहिँदैन। तपाईँ वैशाखको चाहिँ 16 गतेबाट शैक्षिक सत्र सुरु गर्ने भने अनि चैतको चाहिँ 23 गते निर्णय गरेर त्यो वर्षभरिको क्यालेन्डर बन्छ, बनाउन सक्छ सरकारले, करिकुलम मोडिफाई हुन्छ, बन्यो अहिलेसम्म
5: सरकार, आजसम्म बन्यो। निर्वाचनपछि सरकार आयो, सरकारले चाँडो निर्णय गरेको छ,
6: कसरी गर्यो? तपाईँ चैतको 22 गतिको निर्णय हेर्नुहोस्, तपाईँ त्योभन्दा अगाडि कुन सरकारले निर्णय गर्यो मलाई देखाउनुहोस्।
5: सरकारले 21 गतिको निर्णय,
6: राष्ट्रिय परीक्षा बोर्ड पाठ्यक्रम विकास केन्द्रले आजसम्म सेटल डाउन गरेको पाठ्यक्रमको कुनै हामीलाई खाका दिन सकेका छ? मलाई भनिदिनुहोस् त, त्यो डेटा भनिदिनुहोस् त, कहाँ छ?
5: नियमै मान्नु नपर्छ भन्ने हो तपाईँ?
6: हामी नियम मान्छौँ नि, हामी त मानिरहेछौँ त, अहिले हामी विद्यालय त बन्द गरिरहेछौँ, तर यो विद्यालय बन्द गर्दा घाटा कसलाई हो? यही कलिले
5: यहाँहरू आफ्नो संस्थाहरू चाहिँ विभाजित भएर बस्नुहुन्छ, यसले गर्दाखेरि सरकार
6: हामी विभाजित छैनौँ, हामी विभाजित छैनौँ,
5: तपाईँले डायलग गर्नु भएको छ
6: एकदमै, हामी विभाजित छैनौँ। अहिलेको सम्मान माननीय शिक्षा मन्त्रीसँग हामीले हरेक पटक डेलिगेसन गयौँ, हाम्रो कुरा राखिसकेका छौँ, महानगरसँग पनि राख्यौँ हामीले, अनि स्थानीय समितिसँग राखेका छौँ हामीले। यसो गर्दै गर्दा अहिले पनि केही समितिहरूमा स्थानीय सरकारमा चाहिँ विद्यालय चलिरहेको छन्, त्यहाँ अहिले टकरावको अवस्था बनिरहेको छ। यसको जिम्मेवारी, यसको सेटल डाउन गर्ने कुरा स्थानीय सरकार र सङ्घीय सरकारको कोर्डिनेसन हुनुपर्छ, पर्दैन?
5: राज्यले शिक्षा क्षेत्र मात्र हेर्ने होइन, सबै कुरा हेर्नुपर्छ।
6: मैले बुझेँ, राज्यले सबै ठाउँमा गर्यो,
5: राज्यले
6: मैले माने
5: प्रत्येक व्यक्तिलाई संस्थालाई सम्झाउँदै जाने होइन नि,
6: पर्छ। तर प्रत्यक्ष रूपमा अहिले घाटा कसलाई परेको छ भन्नु खोजेको,
5: यहाँहरूले परेको घाटा होला,
6: मलाई विद्यालयलाई छैन यसको घाटा। यो घाटा त सर्भिस नपाएको घाटा त प्रत्यक्ष रूपमा त नागरिकलाई, अभिभावकलाई छ नि त, बालबच्चालाई छ नि, समय पुगेन नि। तपाईँले भने जस्तै करिकुलमले चाहिँ तपाईँ 1024 घन्टा पढाउनु पर्छ नि, क्रेडिट आवरको चाहिँ करिकुलम सेड्युल बनेको छ, अहिले त्यो चलिरहेको छ, कार्यान्वयनमा त्यो छ। काम चाहिँ घन्टा घटाएर तपाईँको 36 दिन 52 दिन घटाइदिइसकेपछि बच्चाले कति पढ्न पाउँछ, कति सिक्न पाउँछन्? त्यस कारण यो फिनल्यान्ड होइन, यो नेदरल्यान्ड होइन, फिनल्यान्डमा 3 दिन मात्रै स्कुल चल्छ, अनि त्यही कुरा सिको गरेर नेपालमा सम्भव छ? नेपालको जियोलोजी हेर्नु पर्दैन, नेपालको प्राकृतिक अवस्था हेर्नु पर्दैन, नेपालको आर्थिक अवस्था हेर्नु पर्दैन, नेपालको रोजीरोटीको अवस्था हेर्नु पर्दैन, नेपालको अभिभावकको चाहिँ आर्थिक अवस्था र दैनिकीलाई हामीले मध्यनजर राख्नु पर्दैन?
5: यदि हुँदै गर्दाखेरि शिक्षक र कर्मचारीहरूलाई चाहिँ जुन किसिमको वेतन दिनु पर्थ्यो त्यो नदिएको, श्रम शोषण गरेको आरोप छ नि, सुन्नुभयो होला?
6: होइन, एकदमै छ, त्यो मैले बुझेको छु।
5: तपाईँहरूले गर्नु पर्दैन,
6: यो क्षेत्रमा हामी लामो समयसम्म छौँ।
5: हजुर,
6: एउटा कुरा हामीले के ख्याल गरिदिनुपर्छ भने, नेपाल सरकारले शिक्षक कर्मचारीलाई सेवा र शुल्कको आधारमा उसको वेतन अथवा पारिश्रमिक दिने कुरा निर्धारण गरेको छ, त्यो हामी चनाएका छौँ। अहिले भर्खरै मात्रै सामाजिक सुरक्षा कोष हरेक शिक्षक कर्मचारीको कुनै पनि संस्थाले गर्नुपर्छ भन्ने विषयमा हामी अवेर छौँ, त्यो गरिएको पनि छ, संगठन तर्फबाट हामीले त्यो सर्कुलर जारी गरेका छौँ। तर यहाँले भने जस्तै श्रम ऐनको आधारमा आकृष्ट भएर विद्यालय सञ्चालन हुने हो या शिक्षा नियमले र शिक्षा ऐनबाट, यहाँ दुईवटा कुराहरू बाजेको देखिन्छ यो देशमा। अहिले आएको वेतनको कुराहरू हेर्नुहुन्छ भने तपाईँ श्रम ऐन अन्तर्गत आकर्षित भएर आएको, एउटा शिक्षकले कति घन्टा काम गर्छ घन्टाको आधारमा आइपिएको रुल अनुसार उसले चाहिँ कति समय दिँदाखेरि कति पारिश्रमिक पाउनु पर्ने भनेको क्लियर रूपमा लेखेको छ। त्यसको मिनिमम बटम लाइनमा कुनै पनि सदस्य विद्यालयले आजसम्म त्यो शिक्षकको मिनिमम पारिश्रमिक दिएको रहन्छ भने हामी त्यसलाई खबरदारी गर्छौँ, हामी त्यसमा सचेत छौँ, आज त्यो सेवा सुविधा पाइरहेका छन्। तर सरकारले अहिले जति जुन जसरी बढाइरहेको छ नि एउटा लेभलमा, त्यो ढङ्गले बढाउँदै जानको निम्ति त विद्यालय नै आफ्नो आय स्रोतलाई फेरि निर्माण गर्नु पर्ला नि, त्यसको भार त कसलाई जाने, त्यही अभिभावकलाई जाने होइन, शुल्क त फेरि बढाउनु पर्ला नि त, एनाग्रा नाम तपाईँ स्रोत नै नभएपछि दिन्छ चाहिँ कसरी व्यवस्थापन गर्छ? त्यहाँ यसको निश्चित पाटाहरू छन्, आकर्षित कुनबाट हुने, शिक्षा नियम, शिक्षा नियमावली कानुन अथवा श्रम ऐन। यस कारण अहिले आएको वेतनको कुराहरू जानेर चर्को रूपमा बाहिर आएको छ, यो विषय भनेको श्रम ऐन आकर्षित भएर आएका छन्। त्यो श्रम ऐनले तोकेको 6 घन्टा र 8 घन्टाको आधारमा हामीले हाम्रा शिक्षक कर्मचारीलाई अपोइन्ट गर्दाखेरि उहाँलाई भन्दाखेरि विषयलाई देखाएर उहाँलाई कन्भिन्स गरेर मात्रै हामीले सर्भिसन राखेको छ।
5: शिक्षा क्षेत्रमा धेरै उतार चढावहरू आइबिक देखिने, अभिभावकले शिक्षा क्षेत्रलाई दोष दिने, शिक्षा क्षेत्रलाई चाहिँ अभिभावकलाई दोष दिने अथवा सरकारलाई दोष दिने, एकले अर्कालाई दोषारोपण गर्ने अवस्थाको स्थिति सिर्जना भएको छ। नयाँ सरकार आछ, पक्कै पनि केही सुधार होला भन्ने अपेक्षा गरौँ। यदि हुँदै गर्दाखेरि के भइदियो भने निजी विद्यालयहरूलाई अथवा संस्थागत विद्यालयहरूलाई चाहिँ भन्दाखेरि अगाडि बढ्न सजिलो हुन्थ्यो?
6: अहिलेको परिवर्तित सरकारबाट आशावादी छौँ, संसारमा कुनै पनि काम निराशाले हुँदैन, ब्याकगियर लगाएर कहिले पनि अगाडि डेस्टिनेसन पुग्न सकिँदैन। सरकारले चालेका कतिपय रणनीतिक कुराहरूमा हामी साथ र समर्थनमा छौँ। अब यो देशमा शिक्षालाई अगाडि बढाउने हो भने पहिलो कुरा त हामी के आग्रह गर्छौँ भने, म निजी विद्यालय सञ्चालक भएर पनि के आग्रह गर्छु भने, राज्यले आफ्नो विद्यालयहरूको व्यवस्थापन, राज्यले आफ्नो शिक्षाप्रति गर्ने लगानी बढाउनु पर्यो। नम्बर एक, बजेटको व्यवस्थापन कमजोर भएको कारणले पनि अहिले जति पनि सामुदायिक विद्यालयहरू देशको आफ्नो सरकारी विद्यालयहरूको गुणस्तर वृद्धि हुनुपर्ने, त्यहाँ शिक्षक कर्मचारीको व्यवस्थापन हुनुपर्ने अथवा त्यहाँका अन्य विषयहरू व्यवस्थापन हुनुपर्थ्यो, अहिले पनि अरूदाताको भर पर्नुपर्ने अवस्था छ। त्यो कुराले राज्यले पहिलो नम्बरमा शिक्षामा लगानी बढाउनु पर्यो। एक, दोस्रो निजी विद्यालयको लागि पनि कमसेकम एउटा कानुन, शिक्षा नियमावली, संस्थागत विद्यालयहरू यो यो मोडेलमा यसरी चल्ने, यसको क्याटेगोरी यस्तो हुनेछ, यति शुल्क लिँदाको क्याटेगोरी यस्तो हुनेछ, यसले यो यो तहको सर्भिस दिनुपर्नेछ, अथवा यति शुल्कको भने एउटा जुन क्याटेगोरी छ वर्ग छ, त्यो वर्ग निर्धारण गरिदिइसकेपछि वर्गै हिसाबले निजी विद्यालय सञ्चालन हुने एउटा कानुन, नियमावली, विधि त चाहिएला नि त, कार्यविधि चाहियो के? हामीले विगतदेखि आशा गरिरहेछौँ, यो 50 वर्ष भइसक्यो, 28 सालकै शिक्षाको अहिले 10 संशोधनमा हामी चलिरहेका छौँ, संशोधन मात्रै चलाएका छौँ कि, त्यसो हुँदा नेपालमा के निजी विद्यालय 28 सालमा खोलेको हो नि त, होइन? यसो हुँदा आज हामी 40 वर्ष हाराहारीको हिस्ट्रीमा छौँ अहिले हामी निजी विद्यालयको, 40 वर्षसम्म हामी त्यही 28 सालको एउटा पानालाई टेकेर काम गरिरहनु परेको छ, अनि काम गर्दाखेरि कुन मोडेलबाट गर्ने भन्ने खालको निजी लगानीकर्ताहरूलाई नै टुङ्गो छैन, अनि उहाँहरू भन्नुहुन्छ कि यो चाहिँ बेठिक हो, त्यस कारण हामीलाई सञ्चालन गर्ने एउटा कार्यविधि स्पष्ट खाका आउनु पर्यो, कानुन आउनु पर्यो। दोस्रो, तेस्रो विषय, हरेक नेपालीको भावनामा, सोचमा सकारात्मक चिन्तनको विकास हुनु पर्यो कि शिक्षा स्वास्थ्य सबैभन्दा पहिलो अपरिहार्य विषयवस्तु हुन्, यसलाई सही ढङ्गले सदुपयोग गरेर विकास गर्नुपर्छ भन्ने चिन्तनमा जानुपर्छ, यसका निम्ति सामुदायिक विद्यालयको विकास गरौँ। सामुदायिक विद्यालय विकास भयो भने तपाईँ निजी विद्यालयमा शुल्कतिर को पढ्न आउँछ भने के को लागि आउने? म एउटा निजी विद्यालयको सञ्चालकको हैसियतले पनि म त्यो कुरा बोल्ने मान्छे हुँ। यो देशमा शिक्षाको विकास हुन्छ भने के यहाँ शिक्षा दुईटा छ र व्यवस्थापन मात्रै दुईटा हो कि? कर्तव्य सँगसँगै अधिकारको कुरा गर्छौँ हामी कहाँ छौँ? हामी अलिक बढी नियमन, अलिक व्यवस्थापनमा ध्यान दिन्छौँ। यसो भयो भने सकारात्मक सोचको साथ अगाडि बढ्यो भने मात्रै हाम्रा पुस्ता, हाम्रा बालबच्चाहरूको भविष्य निश्चित ठाउँमा पुग्छ।
5: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यी कुराहरू भइदियो भने संस्थागत विद्यालयतर्फको शिक्षा गुनासो रहित हुनसक्छ यहाँलाई लाग्छ?
6: अवश्य पनि, एउटा प्रष्टमा कानुन आयो र अभिभावकले पनि त्यसलाई होइन अनुसरण गर्न सक्ने खालको, मैले यो विद्यालयमा यो तहको ठाउँमा मेरो बालबच्चालाई चाहिँ यो सुविधा म पढाउन सक्छु भन्ने खालको कन्सेप्टलाई कम्प्लिटली उहाँले तयार गरेर गइसकेपछि फेरि गुनासो गर्नुपर्ने ठाउँ रहँदैन, जसलाई सरकारले नियमन गर्न सकोस्।
5: हुन्छ सर, हामीलाई समय दिनुभयो। यहाँले शिक्षा क्षेत्रमा जुन 27 वर्षसम्म काम गर्नुभयो, त्यो क्षेत्रमा लागेर विभिन्न आरोपहरू पार गर्नुभयो, त्यो बेलाकादेखिका अनुभवहरू हाम्रा श्रोताहरू माझ राखिदिनु, यहाँलाई धन्यवाद।
6: धन्यवाद मलाई पनि यहाँहरूको यो महत्त्वपूर्ण सार्वजनिक प्रसारण रेडियो नेपालबाट शिक्षा क्षेत्रका आफ्ना केही कुराहरू, आफ्ना अनुभवहरू सेयरिङ गर्ने अवसर दिनुभएकोमा यहाँ लगायत सम्पूर्ण रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छु।
5: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्कासँग। उहाँ भीमेश्वर एकाडेमी काँडाघारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै आजको शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ शास्त्रीय गायन ठुमरीमा पण्डित राजन मिश्र, राग पहाडी, तबलामा हुनुहुन्छ पूर्ण महाराज, हार्मोनियममा कृष्ण नारायण श्रेष्ठ र तानपुरामा हुनुहुन्छ हर्ष डङ्गोल।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
5: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोश हुने,
4: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
4: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
5: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
5: लामखुट्टे भगाउने धुप वा मलम प्रयोग गरौँ।
4: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
4: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 10 गते संघीय संसदमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुने। देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोबाट प्रभावितहरूको राहत उद्धार र पुनर्स्थापनामा ध्यान दिन सरकारसँग सांसदहरूको माग। आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना बीच सतर्कता अपनाउन सरकारको आग्रह। र इरानसँग जारी वार्तामा ओमानले अवरोध गरे बम आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा यही भदौ 10 गते बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभामुख डोलप्रसाद अर्यालले हिजो निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा महिला बालबालिका मन्त्री वादीले नै प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते भोलि 1:15 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताका अनुसार कानून बनाइनुपर्ने बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा संहिता दिवस 2083 अवसरमा हिजो काठमाडौँमा आयोजित समारोहमा सभामुख अर्यालले नागरिकका बदलिँदा अपेक्षा अनुसार कानूनलाई समयानुकूल परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मुलुकी संहिता समय अनुकूल संशोधन गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो। मन्त्री गौतमले मुलुकी संहिता न्यायमुखी, नागरिक मैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासत मुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको हो। पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले हिजो श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरिएको हो। सर्वोच्चको आदेशपछि पत्रकार श्रेष्ठ हिरासत मुक्त हुनुभएको छ। हिरासत मुक्त भएपछि पत्रकार श्रेष्ठले आफूलाई अदालतले न्याय दिएको प्रतिक्रिया दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले हिजो पत्रकार सम्मेलनको आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। यसैबीच भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिमका पहाडी भूभाग सहित विभिन्न क्षेत्रमा भारी वर्षा र मनसुनजन्य प्रकोपको जोखिम औल्याएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले आज बिहानदेखि भदौ 4 बिहान 6 अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 भदौ 4 बिहान 5 रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 क्षमताका 2 आयोजना बन्द भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल अर्थात् धारा खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा मात्र 52,576 सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। यस्तै उपत्यका बाहेक अन्य जिल्लामा 75,158 सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ। प्रहरीले बाँकेको कोहलपुरबाट 13 किलो 64 ग्राम अफिम र 148 ग्राम चरेससहित 2 पक्राउ गरेको छ। बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार रुकुम पूर्वका कर्णबहादुर बुढा र रुकुम पश्चिमका टोपजङ भन्ने टाइप सिंह गिरीलाई लागू औषध सहित पक्राउ गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि आक्रमण गर्ने बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने विषय वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब छ महिनादेखि युद्धका कारण यो जलमार्गमा अवरोध छ। ओमान हर्मुज जलमार्गको दक्षिणी किनारमा पर्छ र आफूलाई द्वन्द्वमा तटस्थ मुलुकका रूपमा प्रस्तुत गर्दै आएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थान, पहाडी भागका धेरै स्थानमा तथा तराई भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री बालेन्द्र शाहले यही भदौ 10 गते संघीय संसदमा सांसदहरूको प्रश्नको जवाफ दिनुहुने। देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोबाट प्रभावितहरूको राहत उद्धार र पुनर्स्थापनामा ध्यान दिन सरकारसँग सांसदहरूको माग। आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना बीच सतर्कता अपनाउन सरकारको आग्रह। र इरानसँग जारी वार्तामा ओमानले अवरोध गरे बम आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टीय रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन जय मसीह। आजको बाइबल सन्देशमा हामी मानिसको समस्या र परमेश्वरको समाधानको विषयमा हेर्नेछौँ। यस जीवनमा र आउने जीवनमा खुसी हुनको निम्ति हाम्रो सृष्टिकर्ता परमेश्वरसँग हाम्रो राम्रो सम्बन्ध हुनु आवश्यक छ। हो श्रोता मित्र, परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो। त्यसपछि परमेश्वर र आदमको बिचमा राम्रो सम्बन्ध थियो, सधैँ आदम र परमेश्वरको बीच सङ्गति थियो। तर एउटा यस्तो समय आयो जब आदमले आफ्नो सृष्टिकर्ता विरुद्ध विद्रोह गर्यो र उहाँको आज्ञा उल्लङ्घन गर्यो। यस कुराले परमेश्वर र आदमको बीचमा सङ्गति टुट्यो। हामी बाइबलमा उत्पत्ति 2:17 हेऱ्यौँ भने यहाँ यसरी लेखिएको छ, परमेश्वरले आदम र हब्बालाई असल र खराबको ज्ञान दिने रुखको फल नखानु भन्ने आज्ञा दिएर भन्नुभयो, र जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। हो श्रोता मित्र, आदम र हब्बाले परमेश्वरको आज्ञा भङ्ग गरेर तिनीहरूले नखानु भनेको फल खाएर अनाज्ञाकारिताको परिणाम थियो मृत्यु। तर त्यो मृत्यु कस्तो प्रकारको थियो? यो आत्मिक मृत्यु थियो। जब आदमले फल खायो ऊ शारीरिक रूपमा मरेको थिएन। यसको पछि आदम 900 वर्ष भन्दा पनि बढी बाँचेर मर्यो, तर आत्मिक रूपले ऊ त्यही दिन मरेको थियो। आत्मिक रूपले मर्नु भनेको अर्थ परमेश्वरको जीवनदेखि अलग हुनु। आदमलाई परमेश्वरको जीवनदेखि पापको कारणले नै अलग गरेको थियो। यो पापको कारण आफ्नो सृष्टिकर्तादेखि अलग गरेको थियो। हो श्रोता मित्र, मानिस जातिको पहिलो मूल नै आदम थियो। त्यसैले आदमले पाप गरेपछि सम्पूर्ण मानव जातिमा पाप ल्यायो, सम्पूर्ण मानव समुदाय नै यही कारणले पापी भयो। त्यसैले मानिसको परिवारमा जन्मने हरेक व्यक्ति आदमको पापी जातिमा जन्म लिन्छ। यही पापको कारणले गर्दा मानिस जातिमा यी समस्याहरू आयो। पहिलो समस्या मानिसलाई परमेश्वरको जीवनदेखि अलग गर्यो। जुन बेला आदमले परमेश्वरको आज्ञा उल्लङ्घन गर्यो त्यति बेला नै ऊ आत्मिक रूपमा मर्यो, उसलाई परमेश्वरको जीवनदेखि अलग गर्यो। आदमको पापको परिणाम आत्मिक मृत्यु भयो। यो आत्मिक मृत्यु उसको लागि मात्रै नभएर सारा मानव जातिको लागि मृत्यु ल्यायो। बाइबलमा रोमी 5:12 अनुसार जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरी नै मृत्यु सबै मानिसमा फैलियो किनकि सबैले पाप गरेका छन्। श्रोता मित्र, दोस्रो कुरा उसको समस्या मानिसको भित्र रित्तोपन भयो। हो मित्र, हामी अहिले संसारमा गएर मानिसहरूलाई सोध्नुभयो भने उसले आफ्नो जीवन रित्तो भएको उत्तर पाउनुहुन्छ। मानिस आफू रित्तो भएको कुरा सुन्न सक्नुहुन्छ। हाम्रो मनमा यस्तो विचारहरू आउनुको कारण यो हो कि परमेश्वरले हामीलाई एउटा गहिरो भित्री आवश्यकताको साथमा बनाउनु भएको छ कि हाम्रो पनि केही मूल्य छ। तर मानिस परमेश्वरको विरुद्धमा पाप गर्यो, ऊ परमेश्वरबाट अलग भयो, यसकारण उसको गहिरा भित्रीय खाँचोहरू पुरा हुन सकेन। मानिस थकित अनि असन्तुष्ट भयो, उसँग भित्रीय शान्ति छैन। मानिस लोभमा छ, ऊ संसारकै सबभन्दा धनी मानिस बन्न चाहन्छ। जसरी यहाँ एउटा उखान म तपाईँको अगाडि प्रस्तुत गर्दैछु, एकजना धनी मानिस थियो, उसले आफ्नो धन सम्पत्तिले ऊ साह्रै आनन्दित भए र उसको सम्पत्ति 7 पुस्तालाई पुग्ने भयो, र त्यसपछि उसले आफू असन्तुष्ट भएर अब 1 पुस्ता बढी अझै धन सम्पत्ति कमाएर 8 पुस्तालाई कमाउने इच्छा भयो, र यो धन कमाउने इच्छा साथ एकजना सन्त व्यक्ति कहाँ गएर उसले आफ्नो धन कमाउने इच्छा जाहेर गर्यो। अनि ती सन्त व्यक्तिले पनि उनलाई भने, भरे म कहाँ आउनुहोस्। अनि त्यो व्यक्ति बेलुकी पख उनीको घरमा गयो। जब उनी खाना खाँदै थिए, खाना खाँदा केही खाना उब्रिएको देखेपछि उनले भने, पर एकजना अति सज्जन व्यक्ति बस्दछन्, उनले उनको लागि आज खाना छैन, तपाईँले यो खाना उसलाई पुर्याइदिनुहोस् भनेर आग्रह गरे। ती धनी मानिसले पनि उनको ती सन्तको आज्ञालाई मानेर उनको खाना पुर्याउनको लागि उनी गए। जब उनी खाना पुर्याउन गए त्यतिखेर ती सन्त व्यक्तिले आफ्नो खाना खाइसकेको देखेर उनले भने, यो तपाईँको लागि भोलिको लागि हुनसक्छ। उसले जवाफ दियो, भोलिको लागि फिक्री भोलि नै हुनेछ, आजको लागि मलाई परमेश्वरले आज दिइसक्नु भएको छ। यो कुरा सुनेर ऊ छक्क पर्दै घर फर्क्यो, किनकि उसले सात पुस्तालाई धन सम्पत्ति पुगेर पनि आठौँ पुस्ताको लागि कमाउनको लागि ऊ गइरहेको थियो। हो श्रोता मित्र, मानिसको स्वभाव असन्तोषबाट गुज्रिरहेको छ, ऊ कहिले पनि त्यो कुराबाट सन्तोष हुन सक्दैन। यसै कारणले श्रोता मित्र, मानिस परमेश्वरबाट अलग भएर यसरी नै असन्तुष्ट भयो। अर्को पक्ष चाहिँ मानिसमा पापी स्वभाव भएकोले पहिलो मानव आदमलाई सृष्टि गर्दा परमेश्वर र आदमको सम्बन्ध राम्रो थियो। उसले परमेश्वरलाई प्रेम गर्थ्यो, तर पाप गरेपछि आदमको हृदयमा एउटा परिवर्तन आयो। परमेश्वरको इच्छा पुरा गर्न नखोजेर आदमले आफैलाई प्रेम गर्यो र आफ्नो इच्छा पुरा गर्न थाल्यो। आदमसँग पापपछि स्वार्थी स्वभाव आयो, पापी मन भयो। उसले यो पापी स्वभाव आफ्नो छोराछोरीहरू साथै सम्पूर्ण मानव जातिलाई सार्यो। प्रत्येक मानिस जन्मदालाई स्वभावले नै पापी भयो। उसले भन्यो, म मेरै बाटो लाग्छु, म अरूको कुरा सुन्दिनँ। हो श्रोता मित्र, प्रत्येक मानिस आफ्नै बाटोतिर लागेका छन्। यसैया 53 अध्यायको 6 पदले यसरी हामीलाई बताउँछ, हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ। हामी प्रत्येक मानिस मनमा विद्रोह गरेर ऊ आफ्नै बाटो लागेर पापी स्वभावमा भएको छ। यसै गरी चौथो कुरा, मानिसले धेरै पाप गर्दछ। मानिस पापी स्वभाव छ, त्यसैले उसले धेरै पाप गर्दछ। रोमी 3 अध्यायको 10-12 पदमा यसरी लेखिएको छ, धर्मी कोही पनि छैन, एउटै पनि छैन, बुझ्ने कोही पनि छैन, परमेश्वरलाई खोज्ने कोही पनि छैन, ती सबै बरालिएका छन्, तिनीहरू एकसाथ बेकममा भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। पाप भनेको परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्नु हो। जस्तै अनुमति बिना प्रवेश निषेध छ भनेर लेखेको देख्छौँ, तब त्यसको अर्थ हुन्छ त्यो सिमानाभन्दा अगाडि जानु हुँदैन। हामीले सिमाना नाग्यो भने हामीले नियम भङ्ग गर्दछौँ। त्यो एक लाइन होस् वा चार लाइन होस्, चार माइल होस्, त्यसै गरी जुनसुकै बेठी कुरा गरेर अगाडि जानु पाप हो। त्यसै गरी अविश्वास गर्नु पाप हो। जे गर्नुपर्छ त्यो गर्न नसक्नु पाप हो। परमेश्वरको अधिकारको विरोध गर्नु पाप हो। सबै अधार्मिक कार्य गर्नु पाप हो। यसै गरी सांसारिक सुख विलास खोजेर संसारको चालचलनमा हिँड्नु, जस्तै संसारले भन्दछ, खाओ पियो अनि मोज गर, भोलि त हामीले मर्नु नै छ। हाम्रो ठुलो शत्रु शैतानले हामीलाई घृणा गर्छ, जुनसुकै तरिकाले पनि हामीलाई नष्ट गर्न खोज्छ। यसरी श्रोता मित्र, मानिस जन्मदा नै पापी स्वभाव साथ जन्मियो, पापमा मरेको छ। ऊ पापमा आफ्नो आनन्द मनाउन चाहन्छ। उसको परिणाम मानिस परमेश्वरदेखि अलग रहेर परमेश्वर बिनाको भएको छ। हो श्रोता मित्र, परमेश्वरलाई हाम्रो पाप अधर्म सबै कुरा थाहा छ, हाम्रो घमण्डी स्वभाव पनि थाहा छ। तरै पनि परमेश्वरले मानिस जातिलाई माया गरेर बचाउन चाहनुभयो। मानिस आफ्नो पापमा परेर मरेको चाहनु भएन, उहाँले नै मानिसलाई सृष्टि गर्नुभएको थियो। उहाँ मानिसको अधर्मलाई थाहा हुँदाहुँदै पनि उहाँले रोमी 5:8 अनुसार, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। हो श्रोता मित्र, ख्रिस्ट येशूले हाम्रो पापको बदलामा, हामी पापी छँदै ख्रिस्ट हाम्रो पापको लागि पापको सट्टामा हाम्रो पापको ज्याला तिर्न मर्नुभयो। यो नै उहाँको महान प्रेम थियो। उहाँ हामीलाई बचाउन चाहनुहुन्छ, रोमी 6:23 पद अनुसार, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। हो श्रोता मित्र, लुका 15:11-31 खण्डमा हामीले हेऱ्यौँ भने हराएको छोराको दृष्टान्तमा परमेश्वरले यसरी भन्नुभएको छ, कुनै मानिसको 2 छोरा थिए। कान्छा छोरा चाहिँले बाबुलाई भन्यो, पिताजी, मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब आफ्नो सम्पत्ति तिनलाई भाँडिदिएर धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बटुलेर कान्छो छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडायो र त्यसले सबै रुपियाँ खर्च गरिसकेको थियो। त्यसबेला त्यस देशमा ठुलो अनिकाल पर्यो, त्यसलाई अभाव हुन थाल्यो। त्यो त्यस देशको नागरिक कहाँ त्यसले काम माग्यो, उसले त्यसलाई सुँगुर चराउने काम दियो र सुँगुरकै खाना खाएर आफ्नो पेट भर्नुपर्ने भयो। जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, मेरो पिताको घरमा ज्यालादारी नोकर छन्, तिनीहरूले भरपेट खान्छन्, म पनि आफ्नो पिताको घरमा गएर भन्नेछु, पिता, मैले तपाईँको विरुद्ध र तपाईँको स्वर्गको विरुद्धमा पाप गरे अब उपरान्त तपाईँको छोरा भनिन योग्यको छैन, मलाई तपाईँको ज्यालादारी नोकर सरह तुल्याएर राख्नुहोस् भनेर भन्नेछु भन्ने विचार गरेर ऊ आफ्नो बाबु कहाँ गयो। तर त्यो टाढा छँदै नै बाबुले त्यसलाई देखे र तिनी दयाले भरिएर दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। छोराले तिनलाई भन्यो, बुवा, मैले स्वर्गको विरुद्ध र तपाईँको दृष्टिमा पाप गरेको छु, तर म तपाईँको छोरा भनिन योग्यको छैन। तब बाबुले आफ्ना कमारालाई भन्यो, झट्टै सबैभन्दा राम्रो वस्त्र ल्याएर त्यसलाई पहिराइदेऊ र त्यसको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेऊ, मोटो पशु मार र हामी खाएर आनन्द मनाऊ, किनकि यो मरेको थियो फेरि जीवित भएको छ, हराएको थियो भइएको छ। तब तिनीहरूले आनन्द मनाउन लागे। हो श्रोता मित्र, जसरी हराएको छोरा फर्केर आउँदा उसका बाबु खुसी भएर आनन्द मनाएर त्यसै गरी आनन्द मनाएर मनाउँछन्, त्यसै गरी मानिसहरू पनि पापको कारणले परमेश्वरदेखि टाढा तथा शत्रु भएका भए तापनि परमेश्वर कहाँ फर्केर आएर आफ्नो पाप स्वीकार गर्दै उहाँ कहाँ आउँदा उहाँ परमेश्वर अत्यन्त खुसी हुनुहुन्छ, किनकि उहाँले पापमा मरेको मानिसलाई बचाएर त्यसको पापको ज्याला तिर्न ख्रिस्ट येशु संसारमा कन्याद्वारा जन्मिएर पापरहित जीवन जिएर संसारका सबै मानिसको पापको साटो क्रुसमा बलिदान भएर सबै मानिसको पापको ज्याला मानिस पापी छँदै तिरिदिनुभयो र उहाँ माथि विश्वास गर्ने मानिसलाई धर्मी बनाउनुभयो। हो श्रोता मित्र, तपाईँको मनमा पनि पापको कारणले अशान्ति, दुःख, कष्ट, रोग, बिमार, चिन्ता र फिक्रीमा हुनुहुन्छ र समस्याको समाधान खोजिरहनु भएको छ भने अब तपाईँले डराउनु पर्दैन। तपाईँको पापको सट्टामा पनि ख्रिस्ट येशु क्रुसमा रगत बगाएर तपाईँको पापको मोल तिरिसक्नु भएको छ। केवल तपाईँले उहाँलाई विश्वास गरेर यसरी यो प्रार्थना गर्नुभयो भने तपाईँ पनि परमेश्वरको सन्तान हुनुहुनेछ र तपाईँलाई परमेश्वरले शान्ति आनन्द दिएर आफूसँग राख्नुहुनेछ। हो श्रोता मित्र, तपाईँ पनि परमेश्वरको सन्तान हुन चाहनुहुन्छ भने मसँग यो प्रार्थनालाई यसरी गर्नुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफैलाई बचाउन सक्दिनँ। तपाईँ मेरो पापको साटो कल्भरी क्रुसमा मरी मेरो पापको ज्याला तिरी मलाई बचाउन सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस्, तपाईँको सन्तान बनाउनुहोस् भने यो प्रार्थना येशूको नाउँमा माग्दछु, आमेन। हो श्रोता मित्र, तपाईँले यसरी मसँग प्रार्थना दोहोऱ्याउनु भयो भने तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ र परमेश्वर तपाईँको मार्गदर्शक भएर तपाईँलाई सहायता गर्नु हुनेछ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-0025, 98-60-19-0025। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ नेपाली चलचित्र वासुदेवबाट उदित नारायण झा र दीपा गहतराजको स्वर, निर शाहको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको।

सदाझै मङ्गलबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुने कार्यक्रम म्युजिक मन्त्रमा आज कवि तथा गीतकार दुर्गालाल श्रेष्ठसँग सम्बन्धित रहेर केही व्यक्तिहरूसँग कुराकानी रहनेछ। सुन्न नभुल्नुहोला भन्दै नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ हामी यति बेला। अबका लागि भने अन्तिम चलचित्रबाट गीत सुनाउँछौँ। चलचित्र रहेको छ अभिमान, मीरा राणाको स्वर, कालीप्रसाद रिजालको रचना अनि सङ्गीत हो गोपाल एन्जनको। यसपछि यहाँले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा यही भदौ 10 गते बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको हिजोको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभामुख डोल प्रसाद अर्यालले हिजो निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा महिला बालबालिका मन्त्री वादीले नै प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न 4 मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकको कार्यसूची अनुसार परराष्ट्र मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन 2081 साउनदेखि 2082 असारसम्मको पेश गर्नुहुनेछ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै कानून मन्त्री गौतमले नै संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुने कार्यसूची छ। यस्तै आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले हिजो पत्रकार सम्मेलनको आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 भन्दा बढीलाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। यसैबीच भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज बिहानदेखि भदौ 4 बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भाद्र 4 बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 MW क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासत मुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई हिरासत मुक्त गर्न र निजको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन आदेश दिएको हो। पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले हिजो श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरिएको हो। सर्वोच्चको आदेशपछि पत्रकार श्रेष्ठ हिरासत मुक्त हुनुभएको छ। हिरासत मुक्त भएपछि पत्रकार श्रेष्ठले आफूलाई अदालतले न्याय दिएको प्रतिक्रिया दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल अर्थात धारा खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्री वितरण भएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा मात्र 52,576 सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। त्यस्तै उपत्यका बाहेक अन्य जिल्लामा 75,158 सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ। प्रहरीले बाँकेको कोहलपुरबाट 13 किलो 64 ग्राम अफिम र 148 ग्राम चरेसहित 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार रुकुम पूर्वका कर्णबहादुर बुढा र रुकुम पश्चिमका टोपजङ भन्ने टाइप सिंह गिरीलाई लागू औषधसहित पक्राउ गरिएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने विषय वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब 6 महिनादेखि युद्धका कारण यो जलमार्गमा अवरोध छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: सयथरी बाजा एउटै ताल, सयथरी घोडा एउटै चाल, यति गीतले पनि कति ठुलो भाव बोकेको छ। राष्ट्रियता, भाषा, संस्कृति, मेचीकाली सिङ्गो ढिक्कै साझा हाम्रो ज्यान नेपाल, यी सबै पक्षलाई समेटेर राम्रो गीतको सृजना भएको छ। जो सृजनाका स्रष्टा हुनुहुन्थ्यो दुर्गलाल श्रेष्ठ, मदन कृष्ण श्रेष्ठ, तारा थापा र साथीहरूको सुर रहेको थियो, न्यु बजार चालेको सङ्गीत थियो। आज हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ र म्युजिक मन्त्र कार्यक्रम भनेका गीत सँगैसँग आबद्ध भएर हामीले गीत सङ्गीतमा लागेका स्रष्टाहरूसँग, गीत सङ्गीतका विभिन्न व्यक्तित्वसँग कुराकानी गर्दै आइरहेको कार्यक्रम हो। गीतकार र कविका रूपमा दुर्गलाल श्रेष्ठको नाम नेपाली साहित्य र सङ्गीतमा अग्लो छ। पञ्चायत शासन विरुद्धको लडाइँमा उनले साहित्य र सङ्गीतमा बलिया र मर्मस्पर्शी काव्य र गीत उहाँले पस्किनु भएको थियो। 93 वर्षको उमेरमा गत आइतबार उहाँको निधन भएको छ। 6 दशकभन्दा बढी समयदेखि साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाएका छन्। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मानित गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन्। उहाँका गीत र कवितामा कठिन शब्दको बोझ कम पाइन्छ। सामान्य पाठक र श्रोताले सहजै बुझ्ने भाषामा उनले गम्भीर जीवन दर्शन प्रस्तुत गर्नुभएको छ। फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार, यसको उत्कृष्ट उदाहरण पनि हो। प्रेम, करुणा, सअस्तित्व, शान्ति, आशा र सकारात्मक दृष्टिकोण उहाँका सृजनाका महत्त्वपूर्ण आधारहरू हुन्। दुर्गलाल श्रेष्ठ मूलत कवि भएकोले उनको गीतमा भनौँ, उहाँको गीतमा काव्यात्मकता बोलियो छ। शब्दको लय, भाव, प्रतीक र बिम्बले सङ्गीतसँग सहज सम्बन्ध स्थापित गरेको छ। यही समय अगाडि हामीले सुन्यौँ, सयथरी बाजा एउटै ताल, सयथरी घोडा एउटै चाल, एउटा भनौँ राष्ट्रियता, भाषा, संस्कृति, यी सबै पक्षले एकैचोटि बोकेको गीत थियो, भाव थियो। त्यही भावका सृजनाकर्ता हुनुहुन्थ्यो दुर्गलाल श्रेष्ठ। उहाँको निधनप्रति हामी म्युजिक मन्त्र कार्यक्रम भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ र शोक सन्तप्त परिवारप्रति धैर्य धारणको लागि हामी सहानुभूति प्रकट गर्दछौँ। र यसै सन्दर्भमा आज हामीले कार्यक्रम म्युजिक मन्त्रमा उहाँसँग लामो समयदेखि कार्यरत केही व्यक्तित्वसँग कुराकानी गर्न लागिरहेका छौँ, जसले उहाँका सङ्गीतसँग जोडिएर लामो समय काम गर्नुभएको छ र उहाँको व्यक्तित्वलाई पनि पहिचान गर्न उहाँलाई मद्दत गरेको छ। यस्तैमा एकजना व्यक्तित्व हुनुहुन्छ मनराजा नकर्मी, जो वरिष्ठ सङ्गीतकार पनि हुनुहुन्छ, जसले नेपाल भाषा लगायत नेपाली गीत सङ्गीतमा लामो समयदेखि सक्रिय रहेर राम्रा राम्रा सङ्गीतहरू उहाँले पस्किनु भएको छ, दिनुभएको छ। दुर्गलाल श्रेष्ठका निकट रहेर उहाँले नेपाल भाषाका थुप्रै गीत रचना गर्नुभएको छ। थुप्रै कलाकारले उहाँका सङ्गीतमा गाउनुभएको छ, रचना दुर्गलाल श्रेष्ठको रहेको छ। तिनै व्यक्तित्वलाई हामीले आग्रह गरेका थियौँ कि आज उहाँको बारेमा केही बोलिदिनु, उहाँको बारेमा केही भनिदिनुहोस् भनेर हामीले आग्रह गरेका थियौँ र हाम्रो आग्रहलाई स्वीकार गरेदेखि हाम्रो टेलिफोन लाइनमा उहाँ आइसक्नु भएको छ। उहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। हेलो,
1: हेलो
0: मनोज सर, नमस्कार। नमस्कार हजुर। हजुर हजुर, हामी यतिखेर नेपालको यो म्युजिक मन्त्र कार्यक्रममा छौँ। आज हामीले विशेष गरी दुर्गलाल श्रेष्ठ जो स्रष्टा हुनुहुन्छ, जो कवि हुनुहुन्छ, होइन, नेपाल भाषाका राम्रा कवि, जसले भनौँ 2 दशक अगाडि नै एउटा भनौँ उहाँले सम्मान पाइसक्नु भएको रहेछ परिषदले, नेपाल भाषा परिषद जनकवि भनेर उहाँ उपाधि दिइसकेको व्यक्तित्वको विषयमा आज हामी चर्चा गर्दैछौँ। सर्वप्रथम उहाँलाई सम्झिँदाखेरि तपाईँले कसरी सम्झिनुहुन्छ?
1: उहाँ एउटा त्यति गहिराईमा र एक हाई लेभलको कविता या साहित्य या गीत लेख्ने भए तापनि उहाँ सरल हुनुहुन्छ कि जो कोही नयाँ व्यक्तिसँग, नयाँ सङ्गीतकारसँग
0: सुनिरहेको छु भन्नुहोस् न,
1: भए पनि यति आफू हजुर आफू यति मिलनसार र एकदम सरल बच्चालाई युवा नै भइकन त्यस्तो किसिमको व्यवहार गर्ने एउटा एकदमै
0: हजुर मिलन मिलनसारदेखि लगायत भनौँ, उहाँको त्यो जुन किसिमको तपाईँले एउटा उहाँका भाषामा नेपाल भाषामा लेखेको थुप्रै गीतहरू सङ्गीत गर्ने अवसर यहाँले प्राप्त गर्नुभयो, होइन, त्यो त्यो अवसर कसरी प्राप्त गर्नुभयो यहाँले?
1: मैले
0: हामीले कुराकानी गर्दा गर्दै अलिकति डिस्टर्ब भएको छ हाम्रो टेलिफोनमा, उहाँसँग सम्पर्क गर्दा गर्दै कुराकानी त्यति प्रष्ट हुन सकेको छ, हामी प्रयास गर्दैछौँ फेरि पनि उहाँसँग कुराकानी गर्ने। अहिले कहिलेकाहीँ हाम्रो यो टेलिफोनमा अलिकति समस्या आउँछ, हाम्रो भित्र मात्रै होइन बाहिर पनि त्यो समस्या देख्न सक्छ। आज हामी भनौँ नेपाल भाषामा र नेपाली साहित्यमा पनि त्यतिकै ठुलो दखल राख्ने व्यक्तित्व दुर्गालाल श्रेष्ठको केही दिन अगाडि निधन भएको छ। उहाँको त्यो निधनप्रति हामी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै आज कार्यक्रम म्युजिक मन्त्रमा उहाँसँग जोडिएर केही व्यक्तित्वहरू हुनुहुन्छ जसले राम्रो समय उहाँसँग सङ्गत गर्नुभएको छ, उहाँलाई चिन्नुभएको छ, ती व्यक्तित्वसँग कुराकानी हामी गरिरहेका छौँ। आज हामीले भर्खरै यहाँ मनराज नकर्मी जो सङ्गीतकार हुनुहुन्थ्यो उहाँसँग कुरा, हेलो मनोज सर, अलिकता डिस्टर्ब भइरहेको छ अहिले टेलिफोनमा, के भइरहेको छ तपाईँसँग हामी कुरा गर्ने? अहिले ठिकै अहिले राम्रो आइरहेछ, सब आइरहेछ है। जस्तो अहिले जुन अघि हामीले कुराकानी गर्दैथ्यौँ कि तपाईँले सङ्गीत गर्ने राम्रो अवसर पाउनुभयो, नेपाल भाषाको थुप्रै गीत उहाँको रचनामा गर्ने अवसर पाउनुभयो, त्यो कसरी त्यसको त्यो सुरुवात कहाँबाट भएको थियो?
1: हामी बच्चादेखि बच्चा बेलादेखि नै उहाँको कविता यो चिनिया म कृष्ण भन्ने उहाँको बाल गीतमा पनि बाल कवितामा पनि यति राम्रो र धेरै योगदान गर्नुभएको, धेरै लेख्नुभएको, धेरै साहित्य कविता निकालिसक्नु भएको होइन। अनि त्यो बच्चा बेलातिर नि उहाँको त्यो चिनिया म कृष्ण भनेको हात्ती भनेर चाहिँ एउटा त्यो कविताहरू बच्चादेखि हामीले पढ्ने र बुवाको पनि साथीहरू साथी भएको नाताले उहाँप्रति पहिलादेखि नै म पनि उहाँसँग केही गर्न पाएँ भन्ने भन्ने जस्तो लाग्थ्यो मलाई। अनि मैले काम गर्दै जाँदाखेरि मैले अब म भेट्न गएँ, उहाँ छम्बेनमा बस्नुहुन्छ, अनि बुवाको नाम पनि लिएर म फला नाम भनेर भने यसरी चिनाप्रति गरेर अनि काम सुरु गरेँ।
0: हजुर हजुर, अब जस्तो भन्दाखेरि के देखिन्छ भनेदेखि उहाँका भाषा एकदम सरल किसिमका भाषा हुन्छन्, जस्तो हामीले सुनेको फुलकाँखा फुले संसार होइन, यी गीतहरूलाई सुन्दाखेरि लाग्छ है कति शब्द सरल छ, यी कुराहरू दिनुभएको छ। विशेष गरी भनिन्छ उहाँका गीतहरूमा एकदमै तपाईँको के छ भने शब्दको बोझ्न कम भएको र शब्दको लय र भाव र बिम्बले पनि उहाँको गीतलाई पहिले नै एउटा बनाइसकेको भन्ने कुरा बुझिन्छ भनिन्थ्यो। तपाईँले काम गर्दा त्यो उहाँको शब्दको जुन त्यो तपाईँले त्यो भाव पाउनुभयो?
1: अवश्य अवश्य, मैले उहाँ चाहिँ के छ भने अरूहरूको गीतहरू अरू गीत गर्दाखेरि नि अलिकति मेहनत पनि हुन्छ, तर उहाँको गीत के हो के हो यसो हेर्ने बित्तिकै नि जो कोही सङ्गीतकारलाई पनि त्यहाँ एउटा आफै आप एउटा सङ्गीतको नि तुरन्तै नै सङ्गीत बग्ने किसिमको लिरिक्स हुन्छ उहाँको, त्यो एउटा उहाँको खुबी हो होइन। अनि अर्को कुरा चाहिँ उहाँ आफै पनि मतलब उहाँ यस्तो व्यक्ति हुनुहुन्छ कि कविता मात्रै एउटा छन्दमा लेख्ने त्यो नभएकन नि गीतैमा पनि उहाँ आफै गाएक गाउन नसके तापनि भित्रै मनबाट उहाँ एक गायक पनि हो मेरो विचारमा, त्यो काम गर्ने शैलीमा नि भित्रै मनको उहाँ त्यो हिसाबले। अनि उहाँको के कविता यो गीतमा चाहिँ यस्तो सङ्गीतको एउटा हुन्छ नि एउटा रौँ प्रमाण फरक नहुने, सङ्गीतलाई सरल हुने, सङ्गीत सृजना गर्दाखेरि यस्तो गर्दा यस्तो मिठो हुने, यो गीत बनाउनलाई यसरी गाउँदा मिठो हुने भन्ने किसिमको सबै उहाँमा एउटा यति ज्ञान छ कि नि, अनि उहाँसँग काम गर्दाखेरि साह्रै सजिलो। अनि अर्को कुरो मैले कतिपय गीत चाहिँ ट्युनिङमा पनि लेखेको छु होइन, ट्युनिङमा लेख्नु भएको छ उहाँले मेरो सङ्गीतमा, तर यस्तो ट्युनिङमा गीत लेख्नु पनि धेरै गाह्रो कुरा भयो है, तर उहाँले सङ्गीतकारलाई अलिकति पनि रौँ प्रमाणको पनि अप्ठ्यारो नहुने हिसाबले यो हुन्छ कि यसरी गरौँ है भन्ने किसिमको यस्तो सजिलो किसिमले गीत दिनुहुन्छ कि नि उहाँसँग काम गर्ने यति सजिलो छ एकदमै।
0: हजुर हजुर, धेरै काम गर्नुभयो यहाँले, त्यो कतिवटा संख्यात्मक रूपमा हेर्दाखेरि कतिवटा काम गर्नुभयो उहाँसँग बसेर?
1: मैले तिनवटा एल्बम गरेँ, एउटा प्रेमल भन्ने आधुनिक नेपाली एल्बम, अनि एउटा खेल्दै गर्दा भन्ने एउटा बालगीत नेपाली बालगीत, अनि नानो भन्ने एउटा फेरि अर्को नेपाल भाषाको बालगीत एल्बम गरेँ, तिनवटा बालगीत हो।
0: बालगीत आधुनिक पनि गर्नुभयो, बालगीत पनि गर्नुभयो
1: गरे, अनि अर्को चाहिँ तिनवटा त एल्बमै भयो, अर्को चाहिँ मैले
0: यसमा फरक के पाउनुभयो? विशेष गरी उहाँले नेपाल भाषामा तपाईँले गर्नुभयो, आधुनिकमा पनि भनौँ नेपाल भाषा गर्नुभयो, यता नेपाली पनि गर्नुभयो, तपाईँले उहाँका रचनामा फरकता भिन्नता के पाउनु भएको छ? उहाँले के दिन खोज्नु भएको छ समाजलाई, र के बनोस् जस्तो चाहना छ उहाँको माया प्रेमका कुरामा, गीत सङ्गीतमा भन्दाखेरि? अब हाम्रो राष्ट्रियताकै कुराकानी गर्दाखेरि अघि हामीले सय थरी बाजा एउटै ताल, सय थरी घोडा एउटै चालको कुरा पनि गऱ्यौँ, त्यसले कति महत्त्व बोकेको छ, कति ठुलो त्यसले विशिष्टता बोकेको छ, त्यो कुरा चर्चा गऱ्यौँ। त्यस्तै गरी अरू भन्दाखेरि नेपाल भाषा र नेपालीमा फरक त के दिन खोज्नु भएको छ उहाँले?
1: उहाँको जे जुनमा दिनु खोज्दाखेरि पनि उहाँ एउटा भित्री आत्मा, भित्री मनबाट एउटा पोजिटिभली सही मार्ग, असल व्यक्तित्व उहाँमा भएको हुनाले उहाँले जुन फुलको आँखामा भयो होइन, अर्को हजुरले भन्नुभयो नि जुन नेपाल भाषाको भयो भने नि, राष्ट्रपतिको भए तापनि नि त्यो नेपाल भाषामा भन्छ कि झीको निम्ति म कसा, नेपाल निम्ति म आमा भनेको, हामी हाम्रो निमित्त मात्रै नभए पनि, हाम्रो निमित्त नभएर हामी नेपालको लागि बाँच्नुपर्छ भन्ने किसिमको नि होइन, त्यस्तै चिसो राष्ट्रियता भयो। बाल गीतको त बाल साहित्यमा त उहाँको यति राम्रो छ, यति राम्रो छ नि, अब त्यो उहाँको कविताहरू पढेपछि थाहा हुन्छ होइन। अनि एउटा उहाँ चाहिँ यस्तो लाग्छ मलाई, एउटा असल नितान्तै असल व्यक्तित्व, विचार राम्रो भएको व्यक्तित्व, कसै कसैलाई आफ्नो वचनबाट कसैलाई आघात नपुगोस् भन्ने धारणा राख्ने व्यक्तित्वको रूपमा म चाहिँ लिन्छु।
0: जस्तो तपाईँले सङ्गत गर्दाखेरि थाहा हुन्छ, अब त्यो उहाँको छ दशकभन्दा बढी लामो समयदेखि लेखन कार्यमा, साहित्यमा लाग्नु भएको थियो, तर रेकर्डिङको कुरामा, गीतका कुरामा अलिकता पछाडि उहाँका गीतहरू आए, सायद त्यो धेरै अगाडि आउनु पर्थ्यो, उहाँका गीत आउनु सकेन, के कारण? तपाईँले त्यो के कुरा महसुस गर्नु भएको छ?
1: त्यो अब नेपालीमा आउनु नसक्नु, पहिला त उहाँ नेपाल भाषामै विशेष छैन, अब विशेष राख्ने भएको हुनाले नेपाल भाषाको धेरै छ, नेपालीमा पनि नभएको त हुने थुप्रै छ।
0: तर जस्तो पुरानो कलाकारहरू हेर्दाखेरि हामी उहाँको नाम प्राय भेट्दैनौँ पनि होइन, भेट्दैनौँ, त्यसले गर्दा मैले भन्नु खोजेँ हाम्रो पुरानो स्रष्टासँग त्यति जोडिने, गायक गायिका सङ्गीतकारसँग त्यति जोडिनु भएको छैन, के कारणले होला?
1: पहिला उहाँ कन्या माविमा पढाउनु हुन्छ नेपाली होइन, अब त्यसमा पनि त्यो बच्चा विद्यार्थीहरू आजसम्म पनि उहाँसँग यति एट्याचमेन्ट कि उहाँ भेटघाट गर्न आउने, उहाँको क्लासमा उहाँको नाम लिने बित्तिकै विद्यार्थी एकदमै उत्साहित हुने अरे कि उहाँको क्लासमा, अनि त्यो भएर अनि उहाँ आफ्नो जे लगनशीलमा लागि नै रहनुभयो, तर हामी उहाँसँग जोडिन सक्नु भएन कि होइन, या कोही उहाँसँग लिन सक्नु भएन कि होइन, त्यहाँ त्यो जस्तो लाग्छ उहाँ खोजी खोजी यताउता चाहिँ जानु भएन होला, त्यो भएको कारणले हुन सक्ला, तर जे भए तापनि उहाँको विचार, उहाँको नै एउटा फुलको आँखामा र सेथरी बाजा होइन भन्ने गीतैबाट नै प्रश्न कि उहाँ कति पो हाई लेभलको लेख्नुहुने हो भनेर हामीले भनिराख्नु पर्दैन होइन, उहाँको ऊ चाहिँ भन्नु पर्दैन जस्तो लाग्छ मलाई।
0: एकदम राम्रो कुरा गर्नु, आज तपाईँले हामीलाई सुनाइ पनि दिनुभयो, उहाँको बारेमा बताइदिनु भयो, उहाँको भाषा लेख्ने शैली अनुसार, विशेष गरी तपाईँले बाल गीतमा उहाँका जुन धेरै मात्र बाल साहित्यमा, बाल कवितामा जुन किसिमले काम गर्नुभएको थियो र त्यसमा तपाईँले सङ्गीतबद्ध गर्नुभयो, त्यो एउटा ठुलो अवसर तपाईँले प्राप्त गर्नुभयो, त्यसको लागि हामी पनि धेरै खुसी छौँ, र जुन किसिमले आज उहाँको बारेमा बताइदिनु भयो र उहाँको जुन लेखन शैलीको कुराकानी यहाँले बताइदिनु, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हवस् त, धन्यवाद छ, धेरै धेरै धन्यवाद,
1: धन्यवाद यहाँलाई पनि, धन्यवाद रेडियो नेपाल परिवारलाई पनि धन्यवाद, रेडियो नेपाललाई धन्यवाद, उहाँको विषयमा मलाई सानो एउटा होइन यहाँ हजुरहरूले सम्झिनु भयो, उहाँको विषयमा केही बोल्न अवसर दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हवस्, धन्यवाद छ, धेरै धेरै। अहिले हामी भर्खर कुराकानी गरिरहेका छौँ सङ्गीतकार, वरिष्ठ सङ्गीतकार हुनुहुन्थ्यो मन राजा नकर्मी, जसले नेपाल भाषा लगायत नेपाली गीत सङ्गीत लामो समयदेखि कार्यरत हुनुहुन्थ्यो र गरिरहनु भएको छ, काम सक्रिय रूपमा काम गर्नुभएको छ, र विशेष गरी आज हामीले दुर्गालाल श्रेष्ठद्वारा रचना गरिएका नेपाल भाषाका गीतहरू र नेपाली गीतमा पनि उहाँले सङ्गीतबद्ध दिनुभएको थियो मन राजा नकर्मीले, विशेष गरी उहाँका तिनटै एल्बममा उहाँले सहकार्य गर्नुभएको थियो आधुनिक बाल सङ्ग्रहसँग जोडिएर, र यीसँग सम्बन्धित रहेर आज हामीले कुराकानी गरिरहेका छौँ। आज म्युजिक मन्त्र कार्यक्रममा हामीले विशेष गरी दुर्गालाल श्रेष्ठज्यूप्रति समर्पित गर्न चाहन्छौँ, र उहाँसँग समर्पित गर्ने क्रममा अहिले हामीसँग एकजना व्यक्तित्व हुनुहुन्छ, जो व्यक्तित्व नेपाली भाषामा भनौँ, नेपाल भाषामा लामो समयदेखि त्यो नेपाल भाषाको साहित्यमा सक्रिय राख्नुभएको छ, 65 वर्ष उहाँले बढी कथा, गजल, कविता प्रकाशन पनि गरिसक्नु भएको छ, त्यसै गरी सम्पादन कार्य पनि गरिसक्नुभएका व्यक्तित्व हुनुहुन्छ, सरस्वती क्याम्पस, त्यसै गरी नेपाल पद्मकन्या कलेजमा पनि करिब करिब उहाँ दुईवटा कलेज गरेर उहाँले 26 वर्षभन्दा बढी अध्यापन पनि गराइसक्नु भएको छ नेपाल भाषाको, र लामो समय भनौँ अहिले पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ उहाँ हुनुहुन्छ भूषण प्रसाद श्रेष्ठज्यू। उहाँलाई हामीले पनि आग्रह गरेका थियौँ आज उहाँको बारेमा भनौँ दुर्गालाल श्रेष्ठज्यूको बारेमा केही बोलिदिनुको लागि, उहाँले हाम्रो आग्रह स्वीकार गरेदेखि टेलिफोन लाइनमा हुनुहुन्छ, म उहाँ हार्दिक स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो,
0: हजुर नमस्कार सर, भूषण सर
2: नमस्कार। अलिक सानो स्वर सुनिरहेको छ, के भयो?
0: ए हजुर, मैले यहाँ तपाईँको ठुलो सुनिरहेको छु है, अलिक कस्तो हजुर ठुलो सुनियो?
2: एकदम सानो स्वर
0: हजुर, सानो छ,
2: अहिले पनि सानो छ
0: हजुर। हजुर मैले तपाईँको सुनिरहेको छु, ठुलो भएर सुनिरहेको छु, स्वर ठुलो छ। अब यो आज हामी यो म्युजिक मन्त्र कार्यक्रममा विशेष गरी गीतकार तथा कविज्यू हुनुहुन्छ दुर्गालाल श्रेष्ठप्रति हामी कार्यक्रम समर्पित गर्दै उहाँलाई आजसम्म भनौँ श्रद्धाभाव दिइरहेका छौँ, श्रद्धाञ्जलि दिइरहेका छौँ। तपाईँको नजरमा तपाईँले लामो समय पनि तपाईँ नेपाल भाषामा सक्रिय रूपमा कार्यरत हुनुहुन्छ, धेरै कविता कथा गजल लेखिसक्नु भएको छ, प्रकाशनमा आइसक्नु भएको छ, त्यो सङ्गत गर्दा उहाँलाई कसरी चिन्नुहुन्छ नेपाल भाषाको साहित्यको हिसाबमा भन्नुपर्दाखेरि?
2: जनकवि दुर्गालाल श्रेष्ठज्यू खास चाहिँ मेरो बुबाको साथी
0: हजुर,
2: अनि कालान्तरमा आएर आफ्नै अभिन्न मित्र जस्तै बन्न पुग्यौँ हामी।
0: ए हजुर,
2: यो 22 सालतिरको कुरा हो, 2022 साल
0: हजुर,
2: त्यस बेला म 8 कक्षामा पढ्थेँ
0: हजुर,
2: र रेडियो नेपालले नेपाल भाषाको कार्यक्रमलाई रोकेपछि
0: हजुर
2: एउटा ठुलै साहित्यिक आन्दोलन भएको थियो त्यो बेला, र मैले त्यस बेला आफ्नै घरमा उहाँ आउनुभएको थियो र चिनेको थिएँ बुवाको साथीको नातामा
0: हजुर,
2: र त्यसपछि त्यो बेलादेखि म त्यो विद्यार्थी कालमै केही कविता र निबन्धहरू लेख्ने गर्थेँ, र विभिन्न साहित्य सम्मेलनमा जाँदाखेरि उहाँसँग भेटघाट हुने र त्यस बेलादेखिको निरन्तरता छ। अनि खास गरी यो 2027 सालमा मैले वातावरण भन्ने एउटा नेपाल भाषा र नेपाली भाषाको सामूहिक सङ्कलन सम्पादन गरेको थिएँ, त्यसपछि उहाँ चाहिँ नजिकिनु हो र उहाँले नै पद्मरत्न तुलाधरलाई मलाई चिनाइदिनु भएको थियो।
0: ए हजुर,
2: अनि त्यसपछि अहिले समग्रमा उहाँको मूल्याङ्कन गर्नुपर्दाखेरि यति मृदुभाषी र उहाँसँग एकपल्ट कुरा गर्ने कसैले पनि
0: हजुर
2: उहाँदेखि प्रभावित नभएर त बस्नै सक्दैन, त्यस्तो छ
0: हजुर।
2: अनि त्यो जुन मृदुभाषिता छ त्यही उहाँको कविताहरूमा त्यत्तिकै हार्दिकता
0: र
2: यति रस परिपूर्ण लय छ कि उहाँको कि दार्शनिकता झल्किने कविताहरू पनि लयात्मकताले गर्दाखेरि धेरैलाई कन्ठस्थै हुने उहाँको
0: हजुर।
2: अनि यस्तो कवि उहाँ कि नेपाल भाषामा त्यो छन्दमा कविता लेख्ने पहिले पनि थिएन, आज पनि छैन, र जहाँसम्म लाग्छ मेरो एउटा परिकल्पना गर्ने हो भनेदेखि उहाँसँग जाँच्न सक्ने कोही पनि अरू कविता कवि निस्कन मुस्किलै होला।
0: ए हजुर
2: है,
0: त्यस्तो व्यक्तित्वलाई अलिकता नेपाल भनौँ नेपालीले नेपाल राष्ट्रले राज्यले चिन्न नसकेको हो कि जस्तो पनि फिल हुन्छ। हो
2: पुरस्कार त उहाँले थुप्रै पाउनुभएको छ होइन, नेपाल भाषामा पनि एक दुईवटा नेपाली भाषाको तर्फबाट भाषाभाषीको तर्फबाट पनि उहाँ नेपालीमा पनि लेख्नुहुन्छ होइन,
0: हजुर
2: नेपाल भाषामा पनि लेख्ने, अनि खासमा उहाँ कवि भने तापनि जनकवि भने तापनि उहाँले एकाङ्की नाटकहरू गीति काव्य है खण्ड काव्य लेख्नु, तर धेरैलाई सायद याद नहुन सक्छ, उहाँले जति कविता लेख्नु हो अरू कुनै कविले पनि सिटीमेटी लेख्न नसक्ने र नलेखेका यो शोक कविता कि
0: हजुर हजुर,
2: उहाँको नजिकको कोही बितेपछि तुरुन्तै शोक कविता लेखेर छपाइहाल्नु हुने
0: पत्रपत्रिकामा,
2: आज उहाँ बित्नुभयो उहाँको बारेमा कविता लेख्न सक्ने मान्छे छ कि छैन
0: है हजुर।
2: अनि उहाँ आफूलाई कविभन्दा पनि बढी
0: हजुर
2: गीतकार भन्न रुचाउनुहुन्थ्यो,
0: गीतकार होइन अहिले गीतकार भन्दाखेरि जस्तो कुराकानी गर्दै जाँदाखेरि किन उहाँ त्यति लामो समयदेखिको एउटा लेखनमा सक्रिय रहनुभएको मान्छे छ दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्थ्यो लेखनमा, तर गीतमा भन्दाखेरि जस्तो अहिले हामी भन्छौँ गीतमा चिनारी एउटा छुट्टै चिनारी साहित्यकारको भन्दाखेरि राष्ट्रकवि माधव प्रसाद घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा, उहाँहरूका रचनाहरू छन् एक से एक साहित्यमा रचन, तर पनि गीत सङ्गीतको क्रममा चाहिँ त्यो गीतले बढी पहिचान दिन्छ उहाँको पनि त्यस्तै भयो
2: कुरा मात्रै गर्दाखेरि पनि लयात्मक कि छन्दमा कुरा गर्न सक्ने कविहरू भन्छन् नि
0: हजुर,
2: उहाँ बढी मात्रिक छन्दमा लेख्ने हुनाले अनि मात्रा मिलाएर कुरै गरे पनि कविता जस्तै
0: हजुर,
2: अनि उहाँको हरेक कुनै बेला यसो सङ्गत गरेपछि मान्छेले उहाँले बोल्या हो कि ए कविता सुनाइराखे हो त्यस्तो महसुस हुने, र उहाँसँग मिलेर
0: हजुर
2: मैले सहकार्य गरेको पनि छु झन्डै 7-8 वर्ष, यो हाम्रो शिक्षा मन्त्रालयको पाठ्यक्रम अन्तर्गत नेपाल भाषाका पाठ्य पुस्तकहरू लेख्नुपर्ने कि कक्षा 1-5 लुइडी भन्ने र त्यस्तै इसाजिन विषयमा नेपाली 9 कक्षा र 10 कक्षाको त्यो किताब हामी 2 मिलेर लेखन र सम्पादन गरेका थियौँ र त्यो निरन्तर मेरो विचारमा 7 किताबको लागि त्योभन्दा 2-3 वर्ष पहिले 10 वर्षै लाग्यो होला, कहिले उहाँको घरमा जाने कहिले उहाँ मेरोमा आउनुहुन्थ्यो दिनभरि बसेर हामी लेख्थ्यौँ कि, अनि त्यति बेला हामीलाई देख्नेहरू घर परिवार वा कोही साथीभाइ आउँदाखेरि उहाँको त्यो उहाँ चाहिँ मुखले बोल्नुहुन्थ्यो मलाई म चाहिँ चिपिहाल्थेँ र त्यसपछि फेरि त्यसलाई सिआरसी कसरी गर्ने भन्ने चाहिँ मेरो जिम्मामा हुन्थ्यो होइन एकदमै प्रभावित नै
0: जस्तो मैले अघि तपाईँसँग कुराकानी गर्दाखेरि भन्नु खोजेको के थियो भनेदेखि जस्तो लामो समय साहित्य सिर्जनामा त लाग्नुभयो नेपाल भाषामा थुप्रै कवि कविताहरू लेख्नुभयो गीतहरू लेख्नु भएको छ उहाँले, तर पनि पछिल्लो पटक हेर्दाखेरि उहाँका गीतहरू पहिल्यैदेखि रेकर्डिङ हुनुपर्ने पहिल्यै चर्चामा ल्याउनु पर्थ्यो उहाँका गीतहरूले, त्यो चर्चामा पहिला त्यति ल्याउन सकेको रहेनछ, पछिल्लो पटक चर्चामा ल्याए गीतले यो के कारणले गर्दा उहाँ ढिलो पर्नुको त्यसमा भन्ने मात्रै भनाइ हो
2: गीत सङ्गीतको क्षेत्रमा कुरा गर्ने हो भनेदेखि बाजागाजो त उहाँले बजाएको होइन छोएको मैले देखाएको छैन बच्चै बेलादेखि, तर बोलेपछि नै त्यसैमा त्यसै सङ्गीत आउने
0: सङ्गीत आउने
2: कुनै बेला त यस्तो कि नेपाल भाषामा आधुनिक गीत भनेकै दुर्गालाल हो त्यस्तो पर्याय, उहाँ बाहेक अरू गीत लेख्ने त किन नहुनु तर गीत गीत जस्तै नहुने कि गीतमा त आफै सङ्गीत पनि त हुनु पर्यो नि, अब गाउनेले त बज्जी लाइन गोर्खापत्रलाई पनि गाइदिएला समाचारलाई पनि, तर त्यस्तो होइन कि

0: पहिले गीतकार भनेर कसैलाई गीत चाहियो भन्ने किन उहाँकोमा जाने, अरू पछि अब विभिन्न अनि कहिलेकाहीँ उहाँले त्यो पक्कै अनुभव गर्नुभयो होला नि होइन, झटारिनु हुँदैन भन्नुहुन्थ्यो कि
1: होइन यो कुरा कस्तो भनेदेखि अघि हामीले एकजना सङ्गीतकार हुनुहुन्थ्यो मनराजा नकर्मी जो लामो समयदेखि सङ्गीत गर्बद्ध हुनुहुन्थ्यो गर्ने मान्छे र उहाँले पनि विशेष गरी दुर्गालाल श्रेष्ठका नेपाल भाषाको थुप्रै गीतहरू सङ्गीत गर्नुभएको थियो। मैले उहाँसँग भने हाम्रो पुराना संस्थाहरूसँग त्यति जोडिनु भएको छैन, सङ्गीतसँग जोडेर गायक गायिकासँग त्यति जोडेको हामीले पाएनौँ, किन होला यो उहाँको आफ्नो भनौँ उहाँ त्यति सङ्गत गर्न त्यति धाइर नधाइरहने व्यक्तित्व पनि पर्नु भयो कि अथवा होइन यी कारणले पनि हुन सक्छन् कि भन्ने एउटा प्रश्न थियो। र तपाईँसँग उ त लामो समयदेखि सङ्गत रहेछ 2022 साल भनौँ तपाईँले होइन, त्यहाँदेखि तपाईँले चिन्न थाल्नुभएको व्यक्तित्वलाई अनि
0: आधुनिक गीत मात्रै होइन परम्परागत होइन पुराना गीतहरू लोकगीतहरू जुन हाम्रो समाजमा चलिया
1: छ
0: र त्यसलाई चाहिँ रिराइट भनेर उहाँले
1: भन्नुभएन
0: लोकगीतहरू नि कतिपय उहाँका लोकगीतहरू छन् वास्तवमा उहाँको मात्रै मौलिक नभएर त्यो नेपाल भाषा नेवार समाजको पुरानो हो, त्यसलाई उहाँले अलिअलि सिँगारिदिएर अनि पछि के हुन गयो भन्दाखेरि त्यो लोकगीतको लेखक पनि दुर्गालालै भन्ने प्रचार भइरहेको छ कि
1: हजुर। भनेपछि विशेष गरी अब यो नेपाल भाषामा बढी मात्रा उहाँले सक्रिय भएर काम गर्नु हो, त्यहाँ धेरै कुराहरू आए पनि होइन, अब यो अब अहिले हेर्दाखेरि अब हामी उहाँसँग सम्बन्धित रहेर कुराकानी गरिरहेका छौँ होइन, जस्तो अहिले नेपालमा अहिले उहाँका भनौँ यो विशेष गरी नेपाली आधुनिक सङ्गीतको कुराकानी गर्दाखेरि दुर्गालाल श्रेष्ठले लेखेको दुइटै गीतले पनि काफी छ भन्छौँ, फुलको आँखा पुरै संसार होइन, सयथरी बाजा एउटै ताल, यो गीतको जब आइसकेपछि अनि दुर्गाल श्रेष्ठ भनेर चिनारी भयो र त्यसपछि नेपाल भाषामा उहाँले कार्य गर्नुहुन्छ भन्ने चिनारी भयो, मैले भनेको यो उहाँको चिनारी ढिलो आयो भन्ने कारण चाहिँ मेरो प्रश्न थियो। हजुर हजुर ठिक छ, भूषण सर यहाँले हामीलाई समय दिनुभयो, अब जुन यहाँको लामो समयदेखि उहाँसँग सङ्गत रहेछ, उहाँको कार्यप्रति तपाईँ प्रभावित हुनुभएको रहेछ, खुसी लाग्यो हामीलाई तपाईँसँग कुरा गर्न पायौँ।
0: होइन केवल कवि लेखक मात्र होइन कि शिक्षक हुनुहुन्थ्यो होइन,
1: शिक्षक हजुर पढाउनुहुन्थ्यो,
0: धेरै समय उहाँले यो कन्यामान स्कुलमा पढाउनु भयो र क्याम्पसमा पनि पहिले पढाउनु भएको थियो, अनि शिक्षकहरूको हक हितको लागि आन्दोलनमा हामी एकदम सँगसँगै लागेका थियौँ कि
1: हजुर,
0: त्यस्तै राज्यबाट जुन भाषिक दमन भएको थियो त्यो भाषिक दमनको विरोध आन्दोलन भयो, त्यस्तै अथवा विभिन्न जुन परिवर्तनकारी राजनीतिक आन्दोलन भयो त्यो सबमा पनि म एकदम अग्रिम पक्तिमै हुन्छु, हामी सँगै लाग्छौँ कि त्यस्तो एउटा विशेषता पनि छ। कोही कवि लेखक त कस्ता हुन्छन् भन्दाखेरि मेरो काम लेख्नु हो सक्यो भन्छन्
1: होइन,
0: कलम समाउने बाहेक डराउने, तर उहाँ त्यस्तो होइन कि कर्मक्षेत्रमै उठेर डटेर
1: जुन भन्नुहोस् एकदम सही कुरा हो, अघि हामीले पनि कुरा भनेका थियौँ पञ्चायत शासन विरुद्धको लडाइँ भने उहाँले साहित्य र सङ्गीतबाट चाहिँ बलिया र मर्मस्पर्शी उहाँले काव्य र सङ्गीतमा गीतहरू पस्किनु भएको थियो भनिन्छ, हामीले उहाँलाई त्यो बेलादेखि चिन्छौँ, एउटा जुझारु खालको एउटा तपाईँको साहित्यकार र त्यो रूपमा हामी चिन्छौँ, तपाईँले त्यही अनुसार चिनाउनु भयो, हामी आज कुराकानी गर्ने अवसर प्राप्त भयो, तपाईँले हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। हजुर भर्खरै हामी अहिले भर्खर कुराकानी गरिरहेको नेपाली भाषामा नेपाल भाषाका साहित्यमा प्रभावित व्यक्तित्व एकदम राम्रो समयदेखि कार्यरत भूषण प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो र उहाँसँग दुर्गालाल श्रेष्ठको लामो सङ्गत र जुन सहकार्य थियो त्यो सहकारको विषयमा आज हामीले कुराकानी गऱ्यौँ।

0: फुलको आँखामा फुले संसार, काँडाको आँखामा काँडे संसार, कति भावपूर्ण गीत छ। जुन गीतभित्र प्रेम छ, करुणा छ, स्वअस्तित्व छ, शान्ति छ, आशा छ, सकारात्मक पक्ष छ, यी सबै दृष्टिकोण हेर्ने सिर्जना थियो दुर्गालाल श्रेष्ठको। जुन दुर्गालाल श्रेष्ठज्यूको एउटा जुन सिर्जनालाई अमरत्व प्रदान गर्ने व्यक्तित्व हुनुहुन्थ्यो सङ्गीतकार न्यू बज्राचार्य। यसमा सुर रहेको थियो आने छोइन डोलमाको। यो गीतको भाव अर्थात् भनौँ, अघि हामीले सय थरी बाजा एउटै ताल, सय थरी घोडा एउटै चाल पनि गीत सुनायौँ। त्यो गीतको सङ्गीतकार पनि न्यू बज्राचार्य हुनुहुन्थ्यो। न्यू बज्राचार्यको सङ्गत, दुर्गालाल श्रेष्ठको सङ्गत, भनौँ दुईजनाको सहकार्यले नेपाली गीत सङ्गीतमा धेरै राम्रा गीतहरूको सिर्जना भयो। त्यो गीतको सिर्जनाले नै दुर्गालाल श्रेष्ठलाई पनि पहिचान दियो कि नेपाली गीत रचनामा कति राम्रो गीतको सिर्जना हुँदो रहेछ। अघि मैले तपाईँहरूलाई भनिसकेको छु, जुन गीत थियो सय थरी बाजा एउटै ताल, सय थरी घोडा एउटै चाल, जसले भनौँ एउटा हाम्रो राष्ट्रियता, एकाग्रता भनौँ, यसै गरी हाम्रो आफ्नो भाषा वेशभूषा सबै कुरालाई त्यो गीतले प्रस्तुत गरेको थियो। र आज हामी यो गीत सँगसँगै आज हाम्रो जो स्रष्टा व्यक्तित्व हुनुहुन्छ न्यू बज्राचार्य, उहाँसँग कुराकानी हामी गर्ने हामीले आग्रह गरेका थियौँ। उहाँ लामो यात्रा गरेर नेपाल फर्किनु भएको छ, त्यही पनि हामीले उहाँलाई अनुरोध गऱ्यौँ कि हाम्रा स्रष्टा कवि साहित्यकार दुर्गालाल श्रेष्ठज्यूसँगको सङ्गत लामो छ यहाँको, यसबारेमा केही बताइदिनुहुन्छ, उहाँको भाव, उहाँको विषयमा भनेर कुराकानी गरेका थियौँ। हाम्रो आग्रहलाई स्वीकार गरेर टेलिफोन लाइनमा आइसक्नु भएको छ, मलाई हार्दिक स्वागत गर्न चाहन्छु। हेलो,
1: हेलो
0: न्यू सर, यहाँलाई हाम्रो यो कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्कार।
0: अघि हामीले कुरा पनि गऱ्यौँ, तपाईँ लामो यात्राबाट नेपाल फर्किनु भएको छ है।
1: हजुर।
0: यस बिचमा अहिले हाम्रो दुर्गालाल श्रेष्ठज्यू पनि बित्नुभयो होइन,
1: उहाँलाई नै भेट्नको लागि उहाँले एकछिन लास्ट भेट्ने भन्नुभयो।
0: हजुर,
1: कुरा भयो एक घन्टा अगाडि।
0: हजुर, त्यो यहाँको जुन सहकार्य लामो समयदेखि सहकार्य थियो दुर्गालाल श्रेष्ठलाई सम्झिने साथ न्यू बज्राचार्यलाई सम्झिने, एउटा भनौँ नेपाली सङ्गीतमा त्यो एउटा परम्परा बसिसकेको थियो। आजको दिनमा यो जुन किसिमको सहकार्य कहाँबाट सुरु भयो यहाँहरूको बिचमा?
1: होइन, दुर्गा दाई वास्तवमा भन्दाखेरि मेरो बुवाको साथ थियो।
0: हजुर,
1: मेरो बुवा भन्दा अलिकति जुनियर
0: होइन,
1: उमेरले उहाँहरू भाषा आन्दोलनमा अनि धेरै लागेको,
0: मैले
1: दुर्गालाल दाईको छ नि भनौँ, बुवाको साथी भए पनि सबैले दुर्गा दाई मैले पनि दुर्गा दाई नै भन्छु दुर्गालाल। अनि उहाँबाट मेरो रिलेसन छ नि, अब कहिले काहीँ तत्त्व मम जस्तै पनि छ, तर अब रिलेसन जस्तै पनि हो
0: है,
1: होइन
0: होइन। अघि त्यहाँ हामीले कुराकानी गर्दाखेरि एकदम जेनेरेसन कसरी जोडियो भनेदेखि, जस्तो भूषण प्रसाद श्रेष्ठसँग कुराकानी गरेँ मैले, उहाँले नै भन्नु बुवाको साथी हो भन्नुभयो होइन। त्यसपछि हाम्रो मनराज नकर्मीसँग कुराकानी गरेँ, उहाँले नेपाल भाषाको थुप्रै काम गर्नुभएको छ, उहाँले बुवाको साथी भन्नुभयो।

0: त्यस्तो खालको थियो
1: तर
0: थुप्रै थुप्रै काम गर्थेँ अनि सुरुमा चाहिँ दुर्गादाई छ भाषा आन्दोलन लागिरहेको नेपाली चिठी रुचाउनु हुन्छ होइन अनि मैले नै जबरजस्ती गरेर पहिला एउटा गीत रेड नेपाल रेकर्डिङ गरेको थिएँ अनि त्यो गीत चाहिँ के हो र खै भनेको हो महिनाबत्ती एक्लै जलेको भन्ने गीत चाहिँ मैले नेपाली पनि उहाँको रिपोर्ट गरेको थिएँ त्योभन्दा अगाडि नेपाली
1: जस्तो अब यो पहिला त्योभन्दा अगाडि काम गरिसक्नु भएको छ यहाँले अब यो प्रसङ्ग जुन जोडी एउटा टेलिफिल्मको सिरियलको कुरामा जुन सय थरी बाजाको गीतमा होइन मदन कृष्ण दाई राजवंश आचार्यज्यूले जुन अभिनय गर्नुभएको थियो 44-45 सालमा त्यो जोडियो त्यो त्यसमा यो जोडिसकेपछिको सहकार्य निरन्तरता त अझ बढ्यो
0: हो नि
1: मैले एउटा कुरा के बुझ्न खोजेको भनेदेखि जस्तो उहाँले 6 दशकभन्दा लामो समय नेपाल भाषाको साहित्यमा होस् नेपाली कला संस्कृतिमा हो त्यत्तिकै ठुलो योगदान दिनुभएको छ काम गर्नुभएको छ तर उहाँका गीत रचनाहरू पछिल्लो समय मात्रै आए त्योभन्दा अगाडि स्रष्टाहरूसँग त्योभन्दा अगाडिका गायक गायिकासँग जोडिनु भएन उहाँका त्यति रचनाहरू आएनन् किन होला पछिल्लो पटक पछि मात्रै उहाँ आउनुभयो कारण के हुनसक्छ
0: होइन दुर्गा त्यो भएर पनि हो
1: ए हजुर
0: अनि मैले पहिले पनि दुर्गादाईलाई धेरै मान्छेको सँग कलाकार है मैले धेरै चिनाइदिएको सँगै उठबस गरेको किन किन कतिले दुर्गादाईसँग काम गर्ने आँटै गरे है दुर्गादाई पनि नबुझ्नुसम्म राम्रो भयो भन्ने
1: हुन्छ कि हजुर हजुर
0: अनि जाने त्यस्तो त्यस्तो भए चाहिँ सायद हुनसक्छ तर पनि दुर्गादाईको पहिला चाहिँ धेरैलाई थाहा नारायण गोपाल पनि थियो प्रेम धोत योगेश भाइ त्यो बेला फर्ति भयो है धेरै कलाकार उहाँको थियो है गीतहरू यो चाहिँ अझ अगाडि टाइममा भयो हामी अब हामी आउनु
1: तर रेकर्डिङ त्यो रेकर्डिङ आएन नि त होइन हजुर जस्तो होइन तपाईँले भनेअनुसार जस्तो कुराकानी गर्दाखेरि त्यो माहौल एउटा कमसेकम एउटा स्वर्ण युग नै थियो सङ्गीतमा नातिका जेदाई हुनुहुन्थ्यो शिवशङ्कर हुनुहुन्थ्यो यहाँ जस्तो फतेमाकै कुराकानी गर्नुभयो योगेश वैद्य यी आदि कलाकारहरू जति हुनुहुन्थ्यो त्यो समूहमा हुँदाखेरि त्यो भनौँ दुर्गालाल श्रेष्ठ पनि कमसेकम उहाँले अलिकति गीत रचना पनि रेडियोबाट त्यति प्रकाशन प्रसारणमा आएनन् त्यही हुन सकेन भन्ने
0: कस्तो भयो भनेदेखि त्यो बेलामा चाहिँ हाम्रो भाषालाई एउटै भाषा मात्रै चलाउने कुरा हुँदाखेरि
1: हजुर
0: दुर्गादाईहरूको स्रोत थियो त्यसमा उहाँहरू एकदम भाषा आन्दोलन अनि यो भाषामा हामी त्यसको घाम जबसम्म अरू भाषालाई सम्मान मान्यता दिन्छौँ हामी यो भाषाबाटै नलेख्ने उहाँहरूले नलेख्नु हुँदा अनि उहाँ चाहिँ जस्तै प्रेम दोहरू नाहरूसँग अलि अलग गीत होइन मेरो विचार
1: होइन अघि भर्खर पनि कुरा भएको थियो 2022 सालमा भाषा आन्दोलनको यो जुन किसिम आन्दोलनमा पनि उहाँ निक्लिनु भएको थियो र आन्दोलनको विषयमा अलिकति जुझारु रूपमा लाग्नु भएको थियो यो कुरा आएको थियो अलिकति कुराकानी गर्दाखेरि पञ्चायत शासनको विरुद्धमा पनि भनौँ यो उहाँले एउटा साहित्य र सङ्गीतबाट बलिया र मर्मस्पर्शी उहाँले काव्य र सङ्गीतहरू गीतहरू दिनुभएको थियो भन्ने कुरा पनि हामी बुझ्यौँ उहाँले विशेष गरी जस्तो अहिले हेर्दाखेरि पछिल्लो अवस्थामा फुलको आँखामा फुले संसारबाट चाहिँ बढी मात्रामा अलिक चर्चामा पनि ल्याएर उहाँका भावलाई हेर्दाखेरि अघि नै मैले भने करुणा छ त्यसभित्र त्यसमा प्रेम छ शान्ति छ हरेक कुरा छ यो जोडिनु कसरी जोडिनु पुग्नुभयो तपाईँ चाहिँ
0: यो होइन यो कसरी आनी भेटेपछि हुन त दुर्गादाई चाहिँ फिलोसफीमा एकदम हुनुहुन्छ उहाँ चाहिँ

0: आमा दुर्गा अनि त्यसपछि हुँदै गयो मेरो विचारमा
1: होइन अघि त्यहाँ कुराकानी गर्दै जाँदाखेरि उहाँको लेखाइमा पनि एउटा सङ्गीत बगेको हुन्छ, छन्द त्यहीँभित्र हुन्छ, कलात्मक रूपमा जुन बिम्ब भन्छौँ, गद्य भन्छौँ हामी जुन सङ्गीतमा जुन किसिमको गीत शब्दमा पाउँछौँ बिम्ब भन्छौँ, त्यो बिम्बभित्रै उहाँलाई गीत रचना उहाँका भइसकेका हुन्छन् र त्यसै बगेको हुन्छ भन्ने कुरा पनि
0: एकदमै राइटरहरूले अनि बिचमा भाषा सम्बन्धीको आन्दोलनको कारणले दुर्गादाई चाहिँ अलिक पछि मात्रै आउनु भयो होइन, त्यस्तो मलाई त्यस्तो लाग्छ।
1: एकदम यहाँले जुन किसिमको कुराकानी गर्ने उहाँसँग सङ्गतमा जुन भन्नुभएको छ, जुन सङ्गत गरेर यहाँले राम्रो सिर्जना दिनुभएको छ नेपाली गीत सङ्गीत, त्यसको लागि नेपाली सङ्गीत पनि आभार व्यक्त गर्न चाहन्छ। नेपाली सङ्गीतका जो त्यति श्रोता हुनुहुन्छ, जो दर्शक हुनुहुन्छ, त्यो पनि उहाँले हेर्न पाउनु भएको छ र तपाईँका सङ्गीतका सिर्जनामा उहाँ जोडिदिनु भएको छ। आजको जुन किसिमले हामीले सम्झना गऱ्यौँ दुर्गालाल श्रेष्ठ जो एउटा गीतकार तथा कवि हुनुहुन्थ्यो, नेपाल भाषामा त्यत्तिकै राम्रा रचना गर्ने व्यक्तित्व, त्यसको साथसाथै नेपाली गीत सङ्गीतमा उहाँको दुईवटा तिनवटा गीतले पनि काफी छ कि धेरै गर्नु पर्दैन, काम थोरै गरे पुग्छ भन्ने किसिमको एउटा सङ्केत उहाँले दिनुभएको छ। यो आज यहाँसँग एउटा जुन किसिमले हामीले कुराकानी गर्ने अवसर यहाँले दिनुभयो, त्यसको लागि आभार व्यक्त गर्न चाहन्छौँ हामी एड नेपालबाट।
0: हस् हस् अलिकति त्यति तपाईँ
1: आवाज ध्यान हुन्छ, हामी कुनै समय पाएर फेरि लामो समय गफ गरौँला है।
0: धन्यवाद,
1: धेरै धेरै नमस्कार छ। प्रिय मित्र, भर्खर हामी यहाँ कार्यक्रम म्युजिक मन्त्रमा थियौँ, आज म्युजिक मन्त्र विशेष गरी हामीले गीतकार र कविको रूपमा नेपाली साहित्य नेपाल भाषा साहित्यमा चर्चित व्यक्ति दुर्गालाल श्रेष्ठको हामीले भर्खरै कुराकानी गरिरहेका थियौँ र उहाँसँग जोडिनुभएका व्यक्तित्वसँग अहिले भर्खर हुनुहुन्थ्यो न्यू बजारचार, जसले राम्रो सङ्गीतबाट उहाँको जो फुलको आँखामा फुले संसार, सयथरी बाजा एउटै तालका संस्था हुनुहुन्थ्यो, उहाँसँग गरेका सहकार्यका कुराकानी र उहाँसँगको सङ्गतका विषयमा कुराकानी गऱ्यौँ र आज हामीले उहाँलाई समर्पित गर्दै कार्यक्रम पनि हामीले आज पूर्ण गऱ्यौँ। त्यसको लागि सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ जसले हामीलाई समय दिनुभयो, सुनिदिनुभयो र हामीसँग कुराकानी गर्ने अवसर प्राप्त गरिदिनुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छौँ। र यो म्युजिक मन्त्र कार्यक्रमबाट भनौँ दुर्गालाल श्रेष्ठ जो संस्था हुनुहुन्छ, जो गीतकार तथा कवि हुनुहुन्छ, उहाँको आत्माको चिर शान्तिको कामना पनि हामी व्यक्त गर्न चाहन्छौँ। र अर्को हप्ता फेरि पनि हामी कार्यक्रम म्युजिक मन्त्रमा आउनेछौँ यहाँहरूको साथमा। यतिनजेल साथ दिने प्राविधिक मित्र मोहम्मद आसलमलाई धन्यवाद दिन चाहन्छु। म दिवाकर शर्मा, अर्को हप्ता फेरि यहाँ माझमा आउनेछौँ 11 बजी यहाँले सुन्नुहुनेछ समाचार। हवस् त, नमस्कार नमस्कार नमस्कार।

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। काभ्रे प्लाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका एक स्याउरे थलीमा बोलेरो गाडी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ, चारजना घाइते भएका छन्। खानी खोलाको जगथलीबाट बनेपातर्फ आउँदै गरेको BA 21C 242 नम्बरको गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा खानीखोला गाउँपालिका चारका कमल बहादुर माझी र खानीखोला गाउँपालिका दुई सार्की डाँडाकी अनिता मोक्तान रहेको बताउनुभयो। उहाँले दुर्घटनामा चारजना घाइते भएको र उहाँहरूको हेलिकप्टर मार्फत उद्धारको प्रयास भए पनि मौसम खराबीका कारण हेलिकप्टर ल्यान्ड हुने अवस्था नरहेपछि घाइतेहरूलाई स्थल मार्ग मार्फत जिल्लामा ल्याइरहेको बताउनुभयो। उहाँले दुर्घटनामा खानीखोला 5 का बहुतमान रुम्बा, वडा नम्बर 3 का प्रदीप जर्घा मगर, सिन्धुपाल्चोकका धनपति रावल र बनेपा सागाका राहुल तामाङ गम्भीर घाइते भएको बताउनुभयो। मकवानपुरको भीमफेदी 6 जुरीखेतमा उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटनाका चारजना घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका निम्ति काठमाडौँ ल्याइएको छ। उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, लक्ष्मी बडु, रीता बडु र रितेन्द्र बडुलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य दुईजना घाइतेहरूलाई उपचारका लागि हेटौडा लगिएको छ। स्कार्पियो दुर्घटनामा 6 जना घाइते भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यून चापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले हिजो पत्रकार सम्मेलनको आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको छ। यसैबीच भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आज बिहानदेखि भदौ 4 गते बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भदौ 4 गते बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो। पहिरोले पश्चिम बागलुङको निसीखोला गाउँपालिका 2 देवी स्थान स्थित धारा टोलका 17 घर उच्च जोखिममा परेका छन्। उपल्लो बेङ्ग्री हाडी 4 बासखोला गाउँ जोड्ने सडक अन्तर्गत हाडी 4 मा खसेको पहिरोले धारा टोलका 17 घर उच्च जोखिममा परेका हुन्। सोही पहिरोका कारण धारा टोलभन्दा तल्लो बस्तीका 44 घर जोखिममा परेको वडाध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्य, निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घरती, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेपछि 17 घर उच्च जोखिममा र 44 घर जोखिममा रहेको निष्कर्ष निकालेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो। निरन्तर वर्षा भइरहेको र चट्टान सहितको पहरा चर्किएर जुनसुकै बेला खस्न सक्ने अवस्था रहेकाले उच्च जोखिममा परेका घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पहिरोबाट थप क्षति हुन नदिन माथिबाट खस्न सक्ने ढुङ्गा तथा पहिरो हटाउन स्काभेटर प्रयोग गर्ने तयारी भइरहेको समेत विश्वकर्माले जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 वटा जलविद्युत आयोजना प्रभावित भएका हुन्। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहान 11 बजे सिंहदरबारमा अहिले बस्ने बैठकमा विभिन्न 4 वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको
सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। बैठकको कार्यसूची अनुसार परराष्ट्र मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुनेछ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। यस्तै कानून मन्त्री गौतमले नै संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुने कार्यसूची छ। त्यस्तै आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल अर्थात् धारा खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 11 विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने विषय वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब 6 युद्धका कारण यो जलमार्गमा अवरोध छ। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार। अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, अनि उद्घोषणतर्फ म विमला राई। अब प्रस्तुत छ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ करिब एक बजेसम्म। एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ करिब दुई बजेसम्म। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्न उपस्थित भइसकेका छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। जो साथीहरूको आज जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, सुरक्षित यात्रा गर्नुहोला। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना। जो साथीहरूले परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना। यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42 11 741 42 11 736। यी दुईवटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। जो जो साथीहरू टेलिफोन सम्पर्कमा आउनुहुन्छ, उहाँहरूले आफ्ना साथीभाइ आफन्तहरू 8 जनालाई शुभकामना शुभेच्छा दिन पाउनुहुन्छ। तर भनेपछि के को लागि होला भनेर सोच्दै हुनुहुन्छ भने, तर जो साथीहरूले अघिल्लो साता फोन गर्नुभएको छ नि, उहाँहरूले चाहिँ नयाँ नयाँ साथीहरूलाई कृपया पालो दिनुहोला भन्ने आग्रह हो। अनि जो साथीहरूले फोन गर्नुहुन्छ, फोन गरिसकेपछि कृपया नियमको पालना गरिदिनुहोला। 8 जना साथीहरूलाई शुभकामना शुभेच्छा भनेर भन्छु, तर कतिजनाले त 12 13 जना पुग्दा पनि रोकिने नामै लिनुहुन्न के। अनि त्यो पछि अब त यति हो भनेर म बिचमा बोलेपछि हजुर मलाई चिन्ने सबैजनालाई भन्नुहुन्छ, तर 8 जना भनेपछि 8 जना नियम पालना गरिदिनु भयो भने धेरैभन्दा धेरै साथीहरूलाई हामीले कार्यक्रममा संलग्न गराउन पाउँछौँ। आज पनि कार्यक्रममा 4 सुमधुर गीतहरू लिएर आएका छौँ। यी गीतहरू तपाईँलाई कतिको मन पर्नेछन् त्यो चाहिँ मलाई थाहा भएन, सुनेपछि नै थाहा हुन्छ, प्रतिक्रिया दिन पाउनुहुन्छ। कार्यक्रमको सुरुवातमा भने बाबुल गिरी र रचना रिमालको स्वरमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। डाक्टर डिआर उपाध्यायको रचना, बाबुल गिरीको सङ्गीतमा राम नाम सत्यबाट। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: यसोमा दुर्गीतपछि अब पालो भएको छ तपाईँहरूसँग कुराकानी गर्ने नम्बर याद गर्नुभयो होला, 42 11 721, 42 11 736, यी दुईटा नम्बरहरू रहेका छन्। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा को आउनुभयो स्वागत गर्छु है त। हेलो
1: हेलो नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म यता भोजपुरबाट वरुण चञ्चले।
0: भोजपुरबाट वरुणजी, के छ हाल खबर?
1: ठिकै छ दिदी, राम्रै छ, तपाईँको के छ?
0: मेरो पनि राम्रो छ अहिलेसम्मलाई चाहिँ। अनि मौसम कस्तो छ भोजपुरतिर?
1: मौसम त दिदी बिहानैबाट एकदम शीतल शीतल छ, अहिले त कस्तो पानी पर्ला पर्ला जस्तो भइरहेको
0: हो। ए हो र?
1: हजुर,
0: रमाइलो कुल कुल दसैँको मौसम जस्तो भएको छ त्यसो भए नि।
1: हजुर, अहिले त पानी पर्ला पर्ला जस्तो भइरहेको, शीतल चाहिँ शीतल छ, घाम लागेको छैन, अब खै के हुन्छ, मौसम एकैछिनमा घाम लाग्ने एकैछिनमा पानी पर्ने हुन्छ, अब के हुन्छ थाहै
0: छैन। अनि केमा बिजी हुनुहुन्छ आजकल?
1: आजकल अब अलैँची टिप्ने काम छ, त्यतैतिर बिजी।
0: ओहो, अलैँची टिप्ने बेला भयो?
1: हजुर भइसक्यो नि।
0: ए कति रमाइलो। अनि कति जति खेती गर्नु भएको छ अलैँचीको?
1: अलिअलि हुन्छ, यसो अब दसैँ तिहार यसो भराइसी खर्च पुग्छ।
0: ल ठिक छ, राम्रो आओस् यसपालि, धेरै भित्र्याउन पाओस् अलैँची, मेरो शुभकामना। अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
1: विशेष गरी अब तपाईँलाई नि आजको दिन एकदम शुभ रहोस्, अनि व्रत तपाईँको आज, विशेष गरी अब तपाईँलाई नि शुभकामना। अनि त्यसै गरी आज जन्मदिन मनाउने एकदम मिडाकै नि साथी हाम्रो अमित केराई सिन्धुली, अहिले चाहिँ काठमाडौँतिरै हुनुहुन्छ, अनि मेरो भतिज शेरधन राई, उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि हाम्रो हरपल रोशनीको अनि हाम्रो चन्द्र बस्नेत दाईको जन्मदिन आउँदैछ, उहाँहरूलाई पनि एकदम एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि मेरो एकदमै आत्मीय साथी आशिष नयन बस्नेतलाई एकदम मिठो माया सम्झना, प्रकाश पङ्कज सुसेली, अनि त्यसै गरी हाम्रो नगेन्द्र रिजाल, अनि यता हुनुहुन्छ सुमी लिम्बू, कमला मुखिया, मुना मुखिया हुनुहुन्छ, अनि प्रतीक्षा बान्ता लगायत धेरै साथी हुनुहुन्छ, अनि हाम्रो युक्त प्रसाद श्रेष्ठ दाई टिका किराँतले पनि सुन्दै हुनुहुन्छ होला कोरियाबाट। सबै सबैलाई आजको दिन शुभ रहोस्, सबैलाई मिठो माया सम्झना भन्दै छुटिन्छु है, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। भोजपुरबाट वरुण चञ्चले राईले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: हेलो दिदी, गुड मर्निङ, नमस्कार, अनि जय मातृभूमि।
0: जय मातृभूमि हजुर, कहाँदेखि को बोल्नु भयो?
2: हजुर, जडीबुटीबाट म एबिसी ताजपुरिया।
0: जडीबुटीबाट, अब झापाबाट एबिसी ताजपुरियाको स्वर सुन्न पाइन्न?
2: पाइन्छ होला, अब भनौँ न भोलिका दिनहरूमा, अहिले चाहिँ के भन्छ हाम्रो काठमाडौँको जडीबुटीबाट यस झापालाई पनि धेरै मिस गरिरहेको छु म त। हजुर, एकदम आफ्नो जन्म थलो है, अनि त्यही भएर त्यो एकदम धेरै मिस गरिरहेको छु आफ्नो गाउँठाउँलाई। अनि जस तपाईँले झापाको नाम लिँदा त मलाई कति आनन्द आउँछ कि।
0: अनि त झापाको नाम लिन साथ मलाई चाहिँ गर्मी हुन्छ यहीँ, हप हप हो कि होइन?
2: हजुर, गर्मी त गर्मी निकै हुन्छ, तर आफू झापामै जन्मिएर होला होइन, त्यति साह्रो साथीहरूले, अब कति इलाम पास्टरको साथीहरू हुनुहुन्छ नि त, उहाँहरू सुनाउनुहुन्छ क्या झापा आउनु भने कस्तो गर्मी कसरी बस्नुहुन्छ विशेषजी भन्नुहुन्छ क्या मलाई, तर आफूले चाहिँ त्यति साह्रो गर्मी त्यो उहाँहरूको कुरा जस्तो चाहिँ आफूलाई फिल हुँदैन।
0: तपाईँ त्यही जन्मिनु भयो, तपाईँले त्यहीको वातावरणमा हुर्किनु भयो, पचाउन सक्नुभयो। हामी काठमाडौँमा अलि शीतलमा जन्म्यौँ, अनि त्यहाँ गएपछि त हामी त उम्ल्या जत्तिकै हुन्छौँ।
2: तपाईँहरूलाई चाहिँ एकदमै निकै, अब मैले नि त्यहाँ इलाम पुग्दाखेरि इलाम र झापाको कम्पेयर गर्दा त त्यहाँ निकै चिसो हुन्छ नि त,
0: हो त नि,
2: अनि मलाई त्यो फिल हुन्थ्यो, त्यो चाहिँ ठाउँ अनुसार चाहिँ हुँदो रहेछ, तर जुन अनुपातमा जुन साथीहरूको कुरा र प्लस एउटा गर्मी झापा त धेरै गर्मी भन्ने त्यस्तो चाहिँ आफूले चाहिँ फिल नहुँदो रहेछ,
0: आफू त्यही हुर्केको बढेको अनि पछि राखा हुन्छ कि।
2: हजुर हजुर, त्यो आफूलाई चाहिँ पचाउन सकिएको क्या, त्यो ठाउँलाई चाहिँ आफूले अब जस्तै भयो नि आफूलाई चाहिँ त्यसमा चाहिँ फिल गराउने आफूले होइन,
0: त्यसैमा ढालिसक्नुभयो के तपाईँले।
2: हजुर हजुर हजुर हजुर, एकदम मजाले नि त्यो त अब मलाई अब त्यो झापाको त्यो ठाउँ सबै एकदमै त्यो अर्कै क्या, हुन त अब सबैलाई आफ्नो ठाउँ त अब
0: होइन।
2: हजुर हजुर, त्यो मैले अब जस्तो अब जय मातृभूमि भन्छु नि होइन, जन्म जन्मभूमि छ, स्वर्गदपी गरेपछि होइन, आफू जन्मेको ठाउँ र जन्मदिन आमा त स्वर्ग भन्दा नि प्यारो हुन्छ होइन। अब त्यो हिसाबले पनि हो र आफूले आफू जन्मेको ठाउँ त त्यो अरूले साथीहरूले भन्नुहुँदा चाहिँ जो उहाँहरूको कुरा पनि सही हो
0: मन कटक्क खान्छ नि
2: कुराकानी गर्न पाउँदा चाहिँ फेरि अर्को असाध्य खुसी कि कति धेरै खुसी लाग्यो आज जो सेकेन्ड कलमै हजुरसँग बोल्न पाएँ अनि एकदमै धेरै खुसी लागिरहेको छ जस मजाले कार्यक्रम सञ्चालन गर्नुहुन्छ मिठो बोल्नुहुन्छ मिठो हजुरको भोइसै मिठो छ है अब योभन्दा अब के भन्नु यति राम्रो लाग्छ हजुरले बोल्नुभएको यो रेडियो नेपालमा चाहिँ यो यात्रा चाहिँ तपाईँको सधैँभरि यो आवाज चाहिँ सुनिरहन पाऊँ भने पनि म हजुरलाई शुभकामना व्यक्त गर्न चाहन्छु
0: धेरै धेरै धन्यवाद यति धेरै माया गर्नुहुन्छ र अनि मन कटक्क खान्छ मेरो पनि तपाईँहरूले कति माया गर्नु भयो कति सद्भाव राख्नु भयो भनेर
2: एकदमै सधैँभरि रहिरहनेछ होइन अब मैले के भन्छ लास्ट विक पनि एकचोटि तपाईँसँग कुरा हुँदा मैले भने तपाईँ नजिकबाट अब मैले रेडियो नेपालमा चिनेको भनेको रिता तिमसिना दिदी हजुरलाई नै हो होइन त्यो अर्थमा पनि मलाई एकदम धेरै मेरो मनमा बस्न सफल हुनुभएको छ त्यो भएर सधैँभरि हजुरलाई एकदम मिस गरिरहेको हुन्छु
0: हस् धेरै धेरै धन्यवाद अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि
2: हस् हुन्छ सर्वप्रथम त हजुर प्लस हाम्रो प्राविधिक सर प्लस रेडियो नेपाल 100 MHz अल इन्डिया टिमलाई नै एकदमै धेरै धेरै सम्झना मिठो माया अनि रेडियो नेपालको सदैव जय होस् भन्न चाहन्छु अनि जन्मदिन मनाउने हुने आज उदयपुरतिर हुन्छ तारा गदाल त्यसरी अमित अनन्त सुनवार है मिडिया प्रेमी साथी उहाँहरू दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना हेप्पी बर्थडे टु यु भन्न चाहन्छु भने कमिङ डेमा बर्थडे मनाउने अपरिचित साथी नै हुनुहुन्छ हाम्रो झापातिर हुन्छ दमकतिर चन्द्र बस्ने त्यसरी धनकुटतिर हडपल रोस्ने उहाँहरूलाई पनि एडभान्समै जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु भने झापा मेचिनहरूतिर रहनु जीवन साथी जलसरी राजवंशी त्यसरी छोरा सङ्गीत सरगम त्यसरी बहिनी चाहिँ निशा चौधरी राजवंशी र भाइ नवीन चौधरीलाई एकदमै धेरै धेरै सम्झना र कार्य सफलताको शुभकामना दिँदै हजुर समक्षबाट चाहिँ बिदा हुन चाहन्छु के बाबा भाइ
0: हस् धेरै धेरै धन्यवाद जडीबुटीबाट एबिसी ताजपुरियाले फोन गर्नुभएको हो उहाँको आफ्नो घर भने झापा हो अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कामटुको हुनुहुन्छ हेलो
3: हेलो
0: नमस्कार हजुर कहाँदेखिको बोल्नु भयो सरस्वताजी के छ हालखबर
3: मेरो एकदम ठिक छ भन्नुपर्छ है अनि हजुरको के छ खबर
0: मेरो पनि ठिक छ अस्ति सरस्वताजीले नै होइन फोन गर्दाखेरि फोन काटिया जस्तो लागेको थियो
3: नै होइन नि मैले त
0: त्यही त एकजनाको फोन काटिएको थियो कसको हो मलाई यादै भएन अनि भुटोलमा कतिको गर्मी छ कस्तो छ मौसम
3: हिजो आज चाहिँ शीतल शीतल मौसम छ भन्नुपर्छ है पानी परिरहेको छ क्यारे
0: ए पानी पर्या भयो र शीतल छ ल ठिक छ त्यसो भए अनि अब सरस्वताजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि
3: हुन्छ ल धन्यवाद खासमा हजुरलाई धेरै धेरै सम्झनासँगै बाँकी दिन चाहिँ शुभ बितोस् भन्न चाहन्छु अनि टेक्निकल रूपमा सपोर्ट गर्ने मित्रको लागि पनि शुभ दिन भन्न चाहन्छु अनि विशेष गरी त्यति बेला कार्यक्रम सुन्दै हुनुहुन्छ आशिष नयन बस्नेतलाई पनि मिठो सम्झना धेरै धेरै माया भन्न चाहन्छु अनि प्यारी मान्छे दिलसराई मायाली सेलिम्बु सम्झिता काल धर्मराज सम्झिने अशिष पाङ हुनुहुन्छ अनि वरुण चञ्चली अनि निमा शेर्पा कमला मुखिया लगायत सबै सबैलाई शुभ दिन भन्दै बाई बाई
0: हस् धेरै धेरै धन्यवाद सरस्वता पोखरेलले हामीलाई भुटोलबाट फोन गर्नुभएको हो अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को होला त हेलो
4: नमस्ते
0: नमस्ते हजुर कहाँदेखि को बोल्नु भयो सोम कुमारी जी आहा कुखुरा बासेको कस्तो रमाइलो सुन्नेको है यो दसैँलाई पालेको भाले हो ओहो गम गम खाने हुनुभयो त मुखमै पानी आयो हामीले सम्झेर पनि यहाँ दाईको पनि मुखमा पानी आयो भनेर जिस्काउँदै हुनुहुन्छ पराग दाईले पनि है ल ठिक छ अनि सोम कुमारीजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा आठजनालाई फटाफट दिनुहोस् ल
4: हुन्छ फर्स्टमा हजुर अनि प्राविधिक मित्र अनि रेडियो नेपाल अलिन्त टिमको लागि कार्य सफलताको शुभकामना भन्न चाहन्छु अनि साथीहरूलाई भन्नुपर्दा डिना बन्ट रूपा राई हुनुहुन्छ अनि हाम्रो रविन्द्रै हुनुहुन्छ अनि गगन तेरो ठुमेकान छ अनि सहायत्री सहरू हुनुहुन्छ अञ्जित बन्टवा हुनुहुन्छ अनि हाम्रो जेनु बन्टवा हुनुहुन्छ सुमी लिम्बू लगायत सम्पूर्णलाई भन्दै चुकिन्छु नमस्ते बाई बाई
0: हस् धेरै धेरै धन्यवाद सोम कुमारी राईले धनकुटाबाट फोन गर्नुभएको हो अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा कहाँबाट को होला हेलो नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
5: म खोटाङबाट सायामा।
0: खोटाङबाट सायामा राई।
5: हजुर
0: सायामा जी, कस्तो छ मौसम खोटाङको?
5: यतातिर कुलकुल छ भन्नुपर्छ।
0: कुलकुल छ, दसैँ आउनला जस्तो मौसम देखिया छ।
5: हजुर
0: रमाइलो नि। ल ठिक छ, अब सायामाजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् ल।
5: हुन्छ, फर्स्टमा त हजुरलाई कार्य सफलताको शुभकामना, आजको दिन शुभकामना भन्छु। हुन्छ, अनि साथीहरू सयात्री सरू, नम्रता राई, रियम रुबी, एक्सन विराट, आशिष नयन, पूर्णबहादुर थुलुङ, कुमार पर्जा, सागर पुमा, शेखर प्रसाद दाई, सपना बान्तावा, जेनु बान्तावा, राम प्रसाद निरौला, अनि त्यसै गरी आरमिका राई, जति पनि साथीहरूले सुनेर बस्नुभएको छ सम्पूर्णलाई भन्दै बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। खोटाङबाट सायामा राईले हामीलाई फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि एउटा गीत सुनाउने। यो गीत हामीसँग केशर सिंह लिम्बूको स्वरमा रहेको छ, सागर लामिछाने मगरको रचना, अनि सुमन तामाङ र रिकेश गुरुङको सङ्गीतमा कुमारीबाट। यो गीतपछि तपाईँहरूसँग फेरि पनि कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
3: यो छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ कार्यक्रम शुभेच्छा। शुभेच्छामा हामी छौँ टेक्निकल सपोर्टमा पराग पोखरेलसँगै म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। 5 जना साथीहरूसँग कुराकानी गरिसक्यौँ, अझै पनि थुप्रै थुप्रै साथीहरूसँग कुराकानी गर्ने समय छ। त्यसैले फटाफट 42-11-721 42-11-736 फोन गर्नुहोला। अहिलेलाई भने को हुनुहुन्छ स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो,
3: नमस्ते हजुर।
4: नमस्ते,
3: कहाँदेखि को बोल्नु भयो? जुन तामाङ, जुनु लामा।
4: हजुर दिदी,
3: कहाँबाट भन्नुभयो?
4: हेलो
3: हजुर, अनि मौसम कस्तो छ सुनसरीको? काठमाडौँमा त अहिले घाम लागिरहेछ मजाले। अनि अब जुनु लामाजी के गर्नुहुन्छ नि त? आज त के अरे भोज खा जत्तिकै खुसी लाग्यो नि। ल ठिक छ, अब एकदम खुसी हुँदै हुँदै साथीभाइलाई पनि सम्झिनु नि त।
4: हुन्छ साथीभाइ,
3: धेरै धेरै धन्यवाद जुनु लामाजीले सुनसरीबाट फोन गर्नुभएको। कति शब्द त मजाले बुझिया छ, कति शब्द काटी काटी आएको छ बुझेकै छैन, तैपनि उहाँले आफ्ना साथीभाइहरूलाई सम्झिनु भयो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ सम्पर्कमा, कहाँबाट को होला? हेलो
5: हजुर, नमस्ते सिस्टर।
3: नमस्ते हजुर, कहाँबाट को बोल्नु भयो? म त ठिक छु। गुरासजीको के छ हाल खबर?
5: मेरो खबर ठिकै छ। तेह्रथाको मौसममा अगाडि पानी परेको थियो, अलिक मन्द मन्द घाम लागेको छ भन्छ सिस्टर।
3: ए, मन्द मन्द घाम लागेपछि त शीतल शीतल पनि होला त नि।
5: हजुर हजुर।
3: अनि खाना खाइसक्नुभयो?
5: हजुर,
3: खाना खाइसक्नुभयो?
5: मेरो भइसक्यो, हजुरको भएको छैन,
3: अब बाँकी छ भन्नु पर्यो। अनि गुरासजी, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा फ्याक्कै दिइहाल्नुहोस् न त नि।
5: हुन्छ, तिमी के बोलाउँछ? हजुरलाई शुभ दिन भन्न चाहे, पाँचौँ शुभ दिन भन्न चाहे, नेपाललाई शुभ दिन भन्न चाहे, त्यस्तो जन्मदिन मनाउनु साथी हुन्छ। मुना मुख्य र जन्मदिनको अभिमत शुभकामना व्यक्त गर्न चाहे। दिदी अर्थ श्रेष्ठ, इन्द्र तामाङ, मन्त्री कमला मुखिया, सीता मुखिया, मना मुखिया हुनुहुन्छ, पूर्ण बातलुङ, रोशन प्लाङ, राम कुमार थापा, युगेन्द्र बजाज, शङ्कर कारी, काली भूमिका, भूमिका तामाङ, सबै साथलाई शुभ दिन भन्दै छुट्टिन्छ। नमस्ते बाबाई।
3: हस्, धेरै धेरै धन्यवाद। तेह्रथुमबाट गुराँस सरोज सुसादाले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो,
6: नमस्ते नमस्ते, छड्के सलाम, राम राम भने म धनकुटाबाट है त लाग्दै गरेको आउँदै गरेको रक्षाबन्धन सहितको शुभकामना प्रकट गरेँ यहाँलाई, र आज आजको व्रत सफलताको पनि कामना गरेँ है त, लगेस गर्नु होला है त। ठ्याक्कै
3: निरौला निरौला बास्न आयो के रे?
6: निरौला भनिदिइसके पछाडि राम प्रसाद भने है त मैले।
3: हजुर, राम प्रसाद निरौलाजी, धनकुटाको मौसम सुनाउनुहोस् तपाईँ ठ्याक्कै बस्ने ठाउँको।
6: अघि चाहिँ ठ्याक्कै तपाईँको 9:08-10 जाँदा चाहिँ सिमसिम पानी परिरहेको, छाता जगेर्न गर्नुपर्ने अवस्था भइरहेको,
3: पानीबाट जोगाउनु पर्छ के छाता, नत्र बिग्रिहाल्छ त नि।
6: होइन हजुर, एकदमै। अनि भन्नुहुन्छ भने चाहिँ एकछिन टलक्कै चाहिँ लागिएको घाम हो, तर अहिले चाहिँ मन्द मन्द तपाईँको बादल लागिरहेको अवस्था छ, मतलब धुम्म धुम्म जस्तो, यस्तो गुम्सिएको आभास जस्तो, कता कता गर्मी कता कता शीतल शीतल जस्तो आभास भइरहेछ दिदी। भाइ त
3: ल ठिक छ, त्यसो भए
6: हजुर अघि गरिरहेको थिएँ होइन, सायमा राईसँगै प्रतिस्पर्धा गर्दै थिएँ कसको लाग्छ भनिरहेको थिएँ, उहाँले मलाई उहाँले अग्रपन पङ्क्ति कायम गरेर मलाई पछाडि सर्नु र पनि लागिरह्यो,
3: बाजी मार्नुभयो त्यसो भए उहाँले।
6: हजुर, बाजी मार्नुभयो, जित्नुभयो उहाँले।
3: ठिक छ, पुरस्कार पनि केही राख्नु भएको छ भने?
6: होइन, पुरस्कार त केही छैन, यही अब रेडियोमा गफ गफ गर्ने, फोन लाउने,
3: यही हो पुरस्कार।
6: योभन्दा ठुलो पुरस्कार अरू केही नै रहेन हाम्रो लागि भन्ने लाग्छ।
3: ल ठिक छ, अब रामप्रसादजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिइहाल्नुहोस् न त नि।
6: अब धेरैजना हुनुहुन्छ आकाङ्क्षी, अब यतै विशेष रेडियो सुनेर बस्नुभएका तमाम श्रोता मित्रहरू सबैलाई सम्झन चाहन्छु। तपाईँलाई अघि पनि सुरुवाती चरणमा व्रतको कामना गरेँ भने फेरि डबल भइसक्यो, डबल हप्ता चाहिँदैन नि त, आज हुनेको
3: चाहिँ एकै दिन डबल के गर्नु फेरि।
6: होइन, अनि त्यसपछि चाहिँ तपाईँको अब समग्रमा यति बेला चाहिँ रौतकबाट सुनिरहनु भएको हुनसक्छ राम पुकार राई, अलिक पर महोत्तरी गएपछि ठ्याक्कै त्यहाँनिर चाहिँ हुनुहुन्छ राम कृपाल ठाकुर, उहाँले झलासै सम्झाउनुहुन्छ यो मङ्गलबार बिहान भएपछि आज त रिता दिदीको कार्यक्रम फोन लाउनु पर्छ है, फोन गर्नुपर्छ, म सुन्छु, म पनि ट्राई गर्छु, पकड्दैन भन्न खोज्नुहुन्छ उहाँलाई त्यही रिताबाट फेरि साधन महत्त्व थपिनुहुन्छ। अब त्यताबाट यता पूर्व आउँदै गर्दा तेह्रथुमबाट सुनी लिम्बू, त्यसपछि राजेश कुमार माझी पनि हुनुहुन्छ, धेरै हुनुहुन्छ, शेखर प्रसाद श्रेष्ठ हुनुहुन्छ, लगायत ज जसले अलिक लङ बोलिन्छ कि जस्तो जस्तो लाग्ने, कता कता डराउनु पर्ने, होल्डमा बस्ने साथीलाई पनि आलो पालो र यो बाँकी हस्तान्तरण गर्दै गर्दै यो बोलाइ बोलाइ र बसाइबाट कागजको नाम छुट्यो उहाँहरूलाई सम्झँदै सम्झँदै लाग्दै गरेको रक्षाबन्धन आउँदै गरेको तिज लगायत सबै पर्वहरूको शुभकामना बोल्दै बोल्दै हजुरको उन्नति प्रगति, सिङ्गो रेडियो नेपालको उन्नति प्रगतिको कामना गर्दै गर्दै छुटेका नामहरूलाई अर्को अङ्कमा जोड्ने बाटो चाहिँ छुट्टिन्छ है त। नमस्कार, है त।
3: हस्, धेरै धेरै धन्यवाद। धनकुटाबाट रामप्रसाद निरौलाले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो,
7: हजुर नमस्ते, गुड मर्निङ, शुभ बिहानी, सेवाई
3: सेवा। हजुर सेवा, कहाँदेखि को बोल्नु भयो?
7: म बोल्दैछु ल उदयपुरबाट, करुणा चामलिङ।
3: उदयपुरबाट करुणाजी, उदयपुरको मौसम सुनाउनुहोस्।
7: उदयपुरतिरको मौसम एकदमै ठिकै नि छ, हल्का हल्का पानी पर्ला पर्ला जस्तो भइरहेको थियो बिहान, अहिले चाहिँ एकदमै मन्द मन्द छ भन्नुपर्छ है त। अनि हजुरलाई हाम्रो एफएमिन्दा तिन परिवारको के छ खबर?
3: हाम्रो पनि एकदम ठिक छ, तपाईँहरूले माया गर्नुहुन्छ, बेठिक हुने त चान्स छैन हाम्रो त।
7: हजुर हजुर, ल एकदमै सधैँभरि आराम कुशले अनि स्वस्थ पनि रहनु होला है।
3: हजुर हस्, धेरै धेरै धन्यवाद। अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिइदिनुहोस्।
7: थ्याङ्क यू हजुरलाई, साथी सम्झिनुभन्दा अगाडि चाहिँ स्पेसली यति मिठो सिट आवासमा प्रोग्राम सञ्चालन गर्दै हुनुहुन्छ है, सिट आवासको धनी हजुर, विशेष फोन कल रिसिभ गर्नुहुने दाईको लागि, रेडियो होल्डिङको लागि एकदमै मिठो सम्झना माया शुभ दिन, अनि कार्य सफलताको पनि धेरै धेरै शुभकामना कामना जनगाउने दिनहरू एकदमै धेरै शुभसँगले बिताउनुहोलाई गर्न चाहन्छु। स्पेसली आजको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो इलामको साथी हुनुहुन्छ हाम्रो विकास छेत्री, उहाँलाई एनभेस्टमै जन्मदिनको धेरै धेरै शुभकामना साथी हजुरलाई। हजुरले सोचेको थालेका चाहेका हरेक पाइलामा सफलतै सफलता लेखिनुहोस्। सदाभरि हाँसी खुसी अनि स्वस्थ अनि व्यस्त उन्नति प्रगति उज्जवल भविष्यको कामना साथी हजुरलाई गर्न चाहन्छु। अन्य साथीहरूलाई सम्झिनु पर्दाखेरि एकदमै इन्जल तस्बिरा कान्छवालाई धेरै सम्झेर मिठो माया गर्न चाहन्छु। कास्की पोखरातिर हुनुहुन्छ दासु देशकी सिमिलन हुनुहुन्छ, पोखरा घरतिरै हुनुहुन्छ, एकदमै मेरो मनमुटुको साथी हुनुहुन्छ है उज्जवल चामलिङ, उहाँलाई पनि धेरै कार्यकर्ताको शुभकामना गर्न चाहन्छु। झापातिर हुनुहुन्छ हाम्रो सागर, उहाँलाई पनि धेरै सम्झेर मिठो माया गर्न चाहन्छु। दाई हुनुहुन्छ धनु आर्से, दाई हुनुहुन्छ मिनबहादुर मगर, दाई हुनुहुन्छ ज्ञान बहादुर मगर हुनुहुन्छ, लगायतको साथमा धेरै धेरै साथीहरू हुनुहुन्छ पान्तवा दुरलतिर हुनुहुन्छ डिआरसी, बाँकी मेरो नामसँग परिचित अनि प्रोग्राम सुनेर साथ दिनुहुने सबै सबै मिडिया टिम साथीहरूलाई केही मुठामा सम्झिँदै विशेष हाम्रो रोशन पुहाङ दाईले एकदमै मिस गरेको छु भन्दै बाई बाई।
3: धेरै धेरै धन्यवाद। उदयपुरबाट करुणा चामलिङले हामीलाई फोन गर्नुभएको हो। अब पालो भएको छ फेरि पनि गीत सुनाउने। यो गीत हामीसँग योगेश काजी शाह र शान्तिश्री परियारको स्वरमा, कृष्ण केसीको रचना, कृष्ण केसी र योगेश काजी शाहको रचना सङ्गीतमा रहेको छ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्छौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: आजको लागि हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। अझै पनि केही समय हामीसँग बाँकी छ। फटाफट 42 11 721 अनि 42 11 736 सम्पर्क गर्नुहोला। अब आज सम्पर्क गर्नु भएन भने त फेरि एक हप्ता कुर्नुपर्ने हुन्छ नि त। त्यही भएर फटाफट तपाईँको हातमा मोबाइल छ, टेलिफोन छ, के छ फटाफट गर्नुहोला है त। अहिलेलाई भने कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को होला? हेलो
1: हेलो हजुर, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म यता मोरङबाट रत्न बहादुर थापा हो हजुर। मेरो फोन लागिहालो पालो थियो कि थिएन, तपाईँ मैले भुसुक्कै बिर्सेँ है हजुर।
0: मोरङबाट तपाईँले अघिल्लो हप्ता गर्नु भएको जस्तो लाग्छ कि लाग्दैन त?
1: होइन, मैले गर्न चाहिँ गरेको, यो आउने हप्ता हो कि अर्को हप्ता, त्यो चाहिँ म कन्फ्युजै भएँ भन्नुपर्छ हजुर।
0: रतुवा माईबाट होइन?
1: हजुर हजुर, हो
0: छैन गर्नु भएको छैन। राम प्रसाद के भन्नुभयो? नामै बिर्सेँ।
1: रत्न बहादुर थापा हजुर।
0: ए त्यही त, थापा चाहिँ सम्झि राम प्रसाद भन्नुभयो कि के हो भनेर। अनि अस्ति न तपाईँले अस्तिको यो हप्ता होइन अघिल्लो हप्ता फोन गर्दाखेरि त मजाले पानी परेको छ, मैले गीत उसको पानीको गीत बजाएको थिएँ नि त, मजाले पानी परेको छ भनेर भनेपछि बल्ल ढुक्क भयो कि तपाईँ एकजना मात्रै हो त्यो दिन पानी सम्बन्धी गीत बजाएको। काठमाडौँमा घाम लाग्यो अनि यति धेरैसँग कुरा गर्दाखेरि पनि कसैले पानी परेको भनेको थिएन, तपाईँले पानी परेको छ भनेपछि ओहो तपाईँको ठाउँलाई चाहिँ मिल्यो भनेर दङ्ग परेको थिएँ नि त। अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै हजुर, अस्तिकै जस्तो भनौँ न, आज पनि सिमसिमसिम पानी परिरहेको छ, एकदम शीतल मौसम छ भन्नुपर्छ हजुर। यता हाम्रो मोरङ रतुवा माईतिर चाहिँ
0: ल ठिक छ, अब रतुवा माईमा शीतल भएपछि त पुगिगयो नि, नत्र त गर्मी भयो भने टिकिसक्नुहुन्न हो कि होइन?
1: हजुर हजुर, ल हाम्रो रिता म्यामलाई पनि व्रतको चाहिँ एकदम धेरै धेरै शुभकामना है।
0: धेरै धेरै धन्यवाद। अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
1: हुन्छ, सर्वप्रथम त मिठो भइसक्यो धनी हजुरलाई, अनि हाम्रो प्राक पोखरेल सर, टेक्निसियनमा बस्ने सरलाई, अनि हाम्रो रेडियो नेपाललाई धेरै धेरै सम्झना अनि मिठो माया, साथै शुभ दिन पनि भन्न चाहे। अनि यसै गरेर आज मिठालाई धेरै माया गर्ने हाम्रो अमित अन्त सुनवारलाई चाहिँ जन्मदिनको लाखौँ लाख शुभकामना। अनि जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो धनकुटातिर हर्पल रोशनी राज बान्तवा, अनि हाम्रो इलामतिर हुनुहुन्छ कमला मुखिया, मुना मुखिया, चारैजनालाई जन्मदिनको अग्रिम शुभकामना। अनि हाम्रो भगवान् तीर्थुमे मनको साथी जीवन कार्की, अनि हाम्रो बहिनी मन्जु थापा, अनि हाम्रो ओमणि सापकोटाजी हुनुहुन्छ, अनि हाम्रो कुमार बुढा थोकी दाई श्री राम दाल श्रेष्ठ राम कुमार थापा, अनि हाम्रो युवराज पोखरेल र हाम्रो शङ्कर ढकाललाई पनि भन्दै बिदा हुन्छु। नमस्ते, बाई बाई।
0: हस्, धेरै धेरै धन्यवाद। मोरङबाट रत्नबहादुर थापाले हामीलाई फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि आइसक्नु भयो। अर्को साथी कहाँबाट को हुनुहुन्छ? हेलो,
2: नमस्ते हजुर।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
2: म फिल्म जिल्लाबाट तारा शङ्कर है।
0: फिदिम पनि जिल्ला छ र पाँच थर चाहिँ थाहा थियो मलाई।
2: फिदिम त जिल्ला सदरमुकाम हो होइन?
0: जिल्ला भएन नि त, पाँच थर जिल्लाको फिदिमबाट भन्नुपर्ने भयो। अब नाम एक्चुली शुभ नाम भनिदिइहाल्नुहोस्, मैले त फिदिम त जिल्ला होइन भनेपछि हजुरको नामै बिर्सिन ल। भन्नुहोस् त
2: हजुरले चाहिँ अलिक सरकारमा सुन्नु भयो, एकदम पाँच थर जिल्ला फिदिम है।
0: कति बाटो कुरा गर्नुहुन्छ, भन्नुहोस् त अब शुभ नाम।
2: म तारा शङ्कर।
0: तारा शङ्कर जी, के छ फिदिमतिरको मौसम?
2: मौसम अघिसम्म चाहिँ पानी परिराखेको थियो, आज चाहिँ पानी परेको गीत चाहिँ बजाउनु भएन होइन?
0: काठमाडौँमा घाम लाग्यो अनि पानी परेको गीत राखेर आएको छु मैले, अर्को हप्ता बज्यो, अर्को हप्ता भयो भने बजाउँला भनेर। अब पानीको गीत छान्यो, पानी नै बज्दैन, कस्तो नमजा लाग्छ। मैले यसपालि रामकृष्ण ढकालको बर्सातमा तिमीसँगै रुज्न मन लाग्यो भन्ने, अनि रिम झिम वर्षा भन्ने त्यसरी छानेर ठिक्क बनाएको थिएँ, फेरि टलापुर घाम लागेपछि ल भो भनेर अर्को गीत छानेर आऊ। अनि तारा शङ्करजीले आफ्ना साथीभाइ आफन्तहरू आठजनालाई शुभकामना शुभेच्छा दिनुहोस्।
2: सर्वप्रथम यति मिठो स्वरमा कार्यक्रम चलाउनुहुन्छ हजुर, प्रार्थित हुनुहुन्छ हजुर, साथीमा बाँकी शुभ रस भन्न चाहे। नम्बर एकमा हुनुहुन्छ कर्णबहादुर समान फेजुरलाई नै शुभकामना व्यक्त गर्छु। दुई नम्बर हुनुहुन्छ हाम्रो गगन तेह्र समय दाईलाई नै शुभकामना व्यक्त गर्छु। तिन नम्बर हुन्छ हाम्रो रत्नबहादुर थापा, अनि चार नम्बर हुन्छ डिकेन्द्र समान्थे, अनि पाँच नम्बर हुन्छ एसपी राई, अनि हाम्रो शुक्र राज दसाइली, अनि पृथ्वी सुब्बा, अनि मञ्च साथी जीवन कार्की, अस्मिता बान्तबा राई, उर्मिला राई भन्दा छुट्टै ठिक
0: हस्. धेरै धेरै धन्यवाद. फिदिमबाट तारा शङ्करले फोन गर्नुभएको हो. अहिलेलाई फेरि पनि कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ. कहाँबाट को हुनुहुन्छ? हेलो,
3: नमस्ते, गुड मर्निङ.
0: नमस्ते हजुर, कहाँदेखिको बोल्नु भयो?
3: पलङ टाइम पछाडि भन्नुपर्छ है. निर्मला गुरुङ हेटौडादेखि.
0: निर्मलाजी, हेटौडाको मौसम चाहिँ कस्तो छ त नि?
3: आज एकदम शीतल छ. अघिसम्म भर्खरैसम्म एकदम धेरै घाम लागिरहेको थियो, अहिले चाहिँ अलिक शीतल शीतल भइरहेछ भन्नुपर्छ है.
0: आँखाले देख्ने वरिपरि कस्तो छ मौसम? पुरै हरियो हुन थाल्यो होला नि?
3: एकदम हरियो भइसक्यो भन्नु.
0: मनमोहक.
3: हजुर,
0: मन नै लोभ्याउने नि.
3: एकदमै भन्नुपर्छ.
0: ल ठिक छ. अब निर्मला गुरुङजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिइहाल्नुहोस् न त नि.

0: धेरै धेरै धन्यवाद निर्मलाजीलाई हेटोडाबाट फोन गर्नुभएको हो। आजको लागि अन्तिम श्रोता साथी हुनुहुन्छ कहाँबाट को होला? हेलो,
1: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो?
1: म भोजपुरको अटागढी गाउँपालिका 2 डिटेनीबाट अञ्जित बान्ता हो। हजुरसँग भलाकुसारी गर्न किन यसरी समय मिलेको छैन? मिल्यो आज, लास्टमा मिल्यो, लगभग हाम्रो यो भनेको 81 साल हाम्रो कुरा भएदेखि चाहिँ सायद लगभग हाम्रो कुराकानी नै भुल्न पाएको छैन।
0: अञ्जितजी, एउटा जान्ने मान्छे खोजेर दक्षिणा राखेर ऊ साइड जुराउनु पर्ने भयो जस्तो नि।
1: होइन, यसको लागि नि दिदी, सच्चै नै एउटा कतै कतै अब सिलेक्ट भए तापनि एउटा हल्का अब हाम्रो मनसाई कहाँ गल्तीहरू भएको छ होइन, अब त्योहरू पन्छाउनको लागि चाहिँ
0: राख्नै पर्ने भयो। म पनि पैसा पठाइदिन्छु तपाईँले त्यहाँ सबै फुकफाक गरेर हाम्रो फोन नलाग्ने भूतहरू जति सबै पन्छियोस् है भनेर गर्नुहोस् ल त।
1: जस्तै पक्कै पनि तपाईँसँग कुरा गर्नको लागि कति धेरै मलाई के दिन मेरो काम जति नै गाह्रो भए तापनि, जति हतार हतार भए तापनि त्यो काम राखेर भए पनि म यति मैले कन्ट्रोल गरिरहेको हुन्छु कि तर लाग्ने सफल हुँदैन होइन। जब तपाईँहरूले एउटा नियम राख्नुभयो नि यो पुरानो साथीहरूसँग अलिकति होइन ग्याप भएर बोल्दिउँ, अब साथीहरू नयाँहरूलाई पनि स्थान दिउँ पालो दिउँ भन्ने खालको तपाईँहरूले आफ्नो विचारधारा नै राख्नुभयो, सही विचारधारा नै राख्नुभयो, धन्यवाद पनि भन्न चाहियो हजुरलाई।
0: अब लागिराख्छ तपाईँको फोन, अब हामीले पन्छाउने कुरा गरिसक्यौँ नि त, अब अब पछाडि गीत बज्न थालिसक्यो तपाईँले आफ्ना साथीभाइ सम्झिन भ्याउनुहुन्न, समय रहन्छ हामीसँग, ल फटाफट भन्नुहोस्।
1: तपाईँ लगायत हाम्रो प्राविधिकमा रहनुहुने लाखौँ करोड अनगन्ती भीर आवाजमा हाम्रो आवाजलाई पुर्याइदिनको लागि सहयोग गर्दै हुनुहुन्छ हाम्रो दाई, अनि त्यसै गरी रेडियो नेपाल हो युनिटलाई अब बाँकिरहेको समय चाहिँ राम्रोसँगले व्यतीत गर्नुहोला, शुभ दिनको कामना है। झरिलो मौसम छ, आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला पनि भन्न चाहे। अनि विशेष विशेष साथीहरूको पहिला नाम लिन चाहे, भोलिको दिनमा जन्मदिन मनाउँदै हुनुहुन्छ एकदमै 3 गतेको दिनमा हाम्रो मनिषा मनु अहिले उदयपुर निवासी, उहाँलाई धेरै मिस गर्दै। अनि यता हरपल रोशनीको 5 गते जन्मदिन परेको छ उहाँ, अनि चन्द्र बस्नेतको पनि 5 गते नै जस्तो लागिरहेछ, हाम्रो राजेश कुमार माझीको चाहिँ 6 गते जस्तो लागिरहेछ उहाँको जन्मदिन। अनि हाम्रो उदयपुर निवासी हाम्रो राजबन्टवाको पनि 6 गते हो कि 7 गते कहिले हो उहाँको जन्मदिन हो, मलाई अलिक अनफिक्स भयो, कन्फ्युज भइरहेको छु, अनफिक्स भइरहेको छु। अनि त्यसै गरी थुप्रै साथीहरू हुनुहुन्छ, मलाई चिन्ने सम्पूर्णलाई पूर्व पश्चिम उत्तर दक्षिण र मेचीदेखि महाकालसम्म, ज्यादा चाहिँ हाम्रो आशिष नयन बस्ने धेरै मिस गरिरहेको छु है भन्दै छुट्टिन्छु ल। नमस्ते,
0: धेरै धेरै धन्यवाद। भोजपुरबाट अञ्जित बान्तवा राईले फोन गर्नुभएको हो। अरे फोन नलागेर धेरै गुनासो गर्नुभयो। जाँदा जाँदै टेक बिसी र प्रीति घिमिरेको स्वरमा रहेको यो गीत भीम बिसीको रचना चलचित्र रचना र सङ्गीत भीम बिसीको चलचित्र पिआरबाट 12 बजे सुन्नुहुनेछ समाचार। समाचार प्रसारणपछि कार्यक्रम जीवन सुखसँगै साथी चन्दा विष्ट आउनुहुनेछ यो बसाईबाट। टेक्निकल सपोर्टका लागि पराग पोखरेल, सुन्ने साथीहरू, फोन गर्ने साथीहरू सबै सबैलाई धन्यवाद दिँदै म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्कार।

0: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन माग गर्नुभयो। सांसदहरूले बाढी पहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिँदै बाढी पहिरोमा जोखिममा भएका जनताको सुरक्षा, उद्धार र घाइतेलाई उपचारमा ध्यान दिन माग गर्नुभयो। सांसदहरूले देशैभरि ग्यासको अभाव रहेको भन्दै सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न तथा ग्यासको समस्याको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलोतर्फ लैजान सरकारको ध्यान आकर्षण गर्नुभयो। सांसदहरूले डोल्पा सडक मार्गबाट विच्छेद भएर भेरी करिडोर अवरोध हुँदा खाद्यान्न लगायतको आपूर्तिमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले अविरल वर्षाका कारण संखुवा सभाको विभिन्न स्थानमा विद्युत प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध भएका कारण स्थानीय जनता मारमा परेको तथा सञ्चार सेवाबाट वञ्चित हुन परेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले पछिल्ला वर्षहरूमा सडक दुर्घटनामा परि मृत्यु हुनेको संख्या निकै बढ्दै गएको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि समयमा नै ध्यान दिन माग गर्नुभयो। उहाँहरूले साँघुरो सडक, व्यस्त सडक, चालकको लापरवाही, तीव्र गति, मादक पदार्थको सेवन र मोबाइल फोनको प्रयोग गरी सवारी साधन चलाउने लगायतका कारण दुर्घटना बढेको पनि बताउनुभयो। सांसदहरूले ठूलो बथानसहित भारतबाट नेपाल छिरेका हात्तीको कारण झापा तिनका नागरिक प्रताडित बनेको, हात्तीले धान खेती नष्ट गरिरहेको

हजारौँ ठक्कर खाएपछि पनि सुनौलो रूप लिन र फेर्न सक्ने वस्तु नै जीवनको अनमोल वस्तु बन्ने गर्छ। यसैले सफल जीवन जिउनु छ भने असफलताको डरलाई आजबाट अहिलेबाट त्यागौँ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउनेछौँ र सुनाउनेछौँ। सुख सूत्र र सफलताका कथा कर्मनिष्ठ व्यक्तित्वहरूको जीवनी कथा। यसै क्रममा आउनुहोस्, कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ, जहाँ जता हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने हाम्रो आत्मीय आग्रह छ अबको केही समय हामीसँगै रहिदिनको लागि, साथ दिनको लागि। र जहाँ जता हुनुहुन्छ सुरक्षित रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो ख्याल राख्नुहोस्, आफूलाई माया गर्नुहोस्। जीवन अमूल्य छ। जीवन भनेको हामीले पाएको अमूल्य उपहार हो। यो अमूल्य उपहारलाई अमूल्य तरिकाबाटै व्यतीत गर्न कहीँ कतै नचुकौँ, यो पनि आत्मीय आग्रह गरे। र कार्यक्रम जीवन सुखको आजको यो श्रृङ्खलामा हामीले डिजिटल निर्भरताले कसरी बदल्दैछ हाम्रो जीवन शैली, जो जसले सामाजिक सञ्जाल चलाउनुहुन्छ, मोबाइल बोक्नुहुन्छ, अथवा जुनै कुरामा पनि प्रविधिसँग नजिकिनु भएको छ भने यहाँहरूले हामीले सबैले बुझ्नै पर्ने कुरा आज हामी यो कार्यक्रम मार्फत राख्नेछौँ। र हामी कार्यक्रम अवधिभर युवा पुस्तामाझ अत्याधिक चर्चित लोकप्रिय गायक, गीतकार, सङ्गीतकार, गिटार वादकको रूपमा चर्चा पाउनुभएको, लोकप्रिय बन्नुभएको सुशान्त केसीद्वारा स्वरबद्ध सङ्गीत रचना उहाँले गर्नुभएको गीति सौगात यो कार्यक्रम अवधिभर यहाँहरूमा आज हामी सुनाउँदै जानेछौँ। हामीलाई साथ दिनको लागि फेरि आत्मीय आग्रह गर्दै यो पहिलो गीति सौगात यहाँहरूमा आज राख्यौँ गायक सुशान्त केसीको स्वरमा।

संसारकै प्रिय सम्बोधन आमा, आमाले जति जुन माया होइन कसले दिन सक्ने, आमाले माफी किन दिन नसक्ने। आमा त समर्पण ममताको प्रतिमूर्ति हुन् र आमामा समर्पित यो गीत सौगात मलाई लाग्छ लगभग 8-9 वर्ष 10 वर्षै भयो कि सुशान्त केसीले सुरुवातको बेलामा गाएको यो गीत असाध्यै चर्चित भयो र यो चर्चाको शिखरमा अझै पनि छ। यसै गीत सौगात आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा राख्नेछौँ र यहाँलाई सम्झना छ भने हामीले डिजिटल परनिर्भरताले कसरी बदल्दैछ हाम्रो जीवनशैली भन्ने प्रसङ्गमा अघिल्लो साताको जीवन सुखमा यो विषय हामीले राखेका थियौँ, जसलाई डाक्टर पेसल खनालले लेख्नुभएको थियो। असाध्यै गहन अध्ययनबाट लेख्नुभएको उहाँको यो लेख पढेपछि मन छोयो, ओहो यो त तपाईँ हामी सबैले बुझ्नुपर्ने, किनकि अहिले हामी डिजिटल यो प्रविधिसँग जति नजिक हुँदै गएको छौँ, यो नजिक हुँदै जाँदा थाहै नपाई हामी परनिर्भर त बनिरहेको छैनौँ। जीवन सहज बनाउने खोजीमा कहीँ कतै हामीले फेरि जीवन आफ्नै जीवनलाई अप्ठ्यारोमा त पार्दै छैनौँ कि, कस्तो प्रभाव परिरहेको छ त यसले भन्ने सन्दर्भलाई हामीले राखिरहेको थियौँ। यसमा शङ्का गर्ने पनि ठाउँ छैन, प्रविधिले अब जीवनलाई असाधारण रूपमा सोच्नै नसक्ने रूपमा हामीलाई सहज पनि त बनाएको छ होइन। केही सेकेन्डमै संसारको जुनसुकै कुनाको सूचना हामीले अहिले सजिलै प्राप्त गर्न सक्छौँ। बैङ्कको काम होस् कि किनमेल होस् कि शिक्षा स्वास्थ्य सेवा जुनसुकै हो, मनोरञ्जन संसार सबै कुरा औँलाको एउटा स्पर्शमा अहिले चल्ने भएको छ। यसले के देखाउँछ भने नेपालमा डिजिटल पहुँचसँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग पनि असाध्यै तीव्र गतिमा विस्तार भइरहेको छ। यो त तपाईँ हामी कतिले महसुस पनि गरिरहेछौँ नि त होइन। तर डिजिटल उपयोगले हाम्रो व्यवहारलाई कसरी बदल्दैछ, प्रविधिले हाम्रो जीवन सहज त बनाएको छ तर यहीसँगै यसले हाम्रो दैनिकी बानी सोचाइ र निर्णय प्रक्रियामा पनि गहिरो प्रभाव पार्न त थालेको छैन। डिजिटल प्रयोग गर्दा हामी कति सचेत भएर कति कुरा लिने, कति कुरा दिने, कति समय चलाउने र हामीले प्रयोग गरेका कुराहरू के कति डिलिट हुन्छन् हुँदैनन् यी कुराहरूमा हामी कति सचेत छौँ, हामी के हेरिरहेको छौँ, के हेरेर हाम्रो समय व्यतीत भइरहेको छ, हामी कति दिनमा कति समय मोबाइलमा अथवा नेटमा बस्छौँ, कति समय सामाजिक सञ्जाल चलाउँछौँ। हाम्रा घर परिवार यही प्रविधिले गर्दा एकअर्कासँग टाढिँदै त जानुभएको छैन। एउटै कोठामा बस्दाखेरि पनि हरेकको हातमा मोबाइल हुँदा हामी त्यो मोबाइलप्रति यति लोभिन थालेको छौँ, यति आकर्षित हुन थालेको छौँ कि अरू व्यक्ति बोल्दा अथवा केही हुँदा पनि झर्को लाग्न थालेको छ। यसले चाहिँ समस्या निम्ताउन सक्छ। हाम्रा बालबालिकाहरूले के हेरिरहेछन् तपाईँ हामीलाई थाहा छ। एकचोटि अपलोड भएको फोटो, च्याट, कुराकानी, हामीले लेखेका कुरा हाम्रो हामीले डिलिट गर्दा हामीले नदेखाउँला तर त्यो कहिल्यै डिलिट हुँदैन, कहीँ न कतैबाट यसको त सञ्चालन भएको छ नि त। यो प्रविधिमा पहुँच र यो प्रविधिलाई सञ्चालन गर्ने कहीँ कतै त कोही छ नि त होइन। यसैले सचेत हुनु त पर्छ नै, प्रविधिले माथि उठाउने मात्र होइन, प्रविधिले एकैचोटि जीवनलाई, हाम्रो दैनिकीलाई, सम्बन्धलाई चकनाचुर बनाएको तल झारेको उदाहरण पनि कति छ। यसैले बेलैमा सचेत त हुनु पर्यो, हामी जे कुरामा अभ्यस्त भइरहेछौँ त्यही बारे हामी त जान्नु पऱ्यो नि त, बुझ्नु पऱ्यो नि त, सुन्नु पऱ्यो नि त। त्यही लागेको छ, त्यही लागेको कुरा आज गर्न मन लागेको हो। हुन त कति धेरै कुरा थाहा हुन्छ, तै पनि कहिलेकाहीँ झकझकाउनु पनि मन पर्दो रहेछ। कुरा भन्दाखेरि अत्याधिक डिजिटल उपकरण र स्क्रिन प्रयोगका कारण घर, पढाइ, कामको जिम्मेवारीमा व्यवस्था हुँदै गएको, परिवार र साथीभाइसँगको प्रत्यक्ष अन्तर्क्रिया, कुराकानी, भेटघाट घट्दै गएको, अध्ययन, कार्य सम्पादन र सृजनात्मकतामा पनि एकदमै कमजोर भएको, पहिलेको जस्तो रुचि नभएको, चासो हराउँदै गएको, टाउको दुख्ने, आँखा पोल्ने, जिउ थकित भएको महसुस हुने, निन्द्राको बानी बिग्रिएको, शारीरिक, मानसिक र सामाजिक असरहरू पनि कहीँ कतै पर्दै त गएको छैन, एकचोटि चाहिँ सजग चाहिँ हुनै परेको छ। यसको अर्थ प्रविधि खराब छ चलाउनै हुन्न भने चाहिँ बिल्कुलै होइन है। समस्या प्रविधिमा होइन, त्यसको प्रयोगमाथिको नियन्त्रण गुमाउनुमा हो।
योभन्दा अगाडिको श्रृङ्खलामा हामीले भनेको पनि थियौँ, होइन, चक्कुले तरकारी काट्न सक्छ तर चोट पुर्याउन पनि सक्छ नि त। निर्णय चक्कुको होइन, प्रयोगकर्ताको हो। डिजिटल प्रविधिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। समस्या स्पष्ट छ, सबैभन्दा महत्त्वपूर्ण कुरा समाधानतर्फ कसरी अगाडि बढ्ने हो। यसैले अब हामी डिजिटल परनिर्भरताको समाधान के हुनसक्छ त। अब हामी प्रविधिमा अभ्यस्त त भइसक्यौँ, प्रविधि हाम्रो लागि आवश्यक बनिसक्यो, तर कसरी हामीले यसको सदुपयोग गर्न सक्छौँ त, समाधानको पाटो के छ त, यो प्रसङ्गलाई हामी राख्न लागेका छौँ। तर त्यसभन्दा अगाडि भने फेरि पनि गायक सुशान्त केसीको स्वरमारीको यो अर्को गीत सौगात, यो समय कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा रहनुभएको तपाईँको लागि।

यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने यहाँहरू यति बेला कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा हुनुहुन्छ र यहाँहरूलाई साथ दिनको लागि हामी छौँ। प्रविधितर्फ साथी पराग पोखरेल अनि यहाँको साथमा छु म चन्दा विष्ट र कार्यक्रम जीवन सुखमा आज प्रविधि मैत्री कसरी हुने, प्रविधिको सदुपयोग कसरी गर्ने, प्रविधिले हाम्रो जीवनलाई नडोराओस्, हामीले प्रविधिलाई डोराउन सकौँ यो अपेक्षासहित हामीले केही समाधानको कुरा गर्दैछौँ। सुखद पक्ष के छ भने नि डिजिटल एडिक्सन अपरिहार्य नियति होइन। यो एडिक्सन यो लतमा परिहाल्नुपर्छ भने केही आवश्यकता नै छैन कि यो अपरिहार्यता आवश्यकता केही छैन। सही ज्ञान, सचेत अभ्यास अनि सन्तुलित प्रयोगबाट यसको जोखिमबाट हामी बच्न सक्छौँ, घटाउन सक्छौँ र त्यसको लागि प्रविधि त्याग्ने भन्ने पनि होइन, चलाउँदै नचलाउने, हेर्दै नहेर्ने, सुन्दै नसुन्ने भन्ने बिल्कुलै होइन। बरु विवेकपूर्ण जिम्मेवार तरिकाले सन्तुलित रूपमा प्रयोग गर्ने बानीको विकास गर्नु चाहिँ सबैभन्दा प्रभावकारी हो। त्यो पनि समयमा नै होइन, भोलि गर्छु पर्सि गर्छु भन्दा ढिला नभइहालोस्। र प्रविधिकै कारणले गर्दा हाम्रो मानसिक स्वास्थ्यमा, हाम्रो शरीरमा स्वास्थ्यमा पनि असर नपरोस् र जीवनशैली क्रियाशील रहोस्, सक्रिय रहोस्, हाम्रो अपेक्षा बस यति हो। र यसको लागि सबैले डिजिटल सिकाइ र प्रयोगसँगै डिजिटल स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा चाहिँ राख्नुपर्छ। किन अनि कसरी भन्दा प्रविधि चलाउन जान्नु मात्र सबै कुरा हो त, ठुलो कुरा हो त, होइन नि। कहिले प्रयोग गर्ने, कति समय गर्ने, कहिले बन्द गर्ने भन्ने सिप पनि हामीले जान्नै पर्छ। यसको सुरुवात आफैबाट गरौँ अनि परिवारबाट गराउन सकिएला। खाना खाने बेलामा मोबाइल प्रयोग गर्नुहुन्छ भने हामी दुई हात जोडेर आग्रह गर्छौँ मोबाइल प्रयोग नगर्नुहोस्, किन भन्दा हामीले हेर्ने सुन्ने हाम्रो क्रियामा हाम्रो शरीरको कतिवटा अङ्गहरू सक्रिय रहनुपर्छ। खाने बेलामा हाम्रो कुन अङ्गले कसरी सक्रियता जनाउँछ, अझ हाम्रो त बालबालिकालाई सानो नानी बाबुहरूलाई उनीहरू खुसी हुन्छन्, उनीहरूले फटाफट खाइदिन्छन् भनेर मोबाइल देखाएर खुवाउने बानी छ, त्यसको अन्त्य कहिले हुन्छ त सोचेको छौँ? बानी त बढ्दै जान्छ नि, घट्दै घट्दै जाँदैन। यसैले कुरा गराएर हुन्छ कि, प्राकृतिक दृश्य देखाएर हुन्छ कि, सम्झाएर हुन्छ कि, मायाले हुन्छ कि, अथवा के गरेर हुन्छ, मोबाइल हेरेर खुवाउने बानी चाहिँ आजैबाट कम गर्दै लानुहोस्, छुटाउनुहोस्। हामी त यही भन्छौँ, सबैभन्दा कम्तीमा एक घन्टा अगाडि स्क्रिन बन्द गर्ने, बच्चासँग बस्दा, आफ्ना बालबालिकासँग बस्दा आफूले पनि मोबाइल नचलाउने गर्नुहोस्। घरमा प्रत्यक्ष संवादका लागि समय छुट्याउनुहोस् र परिवारसँग नियमित गुणस्तरीय समय बिताउने जस्ता सजिला यो अभ्यासले पनि परिवारमा हाम्रो डिजिटल प्रयोगमा धेरै फरक पार्छ। र मैले धेरै त्यो अनुशासित परिवारमा देखेको छु, बालबालिकाले कति बेला टिभी हेर्ने, कति बेला कार्टुन हेर्ने, कति बेला उनीहरूलाई मोबाइल कति समयको लागि दिने भनेपछि बालबालिकाहरूको त्यो दिमागमा बसिराख्दो रहेछ कि, यो समय टिभी हेर्ने हो, यो समय मैले मोबाइल चलाउन पाउँछु भनेपछि त्यहीँतिर ध्यान अलिक कम जाने पनि हुने रहेछ। त्यो कुरा पनि गर्ने हो कि, गर्नुपर्ने राम्रो कुरालाई त जसरी पनि गराउनु पऱ्यो नि त, होइन? बालबालिकालाई मोबाइल नचलाउनु भन्ने आमा बाबाले 24 घन्टा मोबाइल चलाएर बसेको बालबालिकाले देख्यो भने के सम्भव होला त? सम्भव हुँदैन नि त। अहिलेको विश्वका धेरै देशमा डिजिटल होलिडे अथवा डिजिटल डिटक्सको अभ्यास बढ्दै गएको छ। यसको अर्थ के हो भने नि, निश्चित समयको लागि मोबाइल, सामाजिक सञ्जाल वा अन्य डिजिटल उपकरणको प्रयोगलाई सचेत रूपमा सीमित वा बन्द गरेर वास्तविक जीवनका गतिविधिमा ध्यान केन्द्रित गर्नु हो। केही पनि नगरिकन, होइन, मोबाइल नलिकन, कहीँ कतै के इन्टरनेटमा कहीँ कतै के गतिविधि नगरिकन हामी कति समय बिताउन सक्छौँ? एकचोटि त्यसको अभ्यास पो गर्ने हो कि, एकचोटि हेरौँ न। किनकि अहिले याद छ, नेट भएन भने, इन्टरनेट भएन भने, अथवा बत्ती गयो भने मन अल्ताल्ने, होइन, अब केही नरमाइलो लाग्न थाल्ने, कति बेला आउँछ त नेट, कति बेला आउँछ, होइन, बत्ती कति बेला आउँछ, कहीँ कतै गयो भने पनि नेट भएन भने, इन्टरनेटमा हामी रहेनौँ भने अल्ताल्ने त्यो बानीको विकास हुँदै गएको छ। यो त राम्रो होइन, यसले हामीलाई कति असर पार्ला त आउने दिनमा, कि हामी डिजिटल प्रयोग बिना बाँच्नै नसक्ने हुँदै जान लागेको त होइन।
एकचोटि मनन गर्नुपर्ने बेला भएको छ। र कस्तो राम्रो लाग्यो कि यो डिजिटल होलिडे भनेको, त्यो होलिडे भनेर पुरै अब दिनै अब कति कसले त हप्ताभरि अब नचलाएर हेरौँ न त भनेर पनि सक्नु हुँदो रहेछ, कसले अब दैनिकी सकिँदैन भने यो एक घन्टा अथवा साँझ परेपछि अथवा बालबालिकासँग बस्दा अथवा परिवारको समय बिताउँदाखेरि खाना खाने समय अगाडि पछाडि यी समयहरूमा चाहिँ मोबाइल हातमा नलिने, अलिकता टाढै राखेर बस्ने यो बानी पनि बसाल्नु पर्ला, किनकि स्वास्थ्य त सबैभन्दा ठुलो कुरा हो नि त। हाम्रो दैनिकी सक्रियता त जीवनको अमूल्य पाटो हो नि त, त्यसलाई निष्क्रिय बनाउन त हामीले निष्क्रिय बनाउँदै जान त हुँदैन नि, होइन र? हो भने फेरि पनि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा हामीसँगै रहनुभएको यहाँहरूको लागि अर्को एउटा गीत सौगात, फेरि पनि युवा पुस्तामाझ अत्याधिक लोकप्रिय गायक, गीतकार, सङ्गीतकार, गिटार वादक सुशान्त केसीको स्वरमा।

कार्यक्रम जीवन सुखमा आज हामीले सुशान्त केसीको स्वरमा स्वरबद्ध गीत सौगात यहाँहरूमा आज राखिरहेको छौँ। आजको साङ्गीतिक यात्रामा हामी कुराकानी गरिरहेको छौँ प्रविधिको प्रयोग कतिसम्म कहिले अनि यसको सदुपयोग कसरी गर्न सकिन्छ, प्रविधिले हामीलाई डराउँदै लाँदा हामीले हाम्रो बाटो नै नबिर्स्यौँ, हामीले हाम्रो बाटो बनाउनको लागि चाहिँ प्रविधिलाई प्रयोग गरौँ न, बस कुरा चाहिँ यति हो। डिजिटल निर्भरताले कसरी हाम्रो जीवन बदलिरहेको छ कहिले हामीले सोचेको छौँ? मोबाइल भएन भने कति दिन बस्न सक्नुहुन्छ मोबाइल बिना सोध्नु मन लाग्यो। सामाजिक सञ्जाल यो टिकटक, फेसबुक, ट्विटर अनि यसै गरी अरू कुराहरूमा पनि होइन, कसरी हामी कति समयको लागि टाढा हुन सक्छौँ त, यो कहिले हामीले सोचेको छौँ? एकचोटि सोचेर हेरौँ भनेर भन्छौँ के, इन्स्टामा नचलि नहुने होइन, फेसबुक नखोलि नहुने, स्टोरीमा आफ्नो कुरा राख्नै पर्ने, रिलहरू बनाउनै पर्ने, टिकटकमा कतिवटा आफ्नो क्रियाकलापहरू दैनिकहरू राख्नुपर्ने, कसरी राखिरहेको छौँ, कसरी प्रयोग गरिरहेको छौँ, के का लागि गरिरहेछौँ, एकचोटि मनन गरौँ। तपाईँको दैनिक क्रियाकलाप देखाइरहँदा, पोस्ट गरिरहँदा त्यो कुराले को कसको लागि के फाइदा पुर्याइरहेछ, आफ्नै आत्मरति अर्थात् आफ्नै रमाइलोको लागि मात्र हो अथवा केहीको लागि हो, एकचोटि हामीले मनन त गर्नुपर्छ है। किन त एकचोटि हेरौँ, हामी फोटो पोस्ट गर्छौँ आफ्नो होइन, पोज पोज गरेर राखेर किन, त्यसले सन्तुष्टिको लागि मात्र हो त, किनकि हामीले राखेको कुराहरू कतिले हेर्न सक्नुहुन्छ, को कसले हेर्न सक्नुहुन्छ, कहाँ कहाँ पुग्छ, त्यसलाई पनि एकचोटि मनन गरौँ र एकचोटि मनन गरौँ हाम्रा हजुरबा हजुरआमा आमा बुवा हाम्रा बालबालिका हाम्रा युवा पुस्ता हामी वैशाखले के हेरिरहेको छौँ, के गरिरहेको छौँ, प्रविधिमा कति समय के गरेर बिताइरहेको छौँ, एकचोटि सोच्नुपर्छ है। हामी त यही नै भन्छौँ, विद्यालयले घर परिवारले पनि अब कम्प्युटर अथवा एआई प्रयोग मात्र सिकाउने होइन, डिजिटल साक्षरता, एआई साक्षरता, डिजिटल नैतिकता, आलोचनात्मक सोच, डाटा गोपनीयता, डिजिटल स्वास्थ्य र जिम्मेवारी डिजिटल प्रयोग सम्बन्धी शिक्षा दिनुपर्ने समय चाहिँ आइसकेको छ। हामी त भन्छौँ ढिलै भइसकेको छ, विद्यार्थीलाई डिजिटल सिप र एआई प्रयोग गर्न सिकाउनु आवश्यक छ, तर यसमाथि पूर्ण रूपमा निर्भर हुन नहुने चेतना पनि उत्तिकै आवश्यक छ। भोलिको दिनमा कहीँ कतै यो सिस्टम, यो प्रविधि रहेन भने हामी त्यतिकै क्रियाशील र सबल हुन सक्छौँ, एउटा कुरा चाहिँ त्यहाँ पनि छ। अनि यसै गरी नेपाल सरकार सम्बन्धित निकायहरूले डिजिटल एडिक्सनलाई सार्वजनिक स्वास्थ्यको नयाँ चुनौतीको रूपमा हेर्दै गएको छ। यो एडिक्सन चाहिँ नहोस्, डिजिटल एडिक्सनलाई चाहिँ सार्वजनिक स्वास्थ्यको नयाँ चुनौतीको रूपमा हेर्दै गएको छ र विद्यालयमा डिजिटल स्वास्थ्य सम्बन्धी कार्यक्रम, अभिभावक सचेतना अभियान, मानसिक स्वास्थ्य सेवा र अनुसन्धानलाई प्राथमिकता दिन पनि आवश्यक छ। हामीले कुरा हेरिरहेको छौँ, उडान भरिरहेको छौँ, तर धरातल हाम्रो अलिकति भासिएको छ भने त्यसको तालमेल कसरी मिलाउने? हेर्न सजिलो छ, भन्न सजिलो छ, सुन्नु सुनाउनु पनि सजिलो छ, तर उतार्नु व्यवहारिकतामा कति जटिल छ नि त होइन, यो कुरालाई पनि हामीले बिर्सिनु भएन। हामीले देखेको तामझाम साँच्चै त्यो असली हो अथवा नक्कली हो, अहिले त दोहोरो रूप निर्धारण हुन थालेको छ, देखाउनकै लागि होइन, त्यो देखाउनकै लागि सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि कति देखाउने, कहिलेसम्म देखाउने, के का लागि देखाउने, एकचोटि फेरि मनन पनि गर्नुपर्छ होला। डिजिटल प्लेटफर्महरूलाई प्रयोगकर्ताको ध्यान लामो समयसम्म बाँधेर राख्ने त्यो डिजाइनभन्दा स्वस्थ र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने दिशामा उत्तरदायी बनाउनु पनि त्यत्तिकै आवश्यक छ। एउटा कुरा नि हामीले कहिले बिर्सिनु हुँदैन, त्यो के भने प्रविधि मानव विकासको लागि बनेको हो नि त, मानिस प्रविधिको लागि बनेको होइन। यदि हामीले समयमै डिजिटल जीवन र वास्तविक जीवन बीचको सन्तुलन कायम गर्न सकेनौँ भने
कुनै दिन त्यस्तो पनि आउला। प्रविधिले हाम्रो समय, ध्यान, बानी, सम्बन्ध, सोच र निर्णय प्रक्रियामाथि बढ्दो प्रभाव पार्दै जानेछ। उसले हामीलाई चलाउन थाल्नेछ। त्यसैले आजको सबैभन्दा ठुलो चुनौती भनेको नयाँ एआई बनाउनु मात्र होइन, डिजिटल युगमा पनि स्वतन्त्र रूपमा हामी सोच्न सक्छौँ, विवेकपूर्ण निर्णय गर्न सक्छौँ, मानवीय सम्बन्धलाई जीवन्त राख्न सक्छौँ भन्ने समाज निर्माण गर्नु हो। आफ्नो आयामहरूलाई सबल बनाउनु पनि त हुने। डिजिटल युगमा सबैभन्दा बुद्धिमान मानिस धेरै प्रविधि प्रयोग गर्ने होइन कि, आवश्यक पर्दा प्रविधिको मजाले प्रयोग गर्ने र आवश्यक नपर्दा त्यसलाई बन्द गरेर आफ्नो दैनिकीलाई आफूलाई सम्हाल्न सक्ने र सक्रिय बनाउन सक्नु नै हो। सायद अब हाम्रो घर, परिवार, विद्यालय, समाज डिजिटल हाइजिन, डिजिटल वेलबिङ र डिजिटल उपवासको यो व्रतको संस्कृतिलाई जीवनशैलीकै हिस्सा बनाउने समय आइसकेको छ। त्यसैले प्रश्न प्रविधिको होइन, प्रश्न हाम्रो चेतना, विवेक र नियन्त्रणको हो नि होइन र। हामीले प्रविधिलाई चलाउने कि प्रविधिले हामीलाई चलाउने, दुई तिनचोटि बारम्बार आफैले आफैलाई प्रश्न गरौँ। अबको निर्णय त तपाईँ हाम्रै हातमा छ नि त होइन, कति चलाउने, कसले छेक्छ र। तर आफूले आफ्नै मनलाई कहाँनिर छेक्ने हो, कहाँनिर खुल्ला छोड्ने हो, त्यो निर्णय चाहिँ तपाईँ हामी आफैले गर्न सक्छौँ। आफैबाट सुरुवात गरौँ न त, यो पनि हामीले आत्मीय आग्रह गऱ्यौँ है त। प्रविधिले, प्रविधिमा निर्भर रहँदै जाँदा कसरी हाम्रो जीवनशैली बदलिएको छ, बदल्दैछ, यही विषयलाई आज हामीले कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा राखिरहेका छौँ। र अबको पालोमा फेरि पनि गायक सुशान्त केसीको स्वरमा रहेको यो अर्को गीत सौगात। यो समय हामीलाई सुनिरहनु भएको रेडियो नेपाल सुनिरहनु भएको तपाईँको लागि

प्रविधिले कहिलेकाहीँ साथ दिँदैन, प्रविधिले कहिलेकाहीँ असाध्यै साथ दिन्छ। यो गीत सौगात सुनाउन मन लागेको थियो तर अलिक त प्रविधिमा केही गडबड भएको हो कि जस्तो भयो, प्रष्ट सुन्न नसकेको हो कि जस्तो लाग्यो। हामीसँग अरू गीत सौगातहरू पनि छ, निरन्तर रूपमा हामी यहाँहरूमाझ राख्दै जानेछौँ। र आज यो डिजिटल परनिर्भरताको कुरा गरिरहँदा यसले हाम्रो दैनिक जीवनशैलीलाई कसरी प्रभाव पारेको छ भनेर कुरा गरिरहँदाखेरि एउटा कुरा भन्न मन लागेको छ। मानिसको समस्याहरूलाई समाधान गर्ने समग्र उपाय जबसम्म हामीले अवलम्बन गर्दैनौँ तबसम्म समस्याको दुष्चक्रमा हामी फँसिने रहन्छौँ। जाना जानी नै हामी एकछिन है, अब एकैछिन हेर्छु, अब एकैछिनमा राख्छु, अब एकैछिनमा बन्द गर्छु भन्दा भन्दा घन्टौँ घन्टा सामाजिक सञ्जालमा व्यतीत भएको पत्तै पाउँदैनौँ। त्यसबाट के पायौँ भन्दा के पायौँ एकचोटि सोच्नुपर्नेछ। धेरै कुरा पाए त ठिकै छ तर आफ्नो शरीर, आफ्नो मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्यमै असर पर्ने गरी यदि हामीले प्रयोग गरिरहेछौँ भने त त्यसको केही तुक रहँदैन, होइन? सुत्ने बेलामा चलाउन थाल्यौँ, उठ्ने बेलामा सुतिरह्यौँ त्यही कुराले भने कति फरक पार्छ त हाम्रो दैनिक दिनचर्यामा। यसैले साथीहरूसँग बस्दा कोही व्यक्ति तपाईँलाई हेरिरहनु भएको छ अथवा नजिकै हुनुहुन्छ अथवा वरपर हुनुहुन्छ भने त्यति बेला मोबाइलमै मस्त हुनु त्यो चाहिँ त्यति राम्रो हुँदैन नि त, होइन? त्यति बेला भनेको अलिकति समय नहेर्दा पनि केही फरक पर्दैन। आफ्नो साथीहरूसँग गफिनुहोस्, बरु मजाले कुराकानी गर्नुहोस् अनि कुनै विषयमा रहेर आफ्नो विचारहरू व्यक्त गर्नुहोस्। विचारहरू सुन्नु सुनाउनु पनि आवश्यक छ, कुराहरू गर्नु गर्नु पनि आवश्यक छ, न कि हेरेर चुप्प लागेर बस्नु मात्र पनि त होइन नि। अनि के हेर्दा तपाईँको मन सन्तुष्ट हुन्छ, के हेर्दा सुन्दा तपाईँलाई राम्रो लाग्यो, प्रविधिबाट के कुरा चाहिँ राम्रो पाएँ भने जस्तो लाग्यो, ती कुराहरूलाई चाहिँ बढीभन्दा बढी अवलम्बन गर्नु पर्यो। र के कुरा थाहा पाउनु पर्यो भने हामीले हेरेको विषयवस्तुहरू, हामीले हेरेका मान्छेहरू, हामीले हेरेका जे कुराहरू छन्, जे कुराहरू आउँछन् नि, त्यसले हाम्रो मन र शरीर दुवैलाई प्रभाव पार्छ। कसैको किचलो, कसले कसलाई छोडेर गयो, कसले के गर्यो, यो किचलो कति समय हामीले हेर्ने त, त्यो हेरेर हामीलाई के फाइदा? फेरि त्यो साँच्चै हो कि होइन? अहिले त धेरै नाटकहरू पनि हुन थालेको छन्, होइन? कसरी मान्छेलाई तान्ने भन्ने कुराहरूमा यो प्रविधि मार्फत जति पनि कुराहरू आउँछन् त्यसमा त्यो कुराहरू पनि विचार गरेको हुन्छ। यसैले कुन कुरा सही हो, कुन कुरा गलत हो, कुन कुराको साँचो हो, कुन कुरा झुटो हो, त्यो पनि हामीले बुझेर मात्र हेर्नु पर्यो, सुन्नु पर्यो अनि प्रतिक्रिया दिनु पर्यो। सामाजिक सञ्जालमा तपाईँले दिनुभएको प्रतिक्रियाले अरू कोही कसैको मन मस्तिष्कलाई नै हल्लाइदिने अथवा त्यसको दुष्प्रभाव पार्ने अथवा गलत परिणाम दिने भयो भने त्यसको के अर्थ रहे त? जीवनमा त सबैले चाहेको अमृत हो नि त, विष त कसैलाई चाहिएको छैन। यसैले दुष्वचनहरू, जुन कुरा अरूलाई नराम्रो लाग्छ, ती कुराहरू लेखेर भनेर समयको बर्बाद किन पार्ने, होइन? कति कुरा गर्नु छ के जिन्दगीमा, हामीले फुर्सद भएँ भनेर बस्नुपर्ने कुरै छैन। वरपर नै हामीले केही कुरा हेऱ्यौँ, त्यसलाई सच्याउन चाह्यौँ, आफूलाई बदल्न चाह्यौँ, राम्रा कुराहरू गर्न चाह्यौँ भने यहाँ गर्नुपर्ने कुराको त चाङ चाङ छ, गर्न थालौँ न। कोही कसैले गरिरहेछ, कोही कतै निष्क्रिय भएर आफ्नो कर्ममा तल्लीन हुनुहुन्छ र त हाम्रो दैनिकी सहज बनेको छ नि त। हामी जे खाइरहेछौँ, जे लाइरहेछौँ, जे मार्फत हामीले हाम्रो दैनिकीलाई चलाइरहेछौँ, त्यो कसैले बनाइदिएको हो नि त, त्यो कसैले तयार पारिदिएको हो नि त। यसैले कोही कहीँ कतै त मस्त काममा व्यस्त हुनुहुन्छ नि, त्यस्तै हामी पनि आफ्नै काममा, आफ्नो कर्ममा व्यस्त हुनु पनि सिक्ने कि। प्रविधिबाट सिकाइ लिने, सिप लिने, ज्ञान लिने अनि त्यसको सदुपयोग पनि गर्ने, न कि हेरेरै मात्र बस्ने। हेरेरै समय कहिले सकिँदैन, हेरेरै समय बर्बाद मात्र हुन्छ। यसैले प्रविधि मैत्री भनौँ, प्रविधिलाई सकेसम्म कतिसम्म चलाउने भनेर मलाई यो डिजिटल यो व्रत भनेको छ असाध्यै राम्रो लाग्यो। दिनमा तपाईँ कति घन्टा मोबाइलबाट टाढा बस्न सक्नुहुन्छ, सामाजिक सञ्जालबाट टाढा बस्नुहुन्छ,
त्यसको चाहिँ सुरुवात चाहिँ गर्ने हो कि यो हाम्रो एउटा आत्मीय आग्रह मात्र हो। यो आग्रहसँगै फेरि पनि कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा गायक सुशान्त केसीको स्वरमा रहेको यो अर्को गीत सौगात तपाईँको लागि

यस्तै मिठो गीत सौगात सुनाउँदै गर्दै साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको घडीले दिएको छ। दिउँसो एक बजेको समय सदा जय समाचारको रहनेछ र आज प्रविधिमा साथ दिनुहुने साथी पराग पोखरेललाई धन्यवाद दिँदै आज फेरि जाँदै

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
4: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
3: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि

0: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू
1: बेसरी टाउको दुख्ने,
0: उच्च ज्वरो आउने, बेहोश हुने,
1: घाँटी अरोरो कडा हुने,
0: कम्पन हुने,
1: पक्षघात हुने
0: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
1: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू
0: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
1: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
0: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
0: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
1: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
0: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढी पहिरोले जनधनको क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन माग गर्नुभएको छ। सांसदहरूले बाढी पहिरोबाट पीडित परिवारको सुरक्षामा जोड़ दिँदै बाढी पहिरोको जोखिममा भएका जनताको सुरक्षा, उद्धार र घाइतेलाई उपचारमा ध्यान दिन माग गर्नुभयो। सांसदहरूले देशैभरि ग्यासको अभाव रहेको भन्दै सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न तथा ग्यासको समस्याको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलोतर्फ लैजान सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले डोल्पा सड़क मार्गबाट विच्छेद भएको र भेरी करिडोर अवरोध हुँदा खाद्यान्न लगायतको आपूर्तिमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गर्नुभयो। भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 गते बिहानदेखि भदौ 4 गते बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भदौ 4 गते बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 स्थित बिरे ठाँटी घान्द्रुक सडक खण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ। अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 सडक सम्पर्कबाट विच्छेद भएका छन्। मोदी खोलाको कटानका कारण बिरे ठाँटीमा कालोपत्र सडक बगाएको छ भने विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्याएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने विषय वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब 6 महिनादेखि युद्धका कारण सो जलमार्गमा अवरोध छ। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा रहेको प्रधान कृषि तथा पशु फर्मका सञ्चालक प्रदीप प्रधानको पौरखको कथा प्रस्तुत गर्दैछौ।
4: हाम्रो चाहिँ मैले गाई, भैँसी, बाख्रा, साथसाथै भर्मी कम्पोस्ट र तरकारी खेती गरिरहेको छु। विगत 4 वर्षदेखि चाहिँ यो लाइनमा लागिरहेको छु व्यावसायिक रूपमा। चाहिँ यो गोडला मल चाहिँ भर्खर आर्थिक 1 वर्ष जति भयो सुरु गर्दैछु। अहिले प्रडक्सनको लाइनमा चाहिँ अब तयारी छ। लगभग हाम्रो 15 रोपनीमा चाहिँ यो कृषि फार्म फैलिएको छ। त्यसमध्ये कुनैमा घाँस खेती छ, कुनैमा तरकारी छ, कुनैमा गोडौला मल छ, यसरी कुनैमा गोठहरूले गर्दाखेरि चाहिँ यसरी भाग लागिरहेछ। अहिले गोठमा चाहिँ सानो ठुलो गरेर गाई भैँसी चाहिँ 42 छ, दुनो चाहिँ अहिले 13 छ गाई भैँसी। बाख्रा चाहिँ अहिले गत वर्ष अलिकति प्रब्लम आएर अलिकति मऱ्यो, नत्र गत वर्ष चाहिँ राम्रो थियो, 50-53 थियो, अहिले चाहिँ आएर चाहिँ 10-11 मात्र।
3: कृषिमा लाग्नभन्दा पहिला प्रदीपले डोजर, एक्सावेटर जस्ता भारी उपकरणहरूको मर्मत गर्ने काम गर्नुहुन्थ्यो। यो सँगै उहाँले स्नातक तहसम्मको अध्ययन पनि गर्नुभएको छ।
4: मैले शिक्षा चाहिँ औपचारिकमा चाहिँ ब्याचलर गरेको छु बिजनेसमा, तर म अब प्रमाणपत्र देखाउनु पर्दा चाहिँ प्लस टू मात्रै, ब्याचलर चाहिँ क्लियर भएन। योभन्दा अगाडि चाहिँ मैले म आफ्नो व्यवसाय गरेर म आफै केही गरौँ भन्ने चाहिँ एकदम उत्सुकता थियो। त्यसले गर्दा चाहिँ योभन्दा अगाडि चाहिँ म टेक्निसियन, हेभी इक्विपमेन्ट टेक्निसियनको रूपमा चाहिँ झन् लगभग 7 मैले काम गरेँ। त्यसपछि म आफ्नो केही गर्छु, म आफ्नै गर्छु भनेर चाहिँ त्यसलाई चाहिँ त्यागेर चाहिँ आफ्नो व्यवसाय सुरु गरेको। औपचारिकमा चाहिँ कागज चाहिँ मैले 79 बनाएँ, लगभग त्योभन्दा चाहिँ 6 अगाडि चाहिँ लगभग चाहिँ सुरु गरेँ।
3: यति धेरै अवसरहरू मध्येबाट कृषि नै किन रोज्नुभयो भन्ने हाम्रो जिज्ञासामा कृषक प्रधानको भनाइ यस्तो रह्यो।
4: म चाहिँ पहिलादेखि नै किसानको पारिवारिक किसानै भएको भएर चाहिँ मलाई सानो बेलादेखि नै चाहिँ पशुपालनदेखि अझै मुहा लगावै थियो। पहिला पनि स्कुल पढ्दादेखि लिएर पहिला मम्मीले अलि बुढी हुनुभयो, सक्ने जग्गामा चाहिँ हाम्रो पहिला पनि 8-10 गाई, 20-25 बाख्रा पहिला पनि थियो। अझ मेरो बाजेको पालामा सुरु गर्ने त त्यसलाई त पहिला त भैँसीहरू चाहिँ पहिला 8-10 भैँसी चाहिँ पालिराख्नु भएको थियो कि। म पहिला टेक्निसियन काम गरेपछि केही समय कुखुरा पनि पालन गरेँ मैले चाहिँ। त्यसमा चाहिँ मलाई रानी खेतले चाहिँ अलिकति डुबायो। मैले 3-4 मेरो मिसेसले चाहिँ त्यो काम गरिरहेको थियो, घरमा पनि सबैले गरिरहेको थियो, अब आफ्नै गर्छु भनेर मैले काम छोडेर कुखुरातिर लागेँ। कुखुरा लाग्दाखेरि चाहिँ रानी खेतले चाहिँ लगभग मेरो 1600 कुखुरा, त्यो बजार भाउ अनुसार चाहिँ मेरो लगभग 20 कुखुरा मैले 3 गाडेँ। त्यसपछि चाहिँ अलिकति फर्स्ट गरेर केही समय बसेँ, वेट गरेँ, अनि त्यसपछि केही गर्छु अर्को केही गर्छु सोचिरहेको थिएँ। पैतृक सम्पत्तिमा आफ्नै व्यवसाय गर्छु भनेर लाग्यो। अब
3: आफ्नो पुर्ख्यौली जमिनको सदुपयोग गर्ने सोचका साथ उहाँले प्लास्टिक घरमा गोलभेडा खेतीबाट कृषि यात्रा सुरु गर्नुभयो। तरकारी खेती विस्तारसँगै पर्याप्त गोठेमलको आवश्यकता महसुस भएपछि 2 बाछी पाल्न थाल्नुभयो। यही सानो सुरुवात आज 42 गाईसम्म पुगेको छ भने गोठेमलको प्रभावकारी व्यवस्थापनका लागि उहाँले गढेउले मल उत्पादन गर्न थाल्नु भएको छ।
4: 50 टनलमा चाहिँ 1 मात्र मैले एउटा खेतीको अनुभव लिनलाई चाहिँ एउटा टनलबाट चाहिँ सुरु गरेँ गोलभेडा खेती चाहिँ। त्यसरी चाहिँ व्यवसायिक गोलभेडा खेती गर्दै अर्को वर्ष चाहिँ फेरि त्यसलाई नै बढाएर चाहिँ 5 बनाइहाले काम गर्दै जाँदाखेरि तरकारी खेती चाहिँ गरेँ। यहाँ चाहिँ रासायनिक मल चाहिँ धेरै युज गरेर चाहिँ हाम्रो खेती चाहिँ एकदमै बिगारि नै सकेको थियो। पिएच लेभल नाप्दाखेरि पनि एउटा घाँस पनि नउने कन्डिसनमा चाहिँ बनाइसकेको थियो। हामीले रेन्टमा देख्दाखेरि अरूले चाहिँ रासायनिक मल चाहिँ म्याक्सिमम् युज गरेको भेटेँ हामी, मैले चाहिँ महसुस गरेँ। त्यसपछि अब यसरी त हुँदैन, आफ्नो माटो त आफै जोगाउनु पऱ्यो भनेर चाहिँ मैले मल खोज्न गएँ, हिँडेँ, मल त पाइनँ। अनि मल नपाएको झोगाइले चाहिँ मैले गाई नै किनेर ल्याएर गाई सुरु गरेँ, 2 बाछीबाट चाहिँ सुरु गरेको। त्यही विस्तृत हुँदै हुँदै हुँदै 40-42 गाई, 50 बाख्रा पनि पाल्दै आएको थिएँ। व्यावसायिक रूपमा गर्दै जाँदाखेरि गोबरहरूको त उत्पादन त बढी भयो, अब त्यसलाई व्यवस्थापन त गर्नु पऱ्यो। अब सब व्यवस्थापन अब गाउँतिर बाँडेर मात्र सधैँ त भएन समाधान, कति चाहिँ लान्छ र ल सितेमा लैन लानु पाउँदैन। अनि त्यसरी व्यवस्थापन कसरी गर्ने भनेर चाहिँ सोचमा चाहिँ सबभन्दा राम्रो उपाय र ऊ भनेको चाहिँ पाएँ मैले यही गोडाला मल, र त्यसलाई अहिले गोडा सितेमा दिनु सट्टा मैले बेचिहालेँ भने 1 टिपको 2,000-1,500, त्यही गर्दा लगभग 1 पर केजीमा आउने चिजलाई चाहिँ कसरी भ्यालु एडेड गर्ने भनेर चाहिँ त्यो सोच अनुसार चाहिँ मैले यसलाई गोडाला खेतीतर्फ चाहिँ लगभग 1 अगाडिदेखि अध्ययन गरेँ। त्यसपछि 1 चाहिँ लगभग भनेपछि 81-82 चाहिँ गोडाला खेतीमा चाहिँ लागेँ।
3: कृषितर्फ प्रदीपका पाइला अघि बढ्दै गर्दा सुरुवाती लगानीका लागि उहाँको परिवारले आर्थिक सहयोग गरेको थियो। साथै चाङ्गुनारायण नगरपालिकाको उद्यमशीलता विकास कार्यक्रम मार्फत पनि केही सहयोग पाउनुभयो। सानो लगानीबाट सुरु भएको उहाँको कृषि उद्यममा आज करिब 1 रुपियाँ लगानी पुगिसकेको छ।
4: फर्म चाहिँ सुरुवात चाहिँ गर्दाखेरि चाहिँ घरबाट फ्यामिलीबाट पनि भयो, विशेष र बुवाहरूले पनि सहयोग गर्नुभयो। एउटा कार्यक्रम फर्स्ट नगरपालिकाले त्यो एउटा कार्यक्रम उद्यमशीलता कार्यक्रम भनेर चाहिँ जहाँसम्म लाग्छ हाम्रो नगरपालिकाले गरेर त्यसमा चाहिँ बडा मैले 3 बिना धितोको चाहिँ लोन लिएर चाहिँ सुरुवात त्यहाँबाट गरेको थिएँ मैले फर्स्ट। लगभग अब एकमुष्ट त गरिनँ यसमा लगानी, थोरै थोरै गर्दा 4 अन्तरालमा चाहिँ लगभग मेरो चाहिँ 1.25 करोड जति चाहिँ लगानी भइसकेको छ।
3: व्यवसाय व्यवस्थापनका विद्यार्थी समेत रहेका प्रदीप आफ्नो कृषि उद्यम अझै लगानी र विस्तारको चरणमा रहेको बताउनुहुन्छ। फर्म विस्तार गर्ने पर्याप्त सम्भावना रहेकाले उहाँ हाल आमदानी भन्दा व्यवसायलाई थप सुदृढ बनाउन तर्फ केन्द्रित हुनुहुन्छ।
4: कुनै पनि बिजनेस गरेपछि म बिजनेसको स्टुडेन्ट भए पनि सायद भएर होला, कुनै पनि बिजनेस गरेपछि आजको भोलि बिजनेस कुनै पनि रिटर्न आउँदैन, मिनिमम 5 वर्ष त वेट गर्नै पर्छ। त्यो भएको र चाहिँ म हतियार भएको छैन, कहिले काहीँ चाहिँ अलिकति म्यानेजमेन्ट अलिकति अहिले जस्तै परालको खानपिनको उतार त्यसले गर्दा चाहिँ अलिक अलिकति कहिले काहीँ फर्स्ट बनाउँछ। सबभन्दा किसान सफल हुन चाहिँ एकदम उनीहरूको धैर्य चाहिँ हुनुपर्छ। आज किसान गरेर हामीले कुनै पनि चिजको आजको भोलि रिटर्न आउँदैन। जस्तै गोलेबेडा तरकारी खेती गरौँ, गोलेबेडा खेती गर्नु 90 दिन 60-70 दिनदेखि 90 दिन कुर्नै पर्छ। त्यही भएर चाहिँ धैर्यता सबभन्दा ठुलो चाहिँ धैर्यता हुनु पऱ्यो र लगनशीलता पनि हुनु पऱ्यो। कृषि गर्छु भने लगन गर्छु मनले मात्र भएन कि मनदेखि चाहिँ लगनशील भएर चाहिँ गर्न सक्नु पऱ्यो।
3: उहाँको फर्मका मुख्य उत्पादन दुध, कन्डौले मल र गोलभेडा हुन्। यी उत्पादन स्थानीय बजारमै बिक्री हुने भएकाले बजार व्यवस्थापनमा खासै समस्या नभएको उहाँ बताउनुहुन्छ।
4: यसको बजार चाहिँ मैले हाम्रो स्थानीय म आफै किसान भएको भएर चाहिँ यसको महत्त्वबारे हामी साथीभाइहरू धेरै पनि छौँ किसान, गोलभेडा खेती तरकारी खेती गर्ने उनीहरूसँग बुझाएर सबै युज त गरिरहेको अनि बजार सम्भाव्यता त एकदमै देखाएर मैले योजना फिल्डमा चाहिँ मेरो चाहिँ लो कस्ट पर्ने भएर चाहिँ म यस्तो लागेको हुन्न। किन मैले गोबर किन्नु परेन, मैले अब जस्तै अब गोबर सबभन्दा कच्चामा जाने हो नि त, यो त खरि इजाजत पत्र चाहिँ भर्खर लिएको, हिजो अस्ति भर्खर मात्र लिएको भएर चाहिँ मैले बजारमा यसरी जाने भनेर चाहिँ राम्रो विस्तृत गर्न पाएको छैन। किन स्टक नभइकन सामान बजारमा त पुर्नु भएन, इजाजत सबै त्यो अनुसारको प्लान गरेर जाँदाखेरि चाहिँ मेरो कस्टिङ अलिक कम परिरहेको छ। तर भविष्यमा चाहिँ मैले बजारमा बुझे अनुसार चाहिँ लोकल्ली मार्केटमा चाहिँ म फर्ममा आउँदा चाहिँ 30 रुपियाँ मैले चाहिँ प्राइस त्यो राख्ने प्लान गरेको छु। अहिले दुनु कम भएको दैनिक उत्पादन चाहिँ अलिकति 100 केही रेन्जमा छ, अनि अहिले मेरो बजार भनेको चाहिँ स्थानीय नै हो र स्थानीयबाट बढी भएको चाहिँ स्थानीय डेयरी नै हो। डेयरी भनेको तपाईँको दुध लोकल दुध पनि बेचिन्छ, प्याकिङ पनि बेचिन्छ, साथसाथै उता दही भण्डार भएको चाहिँ दहीको लागि चाहिँ हाम्रो जाने गर्छ, होम सर्भिस दिन्छ म चाहिँ दुधको लागि। बजार व्यवस्थापनमा त समस्या छैन, पाइहाल्यो भने कहिले बजार चढाएर चाहिँ उता चढा त भइरहने हुन्छ। तर अब यो गत वर्षको राम्रो रेट थियो, यसपालि फेरि बिचमा अस्ति भर्खर बिग्रियो, अहिले भर्खर आजदेखि फेरि अलिकति उस्किँदैछ। यो टमाटर चाहिँ मैले स्थानीय बजारमा स्थानीय तहमा पनि थोरै जान्छ मेरो, साथसाथै हाम्रो गठाघर, जडीबुटी, बानेश्वर, कालीमाटी चाहिँ बजारहरूमा चाहिँ हाम्रो तरकारी जान्छ।
3: यो व्यवसाय प्रदीपको सपना मात्र नभई सम्पूर्ण प्रधान परिवारको साझा समर्पणको फल हो। लगानी जुटाइदिने बुवा, फर्मको काममा खटिने आमा, बजार व्यवस्थापन सम्हाल्ने दाजुभाइ र सहयोगीका लागि खाजा तयार पार्ने श्रीमती, सबैजना यसैमा रमाउँदै दिन बिताउनुहुन्छ। परिवारका सदस्य बाहेक उहाँले फर्ममा 2 जना स्थायी कर्मचारी र आवश्यकता अनुसार अन्य कामदार पनि बोलाउनुहुन्छ।
4: पारिवारिक सपोर्ट त किन, पहिला चाहिँ किसानै भएको भएर सबैजना किसानै भएको भएर त्यति मलाई राम्रै सपोर्ट पाएँ, मैले मलाई गर्छु भने सबै साथ थियो, थप हौसला नै दिनुभएको थियो हजुर मलाई, त यति गर्ने योभन्दा बढी गर्ने भनेर हजुर। मेन पावरमा चाहिँ मेरो बुवाले, दाइले, भाइले, मेरो मिसेसहरूले अनि मम्मीहरूले चाहिँ साथ सपोर्ट सधैँसम्म दिनुभएको छ, साथसाथै सहयोगी दाइहरूले पनि सपोर्ट दिनुभएको छ। त्यसरी अहिले चाहिँ हाम्रो नर्मली हामीले स्टाफको रूपमा काम भन्दाखेरि 2 जना चाहिँ रेगुलर छ, अनरेगुलरमा चाहिँ ज्यादाधारीमा चाहिँ 3-4 जना चाहिँ मेरो काम भए अनुसार चाहिँ 5-6 जनासम्म पनि दिनमा चाहिँ मान्छे लागिरहेको, म्यान पावर लागिरहन्छ।
3: आफ्नो छोराले नेपालमै कृषि कर्म रोजेकोमा प्रदीप प्रधानका बुवालाई गर्व छ। शिक्षण पेसाबाट सेवानिवृत्त पछिको समय फर्ममै बिताउन पाउँदा उहाँ आनन्दित हुनुहुन्छ। कृषक प्रधानकी आमा पनि फर्मको काममा सक्रियताका साथ लाग्न पाउँदा उत्तिकै खुसी र सन्तुष्ट महसुस गर्नुहुन्छ।
5: हुन त हामी किसानकै सन्तान हौ, बुवाले नै खेती किसानी गर्नुहुन्थ्यो, भैँसी पाल्नुहुन्थ्यो र त्यसमा हामी पनि सहयोग गर्थ्यौँ र म चाहिँ पढ्दै पढाउँदै खेती किसानी पनि गर्दै आएको, अनि छोराले पनि हुन त उसको साथीहरू सबै प्रायः विदेशमै छन् अनि सुरुदेखि नै उता विदेशको म ब पनि उच्चारण गर्दिनँ, जे गर्छु यहीँ बसेर गर्छु, घर परिवारबाट आफ्नो फ्यामिलीबाट म टाढा जान्न भन्थ्यो अनि यताउता काम पनि गर्दै थियो अनि आएर यो काम गर्छु भनेर भन्यो, ठिक छ यो काम गर्छस् भने गर्न त बाबु भनेर उसलाई आर्थिक रूपमा अथवा हरेक हिसाबले सहयोग गर्ने गरेको छ। एक किसिमको जुन काम गर्दाखेरि आत्मसन्तुष्टि हुन्छ नि त्यसमै मान्छे लाग्नुपर्छ जस्तो लाग्छ र यो काम गर्दाखेरि मलाई चाहिँ एक किसिमको आत्मसन्तुष्टि पनि हुन्छ।
6: म दिनदिनै आउँछु, कहिले काहीँ मात्र आउँदैन, काम पऱ्यो काहीँ जानु पऱ्यो भने मात्रै नभए त एक दिन आएकै हुन्छु, म गाली गराइ हुन्छु, होइन हेर्ला नि यसो गर्नु उसो गर्नु भन्छु, म सबैलाई अराउँछु। दुःख सुख गर्नु नै हाम्रो सबैभन्दा ठुलो त्यही नै हो, हामीले त्यो अर्काको चोरेर ढाँटेर ठगेर खानु नपर्छ, हामीले यस्तो दुःख गरेर मेहनत गरेर हाम्रो पसिना चाउनु नै खुसी हो नि।
3: राज्यका निकायहरूले दिएको अनुदान र तालिमले उहाँको यात्रामा ठुलो सहयोग पुर्याएको छ। तालिममा सिकेका कुरा फर्ममा लागू गर्दा आफ्ना पशु चौपायाको ज्यान समेत जोगाउन सफल भएको उहाँको अनुभव छ।
4: कृषिको तालिमहरू विभिन्न तालिमहरू चाहिँ लिएको छु मैले, जस्तै गाई भैँसी पालन, बाख्रा पालन सम्बन्धी विभिन्न साथ दिने एक महिना त्यस्तै तालिमहरू चाहिँ लिएको छु। अहिले भर्खरै मैले यो विभिन्न परिस्थितिमा चाहिँ टेक्निकली यो व्यवसाय गरेपछि चाहिँ प्राविधिक ज्ञान चाहिँ अझ प्रबलै एकदमै आवश्यकता महसुस गरे भएर मैले भर्खर अस्ति भर्खरै पनि लगभग 15-20 दिन भयो म आगोमा पोखरा गरेर चाहिँ मैले 35 दिने चाहिँ ग्रामीण पशु प्राविधिक ट्रेनिङ लिएर चाहिँ आएको थिएँ मैले भर्खरै पनि। त्यसको रिटर्न मैले हिजो अस्ति भर्खरै म आफूले महसुस गरि पनि सकेँ, किन म त्यो हिजो मेरो दाईले माया गरेर एउटा पहाडोलाई दुध खानिदिनु भएछ कि बिगौती दुध अर्को दाई याद गर्नुभएको थिएन, पेट फुलिसकेछ। त्यही ज्ञानले गर्दा त मैले याद गरेँ, त्यो पहाडो त बचाउन म आफै सफल भएँ कि। त्यस्तै आफ्नो भर्खरकै त्यही 35 दिनको ट्रेनिङले नै गर्दा जस्तो लाग्छ मलाई। एउटा अस्ति भर्खरै एउटा गाई पनि भ्याएको थियो, त्यसमा मिल्क फिभर पनि अरू बेला ढलिसकेको थाहा पाउँथ्यो अरू सब बेलामा, यसपालि ढल्न लाग्यो भनेर चाहिँ ढल्न लाग्यो भनेर चाहिँ लाग्नेको 5 मिनट अगाडि थाहा पायो। अब ढल्छ भन्ने कुरो चाहिँ सिम्टमहरू सबै थाहा पाएपछि एकदम काम सजिलो चाहिँ भयो कि। मैले अनुदानकोमा चाहिँ स्थानीय तहबाट हाम्रो नगरपालिका पशु सेवा कार्यालय अनि प्रदेश दुध विकास बोर्डहरूबाट अब जिल्ला कृषि कार्यालय कृषि विकास कार्यालय त्यसबाट चाहिँ थोरै थोरै अनुदानहरू अनि राष्ट्रिय कृषि अधिकरण परियोजनाबाट पनि लिएको छु।
3: कृषक प्रधानका अनुसार जलवायु परिवर्तन अहिले किसानहरूका लागि सबैभन्दा ठुलो चुनौती बनेको छ।
4: आर्थिक त चुनौती अलिकति भए नै हाल्यो, साथसाथै कहिले काहीँ चाहिँ भनेको बेलामा चाहिँ जस्तै पराल लिन्छु भन्दाखेरि पराल राम्रो नपाउने, पराल पाइहाल्यो भने चिसो पराल पाउने, साइलेजहरू चाहिँ अलिक बेसी फर्स्ट फेजमा अलि ऊ आउने, त्यसले चाहिँ अलिक थोरै चुनौतीहरू चाहिँ पाइयो मैले। ग्लोबल वार्मिङले त सबभन्दा चुनौती हामीलाई पनि सबभन्दा त किसानलाई नै पारेको छ। अब चाहिँ धान रोप्ने बेला पानी थिएन, अब धान गोड्ने बेला पानी आएको छ। जस्तै यस्तो गत वर्ष मैले पराल उठाउने बेला लगभग छ भने 5 लाखको पराल उठाउन लाएको थिएँ, मेरो आधी पराल त मेरो पुरै भिज्यो, पुरै डुबेरै बस्यो। अब दिइसके यति नलिनु भएन, त्यसले गर्दा त्यस्तो प्रब्लमहरू चाहिँ ग्लोबल वार्मिङले चाहिँ अति नै इफेक्ट चाहिँ छ हामीलाई।
3: कृषि क्षेत्रको विकासका लागि किसान स्वयं नै सक्रिय हुनुपर्छ उहाँ बताउनुहुन्छ। तर किसानका उत्पादनको लागि बजार सुनिश्चित गर्नुका साथै कृषकको अभिभावकको रूपमा राज्यले आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्ने उहाँको भनाइ छ।
4: सरकारसँग भन्दा नि पहिला आफूमा हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ। सरकारले सबै चिज गर्ने भए त अनि सरकारले आफैले गरिहाल्छ नि, हामी किसान किन चाहियो? पहिला आफूले गर्नु पर्यो। सरकारले सपोर्ट भनेको चाहिँ बजार व्यवस्थापन अलिकति ठुलो बनाउँछु भने चाहिँ एउटा आर्थिक लोनहरूको सहज व्यवस्थापन गरिदिँदा त राम्रो। अब जस्तै अब हामीले लोनहरू लिँदाखेरि चाहिँ जस्तै मैले अलिक यति गरेँ लगभग 1 करोड लगानी गरेँ, अहिलेको नेपाल सरकारको नियम छ 2 करोड भने चाहिँ 80% अनुदान हुनेछ, त्यो लिन त गाह्रो होला। यो फलामको अनुदान भने फलामको चिउरा चौपन जस्तै हो, तर पनि सहजीकरण अनुदान कार्यक्रम जे लिए पनि वास्तविक किसानले चाहिँ पाओस्।
3: देश विकासको आधार नै कृषि हो भन्ने विश्वास गर्ने प्रदीप युवाहरू विदेशिदा गाउँघरको जग्गा बाँझो बन्दै गएको बताउनुहुन्छ। देश विकासका लागि युवाहरू फर्केर आफ्नै माटोमा खट्न उहाँ सबैलाई आग्रह पनि गर्नुहुन्छ।
4: हामीले देश विकास गर्नु छ भने युवा त फर्केर आउनै पर्छ। अहिले हाम्रो भएको चाहिँ सबै बाँझो त्यही भएर किसान बाहिर गएर मेन पावर कम भएर नै अब हाम्रो लग भनिहाल्ने अब मेन बाँझो भइरहेको नै छ हाम्रो खेतहरू। सबै युवाहरू फर्किने आफ्नो खेतीहरू गर्ने हो भने त पहिला हामीले मैले पढे अनुसार बुझे अनुसार चाहिँ इन्डियामा पहिला हाम्रो खानेकुरा उत्पादन जस्तै धान पहिला हामीले उनीहरूलाई दिन्थ्यौँ, अहिले हाम्रो हामीले अहिले लिइरहनु भइरहेको छ। किन त्यो पहिला गर्ने मान्छे हाम्रो अहिले छैन, हाम्रो खेत बाँझो छ, त्यसले गर्दा चाहिँ मलाई चाहिँ हामीले किसानहरूले चाहिँ युवाहरू नलागे चाहिँ देशको समृद्धिको लागि र सकेसम्म किसान नभने त कृषि कार्य नगरिकन समृद्ध बनाउन चाहिँ धेरै गाह्रो होला जस्तो लाग्छ मलाई। हामी फर्केर आऊँ, कृषिमा लागौँ, हाम्रो देशमा पनि साम्यता किसान कृषिबाट नै छ। कृषि भने कहिले पनि सिद्धिने नसिद्धिने चिज भएको चाहिँ मलाई समृद्ध गर्नलाई चाहिँ कृषि चाहिँ एकदमै आवश्यक चाहिँ पर्छ जस्तो लाग्छ मलाई।
3: प्रदीप प्रधानको यो यात्राले स्पष्ट पार्छ भविष्य परदेशमा होइन आफ्नै माटोमा छ। उहाँको कृषि यात्रा स्वदेशमै केही गर्न चाहने सम्पूर्ण नेपाली युवाहरूका लागि एक प्रेरक उदाहरण बनेको छ।
7: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
8: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
7: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
8: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउँ, दुर्घटनाबाट बचौँ र बचाऊ।
7: व्यवसायिक कीट विकास केन्द्र हरियर भवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 मा फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: जिल्ला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.3 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड 2026 इन्फा अवार्डमा वरिष्ठ अभिनेता निर शाह र अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भएका छन्। शनिबार साँझ काठमाडौँको होटल याक्यान एतिमा आयोजित भव्य समारोहमा शाहलाई फिल्म परान र कार्कीलाई उनको स्वेटरबाट उत्कृष्ट अभिनेताको अवार्ड प्रदान गरिएको हो। इन्फा इभेन्ट्स नेपाल र इन्फा इभेन्ट्स युकेको संयुक्त आयोजनामा सम्पन्न उक्त समारोहमा फिल्म उनको स्वेटरको वचर्स्व रह्यो। सोही फिल्मबाट मिरुना मगर, उत्कृष्ट अभिनेत्री नवीन चौहान उत्कृष्ट निर्देशक तथा उनको स्वेटर स्वयं उत्कृष्ट फिल्म घोषित भयो। यस्तै दर्शकको लोकप्रियतातर्फ पल शाह लोकप्रिय अभिनेता र जसिता गुरुङ लोकप्रिय अभिनेत्री चुनिएका छन्। वरिष्ठ अभिनेता मदन कृष्ण श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको उक्त कार्यक्रममा 2082 वैशाख 1 चैत मसान्तसम्म प्रदर्शनमा आएका 40 भन्दा बढी फिल्म सहभागी थिए। वरिष्ठ कलाकारहरू हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी र करुण थापा सम्मिलित जुरी टोलीले विभिन्न विधाका विजेता चयन गरेको हो। संगीत विधातर्फ झुमा लिम्बू, गायनमा सुजन चापागाई, गीतकारमा हर्क साउथ, मोहक श्रेष्ठ, निमेश श्रेष्ठ र दुलीप रेग्मी उत्कृष्ट ठहरिए। मोहक श्रेष्ठ पार्श्व संगीत, निमेश श्रेष्ठ सम्पादन र दुलीप रेग्मी छायाङ्कन उत्कृष्ट ठहरिए। त्यस्तै रामजी लामिछाने नृत्य निर्देशक, श्री श्रेष्ठ द्वन्द निर्देशक, सृष्टि श्रेष्ठ खलपात्र, प्रकाश दाहाल सह अभिनेता, आचल शर्मा सह अभिनेत्री, सन्तोष पन्त चरित्र अभिनेता र लक्ष्मी गिरी चरित्र अभिनेत्रीले अवार्ड हात पारेका छन्। कविता नेपालीलाई पर्फर्मर अफ द इयरको अवार्ड प्रदान गरियो भने सौगात मल्ल र सुदीप्त अधिकारीले जुरी अवार्ड प्राप्त गरे। इन्फा इभेन्ट्स नेपालका अध्यक्ष सुनिल श्रेष्ठ, इन्फा इभेन्ट्सका युकेका अध्यक्ष उमेश राज मोक्तान तथा इन्फा अवार्डका बोर्ड अफ डाइरेक्टर मनिष कार्कीको सहभागिता रहेको कार्यक्रममा उषा उप्रेती, तेरिया मगर, एलिसा शर्मा, समर्पण लामा लगायतका कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए। अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ प्लेटफर्मको दबदबाई रहेको वर्तमान समयमा दशकौं पुरानो नेपाली चलचित्र हेर्न दर्शकको खुइँचो लाग्ला? धेरैको लागि यो प्रश्नको उत्तर सायद अह हुन्न भन्ने हुन सक्थ्यो। तर नेपाल सरकार चलचित्र विकास बोर्डले आयोजना गरेको ऐतिहासिक चलचित्र प्रदर्शन श्रृङ्खला ओल्ड इज गोल्डले यसको जवाब हाउसफुल हल भुइँमै बसेर चलचित्र हेरिरहेका दर्शक र उनीहरूको अभूतपूर्व उपस्थिति मार्फत दिएको छ। बुधबार जीवन रेखा र बदलिदो आकाशको प्रदर्शनसँगै सम्पन्न भएको 7 यस श्रृङ्खलाले नेपाली चलचित्रको इतिहासलाई केवल अभिलेख र रिलमा मात्र सीमित नराखी दर्शकसम्म पुर्याउने सरकारी प्रयासको सफल परीक्षण गरेको छ। विगत 8-10 वर्ष अघि नै पुराना नेपाली चलचित्रहरूलाई विद्युतीय रूपान्तरण गर्ने कार्य सुरु भइसकेको थियो। तर ती अमूल्य सिर्जनाहरूले उचित निकासा नपाउँदा अनुसन्धानकर्ता, चलचित्रका विद्यार्थी र आम दर्शकको पहुँचभन्दा बाहिर थिए। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश ऋषिका अनुसार विद्युतीय रूपान्तरण गरेका ती चलचित्रहरूको उपयोगिता हुन नसक्नु मुख्य चुनौती थियो। कलेजका विद्यार्थी र अनुसन्धानकर्ताहरूले हेर्न चाहन्थे तर पाइरहेका थिएनन्। विभिन्न फाउन्डेसनले च्यारिटी गर्छौं भन्दा पनि उपलब्ध गराउन सकिएको थिएन किनकि यसको व्यवस्थित निकास गरिएको थिएन। अध्यक्ष डिसीले भने पछिल्लो महिना हामीले केन्द्रीय चलचित्र जाँच पास समितिबाट यी चलचित्रलाई औपचारिक रूपमा जाँच पास गराई युनिभर्सल सर्टिफिकेट लियौं। त्यसपछि बल्ल एउटा महोत्सवको रूपमा पुराना चलचित्रहरू प्रदर्शनमा ल्याएका हौ। यही सरकारी पहल कदमीका कारण नेपालको पहिलो चलचित्र आमा सहित, सिन्दूर, परिवर्तन, के घर के डेरा, मनको भात, कुमारी, शान्तिदीप, हिजो आज भोलि, बदलिदो आकाश र जीवनरेखा जस्ता नेपाली चलचित्र इतिहासका मानक कृतिहरूले पुनः ठूलो पर्दामा पुनः जीवन पाएका हुन्। ओल्ड इज गोल्डको सबैभन्दा सबल पक्ष भनेको दर्शकको उत्साहजनक सहभागिता रह्यो। पहिलो दिनको भिडलाई धेरैले केवल उत्सुकता माने भने दोस्रो दिन प्रदर्शन भएका सिन्दुर र पर्यटनका सबै सो हाउसफुल भए। त्यसपछिका दिनमा पनि यो क्रम निरन्तर रह्यो। फिल्म यानी मायाको छायाङ्कन सुरु भएको छ। अभिनेता पल शाहको निर्माण रहेको फिल्मको छायाङ्कन शुक्रबारबाट सुरु भएको हो। गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको फिल्मको छायाङ्कन अघि सुबसाहित समारोह आयोजना गरिएको थियो, जसमा फिल्म युनिटले क्यामेरा तथा स्क्रिप्ट पूजा गरेका थिए। फिल्मको छायाङ्कन नियमित 35 दिनसम्म हुनेछ। ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल र अञ्जना मगर, शिशिर वाङदेल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरूको अभिनय रहनेछ। चन्द्र ज्योति आले र पल शाहको लगानीमा तयार हुन लागेको यो फिल्ममा नवराज उप्रेतीको डिओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ। सामाजिक प्रेम कथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको 7 गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माण पक्षले गरेको छ। आगामी भदौ 26 गतेदेखि प्रदर्शनमा आउने फिल्म हो अक्षरा। विनय राज पौडेलको निर्देशन रहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ। 2 मिनेट 2 सेकेन्डको टिजरमा धनाड्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नु परेका पारिवारिक पीडा र हिंसाका कथालाई प्रस्तुत गरिएको छ। केटाको पारिवारिक पृष्ठभूमि नबुझी अनुहार र धन सम्पत्तिका भरमा छोरीको विवाह गराइदिँदा निम्तिने कारुणिक कथा टिजरमा समेटेको छ। फिल्ममा सुशील पोखरेल बुबा र नान्सी खड्का उनकी छोरीको भूमिकामा छन् भने सुशील सिटौला नान्सीका श्रीमानको भूमिकामा देखेका छन्। क्षितिज बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता सोनी थापा हुन् भने उग्रेशन ढुङ्गाना र सुग्रेशन ढुङ्गाना निर्माताको रूपमा छन्। फिल्ममा कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योति नेउपाने रहेका छन्। फिल्ममा नान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाहा, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने र सृष्टि खड्काको अभिनय छ। बाल कलाकारका रूपमा रुनक खड्का र प्रिसा ढुङ्गाना रहेका छन्। दिपेन बस्नेतको छायाङ्कन, रामजी लामिछानेको नृत्य निर्देशन, शङ्कर महर्जनको द्वन्द निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप नेपालको तर्फबाट दीपक दङ्गालले वितरण गर्दैछन्। अभिनेत्री तथा निर्देशक झर्ना थापाको निर्देशनमा बन्ने फिल्म ए मेरो हजुर 5 को छायाङ्कन सुरु भएको छ। निर्माण टिमले शुक्रबार ललितपुरको पाटन स्थित बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन प्रारम्भ गरेको हो। सुरुवातमा केही दृश्य काठमाडौँमा खिचिनेछ भने त्यसपछि छायाङ्कनका लागि टिम बाजुराको बढी मालिका मन्दिर र खप्तर राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गर्नेछ। फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्। ए मेरो हजुर 3 र ए मेरो हजुर 4 पछि यो उनीहरूको तेस्रो सहकार्य हो। यसअघि यो जोडीलाई दर्शकले निकै रुचाएका थिए। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म निर्माता सुनिल कुमार थापा हुन्। कथा पटकथा र संवाद झर्ना थापा तथा सरिन पोखरेलले लेखेका छन्। फिल्ममा अनमोल र सुहाना सहित दिलीप रायमाझी, झर्ना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भूषाल लगायत कलाकारहरूको समेत अभिनय रहनेछ। फिल्मलाई सञ्जय लामाले छायाङ्कन गर्नेछन्। ए मेरो हजुरका अघिल्ला 4 श्रृङ्खलाले बक्स अफिसमा सफलता हासिल गरेका थिए। ए मेरो हजुर 5 नेपाली नयाँ वर्ष 2084 को अवसरमा देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक सुदर्शन थापाको नयाँ फिल्म शुभ विवाहको औपचारिक घोषणा गरिएको छ। बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत फिल्मको मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरिएको हो। निर्माण कम्पनी प्रिया दर्शन फिल्म्सको पनि औपचारिक घोषणा गरिएको छ। प्रिया दर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिसा भट्टराई मुख्य भूमिकामा रहनेछन्। यसअघि निर्देशक सुदर्शन थापा र प्रदीप खड्काले सफल फिल्म प्रेम गीतमा सहकार्य गरेका थिए। प्रदीप र सुदर्शनसँग सनिसाको भने पहिलो सहकार्य हो। शुभ विवाहमा प्रदीप र सनिसा सहित हरिहर शर्मा, वसुन्धरा भूषाल, सुनिसा बजगाई, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहाडी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, आसमा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ, रमेश बज्रचार्य लगायत कलाकारहरूको पनि अभिनय रहनेछ। फिल्मको निर्माण सुप्रिया कटुवालले गर्दैछिन् भने साम भुजेल कार्यकारी निर्माता हुन्। कथा प्रदीप श्रीवास्तवको तथा पटकथा र संवाद रामशरण पाठकले लेखेका छन्। संगीत अर्जुन पोखरेल, पार्श्व संगीत रेवन आरती सिंह, छायाङ्कन राजेश श्रेष्ठ, सम्पादन मिलन श्रेष्ठ र नीति निर्देशन विक्रम सुवारले गर्नेछन्। रोमान्टिक कथावस्तुमा आधारित शुभ विवाहको छायाङ्कन छिट्टै सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। फिल्म गौथलीले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब एक महिना पुग्दा फिल्ममा दर्शक अकुपेन्सी उत्साहजनक छ। अरुण छेत्री र सिमरन खड्का अभिनीत यो फिल्म साउन 1 गतेदेखि प्रदर्शनमा आएको थियो। यहाँसम्म आउँदा यसले थुप्रै फिल्मको लाइफ टाइम कमाईलाई समेत पछि पारेको छ। यसैबीच बिहिबार दिउँसोसम्म आउँदा गौथली इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। यसले कबड्डी 4 21,40,00,000 रुपियाँको कमाईलाई पछि पार्दै यो रेकर्ड बनाएको हो। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको 26 वर्षका 31 ब्लकबस्टर फिल्मको सूचीमा कबड्डी 4 कमाई 21,40,00,000 उल्लेख थियो। चलचित्र विकास बोर्डको सिनेमा बक्स अफिसमा बिहिबार दिउँसो 1 बजेसम्म गौथलीले 21,42,21,000 रुपियाँ भन्दा बढी ग्रस कमाई गरेको छ। बक्स अफिस स्रोतका अनुसार उक्त कमाई हुँदा फिल्मको 7,88,700 भन्दा बढी टिकट बिक्री भएका छन्। हालसम्म सर्वाधिक कमाई गर्ने नेपाली फिल्मको कीर्तिमान पूर्ण बहादुरको सारङ्गीको नाममा छ। यसले 46,87,41,000 रुपियाँ कमाएको थियो। यसअघि गौथलीले छक्का पञ्जाका विभिन्न श्रृङ्खला जेरी अन टप, जारी, परान र 12 गाउँ जस्ता फिल्मको कमाईलाई पनि उछिनेको थियो। तपाईँ यति बेला कार्यक्रम सिने संसार सुनिरहनु भएको छ। कार्यक्रम सिने संसारमा हामीले राष्ट्रिय चलचित्र समाचार सुनायौं। अब नेपालो भएको छ सांगीतिक विश्रामको।

एकपछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम सिने संसारमा। कार्यक्रम सिने संसारमा हामीले यहाँलाई भर्खरै सुनायौँ राष्ट्रिय चलचित्र समाचार। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। हलिउड फिल्म स्पाइडर म्यान ब्रान्ड न्यू डेले नेपालमा पनि उल्लेखनीय व्यापार गरेको छ। नेपालमा यसले 14.76 करोड रुपियाँ भन्दा बढी कमाई गरेको हो। बिहिबार दिउँसो 1 बजेसम्म फिल्मले 14.76 लाख 37,535 रुपियाँ ग्रस कमाएको छ। बक्स अफिस स्रोतका अनुसार उक्त कमाई हुँदा फिल्मको 3,65,000 भन्दा बढी टिकट बिक्री भएका छन्। यो सँगै स्पाइडर म्यान ब्रान्ड न्यू डे नेपाली बक्स अफिसमा धेरै कमाई गर्ने विदेशी फिल्म मध्ये एक बनेको छ। डोस्टिन ड्यानियल क्रेटन निर्देशित यो फिल्ममा टम हल्यान्ड, जेन्डिया जेकब बटालोन, जन बन्थल, सेडी सिन्क लगायत कलाकारको अभिनय छ। मार्वल स्टुडियोज र सोनी पिक्चर्सको यो फिल्म नेपालमा पनि एकसाथ रिलिज भएको थियो। लामो प्रतीक्षापछि बलिउड अभिनेता इमरान हाशमी अभिनीत फिल्म आवारापन 2 शुक्रबारदेखि हलमा रिलिज भएको छ। उत्साहजनक प्रतिक्रिया पाएको फिल्मले पहिलो दिन भारतमा 23.40 करोड भारूको शानदार ओपनिङ गर्यो। पहिलो दिनमै यसले अघिल्लो फिल्मको लाइफ टाइम कलेक्सन समेत पार गरेको छ। दोस्रो दिन पनि बक्स अफिस प्रदर्शन बलियो देखियो। फिल्मले दोस्रो दिन भारतीय बक्स अफिसमा 34.09 करोड भारू नेट कलेक्सन गर्यो। यससँगै फिल्मको कुल घरेलु नेट कलेक्सन 57.49 करोड भारू पुगेको छ। विश्वव्यापी रूपमा फिल्मले 72.90 करोड भारू कमाएको छ। बक्स अफिसमा फिल्मले उत्साहजनक आँकडा प्रस्तुत गरे पनि समीक्षकहरूको प्रतिक्रिया भने केही संयमित देखिएको छ। स्क्रिनको समीक्षाको एक अंशमा भनिएको छ, हाशमीले फिल्मलाई चलायमान राखेका छन् र आवरापन केही आकर्षक तथा स्टाइलिस दृश्यहरूको बलमा अगाडि बढ्दासम्म पीडासँग पुरानो सम्बन्ध भएको हाम्रो साहसी एन्टी हिरोसँगको यो यात्रा रमाइलो लाग्छ। दुःखको कुरा, फिल्मको तेस्रो अङ्क दोहोरिने र फिक्का बन्दै जान्छ, जसले बाँकी भागमा सक्षम विधागत पक्षहरूको लगभग बिर्साइदिन्छ। फिल्ममा हाशमीले शिवम पण्डितको भूमिकालाई पुनः निरन्तरता दिएका छन्। उनी सँगै दिशा पटानी, पुरन गब्बी, अनिरुद्र रावल, सपना अजमी, सुविन्दर विक्की, विजयन्त कोहली र अतुल कुमारको अभिनय छ। नितिन कक्कड निर्देशित फिल्मलाई विशेष फिल्म्सको ब्यानरमा विशेष भट्ट र मुकेश भट्टले निर्माण गरेका हुन्। आवरापन 2 अभिनेता हाशमीको करियरमा सबैभन्दा ठुलो ओपनिङ हो। सन् 2017 रिलिज भएको फिल्म बादशाहले 12.60 करोड भारू कमाएको थियो। बलिउड अभिनेत्री पूजा चोपडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना एवं दर्शन गरेकी छन्। उनले 2,100 को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। अभिनेत्री चोपडा सहित 235 जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशील कुमार गौतमले जानकारी दिए। सौर मास अनुसार साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइचो थियो। सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्य देव भगवान पशुपतिनाथ दर्शनमा आएका हुन्। अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा आराधना र दर्शन गर्न नेपाल आएकी हुन्। केही हप्ता अगाडि बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा आराधना र दर्शन गरेकी थिइन्। आमिर खानको बहुप्रतीक्षित भारतीय फिल्म बटुवारा 1947 को नेपाल रिलिजलाई तत्काल होल्डमा राख्दै केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ। समितिले फिल्मका कतिपय विवादित हुन सक्ने दृश्य र संवादलाई काटेर ल्याउन वितरकलाई भनेको छ, जसको कारण शुक्रबारदेखि यो फिल्मको नेपाल प्रदर्शन के हुन्छ भन्ने कुरामा अन्यलता देखिएको छ। समिति अध्यक्ष उदय बहादुर राणा मगर, सदस्य सौरभ बस्याल, मनोज पण्डित, सन्तोष बाबु लोहनी र ममता बास्तोलाद्वारा हस्ताक्षरित निर्णय पुस्तिकामा भनिएको छ। प्रस्तुत चलचित्र जाँच गरी हेर्दा हालसालै नेपालमा घटेका घटनाक्रमलाई मध्यनजर गरी धार्मिक सहिष्णुता तथा शान्ति सुरक्षामा खलल पार्ने तथा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिएकाले देहायका विषय संशोधन गरी 16 वर्षभन्दा माथिका उमेरसम्मका दर्शकले हेर्ने गरी सार्वजनिक प्रदर्शन गर्न अनुमति दिने निर्णय गरियो। यस फिल्मको नेपाल वितरक ब्याङ्केटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले समितिले भने अनुसार दृश्य काट्न नसकिने प्रतिक्रिया दिए। हामी पुनः सेन्सर गर्छौँ, तर भनेका दृश्य काट्दा
फिल्म बिग्रिन्छ। हामी यो फिल्म रिलिजका लागि बरु कानुनी उपचार खोजेर लड्छौँ, उनले भने। आमिर खानले निर्माण गरेको यो फिल्म सेन्सर हुनु अघि नै केही हलले अग्रिम टिकट बिक्री गरिसकेका थिए। केही हल जाँच समितिको अन्तिम निर्णयको पर्खाइमा छन्। नेपालको केन्द्रीय चलचित्र जाँच समितिले यसअघि मित्र राष्ट्रको सम्बन्धलाई असर गर्ने फिल्मलाई प्रदर्शनमा अनुमति नदिने निर्णय गरिसकेको छ। यो निर्णयको पृष्ठभूमिमा अब बटुवारा 1947 के हुन्छ भन्ने चासो व्याप्त छ। फिल्ममा सनी देवल, प्रीति जिन्ता, सपना आजमी, करण देवल, अली फजल र अभिमन्यु सिंहको प्रमुख भूमिका छ। लामो समयपछि ठुलो पर्दामा फर्किएकी प्रीति जिन्ताका लागि यो फिल्म महत्वपूर्ण कमब्याक समेत हो भने अभिमन्यु सिंह मुख्य कलपात्रको भूमिकामा छन्। तपाईँले कार्यक्रम स्नेह संसार सुनाउनु भएको छ। कार्यक्रम स्नेह संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय चलचित्र समाचार र अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौँ। अबको पालो फेरि पनि साङ्गीतिक विश्राम।

0: पछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम सिने संसारमा। कार्यक्रम सिने संसारमा तपाईँहरूको साथमा छु म तपाईँहरूको नै प्रस्तुता रमा ढुङ्गाना। कार्यक्रम सिने संसार हरेक मङ्गलबार यसै समयमा सुन्न सक्नुहुनेछ। सिने संसारमा हामी यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र चलचित्र कलाकारहरूसँग गरेका कुराकानी सुनाउने गर्दछौँ। यसै क्रममा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौँ। अबको पालो चलचित्र समीक्षाको।
1: चलचित्र समीक्षा।
0: नेपाली चलचित्रको पर्दामा प्रेम कथा धेरै पटक प्रस्तुत भएका छन्। तर प्रेमसँगै परिवार, सम्बन्ध, सामाजिक परिवेश र मानवीय संवेदनालाई जोडेर कथा भन्न खोजेको चलचित्र हो लज्जावती। राजबहादुर सानेको लेखन तथा निर्देशनमा तयार भएको लज्जावती साउन 29 गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो। आहा फिल्म्सको प्रस्तुतिमा क्यानी मल्टिभिजन आइएनसीको सहकार्यमा निर्माण भएको चलचित्रमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धुरेन साक्य, हिउँवाला गौतम, दीपक थापा लगायत कलाकारको अभिनय रहेको छ। लज्जावतीको शीर्षकले प्रेम कथाको संकेत गरे पनि चलचित्रलाई केवल प्रेममा सीमित राखिएको छैन। निर्माण पक्षका अनुसार चलचित्रले प्रेम, परिवार, सम्बन्ध, सङ्घर्ष र समाजका विविध आयामलाई कथाको आधार बनाएको छ। ग्रामीण र सहरी परिवेशलाई समेत कथामा समेटेको

प्रतिमा पनि उनको चरित्र र अभिनय चलचित्रको आकर्षण बन्न सक्छ। त्यस्तै श्रीकृष्ण निरौला, मेनुका माझी लगायत कलाकारले चलचित्रको कथालाई थप जीवन्त बनाउन भूमिका निर्वाह गरेका छन्। विशेष गरी हास्य पारिवारिक र भावनात्मक पक्षलाई सन्तुलनमा राख्ने प्रयास कलाकारहरूको अभिनयमा देखिन्छ। चलचित्रमा सङ्गीतलाई पनि महत्त्वपूर्ण स्थान दिएको छ। चलचित्रको दिलको मोटर गीत सार्वजनिक भइसकेको छ, जसमा बाबुल गिरीको शब्द तथा सङ्गीत र सहिमा श्रेष्ठ तथा रवि ओडको स्वर रहेको छ। गीतमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी लगायत कलाकारलाई प्रस्तुत गरिएको छ। राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रमा कथा र पात्रलाई केन्द्रमा राखेर प्रस्तुति दिने प्रयास गरिएको देखिन्छ। छायाङ्कन दिव्यराज सुवेदीको रहेको छ भने सम्पादन तारा थापा, किम्बे र द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। चलचित्रको बलियो पक्ष मध्ये एउटा यसको विषयवस्तु र पात्र निर्माण हुन सक्छ, तर चलचित्र कतिको प्रभावकारी बनेको छ भन्ने अन्तिम निर्णय भने पर्दामा चलचित्र हेरेपछि दर्शकले नै गर्नेछन्। समग्रमा भन्नुपर्दा लजावती प्रेम, परिवार, सम्बन्ध र सामाजिक परिवेशलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको चलचित्र हो। फरक गेटअपमा देखेका मुकुन भुषाल, जानुका विश्वकर्मा लगायत कलाकारको अभिनय सामाजिक विषयवस्तु र सङ्गीत चलचित्रका आकर्षण बन्न सक्छन्। तर अहिलेको नेपाली चलचित्र बजारमा दर्शकलाई हलसम्म तान्न प्रचार प्रसार मात्र पर्याप्त हुँदैन। कथा, अभिनय र दर्शकको मुखबाटै फैलिने सकारात्मक प्रतिक्रियाले नै चलचित्रको वास्तविक यात्रा तय गर्नेछ। त्यसैले लजावतीले दर्शकको मन जित्न सक्छ कि सक्दैन र व्यावसायिक रूपमा कतिको सफल हुन्छ भन्ने कुरा आगामी दिनमा वर्ड अफ माउथले नै निर्धारण गर्नेछ। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई चलचित्र समीक्षा सुनायौं। अबको पालो साङ्गीतिक विश्रामको।

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घरपालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।

0: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
1: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
0: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
1: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
0: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: नेपाल र नेपाली बीचको सम्बन्ध नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा, यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति साझा।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जसअन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलोहर्सका साथमा एफएम 98.3 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.3 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई।

केही छिन्मा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले स्वर्गीय दुर्गालाल श्रेष्ठका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान मदन कृष्ण तारा थापा र साथीहरूको स्वरमा दुर्गालाल श्रेष्ठको रचना रहेको छ भने न्यु बज्रचार्यको सङ्गीत. यो गीतपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी। यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम वेभ 792 किलोहर्जबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz 103 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकी कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। आज पनि हामी यो मङ्गलबारको विषयमा एकदमै रमाइला रमाइला चारवटा गीतहरूको साथमा उपस्थित भइसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउनका लागि एकदमै तम तयार भएर बसिसक्नु भएको छ होला। जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला। यो खाजाको समय रहेको छ, विश्रामको पनि समय रहेको छ। यो समयलाई एकदमै भरपुर सदुपयोग गर्न आग्रह गर्न चाहन्छौँ। बर्खाको सिजन रहेको छ है, धेरै ठाउँमा चाहिँ पहिरोहरू गएको छ, बाटोहरू चाहिँ अवरुद्ध भएका छन् होइन। त्यस कारण चाहिँ सुरक्षित यात्रा गर्न हुन अनुरोध गर्न चाहन्छौँ। र सँगसँगै अब आज नभए भोलि पर्सितिर यहाँहरू चाहिँ जहाँ जुन ठाउँमा जाने चाहिँ सोच्नु भएको छ, काम विशेषले जाँदै हुनुहुन्छ भने त्यस ठाउँको बारेमा एकदमै राम्रोसँग जानकारी लिएर बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। ट्राफिक नियमको एकदम धेरैभन्दा धेरै पालना गर्न पनि अनुरोध गर्न चाहन्छौँ। अहिले चाहिँ भाइरल ज्वरो एकदमै बढेको छ होइन, रुगा खोकी ज्वरो आउने चाहिँ एकदमै बढिरहेको छ। त्यस कारण एकदमै सजग सुरक्षित रहनुहोला। पानीको कारणले, बर्खाको सिजनमा चाहिँ पानीको कारणले धेरै समस्याहरू निम्त्याउँछ। त्यस कारण सकेसम्म चाहिँ उमालेर चिसो बनाएर पानी पिउन पनि अनुरोध गर्न चाहन्छौँ। स्वास्थ्यभन्दा ठुलो अरू केही पनि होइन होइन, त्यस कारण स्वस्थ रहन एकदमै जरुरी छ, सुरक्षित रहनुहोला भन्न चाहन्छौँ। र ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूको पनि एकदमै धेरै धेरै धेरैभन्दा धेरै ख्याल गर्नुहोला। र हामी प्रकृति प्रेमी, प्रकृति र हामी चाहिँ सँगसँगै जानुपर्छ ब्यालेन्स मिलाएर। त्यस कारण प्रकृति जुन ठाउँमा हामी घुम्न जान्छौँ होइन, त्यस ठाउँमा चाहिँ फोहोर नगर्नुहोला। आफ्नो फोहोर चाहिँ आफै व्यवस्थापन गरेर घुम्नुहोला, मजासँग घुम्नुपर्छ होइन। प्रायः जस्तो चाहिँ हरियाली मन पराउनेहरूलाई चाहिँ यो सिजन एकदमै बेस्ट रहन्छ होइन। म चाहिँ धेरै ठाउँमा घुम्न जान्छु, गएर पनि आइसकेको छु होइन, तर यति धेरै फोहोरहरू देखिन्छ क्या। हिजो मात्रै म चाहिँ उता झोरतिर गएको थिएँ, बौडेश्वर महादेवको उतातिर घुम्न गएको थिएँ होइन। धेरै फोहोर देखेँ कि त्यहाँ पनि, प्लास्टिक है जथाभावी फोहोर फाल्ने ठाउँहरू पनि छ, तर बाहिर बाहिर फोहोरहरू यति धेरै देखियो कि अब तपाईँ हामी नै हो घुम्न जाने बाहिरको मान्छे, त्यहाँको स्थानीयहरू त पक्कै पनि जानुहुन्न फोहोर गर्न होइन। तपाईँ हामी घुम्न जाने मान्छेले नै गरेका फोहोर हो, त्यस कारण हामीले हाम्रो फोहोर, हामीले गरेका खानेकुराहरूको फोहोर चाहिँ व्यवस्थापन गर्न सक्यो भने त्यस ठाउँमा फेरि फेरि जान मन लाग्छ। त्यति चाहिँ विचार गर्नुभयो भने हामी चाहिँ सभ्य नागरिकको पहिचान दिन सक्छौँ। आज घुमेर आएर अब होइन, आज मात्रै घुम्यो त्यस ठाउँमा अर्कोचोटि जान नपर्ला जस्तो गरेर फोहोर गर्नुहुन्छ होइन। त्यहाँ चाहिँ अब नुहाउने ठाउँ कस्तो राम्रो रहेछ होइन, कपडा फेर्ने ठाउँ पनि रहेछ, बनाइदिनु भएको रहेछ होइन। त्यस ठाउँमा चाहिँ 3-4 छ होइन बनेको कपडा फेर्ने ठाउँमा, तर त्यो कपडा फेर्ने ठाउँभन्दा पनि अझ एकदमै बढी फोहोर देखियो। सेनेटरी प्याडहरू प्रयोग गरेका त्यहीँ फालेको देखियो होइन, टक्क पोलिथिनमा प्रयोग गरेका दिशामा पोलिथिनमा बाँधेर होइन फोहोर फाल्ने डस्टबिनहरू राखेको छ, त्यहाँ फालिदिनु भयो भने त कति सफा हुन्छ नि त होइन। त्यति चाहिँ किन गर्नु न, त्यति चाहिँ हामी किन गर्न सक्दैनौँ त। तपाईँ हामीले चाहिँ गर्ने फोहोर होइन, हामी चाहिँ फोहोर लाग्छ छ्या भन्ने, अरूलाई पनि त फोहोर लाग्दो होला नि त, अरूले गरेका फोहोरहरू। ती कुराहरूमा चाहिँ ध्यान पुर्याउन एकदमै जरुरी रहेको छ। सकारात्मक सोचको साथमा अगाडि बढ्न हुन अनुरोध पनि गर्न चाहन्छौँ हामी। अब भने हामी ढिला नगरिकन गीततर्फ लाग्छौँ है, त्यसपछि बल्ल यहाँहरूसँग कुराकानी गर्नेछौँ। यहाँहरूले चाहिँ 042-11-721 र 736 लाइनमा फोन गर्नुपर्ने हुन्छ। अहिलेलाई राख्यौँ यो गीत।

0: हजुर, समीक्षा अधिकारी र साथीहरूको सुरमा रहेको गीत राख्यौँ कार्यक्रम स्वर साधनामा. 0142711 र 0142711736 लाइन पनि खुला गरिसकेका छौँ. अहिले खाजा खाँदै, कार्यालयको काम गर्दै, अथवा घरायसी काम गर्दै, वा बाटोमा यात्रा गर्दै हामीलाई सुन्दै हुनुहुन्छ होला. खुसी भएर बस्नु होला, थोरै समय निकालेर हामीलाई सुन्दै हुनुहुन्छ. समय कति बोलिरहन्छ अहिले, जुन समय हामीले पाएका छौँ, यसरी सुन्दैछौँ, बोल्दैछौँ, त्यो समय एकछिनपछि हामीले पाउँदैनौँ. त्यसकारण अहिले जुन समय हामीले पाएका छौँ, जे कामका लागि पाएका छौँ, त्यो काम चाहिँ गरौँ. त्यो समयलाई चाहिँ भरपूर सदुपयोग गरौँ, निराश नहुनु होला. ढिलो चाँडो अवश्य पनि जुन काम गर्दै हुनुहुन्छ, हामी जुन लक्ष्यमा हिँडेका छौँ होइन, त्यसको चाहिँ सफलता पाउँछौँ. कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो, नमस्कार भन्दा भन्दै गइसक्नु भएको छ. फेरि पनि अर्को श्रोता आइसक्नु भएको छ. 0142711736 लाइन खुला गरिसकेका छौँ. टेलिफोन लाइनमा चाहिँ एक एक घन्टी आइरहेको छ, फेरि गइरहेको छ, घन्टी आइरहेको छ, गइरहेको छ. भएको चाहिँ के हो बुझ्नै सकिएन. अब अरू पहिलो श्रोतालाई स्वागत गर्छौँ. हेलो, नमस्कार.
1: हेलो बिदाजी, नमस्कार, गुड आफ्टरनुन.
0: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट टेक बहादुर पुमा राई बोल्दैछु.
0: उदयपुरबाट टेक बहादुर पुमा राई. टेक बहादुर जी, के छ नि हालखबर? के छ हालखबर?
1: हजुर, मेरो हालखबर चाहिँ ठिकै छ, आराम कुशलै सन्चै छु विद्याजी. अनि हजुरहरू पनि सबैजना आराम कुशलै सन्चै हुनुहुन्छ विद्याजी?
0: एकदमै आराम कुशल नै छौँ, सन्चै छौँ अहिलेसम्मलाई. खाजा खानुभयो?
1: हजुर, मैले खाजा खाइसकेको हो विद्याजी. हजुर,
0: अहिले चाहिँ मजाले हामीलाई सुन्दै हुनुहुन्छ कि काम गर्दै?
1: हजुर, मैले फेसबुक लाइभमा सुन्दैछु यो हजुरहरूको रेडियो नेपाल चाहिँ. अनि यता हाम्रो धनकुटाको चाहिँ अहिले फ्रिक्वेन्सीबाट पनि बढ्दैछ, अनि फेसबुकमा पनि सुन्दैछु मैले.
0: बागमती चाहिँ फेसबुकबाट सुन्दै हुनुहुन्छ?
1: हजुर, साथै प्रदेशको रेडियो नेपाल चाहिँ. लु विद्याजी, म पनि एउटा पूर्वेली लोक भाका गीतै गाउँछु नि त.
0: हस् हस् ल, सुरु गर्नुहोस्.
1: हजुर, उदयपुर राम्रो सुन्दर छ हाम्रो गाईघाट बजार. उदयपुर राम्रो सुन्दर छ हाम्रो गाईघाट बजार. यो कस्तो संयोग पहिलो भेटमै जुध्यौनी नजर. ए हो गाईघाट बजार, औ गाईघाट बजार. यो पहिलो भेटमै तोल्टिनी हजुर जुध्यौनी नजर. यो पहिलो भेटमै तोल्टिनी हजुर जुध्यौनी नजर.

0: भुतुकै नलाउ देखेर चोटी यो मेरो जुबान ए हो गाई घट बजार हो गाई घट बजार हिँडेको छैन चोटी जिउ नलाउ नजर हिँडेको छैन चोटी जिउ नलाउ नजर विद्याजी मेरो गीत त यति नै पो
1: कस्तो मजाले गाउनु भयो क्या
0: हजुर हो र विद्याजी
1: एकदमै ल अर्को साता फेरि पनि आउनु होला
0: हजुर हुन्छ विद्याजी ओके बाई बाई
1: नमस्ते बाई बाई उदयपुरबाट हुनुहुन्थ्यो टेगा बहादुर पुमा राईजी हुनुहुन्थ्यो नियमित आउने गर्नुहुन्छ एकदमै मजाले गीत पनि सुनाएर जानुहुन्छ फेरि हामी अर्को श्रोतालाई लिन्छौँ कहाँबाट हुनुहुन्छ हेलो नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
1: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: म दोलखा मलेकोबाट पार्वती माझी
1: पार्वतीजी
2: हजुर
1: के छ नि हालखबर
2: एकदमै ठिक छ दिदीहरू के छ
1: हाम्रो पनि एकदम ठिकठाक छ दोलखाको के छ नि हालखबर
2: दोलखाको नि ठिकै छ भन्नुपर्छ पानी पर्ला जस्तो गरिरहेको छ यस्तै छ भन्नुपर्छ दोलखा
1: आज भोलि त पानी परेको परेछ है हुन त अहिले नपरेको पानी कहिले पर्ने होला र है
2: हजुर
1: अरू आरामै कुशल हुनुहुन्छ
2: एकदम आरामै छु भन्नुपर्छ अहिलेसम्म
1: अहिलेसम्म ठिक छु होइन पछि पनि ठिक नै भइन्छ हामी सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ भन्ने लाग्छ
2: हजुर
1: ल पार्वतीजी अनि कुन गीत सुनाउनुहुन्छ हामीलाई
2: भन्ने प्रयास गर्छु नि
1: हस् ल सुरु गर्नुहोस्
2: मनको रहर मनैमा मर्या छ मैलाई थाहा छ कति चोट पर्या छ ओइले एर झरी सके म त अब मलाई जिउँदो छ नभन्नु तिम्रो लागि मरिसके म त मनको रहर मनैमा मर्या छ मैलाई थाहा छ कति चोट पर्या छ अहिले एर झारी सके म त अब मलाई जिउँदो छ नभन्नु तिम्रो लागि मरिसके म त अब मलाई जिउँदो छ नभन्नु तिम्रो लागि मरिसके म त यति नै भन्छु दिदी हजुर
1: पार्वतीजी
2: हजुर
1: कहाँ अरूको लागि मर्ने कुरा गर्नुहुन्छ जिन्दगी त आफ्नो लागि जिउने हो क्या
2: होइन दिदी हजुर यसै हल्का गीत मात्र
1: ल हुन्छ छुट्टिन्छौ मजाले बस्नु होला
2: नमस्ते दिदी
1: नमस्ते नमस्ते पार्वती माझी हुनुहुन्थ्यो दोलखाबाट अब फेरि हामी गीततर्फ लाग्छौँ यहाँहरू जहाँ हुनुहुन्छ जस्तो सुकै अवस्थामा हुन्छ खुसी स्वस्थ अनि व्यस्त रहनुहोस् सबको पालोमा जो जतिको फोन लागेको छैन अनि मजाले हामीलाई आज चाहिँ फोन गर्दिनँ है गीत गाउँदिनँ भनेर चाहिँ बस्नु भएको छ उहाँहरूको लागि चाहिँ ओ माया हाँसेर बोल भनेर गीत हुँदैछ मजाले सुन्नु होला

हजुर ओइ माया पानीमा चिनी घोलन आए, ओइ माया किचिन हाँसी बोलन भनेर हामी चाहिँ जीवनमा खुसी हुनुपर्छ चाहे जस्तो सुकै परिस्थिति आओस् होइन। खुसी अनि समय हाम्रो लागि एकदमै अमूल्य छ, अझ विशेष गरेर समय। मान्छे भइसकेपछि त अनेक उतार चढाव होइन समस्याहरू त निम्तिन्छन् आउँछन्। जो मान्छे राम्रो हुन्छ उसैलाई चाहिँ अनेक थरी समस्या आइपर्छ भनेर चाहिँ मेरो हजुरआमाले भन्नुहुन्छ कि यस्तो भयो टेन्सन भयो भनेपछि समस्या त राम्रो मान्छेको लागि आउँछन् भनेर भन्नुहुन्छ कि त्यसरी बुझाउनुहुन्छ। म पनि त्यही कुरालाई चाहिँ मान्दै आएको छु जस्तो मैले पनि पछि समयसम्म पनि यो कुरालाई चाहिँ मान्नेछु म चाहिँ। त्यस कारण समयलाई चाहिँ बुझ्नु होला होइन। आजको दिन हामीले आज के लागि पाएका छौँ भरपूर सदुपयोग गर्नुपर्छ, मनोरञ्जन गर्नुपर्छ, कामहरू गर्नुपर्छ। कतिपयले त आजको यो समय यो दिनहरू नै देख्न पाउनु भएको छैन। त्यस कारण समयलाई बुझ्नुहोस्, निराश नहुनुहोस्, खुसी भएर बस्नुहोस्, अगाडि बढ्नुहोस्, नरोकिनुहोस्। जसरी नदी बगिरहन्छ त्यसरी तपाईँ पनि बग्नुहोस्। आफ्नो जीवनमा कहिले पनि निराश हुनु पर्दैन। यी भन्दै समय सकिसकेको छ, अर्को साता फेरि पनि आउनेछौँ रमाइला रमाइला गीत सङ्गीतहरूको साथमा। मजाले फोन गर्नुहोला, आफूलाई मन परेका गीत सङ्गीत गीतहरू सुनाउन सक्नुहुनेछ। अहिलेलाई फेरि हामी अर्को गीत राख्छौँ, गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट दनुवार भाषामा समाचार सुन्नुहुनेछ र रेडियो नेपालका नियमित कार्यक्रमहरू यहाँहरूले आफूलाई पाइक पर्ने समयहरूमा सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र राधिका ओझालाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिँदै म विद्या चौधरी पनि आजको बसाइबाट बिदा हुन्छु। हवस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: NBL Auto Loan।
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
5: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
4: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
5: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
4: बेसरी टाउको दुख्ने,
5: उच्च ज्वरो आउने, बेहोस हुने,
4: घाँटी अरोरो कडा हुने,
5: कम्पन हुने,
4: पक्षघात हुने
5: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
4: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
4: हाँस कुखुरा सुँगुर बुङ्गुर घोडा जस्ता घरपालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
5: घर बाहिर निस्कँदा खेतबारीमा काम गर्दा पुरा बाउला भएको कपडा लगाऊ।
4: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
5: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
4: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
5: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न नेपाल आयल निगमको आग्रह। र इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी। अब समाचार विस्तारमा। प्रतिनिधि सभाका सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा सांसदहरूले खाना पकाउने ग्यास रासायनिक मल मनसुन जन्ने विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानुन संशोधनको माग गर्नुभयो। सांसदहरूले विपदबाट जनधनको क्षति भइरहेको भन्दै समयमा तत्काल परिचालन हुन सक्ने बजेट र संयन्त्रको व्यवस्था हुनुपर्ने माग गर्नुभयो। सांसदहरूले सरकारी अस्पतालमा बिरामीले भुइँमा बसेर उपचार गराउनु पर्ने अवस्था रहेको तथा पहुँचका आधारमा मात्र सेवा पाउने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रको व्यथिति अन्त्य गर्न माग गर्नुभयो। सामान्य जनतालाई महँगीका कारण छाक टार्न गाह्रो भएको भन्दै सांसदहरूले उपभोग्य वस्तु खाना पकाउने ग्यास सहज रूपमा आम नागरिकसम्म पुर्याउन र महँगी नियन्त्रण गर्न माग गर्नुभयो। स्थानीय तहमा सडक विद्यालयका डेस्क बेन्च र पङ्खा जस्ता सामान्य पूर्वाधारको अभावले सर्वसाधारण र विद्यार्थीले शास्ति खेप्नु परिरहेको दुर्गममा औषधिको उपलब्धता सुनिश्चित हुन नसकेको लगायतका विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनुभयो। पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग र अनलाइन ठगीका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै सांसदहरूले सामाजिक सञ्जाल मार्फत सामान अर्डर गर्दा रकम लिएर सम्पर्कविहीन हुने अनलाइन स्टोरहरूलाई नियमन र कानुनी दायरामा ल्याउन माग गर्नुभयो। सांसदहरूले देशैभरि ग्यासको अभाव रहेकाले सहज रूपमा ग्यास आपूर्तिको व्यवस्था गर्न तथा ग्यासको समस्याको दीर्घकालीन समाधानका लागि भान्सालाई विद्युतीय चुलोतर्फ लैजान सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले डोल्पा सडक मार्गबाट विच्छेद भएको र भेरी करिडोर अवरोध हुँदा खाद्यान्न लगायतको आपूर्तिमा समस्या भएको भन्दै वैकल्पिक मार्गको व्यवस्थापन गर्न माग गर्नुभयो। यसै गरी सांसदहरूले अविरल वर्षाका कारण सङ्खुवा सभाको विभिन्न स्थानमा विद्युत प्रसारण लाइन र नेटवर्क टावरहरूमा अवरोध भएका कारण स्थानीय जनता मारमा परेको तथा सञ्चार सेवाबाट वञ्चित हुनु परेको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले पछिल्ला वर्षहरूमा सडक दुर्घटनामा परिमृत्यु हुनेको संख्या निकै बढ्दै गएको भन्दै सडक दुर्घटना न्यूनीकरणका लागि समयमा नै ध्यान दिन माग गर्नुभयो। सांसदहरूले ठूलो बथान सहित भारतबाट नेपाल छिरेका जङ्गली हात्तीको कारण झापाका नागरिक प्रताडित बन्नु परिरहेको तथा हात्तीले जुनसुकै बेला आक्रमण गर्ने त्रास रहेकोतर्फ सरकारको ध्यान आकर्षण गराउँदै जङ्गली हात्ती आतंक नियन्त्रणका लागि वैज्ञानिक व्यवस्थापन गर्न माग गर्नुभयो। यसै गरी राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गर्दै सांसदहरूले सरकारी नियुक्तिमा समय अनुकूल समावेशिता सुनिश्चित गर्न उपलब्ध तथ्याङ्कका आधारमा नीतिगत सुधार आवश्यक रहेको औँल्याउनुभयो। यस्तै अपाङ्गता भएका व्यक्ति जातीय तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय दलित महिला तथा राज्यका विभिन्न तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक अध्ययन तथा अनुसन्धान अघि बढाउनु पर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा विज्ञहरू डाक्टर पासाङ शेर्पा, डाक्टर प्रतिमा गुरुङ र शैलेन्द्र प्रसाद हरिजनले समावेशिता केवल प्रतिनिधित्वमा सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागिताको समान पहुँच सुनिश्चित गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। राज्यका संरचनाभित्रै संरचनागत कमजोरी रहेको उल्लेख गर्दै विज्ञहरूले अन्तर सम्बन्धित विभेदका कारण समावेशी तथा समानुपातिक प्रतिनिधित्वबाट छुटेका वर्ग र समुदायको तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन गरी त्यसका आधारमा नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत गरेको छ। काठमाडौँ उपत्यकामा प्रतिदिन औसत 35-37 हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा 5,000-8,000 सिलिन्डर बढी आपूर्ति गरिरहेका छौँ, निगमका निर्देशक विनित मणि उपाध्यायले भन्नुभयो। निगमका अनुसार आज भदौ 2 गते मात्रै काठमाडौँ उपत्यकाका 22 ग्यास उद्योगले 47,388 थान सिलिन्डर बिक्री गर्दैछन्। महालेखा नियन्त्रक कार्यालयले राष्ट्र सेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ। सोमबार कोष तथा लेखा नियन्त्रक कार्यालयले सबै निवृत्त भरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयलाई पत्राचार गरी संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्र सेवकलाई हरेक 15 दिन पुगेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्राचार भएको हो। मकवानपुरको भीमफेदी 6 जुरी खेतमा उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाङ्गी सवार स्कार्पियो दुर्घटनाका 4 जना घाइतेहरूलाई हेलिकप्टर मार्फत उपचारका निम्ति काठमाडौँ ल्याइएको छ। उपचारका निम्ति काठमाडौँ ल्याइएका उच्च अदालत जनकपुर वीरगंज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाङ्गी, लक्ष्मी बडु, रीता बडु र रितेन्द्र बडुलाई लगिएको ल्याइएको प्रहरीले जनाएको छ। लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य 2 जना घाइतेहरूलाई उपचारका निम्ति हेटौडा लगिएको छ। स्कार्पियो दुर्घटनामा 6 जना घाइते भएका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 स्थित बिरेठाँटी घान्द्रुक सडक खण्डको पुनर्निर्माण आजदेखि सुरु भएको छ। अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 वटा सडक सम्पर्कबाट विच्छेद भएका छन्। मोदी खोलाको कटानका कारण बिरेठाँटीमा कालो पत्र सडक बगाएको छ भने विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्याएको छ। विशेष गरी बिरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङ लगायत आसपासका क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 वटा जलविद्युत आयोजना प्रभावित भएका हुन्। भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 गते बिहानदेखि भदौ 4 गते बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भदौ 4 गते बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। भोजपुरका किसान ले रुद्राक्ष खेतीबाट राम्रो आमदानी गर्दै आएका छन्। भोजपुरको दिङला क्षेत्रमा अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आमदानीको स्रोतका रूपमा अघि बढाएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
1: भोजपुरका किसानका लागि रुद्राक्ष खेती राम्रो आमदानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ। विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरको दिङला क्षेत्रका अधिकांश किसानले रुद्राक्षलाई मुख्य आमदानीको माध्यमको रूपमा अप्नाएका छन्। स्थानीय व्यापारीको अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रूपमा सरदर 1 अरब हारारी रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्याधिक हुने भएकाले किसानले यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने अवस्था रहेको स्थानीय किसान छत्रबहादुर दमाईले बताउनु भयो। रुद्राक्षमा देखिने प्राकृतिक दर्शा र रेखाका आधारमा यसको मुख निर्धारण गरिन्छ। सामान्य 8-29 मुखेसम्म दानालाई मुखदार मानिन्छ। धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च रहेको छ। दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम 1 लाखदेखि अधिकतम 50 लाखसम्म आमदानी गर्ने गरेको स्थानीय पुष्पबहादुर तामाङको भनाइ छ।
2: कसैको त 5-7 लाख पनि भइरहेछ। कोही चिल्लो दाना भन्छ, हामी नै अड्कल गर्नु जानु कस्तो र चिल्लो कुन राम्रो कुन नराम्रो त्यो थाहा छैन, दाना चाहिँ छ अलिअलि लागेको छ।
1: रुद्राक्षको मूल्यको निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको बजार मूल्य धेरै हुने गर्दछ। भोजपुरको करिब 30-40 हजार किसान प्रत्यक्ष अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी संघले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
3: हेलो,
4: के गर्दैछौ?
3: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
5: अब रात तपाईँको
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन अघि प्रस्तुत गर्यौं रुद्राक्ष खेतीबाट राम्रो आमदानी सम्बन्धी भोजपुर संवाददाताको रिपोर्ट। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब 6 महिनादेखि युद्धका कारण सो जलमार्ग अवरुद्ध छ। ओमान हुर्मुज जलमार्गको दक्षिणी किनारमा पर्दछ र आफूलाई द्वन्द्वमा तटस्थ मुलुकका रूपमा प्रस्तुत गर्दै आएको छ। यद्यपि इरानबाट भएका विभिन्न आक्रमणको सामना गरिरहेको ओमान अहिले जलमार्ग खोल्न इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थको भूमिका खेलिरहेको छ। यसैबीच इरानी अधिकारीहरूले ओमानसँग जलमार्गबाट सहज आवत जावत गराउने विषयमा सहमति नजिक पुगेको बताएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दुवै पक्षबीच जहाज पार हुने मार्गको नक्साबारे समझदारी बनेको र संयुक्त वक्तव्य जारी गर्नु अघि बाँकी विवरण टुङ्ग्याइने बताउनुभयो। अब मौसम। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा सांसदहरूद्वारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै, अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न नेपाल आयल निगमको आग्रह र इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपतिको चेतावनी। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषाको समाचार सुन। प्रतिनिधि सभा सांसद लखे शिक्षा स्वास्थ्यमा रहल समस्या वैदेशिक जागिरक बेलामा मानुषे खेपे पल शास्ति अनलाइन ठगी तसु सुशासन सहित जन सरोकारक विषयमा सरकारक ध्यान तान दिल र झार। बैठकमा सांसद लखे भाटपाका लार ग्यास रासायनिक मल मञ्चनकबाट अखलार विपद व्यवस्थापन विषयमा सरकारक ध्यान काराल र छत। सांसद लखे वैदेशिक जागिरमा जैला नेपाली बठ्यालक विदेशमा ठगलार तसु ज्यान गुमालार अवस्था सिद्ध्या माग कर्ती वैदेशिक जागिरलाई व्यवस्थित बनाले ऐन तसु कानुन संशोधनक माग कर्लर छ। सांसदलाई के विपदक बाटे जन धनक नाश भइधरल बास्ती समयमा चाँडो खटलार व्यवस्था स्वास्थ्य ठाउँमा सुधार दिनदिनै चलालार वस्तु भाटपाका लार ग्यास सजिलै सुपाइलार तसु महँगी रोकलार स्थानीय तहमा बाट स्कुलक बेन्च डेस्क तसु पङ्खा ठिके पूर्वाधार नै अक्ते विद्यार्थी शास्ति खेपे पर्लामा ध्यान काराती दुर्गममा औषधि पुरादिलार अंशो अनलाइन ठगी रोकेलाई अनलाइन स्टोरलाई नियमन तसु कानुनी घेरामा आनेलाई माग गरिरहेला। यसनिके बैठकमा सांसदलाई बाटक दुर्घटना नै कार्यालय समयमा नै ध्यान दिएले माग गर्ती लगातार पर्ल पानी कारण शङ्खुवा सभाग भिन्न भिन्न ठाउँमा बत्तिक लाइन तसु नेटवर्क टावर रोकन्जैते उचीको जनता मारमा पर्ल विषय सहित भारतकबाट नेपाल छिल्ल बन घाँती कारण झापाग मानसलक डरालोमा ओलखलै रोकेलाई वैज्ञानिक व्यवस्थापन गरेले माग कर्लर छ। यसँगै सांसद लखे शिक्षा बारेक मौलिक हक लागू कर्लार औद्योगिक वातावरण बनालार धेरै सोलारी जडीबुटी गाँजा चलालार बारे कानुन बनालार विषयमा सुरा सरकारक ध्यान तान दिलर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँगै गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे भेट गरिरहेलक। प्रधानमन्त्री तसु मन्त्री परिषदक कार्यालयमा जैल कानु अख्ल भेटमा प्रदेश तसु सङ्घ सरकार बीच मिलेको करलार कामक बारेमा छलफल अख्ल प्रधानमन्त्री प्रेस तसु छानबिन विज्ञ दिपा दाहालले जानकारी दिलर छात। यी अवसरमा सङ्घीयता लागू गर्दै देखन जैल चुनौतीलाई कनिको हल करे पारै बाजलर विषयमा पनि छलफल अख्ल र लिए। राष्ट्रिय सभाग सांसदलाई विधायकी अन्तर सम्बन्ध समन्वय नै अख्ते तहगत कानुन बनलारमा समस्या देखन जैला बाजिरहेला। विधायन व्यवस्थापन समितिको आज बस्ल बैठकमा सांसदलाई सङ्घ प्रदेश तसु स्थानीय तह एकता अधिकार सूचीभित्र रहल कानुन लगबानाते तिनै तहबीच सल्लाह सुझाव नै अख्ते समस्या बढ्ल बाज्ल र छ। संविधानक अनुसूचीमा तोकलाई एकता तसु एकता अधिकार चाल्यालाई तिनै तह सरकार लग अलमलमा देखन जैला बाज्ती सांसदलाई कुनै पनि तह कानुन बनाते अर्को तहक अधिकार ठाउँमा हस्तक्षेप गरेको मिलेको काम गरे पर्लमा जोड दिइरहेला। राष्ट्रिय सभाभित्र संघीयता सबलीकरण तसु राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदलाई नीति बनालार तहमा समावेशिकताका सिद्धान्तक आधारमा चैतो प्रतिनिधित्व हकै नेपाल समुदाय अवसर दे पर्लार बाजिरहेला। समितिको आज सिंहदरबारमा बस्ल बैठकमा सांसदलाई नीति बनालार तहमा अख्निसम्म चैतो प्रतिनिधित्व हकै नेपाल समुदायलाई आरक्षणक बाटे अवसर दिनेमा राज्य नीति बनालार प्रक्रियामा सभ्य वर्गक बराबर आवाज तसु सहभागिता पक्का गरे पर्लार बाजलर छ। सरकारकबाट नियुक्त अखलार भिन्न भिन्न निकाय पदाधिकारीमा समावेशी तसु समानुपातिक प्रतिनिधित्व पक्का गर्ला विषयमा छलफल गर्दै सांसदलाई सरकारी नियुक्तिमा समय अनुसार समावेशिता पक्का गरेले पाइला तथ्याङ्कक आधारमा नीतिगत सुधार आवश्यक रहल कुरो औँला र छ। यसनिकै बैठकमा अपाङ्गता अख्ल मानुष जातीय तसु सामाजिक रूपमा पाछु पर्ल समुदाय दलित महिला तसु राज्य भिन्न भिन्न तहमा चैँदो प्रतिनिधित्व अखे नेपालमा चैलार अध्ययन तसु छानबिन आगु बढ्या पर्लारमा समेत सांसदलाई जोड दिल रचत भने विज्ञ लखे समावेशिता प्रतिनिधित्वमा मात्र नै धरिको राज्य नीति निर्णय तसु सार्वजनिक निकायमा अवसर तसु सहभागिता बराबर पहुँच पक्का कर्लारको लागू गरे पर्लार बाजिरहेला। नेपाल आयल निगमे भाटपाकलार एलपी ग्यास पाएले सजिलो बन्थे जैल बाज्दी नै चैत रूपमा सिलिन्डर जम्मा नै गरेले उपभोक्तालाई अनुरोध गरिरहेलिक। निगमक अनुसार काठमाडौँ उपत्यकामा दिनदिनै माग भन्दा 500 को 8000 सिलिन्डर बढी पाइदरल रचिक। आज मात्रै 22 वटा ग्यास उद्योगे 47,388 सिलिन्डर बेच्दिर छ। पाछलो एक हप्तामा उपत्यकामा 3,09,000 भन्दा बढी सिलिन्डर बेच्ल निगमे जनाल रचिक। यीमा चालु आर्थिक वर्ष साउनमा देशभरि 40,36,000 भन्दा बढी ग्यास सिलिन्डर बेच्ल निगमे जनारे लिग। रेडियो नेपालकबाट दिनदिनै प्रसारण हक्ते आइल कृषि कार्यक्रम चालालाबारे समझदारी पत्रमा आज सय भइरहे लिग। सार्वजनिक सेवा प्रसारण नेपालक कायम मुकायमक मुख्य प्रशासकीय अधिकृत आरती चौथो तसु नेपाल कृषि सूचना तसु प्रशिक्षण केन्द्रक मुख्य सहसचिव शबनम शिवाकोटी समझदारी पत्रमा सही कर्ल हो। कार्यक्रममै थप सोलारी तसु किसान अनुसार बनालार विषयमा सुरा जोड दिल रचिक भने अधिकारी लखे कृषि कार्यक्रमक सूचना तसु सन्देश किसान उद्यमी तसु सर्वसाधारणसम्म सोलारी रूपमा पुर्या आवश्यक रहल बाजिरहेला।
बिपी राजमार्ग छिर्लार काभ्रे पलाञ्चोक ढुलीखेल सो नमबुद्धक दाप्चा पुल सम्मकबा चौडा पार्लार भैरेलिक योजना अनुसार उसेबाट खण्डमा 10 मिटर बराबर मुख्य कार्दोपत्रे भाग बानाला डिभिजन सडक कार्यालय भक्तपुरे जनाला रचिक अग्नि मुख्य कार्दोपत्रे हक्ल बाटक चौडाई 68.5 मिटर रचिक चौडा पार्लार बाटक लम्बाइ करिब 20 किलोमिटर रहल कार्यालय जनाला रचिक येमाझ काभ्रे पलाञ्चोक जिल्ला रोसी गाउँपालिकामा पानी मुहान तसो पानी पर्ला ठाउँ जोग्यालै पानी पुनर्जीवित कार्यक्रम चलालार भैरेली हावापानी फेरन जैला कारण सुक्थे जैला पानी स्रोत जोगाती स्थानीय समुदाय उत्थानशीलता बढालार उद्देश्य रोसी गाउँपालिका इसिमोर तसु सिप्रेट बीज समझदारी भैरेली कार्यक्रममा मुहान तसु पानी अख्ल ठाउँ वैज्ञानिक व्यवस्थापन स्वच्छ ऊर्जा बढालार रैथाने पुरानो कर्ति आइल बाली कृषि जैविक विविधता जोगालार तसु खतरामा रहल समुदाय तसु महिला उत्थान काम गर्छिक। निर्वाचन आयोगले ज्यान गुमाल भोटालारक विवरण अग्निसम्म करेले उलखक परिवारक सदस्य तसु सरकारवालालाई अनुरोध गरिरहेलिक। आयोगक सहसचिव नारायण प्रसाद भट्टराई प्रेस विज्ञप्ति जारी गर्थे उसी अनुरोध गर्ल हो। आयोगले बेला बेलामा भोटालारक नामक लिस्टलाई शुद्ध विश्वसनीय तसु वस्तु अनुसारक बनाएले लगातार रूपमा भोटालारक नामक लिस्ट अग्निसम्म काम गर्दै आइरहेलिक। भोटालार बित्नेसो एकटा घरक परिवारक सदस्य वा अर्को कुनो मानुष्य मृत्यु दर्ता प्रमाणपत्र सहित उयसँग निर्वाचन कार्यालयमा चाँड सूचना दिएको भोटालारक नामक लिस्ट अग्निसम्म करै पलार व्यवस्था रचिक। मकवानपुरक भीमफेदी गाउँपालिका 6 जुरी खेतमा स्कर्पियो गाडी दुर्घटना आँख्दै एकजना ज्यान जैरेलिक भने 5 जना घाइते भैरेला। आज बिहानी काठमाडौँबाट बिरगन्जपट्टि जैटिकर्ल स्कर्पियो गाडी दुर्घटना आँख्ल हो। दुर्घटनामा परेको 49 वर्ष लक्ष्मी बडुक छाउनी अस्पतालमा स्वास्थ्य जाँच गर्दा गर्दै ज्यान जैला जिल्ला पुलिस कार्यालय मकवानपुरक डिएसपी माधव प्रसाद काफले जानकारी दिल र छात् घाइते लगक नेपाली सेना हेलिकप्टरकबाट काठमाडौँ पठाएको स्वास्थ्य जाँच भइदर्ल पुलिसले जनाल र छिक। यसनिकै रुकुम पश्चिममा 20 अख्ल सापे कप्टीको 1 जना छोडाटेक ज्यान जैरेलिक। जैला कानो राती मुसिकोट नगरपालिका 7 झारी गाउँ बस्लार शेरबहादुर घर्तिक 13 वर्षक बेट्याक हेमन्त घर्तिक सापे कप्तीको ज्यान जैल हो। जिल्ला पुलिस कार्यालय सूचना अधिकारी इन्स्पेक्टर झविन्द्र परियारक अनुसार आफ्नै घरमा भुइँनामा सुती धर्ल बेलामा छोडाटेले सापे कप्तल जानकारी दिइल र छात्। देशभरि मनसुनी हावाक प्रभावक सँगै आगो बढी धरलिक। पानी तसो मौसम विज्ञान विभागक मौसम पहिला कर्लार अनुमान महाशाखा अनुसार आज देशभरि बादल लागेको पहाडी तसो तराई किछु ठाउँमा गड्याङ गुरुङ चट्याङ सहित पानी परे पार्छिक। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली तसो सुदूरपश्चिम पहाडी भागमा 1-2 ठाउँमा बर्के पानी परे पार्लार महाशाखा जनाल रचिक। कोशी तराई तसो मधेस किछु ठाउँमा हावाहुरी समेत आए पार्ला रखेको विभागीय होसियारी अपन्याले अनुरोध कर्ल रचिक। आजुलाई दनवारी भाषा समाचार सिद्धिलिक हस्त शिवा ढोक करिनु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ स्वर्गीय दुर्गालाल श्रेष्ठका गीतहरू सुनाउँदैछौँ। पहिला आनी छोइङ डोल्माको स्वरमा रहेको यो गीत न्यू बज्रचारेको सङ्गीत रहेको छ।

अहिले सुनायौँ उदय सोताङको स्वर, दुर्गालाल श्रेष्ठको रचना, न्यु बज्रचारीको सङ्गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ स्वर्गीय दुर्गालाल श्रेष्ठद्वारा रचना गरिएका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ पवित्रा सुब्बाको स्वर। यस गीतमा पनि सङ्गीत रहेको छ न्यु बज्रचारीकै।

अहिले सुनायौँ सुगम पोखरेलको स्वर दुर्गालाल श्रेष्ठको रचना न्यू बोजरुजारीको सङ्गीत. अब सुनाउँदैछु गीत रविन शर्माको स्वरमा. दुर्गालाल श्रेष्ठको रचना रहेको छ भने सङ्गीत रहेको छ मनराजा नकर्मीको.

अहिलेलाई स्वर्गीय दुर्गालाल श्रेष्ठद्वारा रचना गरिएका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ लोचन भट्टराईको स्वरमा न्यू बज्राचार्यको संगीत रहेको शेष गीतमा. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ. त्यसपछि यहाँहरूले उर्दू भाषामा कार्यक्रम गुल्सनी नेपाल सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालिन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीर श्रेष्ठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दालले जानकारी दिनुभयो। उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति शोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो। पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि हुनुहुन्छ। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रावधान गर्नुभएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आर्थिक वर्ष 2082-83 नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपियाँ आमदानी गरेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाही प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण विद्युत खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नु पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली सङ्घ EU का राजदूत भेरोनिक लोरेन्जोले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू नेपाल EU सम्बन्ध आपसी हित तथा चासोका विषयमा छलफल भएको थियो। सो अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। उहाँले परराष्ट्र मन्त्री खनालको नेतृत्व र मार्गदर्शनप्रति खुसी व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री खनालले राजदूत लोरेन्जोको खुल्लापन इमान्दारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल परराष्ट्र मन्त्रालयप्रति उहाँले देखाउनु भएको सहयोगको प्रशंसा गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षाप्रतिको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामक क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली सङ्घसँगको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो। उहाँले हवाई सुरक्षाको संस्थागत सुधारका लागि नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा विशिष्टीकृत गरी छुट्टा छुट्टै संस्थाका रूपमा संरचना स्थापना गर्ने सन्दर्भमा आवश्यक विधेयक तर्जुमा गरिसकेको जानकारी दिनुभयो। राष्ट्रिय सभाका सांसदहरूले विधायकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरे लगायतले सङ्घ प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। बैठकमा संविधान विज्ञ डाक्टर खिमलाल देवकोटाले नेपालको सन्दर्भमा संहिताको अभ्यास नयाँ भएकोले छिमेकी मुलुकका अभ्यासहरूबाट राम्रा कुराहरू सिक्न सकिने बताउनुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख गरेको छ। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन डुबानी नहुँदा धवलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 बिहानदेखि भदौ 4 बिहिबार बिहान 6 अत्यावश्यक कामबाहेक घर बाहिर यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 भदौ 4 बिहान 5 रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम। राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकाले गरिरहेको वार्तामा अवरोध गरेमा ओमानमाथि बम आक्रमण गर्ने धम्की दिनुभएको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी प्रयासमा हस्तक्षेप गरेमा ओमानमाथि बम खसाल्ने धम्की दिनुभएको हो। अमेरिका र ओमान दुवैले इरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण हम्मुर जलमार्ग पुनः खुल्ने विषय वार्ताको प्रमुख मुद्दा बनेको छ। पछिल्लो करिब 6 महिनादेखि का कारण यो जलमार्ग अवरुद्ध छ। ओमान हम्मुर जलमार्गको दक्षिणी किनारमा पर्छ र आफूलाई द्वन्द्वमा तटस्थ मुलुकका रूपमा प्रस्तुत गर्दै आएको छ। यद्यपि इरानबाट भएका विभिन्न आक्रमणको सामना गरिरहेको ओमान अहिले जलमार्ग खोल्न इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थताकर्ताको भूमिका खेलिरहेको छ। यसैबीच इरानी अधिकारीहरूले ओमानसँग जलमार्गबाट जहाज आउजाउज गराउने विषयमा सहमति नजिक पुगेको बताएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दुवै पक्षबीच जहाज पार हुने मार्गको नक्साबारे समझदारी बनेको र संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरण टुङ्ग्याइने बताउनुभयो। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ छिरिङ लामा शेर्पा ने शेरिकेकी साङ्गुर सेन्डोनाङ प्रतिनिधि सभाकी आरिङ छकदुला छोकमितुई गेलखापकी दासा नाछोक्ला हो सोतोक ताङ टोकपितेमा मिमाङतुई रोकताङ टोङबाला फुकु क्योन तेजिन तन्दा समा जोप ग्यास मेतुप ताङ मेङ्यौ नेताङ कोर्ला सुङला सुनाङ वाय छोकमितुई तन्दा यर्बी तुसोला कलेला ओतुप दासा कि मितिवाला सुङ्क्यो पोतुप दासाला पोगो सोतोक ताङ टोकपाला स्वरूप तिवला सियर्क्याक सुङ्क्योप ताङ राहत कि टरिकी गो ताङ क्योन फोकु तिवला ट्याङ्गा मालाव क्याने जु क्यान त्रिगुताङ कुनसप कि टरिकी गो सुझाक नाङसुङ तुगराङ क्याने सोतोक ताङ टोकपी जोसलेन्सी गेलखप कि दासा नाचोक्रा लाम तेजिन डिमडुल थुङ्गुप छु ताङ लोक कि खाङबाला क्युन फोकु सि ति खाङबा तिह याङलुङ जोपला सुङला सु नाङ वाय छोकदुला छोकमितुई तुसोरिङ मुने जुन समा जोप ग्यास मेतुप न्याताङ कि जोसलेन्सी मिमाङ तिवला कले चुङगुप ताङ बजारला ग्यास कि टरिकी गोला सुङला सुझाक नाङ वाय तुगराङ क्याने छोकमितुई तन्दा तिङ्गी तुसोला लाम दपचोकला सुर्ने नासा डप मितुई थो फरिन गलुप सुङिन लाम दपचोक न्युङ जप तन्दोला तुसोलाङ नासम तोङोला सु नाङ वाय दिपरलाङ रिक्सुङ टोसम तेदिन नागरिक उड्डयन लोनपो खड्करास पौडेल कि यम्बुला थो नाक्पी तेमा देन्दुपला सुङकी खाक्सन पुज्यु सुङसुङ प्रतिनिधि सभा कि हारिङ छोकदुला छोकमितुई टिउ टिवा कि लेन ग्याक नाङिन लोनपो पौडेल कि यम्बी नम्डु सुङक्योपला खाक्सन पुज्याप लाकि छर्सी तिव लक्लेन कि दुप्ताङ युरोपेली साङ ताङ क्याने टुङ्गु क्याने यम्बुला थो नाक्पी तेमा देन्दुप्ला लाका कि ओतु सुङसुङ तुगराङ क्याने लोक छुलोक तेजिन सिँचाइ लोनपो विराज भक्त श्रेष्ठ कि हारिङ छोकदुला छोकमितुई टिउ टिवा कि लेन ग्याक नाङिन पल्जोर लोङी तोङ गेचु ग्या नि ताङ गेचु ग्या सुमला यम्बुकी ग्याकार ताङ बङ्गलादेशला लोक सोनेतिरङ ट्याङ्गा अरब निसु गु करोड सिप्चु स्या दिन ख्याप्साङ लाउ सुङसुङ लोनपो श्रेष्ठ कि गेलखप कि दासा नाचोक्ला बोल्टेसला थोङ्गु कल्या ताङ लोक कि कोर्ला वाउ गुनासु तुई कोर्ला नासम तोङ्गु लोक कि पूर्वाधार ताङ क्षमता ग्यासा जोप सुङसुङ ट्रान्सफर्मर ताङ फिडर कि क्षमता हेर्गे जोप ताङ लोक कि लाइन नागलुप दासा तेउला सर्क्याक जोप लाकालासँग खक्सन पोसेप लोनपो श्रेष्ठ कि सुङसुङ सिलोन तेजिन सिलोन बालेन्द्र शाह ताङ क्यान गण्डकी प्रदेशकी लोन्छेन सुरेन्द्र राज पाण्डे कि थुक्टेत क्या नाङ वाय सिलोन तेजिन लोन्छोक ल्याखुङला चुङ्गुप थुक्टेतला प्रदेश साङ ताङ सुङ पर्की सिग्डिलकी कोर्ला टोङ्गो चुङ्गुप सिलोन कि प्रेस तेजिन न्यामसिप खेपा दिपा धाल कि ख्यान्तोक नाङसुङ तिकपला सङ्घीयता लक्लेनला थोङ्गु कलेतेउला सुक्याने मेता जोथोपकी सिरुप कोर्लासँग टोङ्गो चुङ्गुप सेन वाय राष्ट्रिय सभा नङ्गी सङ्घीयता सबलीकरण तेजिन राष्ट्रिय सरोकार छोकपी छोकदुला छोकमितुई सिजु जप तहला समावेशिता कि सिजु कि शिला गो चुई गोठित कि माथो पुची छोकला कोकप तिर्गो सुङवाय छोकपी हारिङदेउ छोकदुला छोकमितुई सिजु जप तहला तन्दासेक गोठित कि माथो पुची छोकला आरक्षण तेमा कोकप तिरुप्ला ग्यालखप कि सिजु जप लाकाला चिसोक तेरिकी छोकसुक तेन तिन कि थोपु सुङसुङ छोकदुला ख्यापातिवा डाक्टर पासाङ शेर्पा डाक्टर प्रतिभा गुरुङ ताङ सरेन्द्र प्रसाद हरिजन कि समावेशिता श्रीपति गोठित किदुप तिराङ मेन्दा क्याने गेलखप कि सिचु थाक्चो ताङ सुङ कि छोकपातेउला कोकप ताङ छोकसुक कि ओङसा तेन तेन किदुप क्याने लग्लेन कि गो सुङसुङ नेपाल आयल निगम कि बजारला समाजोप ग्यास कि नेताङ जोलमु डोइ गलुप्तप कि गौ सिनाङ लाक्पा ग्यास न्योने जोकु म्याङ्गुला सुवाय तन्दा काठमाडौँ उपत्यकाला गौ सिनाङ लाक्पा ग्यास वाउ सुङिन तङ्गीमा चेतिङला नेताङ ल्यामु डप सिएन वाय निगम कि सेतुप नङसिन हारिङतिरङ काठमाडौँ उपत्यका कि ग्यास जुक्टुन निसु नि कि तोङ सिप्चु स्या दिन्ताङ सही सुमताङ गेचु ग्या ग्यास सिलिन्डर सोङिन होतुप सिएन वाय नेपाल आयल निगम कि बदौला कि गते ताङबो ने जुन डेलो उतुप ग्यास जुक्टुन तेमा कोचे क्याउ छोङखाङ तेमा त्राङ ग्यास चुङगुङ हेतुप टडी क्याउ सेन वाय निगम कि दाङलेन ची खेपेल कि दगदगपुला जोलमु उतुप सिप कि छोङखाङला डेलो जाङने ग्यास न्योगौला मिमाङ तेउला सिउवाय निगम कि ग्यास चुङ्गु लाकाला फेन्सन पो जोब्ला निमिट्याङ ग्यास चो चौइन सुरुप थो चिगेगौलासँग छोङखाङ तेउला सिउवाय सुङकी गेर्की सकुलकी डोसुङकी सुङ्क्योप तेजिन यार्गे तोङिन डोसुङ तोङगुप्तुई सेमसुक फर्जितुप मिकुलकी गेर्की डोसुङ सुङ्क्योप ताङ यार्गे सिचु खेपेल क्याउ सेन वाय गेलखाप्ला पल्जोर यार्गे ताङ लाका कितुप कोकप कि तोन्दोक्ला गेर्की सकुल्ला खाक्सन पोसिने डोसुङ तोङगुप खोरुक जप सिचु खुर्नेवाउ सुङकी सलु जोन वाय डोसुङ तोङगुप तेवा ताङ जुक्टुन ताङ छोङखाङ तुई सुङ्क्योप टोङबा सुङ्क्योप पल्जोर यार्गे थिम जप डोसुङ सुङ्क्योप ताङ यार्गे जप सिचुला खाक्सन पोसिउ सेन वाय एमबी सुङकी
छोकी विक्रम लोङी तोङ गेचु ग्याङी चैत लाकी गते चुक्सुमलाई स्वीकृत क्याउ सुधार कोर्की बुदा सहिचिकी लाकी थोला गेर्की सखुल्की सुङ्क्योप तङ्ग्यार्गे रणनीति टडी क्याने लगलेन किदुप लाकी छर्सी जङ ओतुप सेन वय ती लाकी छर्सी नङसिन सिचु स्वीकृत क्याने लगलेन क्याउ सेन वय रेडियो नेपालले दुन्ठकला निमी ट्याङ तोङ्गी नौ कृषि ल्यारिम जिङक्योङ कोर्की थुलम इगिला आरिङ छाकी डुपा चोङवाय आरिङ रेडियो नेपाल ल्यारिम कोर्की थुलम इगिला रेडियो नेपालकी कायम मुकायम प्रशासकीय अधिकृत सो आरती सटौ तेजिन ल्यारिमकी प्रायोजक नेपाल कृषि सूचना तेजिन जङदर केन्द्रकी चो छाक्रोक टुङ्गी चो सबनम शिवाकोटीकी छाकी क्यानङ्गु सेनवाय स्वतोक ताङ टोपी जोसालेन्सी म्याग्दी जोङखी दासा नासोकी छुलोक आयोजना जप ताङ लोक देन्दुप लाकाला क्योन्फोङ वाय लाम नागलिने चालाक्तियो खुर्ने डोमा थुप्सीमा छुलोक आयोजना जप लाकाला क्योन्फोकुइन दौलागिरी युल सकपाला जोइ ओतुप अप्पर म्याग्दी ताङ वडा आङचिक अप्पर म्याग्दी म्याग्दी खोला मुदी खोला ताङ दर खोला छुलोक आयोजना जप लाकाला क्योन्फोकु सेन वाय तुग्राङ क्याने नार्च्याङला जोइ ओतुप सुपर गलेम्दी आयोजना लासङ गाडी डोमोथोपु न्याताङ गनवाय स्वतोक ताङ टोपी जोसालेन्सी रेले खोला छुलोक आयोजना तङ गार खोला छुलोक आयोजनालाई सङ्घ क्योन फङवाए टोपाला स्वर्ने मिरा चिक नासा गाउँलाई सिसी मिरा चिकलाई क्योन फोकु सेन वाए महालेखा नियन्त्रक ल्याखुङकी सुङकी ल्याचतपतुइला ताङीमा च्याङा च्याङाला तिर्गोला ड्यालो उतुप सोकपातेउला लेनताङ वाय दाङ कोस तेजिन लेखा नियन्त्रक ल्याखुङ ताङ सुङकी ल्याखुङ तेरिला लेनताङ ने सङ्घीय सुङ नगी सोकपातेउला लाका कि ओतुप ल्याचतपतिवाला निमा च्याङा च्याङाला ल तिर्गोला लेनताङ गुबिन नोरलोन खाङकी विक्रम लोङी तोङ गेजुग्या सुम बैसाख लाकी गते जिकी सेर्मुक्याउ थाकचोत नङसिन सङ्घीय सुङ नगी सोकपाला लाका कि ओतुप ल्याचतपतिवाला निमा च्याङा च्याङ ओदेम सोपी नासा गलुप बोट लुकु मितुथो अपडेट कि गोला डेलो उतुप खाङबी मितिओला तङ डेलो उतुप्तिओला सुवाए ओदेम सोपी छाक्रोक टुङ्गिक नारायण प्रसाद भट्टराईकी प्रेस विज्ञप्ति खेपेलकी बोट लुकु मितुथो अपडेट कि गोला सु नगुभिन सोपी तुथो तुथोला बोट लुकु मितुथोला ट्याङबु तङ इसे किथोपु जोपला अपडेट किथुप लाका कि वाउ सेन वाए बोट लुकु मितिओ नासा गल्छीमा खाङबी मितुई मृत्यु दर्ता क्याने डेलो उतुप ओदेम ल्याखुङ लङ्गमु सुनाङ्गमु लेन बिन्ने बोट लुकु मितुई मिङ अपडेट किथोपु सेन वाए सोलु खुम्बुकी सोलु दुधकुण्ड टङ्केर वडा आङ दिनकी गार्मा माध्यमिक लोपटला थेङ ताङबोल लर्निङ एन्ड अर्निङ प्रोग्राम घोसुन वाय कोशी प्रदेश सुङ्की पेउ बजेटेमा कृषि ज्ञान केन्द्र सोलु खुम्बुकी रोग्रम तङ सिङडिल्ला घोसु ल्यारिम्ला तरकारी नम्बर नाछोक्की मौसमी तरकारी लोतोक देपुलाका घोसुन वाय जिन्टा चुचिक ताङ चिङिल्ला लोपजुङकी ओतुप लक्ष्य सकुलकी लोपटुक्तुई दि ल्यारिम्ला छक्सु क्याउ लोपटाकी हेडमास्टर विनोद सिंह तामाङकी ख्यान्तोक नगुभिन दि ल्यारिम्तेमा लक्ष्य सकुलकी लोपटुक्तुई लोपजुङ यर्गे डप ताङ पल्जोर सकुल लासङ फेन्चेन पोङ्गु इसे क्यान वाय मकवानपुरकी भीमफेदी युलसक्प वडा आङ टुक जुरी खेतला स्कार्पियो गाडी दप्चोकला स्वर्ने मिराचिक नासागलुवा सिसी मिराङ्गाला क्योन्फोङवाए नासागलुप मिलो सिप्चु स्यागुकी लक्ष्मी बडु हिन्दुप सेनवाए हारिङ टोप्ला छुजो दिनचोला चुङ्गुप दप्चोकला क्योन्फोकु मिराजिला मेन्जु कितुप तोन्दोकला काठमाडौँला वतुप साउनी म्यानखाङला तङ्गुप सेनवाए रेडियो नेपालले हारिङकी सेरिकेकी साङ्गुर डुप्सुङ थुजिसे

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा पुष्परत्न बज्राचार्य, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका

0: प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष श्रेष्ठले आज भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी हुनुहुन्थ्यो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष श्रेष्ठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनु भएको थियो। सेनाध्यक्ष श्रेष्ठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो। मन्त्री खनालले विदेशमा भवन निर्माण गर्दा त्यहाँको कानुनी जटिलता र स्थानीय परामर्शदाता नियुक्तिको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सार्वजनिक खरिद ऐनअनुसार कार्यविधि बनाएर काम अगाडि बढाएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थानले 2083 वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म 60 करोड रुपियाँ बराबरको रकम किसानलाई भुक्तानी गरिसकेको जानकारी गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री चौधरीले संस्थानको अनावश्यक खर्च कटौती, बजारमा उठ्न बाँकी रहेको रकमलाई ताकेता र संस्थानमा रहेको मौजदात दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरण मार्फत प्राप्त रकमबाट नियमित रूपमा किसानलाई भुक्तानी गरिरहेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले आर्थिक वर्ष 2082-83 नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपियाँ आमदानी गरेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आज भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाही प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण विद्युत खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नु पर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको पनि उल्लेख गर्नुभयो। नेपाल प्रहरीको साइबर ब्युरोले बैङ्कबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी गर्ने चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका 4 22 वर्षीय अभय तिवारी, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका 16 22 वर्षीय जयकुमार केवट, रामग्राम नगरपालिका 17 22 वर्षीय विद्यासागर केवट र वीरगन्ज महानगरपालिका 3 27 वर्षीय कुबेर थापा रहेका छन्। साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैङ्कबाट बोलेको भन्दै विशेष गरी बालुवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा व्हाट्सएप कल गर्ने गरेका थिए। उनीहरूले केवाईसी अपडेट गर्नुपर्ने भन्दै पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने, ओटिपी कोड प्राप्त गर्ने वा ओटिपी कोड माग्ने र त्यसका आधारमा पीडितको बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजना विरुद्ध विद्युतीय कारोबार ऐन 2063 अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यम सम्बन्धी ठगी कसुरमा अनुसन्धान भइरहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। जापानले अस्ट्रेलियाको भूमिमा हाइपरसोनिक तथा अन्य लामो दूरीका मिसाइल परीक्षण गर्ने तयारी गरेको छ। बढ्दो क्षेत्रीय सुरक्षा चुनौती बीच जापान र अस्ट्रेलियाले रक्षा सहकार्य थप विस्तार गर्ने सहमति गरेसँगै यस्तो परीक्षणको तयारी अघि बढाइएको हो। अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्लेस र जापानी रक्षा मन्त्री सिन्जिरो कोइजुमीले आज क्यानबेरामा भएको भेटवार्तापछि अस्ट्रेलियाली सैन्य परीक्षण क्षेत्रमा जापानी मिसाइल परीक्षणका लागि व्यवस्था मिलाउने बताउनु भएको हो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ लोक दोहोरी। यसै क्रमको पहिलो गीत राख्दैछौँ शरण प्रसाद हुमा गाई र रीता लामाको स्वरमा, सूर्य तामाङ र राम स्याङताङको लय सङ्कलनमा।

लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौ खेम सेन्चुरी र शिला गुरुङको स्वरमा अनिश तवाडीको लय संकलनमा। अब राख्दैछौ बिहानी बिक र प्रगति हिङमाङको स्वरमा बिहानी बिकको लय संकलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्यौँ रमेश भट्ट र देवी घरती मगरको स्वरमा, रमेश भट्टको लय सङ्कलनमा। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो सुदेश गान, अम्बर गुरुङको स्वरमा प्रदीप रिमालको रचना, अम्बर गुरुङको सङ्गीतमा।

0: यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।
1: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। नेपाल कम्युनिस्ट पार्टी एमालेका बागमती प्रदेश संसदीय दलको बैठकले बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापालाई अघि बढाउने निर्णय गरेको छ। बैठकले संसदीय दलका नेता जगन्नाथ थपलियालाई भने दलको नेतामै निरन्तरता दिने गरी सहमति गरेको छ। यस्तै एमालेको पक्षमा सहमति निर्माण गर्न अन्य राजनैतिक दलसँग समन्वय गर्ने जिम्मेवारी किरण थापा, केशव पोखरेल, भारती पाठक, दिनेश चन्द्र देवकोटा र भरत केसीलाई दिने निर्णय बैठकले गरेको छ। मुख्यमन्त्री चयनका लागि आवश्यक राजनैतिक सहमति जुटाउन उक्त टोलीले अन्य दलसँग छलफल तथा समन्वय गर्ने बताइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको भेटमा प्रदेश र सङ्घ सरकार बीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छन् भन्ने विषयमा पनि छलफल भएको थियो। स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा बीच आर्थिक वर्ष 2083-84 लागि हाम्रो स्वास्थ्य सरोकार रेडियो कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ। सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डाक्टर युवानिधि बसौला र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले हस्ताक्षर गर्नुभयो। सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डाक्टर युवानिधि बसौलाले विगतमा जस्तै आगामी कार्यक्रमहरू पनि जनमानसलाई सुसूचित गर्दै स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ति गुरुङले प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो स्वास्थ्य सरोकारबाट दूरदराजदेखि सुगम समूहका बालबालिका, युवा साथै वृद्ध सबै लाभान्वित हुने बताउनुभयो। प्रायोजित कार्यक्रम हाम्रो स्वास्थ्य सरोकार रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियम वेभ 684 किलो हर्जका साथै एफएम ब्यान्डको 98 मेगा हर्जमा गोर्खाको उपल्लोकोट, 100 मेगा हर्जमा पोखरा, तनहुँको बन्दीपुर, पर्वतको डुल्लुङकोटबाट साथै 103 मेगा हर्जमा नवलपुरको दाउने र पाल्पाको बगनासकाली स्थित रिले स्टेसनबाट सुन्न सकिनेछन्। यसको अलावा रेडियो नेपालको अनलाइन, मोबाइल एप, युट्युब, फेसबुक पेजबाट समेत सुन्न सकिनेछ। सम्झौता अनुसार हाम्रो स्वास्थ्य सरोकार कार्यक्रम 24 श्रृङ्खला प्रसारण हुनेछ। कार्यक्रम पाक्षिक रूपमा दोस्रो र चौथो आइतबार बेलुकी 5:15 देखि 5:45 30 मिनटको प्रसारण हुनेछ। कार्यक्रममा जनस्वास्थ्यका क्षेत्रमा सरोकार राख्ने स्वास्थ्य गतिविधि, सेवा र अन्तर्वार्ता समावेश हुनेछन्। झापाको अर्जुनधारामा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रमसँगै स्थानीयवासीलाई लक्षित गरी निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा औषधिमा छुट दिने कार्यक्रम आयोजना हुने भएको छ। बागेडाङ्गी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा सोमबार अर्जुनधारा 5 स्थित केन्द्रको सभाहलमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा हृदयघात, सर्पदंश, आगलागीबाट हुने चोटपटक, करेन्ट लाग्दा अपनाउनु पर्ने प्राथमिक उपचारका उपाय तथा गुप्त रोग सम्बन्धी 103 सहभागीलाई सचेतना दिएको केन्द्रका अध्यक्ष टोकनाथ अधिकारीले बताउनुभयो। सचेतना कार्यक्रमसँगै भोलि सुगर र प्रेसर परीक्षण तथा बिहिबार पाइल्स, फिसर र फिस्टुलाको रोकथाम तथा उपचार सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ। शिविरमा स्वास्थ्य परीक्षण निशुल्क गरिने र आवश्यक औषधिमा 50% छुट उपलब्ध गराइने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। बाँकेको दुर्गम क्षेत्रका रूपमा रहेको नरायणपुर गाउँपालिकाले सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन गरेको छ। नरायणपुरमा अहिले घरमै सुत्केरी गराउने प्रवृत्ति घट्दै गएको छ। वडा स्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने पुरानो परम्परामा परिवर्तन आएको नरायणपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले बताउनुभयो।
उहाँको अनुसार आर्थिक वर्ष 2082-83 नरायणपुर गाउँपालिकाका विभिन्न प्रसूति सेवा केन्द्रबाट 1,151 महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। संस्थागत सुत्केरीको संख्या निरन्तर बढ्दै जानु सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारले गरेको लगानीको प्रतिफल हो। मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरी खेतमा सवारी दुर्घटना हुँदा 6 घाइते भएका छन्। काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेका प्रदेश 301002-51839 नम्बरको स्कर्पियो अनियन्त्रित भएर आज बिहान सडकबाट करिब 60 मिटर तल खोल्सामा खसेको थियो। घाइते हुनेमा जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गोकर्ण डाङ्गी, रजिस्ट्रार तारादत्त बडु, बडुको श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु, रीता बडु र गाडी चालक छुनीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभयो। इलामको माइखोलामा झुलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका 8 र 10 जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न 84,71,000 खर्च भएको छ। आर्थिक वर्ष 2082-83 कोशी प्रदेश सरकारको लगानीमा 180 मिटर लम्बाइको झुलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवत जावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले तिलकेनी शिलपुर सडक अन्तर्गत पर्ने कोइला टारमा पुल निर्माण भएपछि त्यहाँका स्थानीय खुसी भएको जानकारी दिनुभयो। पुल निर्माण भएसँगै राजदुवाली र सिम गोइलाको बाटो घन्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत 6:40 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 समय रहनेछ आधुनिक गीतको, 8 बजे अंग्रेजीमा समाचार, 8:10 लोकगीत सुन्न सक्नुहुनेछ, 8:25 समय रहनेछ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारणको, 9 बजे समाचार, समाचारपछिको समय रहनेछ कार्यक्रम खेल संसारको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, 10:10 समय रहनेछ कार्यक्रम गजल गङ्गाको, 11 बजे समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठुलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: नेपालको समावेशी आवाज।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ दुवारीका लाल र नागिना जोशीको स्वरमा, युदुनन्दन केसीको रचना, दुवारीका लाल जोशीको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाल गीत सुनाउने क्रममा अब राख्दैछौ दामयन्ती बस्नेतको स्वरमा गायक स्वयंकै रचना सिकेर शैलीको संगीतमा

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बालगीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ उमा गुरुङ अमिता राणाको स्वरमा अमिता राणाको रचना र संगीतमा। यो गीतपछि सुन्न सक्नुहुनेछ करिब 7 बजेसम्म कृषि कार्यक्रम।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
1: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म चित्रकला चौहान। यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीले काउली खेती प्रविधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ। काउली बाली भन्नाले फुलकोपी, बन्दा, ग्याँठकोपी, चाइनिज बन्दा, ब्रोकाउली जस्ता तरकारीहरूको सामूहिक नाम हो। यी बालीहरूको वंश कुर्सीफेरी र अनुवंश ब्रासिका हो। यी तरकारीहरूको खाइने भाग फरक फरक भए तापनि खेती गर्ने प्रविधि मिल्दा जुल्दा नै हुन्छन्। यिनीहरूको उत्पत्ति स्थान युरोप महादेशमा मानिएको छ। कोपीहरू सामान्यतया पकाएर खाइन्छ भने काँचै सलादको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यिनीहरूको खेती लेक, पहाड, मधेस सबै ठाउँमा हुने गर्छ। काउली तरकारीमा प्रशस्त पौष्टिक तत्त्वहरू पनि हुने गर्दछन्। कोपीहरूमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइन्छ। यी बाहेक धेरै किसिमका खनिज तत्त्व पाइने भएकोले त्यस्ता तरकारीहरूलाई रोग निरोधक खाद्य वस्तु पनि मानिएको छ। खनिज तत्त्वहरू मध्ये फस्फोरस, पोटासियम, क्याल्सियम, सोडियम र फलाम प्रमुख छन्। यी तरकारीहरू खानाले खास गरेर पखाला, बाथ, सुल, टाउको दुख्ने रोगमा फाइदा हुने गर्दछ। काउली खेती हावापानीको दृष्टिकोणले सबै कोपीहरू जाडोयाममा हुने तरकारी हुन्। अगौटे, मध्यम र पछौटे जातको खेती गर्ने समय फरक फरक हुन्छ। अगौटे जातलाई वनस्पतिक विकासको लागि बढी तापक्रम अर्थात् 20-27 डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ र विकास भइसकेपछि त्यसमा फुल अर्थात् कोपी लाग्न सुरु हुन्छ। यस्ता काउलीलाई जाडोयाममा रोपिँदा वनस्पतिक विकास हुन नपाई पहिले नै न्यून तापक्रमले गर्दा कुच्चा जत्रो मात्र कोपी लाग्न सुरु हुन्छ। छोटो समयमै काउली तयार हुने हुँदा अगौटे काउलीलाई 3 महिने काउली पनि भनिन्छ। त्यस्तै मध्यम मौसमी जातलाई 16-19 डिग्री सेल्सियस र पछौटे जातलाई 10-16 डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ। त्यसैले कम तापक्रम चाहिने मध्यम मौसमी जातहरूलाई गर्मी मौसममा लगाइयो भने पातै पात मात्र लाग्ने र तापक्रम घटेपछि कोपी आउने गर्छ। स्नोबल जात भने जाडो मौसममा विकास भई केही तापक्रम बढेपछि फुल लाग्ने भएकोले यो ढिलो लगाएर गर्मीयाममा काउली तयार गर्न सकिन्छ। काउली खेती गर्दा यी सबै कुराहरूमा विचार पुर्याई कुन जात कुन समयमा रोप्ने भन्ने निश्चित गर्न जरुरी छ र रोप्ने समय हेरी जातको छनौट गर्नुपर्छ। काउलीलाई अगौटे, मध्यम र पछौटे गरी उच्च पहाड, मध्य पहाड र तराईमा विभिन्न समयमा रोप्ने गरिन्छ। जस्तै अगौटे जातलाई चैतदेखि असारसम्म उच्च पहाडमा लगाउन सकिन्छ भने मध्य पहाडमा चैतदेखि वैशाखसम्म रोप्न सकिन्छ। त्यसै गरी असारदेखि श्रावणमा अगौटे जात लगाउन सकिन्छ। त्यसै गरी तराई र बेसीमा असारदेखि श्रावणमा अगौटे जात लगाउने गरिन्छ भने मध्यम जातका काउलीहरू उच्च पहाडमा माघदेखि श्रावणमा लगाउन सकिन्छ। त्यसै गरी मध्य पहाडमा साउनदेखि भाद्रसम्म लगाउन सकिन्छ भने तराई र बेसी क्षेत्रमा भाद्रदेखि असोजसम्म लगाउन सकिन्छ। त्यसै गरी काउलीको पछौटे जातलाई उच्च पहाडमा माघदेखि वैशाखसम्म लगाउन सकिन्छ भने मध्य पहाडमा असोजदेखि पुषसम्म लगाउन सकिन्छ र तराई तथा बेसी क्षेत्रमा असोजदेखि मङ्सिर महिनासम्म काउली लगाउने गरिन्छ। काउली फुल वास्तवमा त्यो फुल नभएर एक किसिमको कोपी आउनलाई तयार भएको कोपिलाको शीर्षस्थ भाग हो। यसैबाट फुल फुल्ने डुकु निस्की त्यहाँबाट कोपिला लागि तोरीको जस्तो पहेँलो फुल फुल्दछ। जात अनुसार यसको आकार, रङ खदिलो र खुकुलोपन हुन्छ। पातको आकार, प्रकार र तिनीहरूको रङ्ग, रूप र संख्या पनि जात अनुसार नै हुने हुँदा बोटको आकार, प्रकार, रङ, रूप र आकार तथा फुलको रङ, आकार, प्रकारबाट पनि जात छुटिन्छ। स्नोबल जातहरूको बोट केही पुड्का हुन्छन्। पात छोटो र ठाडो भएका भित्रपट्टि फर्केका हरिया चिल्ला हुन्छन्। कोपी धेरै खँदिलो र कलिला पातले ढाकेको हुन्छ। अगौटे उष्ण प्रदेशीय काउलीमा भने बोट साना अग्लो डाँठ भएका पातमा रङ हरियो पहेँलो किसिमको हुन्छ। पातले कोपीलाई छोपेको हुँदैन। मध्यम जातको विशेष गरेर बोट अग्ला पात ठुला चौडा र कोपी च्याप्टो खुकुलो पातले नछोएको हुन्छ। अगौटे उष्ण प्रदेशीय जातहरू भारतीय प्रायद्वीपमा महिना अनुसार विभिन्न नामले चिनिन्छन्। कुवारी सबैभन्दा छिटो पाक्ने भाद्र असोज कार्तिक मङ्सिर पुष माघ पुसा दिपाली दिपावलीमा पाक्ने जातहरू तराईमा खेतीको लागि उपयुक्त हुन्छ। काउली खेतीको लागि प्रशस्त प्राङ्गारिक मल भएको मलिलो दोमट किसिमको पानीको निकास राम्रो भएको पानी राम्रो ग्रहण गर्न सक्ने माटो नै काउली खेतीको लागि उपयुक्त मानिन्छ। हलुको बलौटे किसिमको माटोमा खेती गर्न प्रशस्त गोबर अथवा कम्पोस्ट मल प्रयोग गर्नुपर्छ। काउलीलाई सिंचाईको आवश्यकता पर्छ। माटोमा धेरै अम्लियापना छ भने खेती राम्रो हुँदैन। काउलीको लागि अम्लियापनको स्तर 5.5-6.5 pH सम्म चाहिन्छ। भौगोलिक विविधताले गर्दा नेपालको हावापानीमा काउली खेती सालभरि नै गर्न सकिन्छ। तराई मध्य पहाड र उच्च पहाडमा उचाइको फरकले तापक्रमको फरक पर्ने भएकोले स्थानीय हावापानीलाई विचार गरी काउली खेती लगाउनु पर्छ। बजारको सुविधा भएको ठाउँमा बेमौसमी काउली खेती गर्दा बढी फाइदा हुने भएकोले नेपालको भौगोलिक क्षेत्र अनुसार विभिन्न जातका काउली लगाउने समय फरक फरक हुने गर्छ। श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी काउलीको बेर्ना तयारी गर्ने विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। काउली खेती गर्दा नर्सरीमा बेर्ना तयार गरी खेतबारीमा सार्ने गर्नुपर्छ। जात अनुसार काउलीको बेर्ना विभिन्न अवस्थामा सार्न लायक हुन्छन्। अगौटे काउलीको जात अनुसार 3-4 पाते भएपछि सार्न उपयुक्त हुन्छ भने पछौटे जातमा 5-6 पाते बेर्ना भएपछि सार्न उपयुक्त हुन्छ। काउलीका बेर्ना 2-3 पाते भएपछि राम्रोसँग तयार गरेको नर्सरी ब्याडमा स्थानान्तरण गरेर सारेको खण्डमा बेर्ना मोटा दरिला र स्वस्थ हुन्छन्। त्यसपछि खेतबारीमा चाँडै सरी मोटा घाटा भएर आउँछन्। एक रोपनी जग्गाको लागि बेर्ना तयार गर्न 2.5 वर्ग मिटर ड्याङको आवश्यकता पर्छ भने राम्रोसँग तयार गरेको उक्त ब्याडमा काउली बिउ लाइनमा छरी त्यसमा सुकेको छापोले छोपी पानी दिनुपर्छ। बेर्ना सार्न लायक भएपछि उखेल्नु अघि ब्याडको सिंचाई गरी जरा नचुडालिकन बेर्ना उखेल्नु पर्छ। बेर्ना सार्दा बिहान बेलुका सार्नु उपयुक्त मानिन्छ। श्रोतावृन्द, काउली खेतीको लागि जग्गा तयारी गर्दा जग्गामा पानीको निकास धेरै राम्रो हुनुपर्छ। धेरै चिसो र हिरो जग्गामा काउली खेती राम्रो हुँदैन। सिंचाईको भरपर्दो व्यवस्था हुनुपर्छ र पानीको निकासको लागि जमिन उबड खाबड छ भने राम्रोसँग समयाई पानी नजम्ने बनाउनु पर्छ। जग्गालाई 3-4 पटक जोति सकेसम्म राम्ररी डल्ला फोरेर माटो नरम बनाउनु पर्छ। जमिन तयारी गर्दा नै प्राङ्गारिक मल माटोमा मिसाई जोति दिनुपर्छ। काउली खेतीको लागि प्रशस्त प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ। यसरी जग्गा खनजोत गरिसकेपछि ड्याङ बनाउनु पर्छ। जग्गामा बोरन तत्त्वको कमी छ भन्ने कुरा यदि निश्चित छ भने 700 ग्राम प्रतिरोपनीका दरले बोरेक्स माटोमा जग्गाको तयारी गर्ने समयमा नै मिलाइदिनु पर्छ। काउलीको लागि बिउ दर र रोप्ने दूरी फरक फरक हुने गर्छ। यदि अगौटे जातको काउली लगाउँदै हुनुहुन्छ भने त्यसको लागि प्रतिरोपनी 40 ग्राम बिउको आवश्यक पर्छ। त्यसै गरी मध्य मौसमी तथा पछौटे जातको काउली लगाउँदै हुनुहुन्छ भने 25 ग्राम प्रतिरोपनी बिउको आवश्यकता पर्दछ। अगौटे जातको काउली रोप्नको लागि 45 सेन्टिमिटर ड्याङदेखि ड्याङको दूरी हुनु पर्दछ भने बोटदेखि बोटको दूरी 45 सेन्टिमिटर नै हुनु आवश्यक हुन्छ। त्यसै गरी मध्य मौसमी र पछौटे जातको लागि 60 सेन्टिमिटर ड्याङको दूरी र 45 सेन्टिमिटर बोटदेखि बोटको दूरी हुनु आवश्यक पर्दछ। यसरी एक रोपनी जमिनमा अगौटे जातका काउलीको बेर्ना रोप्दा 2500 बेर्ना र मध्य मौसमी तथा पछौटे जातका काउलीका बेर्ना 1800 काउलीको बेर्ना लाग्ने गर्दछ। काउली खेतीको लागि मलखातको व्यवस्थापन गर्नु पनि उत्तिकै जरुरत पर्दछ। काउली खेतीको लागि प्रशस्त मात्रामा मलखातको आवश्यकता पर्ने हुँदा साधारणत प्रायतया काउलीको लागि 50-60 बारी राम्ररी कुहिएको गोबर अथवा कम्पोस्ट मल एक रोपनीको लागि जमिन तयार गर्दै मिलाइदिनु पर्छ। रासायनिक मलको हकमा माटोको मलिलोपनको विचार गरी प्रतिरोपनी जग्गामा नाइट्रोजन 5 किलोग्राम, फस्फोरस 4 किलोग्राम र पोटास 2.5 किलोग्राम प्रयोग गर्नुपर्छ। सिंचाईको सुविधा राम्रो छ र प्राङ्गारिक मल आवश्यक मात्रामा उपलब्ध छैन भने उक्त रासायनिक मलको 1.5 भाग बनाएर प्रयोग गर्नुपर्छ। पोटास मल र फस्फोरस मल जमिन तयार गर्दै माटोमा हाल्ने र युरिया मलले 2-3 पटक बिरुवा गोडेको बखत टप ड्रेस गर्नुपर्छ। काउली खेती गरिने जमिनमा बोरन 500 ग्राम प्रतिरोपनीका दरले प्रयोग गर्नुपर्दछ। श्रोतावृन्द, अब हामी काउलीको बेर्ना रोप्ने, गोडमेल तथा सिंचाई कसरी गर्न सकिन्छ त्यसबारे चर्चा गर्न गइरहेका छौँ। बेर्ना रोप्ने जग्गा पूर्णतया तयार भइसकेपछि रोप्ने समय निश्चित गरी 4-6 पाते बेर्ना उखेली नाङ्लो अथवा ट्रेमा राखी रोप्ने ठाउँमा लानुपर्छ। बेर्ना रोप्ने काम बेलुकी पख गर्नु उपयुक्त हुन्छ। सारेका बेर्नामा हजारीले तुरन्त पानी दिनु अति आवश्यक छ। त्यस्तै बिरुवा सारिसकेपछि भने 4-5 दिनको फरकमा माटोको चिस्यान हेरी पानी लगाउनु पर्छ। 10-15 दिनपछि बिरुवा वरिपरि गोडी झार निकालिदिनु पर्छ। सिंचाई र गोडमेल गर्ने काम आवश्यकता हेरी 4-5 पटकसम्म गर्न सकिन्छ। काउली रोपेको खेतबारीमा बिरुवा सारिसकेपछि निरीक्षण गर्दा केही मरेको पनि हुन सक्छ र मरेको स्थानमा बेर्ना सार्ने काम तुरन्त गर्नुपर्दछ। श्रोतावृन्द, यसरी लगाइएको काउली अगौटे जातमा 500 किलोग्राम प्रतिरोपनी र मध्य मौसमी तथा पछौटे जातमा 800-1000 किलोग्राम प्रतिरोपनी सरदर उत्पादन हुने गर्छ। श्रोतावृन्द, काउली खेतीमा रोग किरासँगै विभिन्न किसिमका विकृतिहरू पनि देखिने गर्दछन्। काउली खेती गर्दा धेरै कारणहरूले बाली बिग्रने सम्भावना रहन्छ। यो केबाट भएको हो भन्ने कुरा जानकारी हुनु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। काउली खेतीमा देखिने विभिन्न विकृतिहरू मध्ये बटनिङ, राइसिनेस, बोरनको कमी र मोलिब्डेनमबाट हुने कमीहरू पनि मुख्य रहेका छन्। काउली खेतीमा देखिने बटनिङको समस्यामा काउलीमा समय नपुग्दै गुच्चा जत्रो कोपी देखा पर्ने प्रक्रियालाई बटनिङ भनिन्छ। बटनिङ हुने विभिन्न कारणहरू मध्ये मुख्यतया हुर्किसकेका बेर्ना रोप्नाले, नाइट्रोजन मलको कमी हुनाले तथा जात अनुसार रोप्ने सिजन नमिल्नाले बटनिङ हुने समस्या हुन्छ। यसको समस्या समाधानको लागि हुर्किसकेका बेर्नाहरू रोप्ने, नाइट्रोजन मलको उचित मात्रामा प्रयोग गर्ने र समयमै सिजन अनुसारका बेर्नाहरू रोप्नाले यो समस्यालाई व्यवस्थापन गर्न सकिन्छ। त्यसै गरी काउलीमा देखिने अर्को विकृति रहेको छ राइसिनेस। राइसिनेसको समस्या काउलीमा देखा पर्दा काउलीको फूलमा एक प्रकारको झुस निस्की त्यसको गुणस्तरमा ह्रास आउने हुन्छ। यो समस्याबाट बालीलाई ठूलो नोक्सान हुने भएकोले यो अवस्था आउन नदिनलाई तापक्रमको ख्याल राखी उपयुक्त जातको खेती गर्नु आवश्यक मानिन्छ। त्यसै गरी सूक्ष्म तत्त्वको कमीले पनि विभिन्न समस्याहरू आउने गर्दछन्। सूक्ष्म तत्त्व अन्तर्गत बोरनको कमीले आउने समस्या काउली बालीमा मुख्य रहेको छ। बोरन तत्त्व माटोमा सूक्ष्म मात्रामा पाइए तापनि यसको कमी भएको अवस्थामा बोटमा लक्षणहरू देखिने भएकोले यसलाई निर्मूल गर्न त्यति गाह्रो हुँदैन। यसको मुख्य लक्षण काउली बालीमा डाँठको मध्य भागमा खोक्रो र कालोपन हुने गर्छ। अलि पछिबाट कोपीको माथिल्लो सतहमा बैजनी रङको विकास हुन्छ र फूल बिस्तारै खोइरो भएर जान्छ। यो समस्याको व्यवस्थापन गर्नको लागि एक रोपनी जग्गामा 500 ग्राम सुहाग अर्थात् बोरन जमिनको तयारी गर्दा माटोमा मिलाइदिनु पर्छ। त्यसै गरी काउली बालीमा सूक्ष्म तत्त्व अन्तर्गत मोलिब्डेनमको पनि उत्ति नै जरुरत पर्दछ। मोलिब्डेनमको कमीले काउली बालीमा हुइप तेल भन्ने रोग लाग्ने गर्छ। यो रोग लाग्दा बोट पहेँलो हुँदै सेतो हुन्छ। खास गरी यसको लक्षण पातको किनारादेखि सुरु भएको देखिन्छ। कलिला पातहरू डाडु जस्ता भई भित्रपट्टि फर्केका हुन्छन् र अन्त्यमा सबै पातको किनारा मरी डाँठ मात्रै बाँकी रहन्छ। त्यसैले यो अवस्थालाई हुइप टेल भन्ने गरिन्छ। अम्लीय माटोमा मोलिब्डेनम तत्त्व उपलब्ध कम हुने हुँदा यसको लागि कृषि चुनको प्रयोग गरी माटोको पिएच 6.5 बनाउनु पर्छ। मोलिब्डेनमको कारणले काउलीका पातहरू डाडु जस्तो भई भित्र फर्किने समस्याको लागि एक रोपनी जग्गामा 50 ग्रामका दरले सोडियम अथवा अमोनियम मोलिब्डेट रासायनिक मलका साथै माटोमा मिलाइदिएमा यो समस्याको समाधान गर्न सकिन्छ।
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
4: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
4: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
5: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
1: श्रोतावृन्द, आजको कार्यक्रममा हामीले काउली खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै थप सल्लाह सुझावहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 16

0: जापानिज इन्सेफ्लाइटिस रोगबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घरपालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।
1: घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। गत आर्थिक वर्षमा नेपालबाट 29 अर्ब 32 करोड भन्दा बढीको विद्युत भारत र बङ्गलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु। र फिफाका प्रमुख सञ्चालन अधिकृत केविन लामोर बर्खास्त।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29 अर्ब 32 करोड 47 लाख रुपियाँ आम्दानी गरेको

0: बताउनुभयो। प्रतिनिधि सभामा भएको प्रश्न उत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षा प्रतिको प्रतिबद्धता सुधारात्मक कार्ययोजनाको कार्यान्वयन नियामकीय क्षमताको अभिवृद्धि संस्थागत सुधार र युरोपेली संघको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास रासायनिक मल मनसुनजन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानुनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले राहदानी व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि मैत्री बनाउनु पर्ने अस्थायी राहदानी दिने निश्चित समय सीमा तोक्नुपर्ने तथा संविधानले महिला र पुरुषलाई समान अधिकार दिएकाले पुरुषले सो घोषणा गर्नुपर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो। उहाँले पुरुषले सो घोषणा नगर्नु पर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन 2081-82 सदनमा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनु भएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारत बीच सन् 1950 एक अर्को देशका प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। भारतीय स्थल सेनाध्यक्ष सेठले आजै शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभयो। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरी लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूची भित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। बैठकमा संविधान विज्ञ डाक्टर खिमलाल देवकोटाले नेपालको सन्दर्भमा संघीयताको अभ्यास नयाँ भएकाले छिमेकी मुलुकका अभ्यासबाट पनि राम्रा कुराहरू सिक्न सकिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गर्दै सांसदहरूले सरकारी नियुक्तिमा समयानुकूल समावेशिता सुनिश्चित गर्न उपलब्ध तथ्याङ्कका आधारमा नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो। यस्तै अपाङ्गता भएका व्यक्ति, जातीय तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय, दलित, महिला तथा राज्यका विभिन्न तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक अध्ययन तथा अनुसन्धान अघि बढाउनु पर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा विज्ञहरू डाक्टर पासाङ शेर्पा, डाक्टर प्रतिमा गुरुङ र शैलेन्द्र प्रसाद हरिजनले समावेशिता केवल प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय र सार्वजनिक निकायमा अवसर र सहभागिताको समान पहुँच सुनिश्चित गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। राज्यका संरचनाभित्रै संरचनागत कमजोरी रहेको उल्लेख गर्दै विज्ञहरूले अन्तर सम्बन्धित विभेदका कारण समावेशी र समानुपातिक प्रतिनिधित्वबाट छुटेका वर्ग र समुदायको तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन गरी त्यसका आधारमा नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। नेपाली कङ्ग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव सभापति थापाले प्रस्तुत गर्ने, यस्तै उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक क्षयीकरण सम्बन्धी प्रस्ताव र महामन्त्रीद्वय प्रदीप पौडेलले विधान सम्बन्धी र गुरुराज घिमिरेले संगठन सम्बन्धी प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको हो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गतेसम्म हुने र त्यसका लागि त्यसअघि ओडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर मिति तय गर्ने जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। त्यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। यस्तै नारच्याङको रेले खर्ख क्षेत्रबाट आएको बाढी बादमा थुप्रिँदा 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ। भारी वर्षा र मनसुन जन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 बिहानदेखि भदौ 4 बिहिबार बिहान 6 अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा, टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 भदौ 4 बिहान 5 रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालन रोक लगाइएको प्रमुख जिल्लाधिकारी मीना अर्यालले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानुनी प्रविधिगत र व्यवस्थापकीय सुरक्षाका लागि सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम कामहरूका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ EU राजदूत भेरोनिक लोरेन्जोले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू नेपाल युए सम्बन्ध आपसी हित तथा चासोका विभिन्न विषयमा उहाँहरू बीचमा छलफल भएको हो। त्यस अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन इमान्दारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालयप्रति उहाँले देखाउनु भएको सहयोगको प्रशंसा गर्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। आज हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने समेत बताएको छ। काठमाडौँ उपत्यकामा प्रति दिन औसत 35,000-37,000 सिलिन्डरको माग भए पनि अहिले औसतमा 5,000-8,000 बढी सिलिन्डर आपूर्ति गरिरहेको निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनुभयो। भोजपुरका किसानले रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। भोजपुरको दिङ्ला क्षेत्रमा अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरका किसानका लागि रुद्राक्ष खेती राम्रो आमदानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ। विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरको दिङ्ला क्षेत्रका अधिकांश किसानले रुद्राक्षलाई मुख्य आमदानीको माध्यमको रूपमा अप्नाएका छन्। स्थानीय व्यापारीका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रूपमा सरदर 1 अरब हारारी रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्याधिक हुने भएकाले किसानले यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने अवस्था रहेको स्थानीय किसान छत्रबहादुर दमाईले बताउनुभयो। रुद्राक्षमा देखिने प्राकृतिक दर्शा र रेखाका आधारमा यसको मुख निर्धारण गरिन्छ। सामान्य 8-29 मुखेसम्म दानालाई मुखदार मानिन्छ। धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च रहेको छ। दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम 1,00,000 अधिकतम 50,00,000 आमदानी गर्ने गरेको स्थानीय पुष्पबहादुर तामाङको भनाइ छ।
2: कसैको त 5-7 लाख पनि भइरहेको छ।
1: रुद्राक्षको मूल्यको निर्धारण यसको मुख, तौल, आकार, गुणस्तर र दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार, स्पष्ट मुख र कम दोष भएका दानाको बजार मूल्य धेरै हुने गर्दछ। भोजपुरको करिब 30,000-40,000 किसान प्रत्यक्ष अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसायी संघले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा लहान नगरपालिका वडा नम्बर 6 स्थित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाल सहित 2 विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। लेखा परीक्षण लगायत कर निर्धारणको काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवा फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाब दिने बताएको छ। यस्तै राष्ट्रपतिले हमलाको कडा जवाब दिने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसङ्घले रुस युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको संख्या युद्ध सुरु भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ। अमेरिका र इरानबीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमानबीच हुने सम्भावित सम्झौता महत्त्वपूर्ण हुने कतारले जनाएको छ। कतार अमेरिका इरान वार्तामा प्रमुख मध्यस्थकर्ता मध्ये एक हो। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरान बीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो। जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समय यता यसबाट हुने पानी जहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन्। कतारी विदेश मन्त्रालयका प्रवक्ताले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरान बीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा जारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड रुपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनुभयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मोजदात रहनु, अत्यधिक दूध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउटा भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बकेउटा भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड रुपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन सुरु गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितो पत्र बोर्ड समक्ष आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70,19,59,00,000 रुपियाँ बराबरका 48,17,76,000 किता सेयर निष्कासनको सेयर आइपिओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आइपिओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जल विद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बीमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितो पत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अङ्कले घटेर 2,622.48 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता सेयरहरू 5,07,35,00,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको सेयर घटेर कारोबार भएको छ।
0: अब खेल समाचार अझ बमबाट।
5: रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7A साइड भेटरान र खुल्ला नकआउट गरी 2 छुट्टाछुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनोमिजु स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाडी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाडी राख्न पाउने नियम छ। फिफाका प्रमुख सञ्चालक अधिकृत केबिन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालक अधिकृतका रूपमा फिफा र केभिन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केभिनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोलले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी UEFA मा उपमहासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
0: अब मौसम। आज राति कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 30.5, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 17.2 मिलिमिटर, र दिपायलको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29.32 अर्ब भन्दा बढीको विद्युत भारत र बङ्गलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्यसमिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
6: लगभग सबैजना आइसक्नुभयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ
8: हुन्छ।
6: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौँ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ उजेली मायाको स्वरमा, धर्मराज थापाको रचना, हुतराज शर्माको सङ्गीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ राजु तुलाधरको स्वरमा प्रेम विनोद नन्दनको रचना दिवाकरको संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल आधुनिक गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौ सरोज गोपालको स्वरमा, सरोज गोपालको रचना र संगीतमा।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: NBL अटो लोन।
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण। समाचारपछिको समय रहनेछ लोकगीतको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: असतो मा सते गमाए।
3: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला।
5: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
6: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
7: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ। आजको कार्यक्रममा हामी शैक्षिक गुणस्तरको लागि संस्थागत विद्यालयहरूको भूमिका कस्तो छ, संस्थागत विद्यालयहरूले दिने शिक्षा जीवन उपयोगी बन्न सकेको छ कि छैन, संस्थागत विद्यालयका के कस्ता समस्याहरू छन्, शिक्षा क्षेत्रलाई सुधार गर्नको लागि कसरी अगाडि बढ्नु पर्ला लगायतका विषयमा कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्का, उहाँ भीमेश्वर एकाडेमी काँडागारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
8: धन्यवाद सर।
7: लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको छ, करिब 27 वर्ष यसै क्षेत्रमा लागेर काम गर्नु।
8: हजुर,
7: शैक्षिक अनुभव कस्तो छ बताउनु न।
8: अब यो त शिक्षा जीवन एउटा सिकाउने कला हो, त्यस कारण यो चाहिँ मानवीय चेतना भर्ने अभियानको रूपमा चाहिँ शिक्षालाई लिनुपर्छ। त्यही क्रममा चाहिँ अब विभिन्न कालखण्डमा बाल बच्चाहरूको सिकाइ, यो समाजको रूपान्तरण र सिङ्गो राष्ट्रिय शिक्षाको उद्देश्यलाई पुरा गर्नको निमित्त हामी एउटा संस्थागत विद्यालय तर्फबाट पनि अनवरत रूपमा यसमा लागिरहेका छौँ। एउटा अभिन्न अङ्ग हो शिक्षण सिकाइ भनेको।
7: संस्थागत विद्यालयले नेपालको शिक्षा क्षेत्रमा दिएको योगदानलाई कसरी स्मरण गर्नुहुन्छ?
8: होइन, यो त नेपालमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयको योगदानको विषय त हालसम्म यो देशले यकिन गरेर स्वामित्व लिन सकेको छैन, राज्यले। सरकारको त एउटा कमजोरी रहेको नै छ, तर निजी विद्यालय नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय मार्केटका हामी धेरै जस्ता विकसित मुलुकहरूको अभ्यासलाई हामीले हेर्ने हो भने निजी विद्यालय अनिवार्य रूपमा सञ्चालित छन्। हाम्रो नजिकको मित्र राष्ट्र भारत, यसरी चाइना, फिनल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलिया लगायतका धेरै विकसित मुलुकहरूमा निजी विद्यालयहरू छन्, सञ्चालनमा छन्। त्यहाँ राज्यको लागि जुन तौरबाट उहाँहरूले लगानी गरेर एउटा शैक्षिक उद्योगको रूपमा काम गरिरहनु भएको छ, त्यसको ठुलो उच्च मूल्याङ्कन हुन्छ, सम्मान हुन्छ, प्रशंसा हुन्छ, गरेको कामको त्यो राज्यले एउटा चाहिँ नियालिरहेको हुन्छ। तर विडम्बना, नेपालमा त्यो अलिक पृथक छ। नेपालमा चाहिँ निजी क्षेत्रबाट सञ्चालित भएका विद्यालयहरूले राज्यको मूलभूत राष्ट्रिय उद्देश्यहरू पुरा गर्नको निमित्त सरकारले गर्नुपर्ने कामहरू, सरकारले जिम्मा लिनुपर्ने भारलाई चाहिँ निजी विद्यालयहरूले चाहिँ जुन रूपमा चाहिँ भार लिएर यो देशको छोराछोरी पढाइरहेका छन्, त्यस विषयमा चाहिँ राज्य अलिकति नजरअन्दाज गर्छ, अनदेख भएको छ। त्यो चाहिँ कहिले काहीँ हामीलाई अलिकति चित्त दुख्छ।
7: यो त यहाँले लाउने आरोप हो। आम जनताको भनाइ के छ भने संस्थागत विद्यालयहरूलाई बढी महत्त्व दियो, जुन कारणले गर्दाखेरि सामुदायिक विद्यालयहरू धराशायी भए। यहाँले पनि सुन्नुभयो होला, कतिको सत्यता छ।
8: हामीले अरूलाई भन्ने र अरूले हामीलाई भन्ने भन्नुभन्दा पनि वास्तविकता के हो तर्फ जानुपर्छ। अहिले हामी 21st सेन्चुरीको मिडल एजमा छौँ। अहिलेको युगमा देशले सबै कुराहरू आफैले काम गर्छु भनेर उसले सक्दैन, जिम्मा लिन सक्दैन। राज्यको आफ्नो मात्रै भारले यो देशमा करिब करिब अहिले 35% जति चाहिँ शिक्षाको हाराहारी लगानी र त्यसको चाहिँ स्टेक होल्डरको रूपमा निजी विद्यालयले ओगटिरहेको छ। नतिजा विश्लेषणको हिसाबले हेर्ने हो भने प्राइभेट स्कुलको त्यत्तिकै भूमिका रहेको छ, तर त्यसमा आवश्यकता छ कि छैन भन्ने विषय त पहिला त राज्यले आफूले तयारी गर्ने हो नि। सामुदायिक विद्यालयलाई अथवा चाहिँ नेपाल सरकारले लगानी गरेको विद्यालयलाई आफूले उन्नत बनाइसकेपछि अनि थप निजी विद्यालयको आवश्यकता छ कि छैन भन्ने विषय त राज्यले नै मनन गर्ने होला नि, हाम्रो कुनै रहरले होइन। यो अहिले भन्नुहुन्छ नि यो बाध्यात्मक अवस्थामा नेपालमा निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् कि एउटा कमजोर आर्थिक अवस्था भएका नागरिकले पनि खाइ नखाइ गरेर दुई चार पैसा चाहिँ लगानी गरेर आफ्नो बालबच्चाहरूको चाहिँ निजी विद्यालयमा केही केयरिङ हुन्छ, त्यहाँ केही थप सुविधाहरू प्राप्त गर्छन्, केही एक्टिभिटीहरू सिक्छन्। यो विषयलाई त्यो उद्देश्य पुरा गर्नको निमित्त आफ्नो बच्चाको भविष्य देखेर निजी विद्यालयमा लगानी गरे हो, यसलाई त सरकारले त आफ्नो व्यवस्थापन गर्नु पर्यो। राज्यले आफ्नो जिम्मा लिन तयार हुन्छ भने हामीलाई त्यसमा कुनै टाउको दुखाइ छैन नि, हामी त्यसमा लागिरहेको छौँ। राज्य आफू व्यवस्थापन गर्न नसक्ने, आफू लगानी गर्न नसक्ने, अनि निजी विद्यालयहरू खुले, देशमा चाहिँ व्यवसाय भयो, लुट भयो, अथवा चाहिँ कमायो भन्ने खालको जुन एउटा आरोप लाग्छ सामाजिक ढङ्गले, त्यो चाहिँ अलिकति बेठिक छ। नबुझिकन अरूले चार्ज गर्नुभन्दा पहिला आफूले आफ्नो एनालाइसिस गर्नुपर्छ।
7: शिक्षामा असमानताका कुराहरू आइरहेका छन्, शिक्षा कस्तो हुनुपर्छ?
8: शिक्षा चाहिँ यहाँले भने जस्तो जीवन सञ्चालन गर्ने, जीवन जिउने कला हो, कला सिकाउने। हामीले सर्टिफिकेट मात्रै प्राप्त गर्ने विषय ठुलो विषय होइन, कक्षा चढ्नु मात्रै, बढोत्तरी हुनु मात्रै शिक्षाको गुणस्तरमा पर्दैन। एउटा नाबालक कसरी बालिक भयो र यो देशको असल र सफल नागरिक कसरी बन्छ भन्ने विषयको जुन खालको सिप सृजना, सोच र दक्षता सिकाइन्छ त्यो चाहिँ सिकाइ र शिक्षा हो, असल शिक्षा हो, अथवा संस्कार सहितको शिक्षा हो। अबको दिनमा त्यसको जरुरी छ कि आज बालबच्चाहरू टेक्नोलोजीको धेरै खालको समस्याबाट ग्रसित छन्।
7: अहिले हामीले त्यस्तो किसिमको शिक्षा दिन सकेका छैनौँ,
8: कम छ, हाम्रो सोचमै कमजोर छ नि त। हामी के बुझिरहेछौँ अभिभावकले पनि भने, आम नागरिकले बुझेको शिक्षा भनेको के हो त, विद्यालय गएर आइसकेपछि उसले कुन ग्रेडमा कति जिपिए ल्यायो, हामी मात्रै त्यो जिपिए हेर्छौँ, ग्रेड मात्रै हेर्छौँ, अथवा सर्टिफिकेट मात्रै हेर्छौँ मैले भन्न खोजेको। तर उसले त्यो दिन अथवा त्यो वर्ष, त्यो कक्षामा, त्यो उमेर तहमा जीवनका भोगाइका, सिकेका र भोलिका निम्ति तयारी गर्नुपर्ने जीवनको तयारीका प्लेटफर्महरूमा कति कुरो रमाउन सक्यो, अथवा उसले त्यो सिप चाहिँ उसँग बनेर आयो कि आएन त, यो कुरामा अहिले पनि जति हुनुपर्ने हो, विगतका तुलना भइरहेका त छन् तर जति हुनुपर्ने हो त्यो भएका छैन। यति नै मात्रै कुराले चाहिँ अबको 10 वर्ष पछाडिको जेनेरेसनलाई पुग्दैन।
7: हाम्रो शैक्षिक इतिहास त लामो छ, यी कुराबाट हामी कहाँनिर चुक्यौँ?
8: होइन, बिचमा हाम्रो कस्तो भयो भन्नुहुन्छ भने, नेपाल चाहिँ धेरै गरेर भन्दा पनि बोलेर मात्रै धेरै कुराहरू समय हाम्रो व्यतीत भए, व्यवहारमा आएन, पेपरमा मात्रै बसे कि, हाम्रो पेपर वर्क मात्रै बढी हुन्छ, डायलग, सेमिनार, वर्कसप, छलफल मात्रै बढी हुन्छ तर कार्यान्वयन कहिल्यै हुँदैन। व्यवहारमा त्यो बच्चाले परिवर्तन भएको महसुसै गर्न पाउँदैन, उसले त्यो एक्टिभिटीमा सहभागी हुने अवसर नै पाउँदैन। त्यस कारण त्यो अवसर सहितको शिक्षा हुनु पर्यो, अवसर सहितको, चेतना सहितको, संस्कार सहितको सहभागीमूलक शिक्षण सिकाइ हुनु पर्यो क्या अबको दिनमा। त्यो अभिभावकको पनि सहभागिता हुनुपर्छ, विद्यालय शिक्षक कर्मचारी प्रशासनको पनि सहभागिता रहनुपर्छ, स्वयं सिकारु लर्नर्स आफै, विद्यार्थी आफै पनि मैले के सिक्दाखेरि भोलि यो ठाउँमा पुग्न सक्छु, मैले यति काम गर्न सक्छु भन्ने खालको एउटा प्लानिङ सहित उसको पनि सहभागिता हुनुपर्छ। आज चाहिँ मात्रै के छ भने, सर्टिफिकेटको, फेल र पासको, परीक्षा प्रणालीको मात्रै सहभागिता छ, जीवनको, कलाको, सिपको, सृजनाको सहभागिता छैन।
7: यो कुरा फेरि यहाँहरूसँगै ठोकिन्छ, यो प्रतिस्पर्धामा संस्थागत विद्यालयहरू नै लागेका छन् भन्ने आरोप छ नि।
8: होइन, यो त मैले भनिहालेँ, आरोप त हाम्रो विभिन्न कोणबाट लाग्छ, हामी त्यो आरोपलाई स्वीकार्दै, त्यसलाई, त्यसको त्यो च्यालेन्जलाई हामी फेस गर्दै, निराकरण गर्दै पनि आएका छौँ, त्यसमा कुनै मेरो दुईमत छैन। त्यसो त म हिजो नेपाल सरकारको विद्यालयको हेडमास्टर चलाएर मान्छे हो नि, सरकारकै लगानी भएको विद्यालयमा पनि म 2-4 वर्ष काम गरेको मान्छे हुँ। पछि म किन यो क्षेत्रमा, यता निजी भित्रमा लागेँ त भन्दा, केही परिवर्तन गर्नुपर्छ, केही लगानी र केही परिश्रम, केही श्रम गर्नुपर्छ भनेर लागेको हामीले। त्यस कारण त्यो लाग्ने आरोप भन्दा पनि हामीमा गरेको कामहरूको अब चाहिँ बच्चाहरूको एक्टिभिटीमा, जीवनमा देखिनुपर्छ है। त्यस कारण शिक्षण भनेको टेक्स्ट बुक पढाउने मात्रै कुरा होइन, शिक्षक चाहिँ जीवन पढाउने गुरु हुनुपर्छ है, कला पुऱ्याउने, उसको भविष्यको सुदूर एउटा योजना देखाइदिने, सपना बनाइदिने र सपना कार्यान्वयन हुन सक्ने खालको सिप सिकाइदिने खालको गुरु हुनुपर्छ। त्यो गुरुहरूबाट चाहिँ निजी विद्यालयमा अध्यापन गराउनुपर्छ, यानि कि यो सबै संस्कारमा, शिक्षामा यो चिजको परिवर्तन हुनुपर्छ।
7: सरकारले तोकेकोभन्दा बढी शुल्क लिनुहुन्छ यहाँहरू, सरकारले केही भने बन्द गर्ने धम्की दिनुहुन्छ, यो त देखिया छ नि।
8: होइन, त्यो गलत भाष्य हो। होइन, सरकारले तोकेको भन्दा कुन विषयमा कहाँ कसले बढी ल्यायो त्यो त सरकारले नियमन गर्नु पर्यो नि त। तपाईँले एउटा पसल खोल्न दिने, पसल खोल्न दिँदा अनुमति दिएर दिने, अथवा त्यसको ट्याक्स तिरेर दिने, अथवा त्यसको नियमित नियम पुरा गरेर दिने, अनि त्यसले चाहिँ कमायो भनेर फेरि त्यसलाई चाहिँ तपाईँको चाहिँ बन्द गर्ने कुरा हुन्छ र, कुनै पनि लगानीकर्ताले उद्योग खोल्दै गर्दाखेरि, व्यवसाय गर्दै गर्दाखेरि, उसले पनि त केही कमाउने मनसायले अथवा केही मुनाफा लिने उद्देश्य नै लगानी गर्छ नि। यो पनि एउटा शैक्षिक उद्योग हो नि, उद्योगमा गरेको लगानी, कम्पनीमा गरेको लगानीको त मुनाफा त कोही पनि व्यक्तिले लिन्छ।
7: शैक्षिक उद्योगले कानुन अनुसार चल्नु पर्दैन, नियम नै गर्नुपर्ने हो यहाँलाई।
8: हैन, हामी कानुन अनुसार कहाँ चलेका छैनौँ त,
7: नियमन
8: गर्नु पर्यो। त्यही त हामी के भन्दैछौँ भने, मन परि लियो, मन परि खायो, कमायो भनिरहेको छौँ नि, त्यो विषय त सरकारले नियमन गर्ने त उसको आफ्नो दायित्व होला नि त, फेरि कानुन त होला नि त, यहाँ कानुन बनाउनु पर्दैन अथवा त्यसको विधि छैन त, विधिसम्म त आफैले खुला गर्ने, अथवा तिमी विद्यालय चलाऊ, अथवा त्यसको ट्याक्स तिर, अनि काम गर भने दिने, अनुमति दिने, अनि त्यो काम गरिरहँदाखेरि पनि उसले कमायो भने चाहिँ, अनि फेरि तिमीले मन परि गर्यो भन्नु मिल्छ र भने,
7: कमायो मिलेन, मन परि शुल्क लियो भन्ने,
8: अनि शुल्कको विषय त
7: विभिन्न बहानामा शुल्क लियो भने,
8: सरकारले तोकिदिएको छ, प्रष्ट रूपमा सरकारले तोकिदिएको छ, शुल्क लिने मापदण्ड तोकिएको छ नि त, तोकिएको क्याटेगोरी अनुसार लिएको शुल्कलाई पनि फेरि मन परि भन्नु पाइएन। मेरो भनाइ त्यो, तपाईँलाई कुनै पनि काम गर्नुहोस् भने मैले आधिकारिकमा अनुमति दिने, यति यो वर्गको विद्यालयले यति शुल्क लिने भन्ने, अनि त्यही वर्गको विद्यालयले शुल्क लिएकोमा फेरि यसले चाहिँ बढी लियो भनेर प्रचार गर्नु त त्यो त एउटा डिमोरलाइज गर्ने विषय मात्रै हो। त्यस कारण विषयान्तर गर्ने कुरातर्फ भन्दा पनि उसले के सुविधा दिन्छ, शुल्क भनेको चाहिँ सुविधाको आधारमा लिइने शुल्क हो। तपाईँले कुनै पनि ठाउँमा गएर केही चिज खानुभयो भने जे चुरे खानुहुन्छ त्यसको नै तपाईँ बिल तिर्नुहुन्छ। पहिले त बिल तिर्नु न तपाईँले, त्यस कारण विद्यालयमा पनि त्यही चिज हो। तपाईँ कुन वर्गको सेवा सुविधा लिने हो, कुन तहको सुविधा लिनुहुन्छ तपाईँ, त्यो सुविधाको आधारमा शुल्क निर्धारण गरिएको छ। सरकारले तोकेकै शुल्कमा हामी त्यसमा काम गरिरहेका छौँ। त्यसमा कोही कसैले बदमासी गरेको छ, नियम उल्लङ्घन गरेको छ भने त्यसको हेर्ने र त्यसलाई के अरे नियमन गर्ने काम पनि त फेरि राज्यको होला नि त, मेरो भनाइ त्यही हो। त्यस कारण हाम्रो तर्फबाट मनमानी ढङ्गले विद्यालय चलाइएको पनि छैन, कोही कसैलाई शोषण गरिएको पनि छैन। हामी चाहिँ यहीँ गरेको लगानीले, यही देशको श्रमले, यही देशको पसिनाले, यही देशका छोराछोरीले, यही देशका नागरिकले पनि कमसेकम एउटा उचित खालको शिक्षा चाहिँ आर्जन गर्न सकुन् भन्ने हाम्रो पवित्र उद्देश्यको साथ निजी विद्यालय लगाउँछ।
7: यहाँहरू पढाउनुहुन्छ, ठिकै छ, तर त्यसको अलावा कपी पनि यहाँहरूले नै बेच्ने, ड्रेस पनि यहाँहरूले नै बेच्ने, खाना पनि यहाँहरूले नै बेच्ने, यो कुरो त अलिक बढी भएन भने त्यसमा चाहिँ आफ्नो मनोमानी हिसाबले शुल्क लगाइदिनुहुन्छ? यो अलिक अचकिली भयो लाग्दैन
8: यहाँलाई? यही चाहिँ म संगठनको एउटा काठमाडौँ जिल्लाको लिडरको हिसाबले म के भन्छु भने, यदि तपाईँले यो प्रमाणिक रूपमा काहीँ फेला पार्नु पाएछ भने, पाउनु भएको छ भने, त्यो हामीले अथवा मलाई त्यसको चाहिँ एउटा रिपोर्ट दिनु होला, त्यसको नियामक ढङ्गले हामी कारवाही गर्छौँ।
7: तपाईँले देख्नु भएको छैन?
8: छैन, हामी कहाँ लिखित रूपमा मसँग त्यो कुनै पनि अभिभावकबाट अथवा कोही पनि स्वदेशी विद्यालयबाट कोही पनि नागरिकले म मर्कामा पढेँ भनेर म कहाँ उजुरी आएको छैन, नम्बर एक। दोस्रो विषय चाहिँ, तपाईँले जुन ठाउँमा खान्छु अथवा जुन ठाउँमा तपाईँ यातायातको सुविधा प्रयोग गर्छु, जुन ठाउँमा चाहिँ म स्टेसन चलाउँछु भन्ने खालको एउटा कमिटमेन्ट छ, बाध्यकारी नपारेको अवस्थामा कुनै पनि संस्थाको सेवा लिन्छु भनेर खुसी राजीका साथ तपाईँ गएर चाहिँ इन्ट्री भइसकेपछि, इनरोल भइसकेपछि, त्यसपछि फेरि मलाई चाहिँ महँगो भयो भन्ने कुरा चाहिँ त्यो पनि अलिकति न्यायिक भएन कि। तपाईँले कुनै पनि होटेलमा गएर कफी खाँदै गर्दा अथवा खाना खाँदै गर्दा तपाईँलाई मेनु दिएर चाहिँ यो खानाको यति पैसा पर्छ, यसको यति लाग्छ है, तपाईँलाई यो लिनु चाहिँ लिनुहुन्न भने सोधेरै गर्ने होला नि त, संस्थाले पनि त्यही हो नि। तपाईँलाई जबरजस्ती बाध्यकारी यहाँ गर्नै पर्छ भन्ने कुरा कसैले बाध्यकारी पारेको छ,
7: बाल बालिकाको मनोवैज्ञानिक असर पर्ने कुरा हो नि, अभिभावकहरू बाध्य भएर त्यहाँ जानुपर्ने अवस्था त छ नि, यो महसुस गर्नुभएको छ नि यहाँहरूले?
8: तपाईँले भनेकै कुरा मैले चाहिँ एक्सेप्ट गर्दाखेरि के हो भने, छिटफुट घटना भएको छ नभएन, त्यो भएको ठाउँमा चाहिँ आधिकारिक ढङ्गले प्रोटेस्ट हुनु पर्यो कि। हामीले के गर्छौँ भने, सर्फेसमा एउटा दुईवटा विषयवस्तुलाई हेरेर आम रूपमा निजी विद्यालयले बदमासी गरे भन्ने खालको जुन एउटा सामाजिक भाष्य निर्माण भएको छ नि अहिले, त्यो चाहिँ भेटिक छ भन्नु खोजेँ मैले।
7: आफ्नो क्षेत्रलाई निट एन्ड क्लिन बनाउनको लागि यहाँ त पनि भूमिका हुन्छ नि,
8: हामीले हाम्रो चाहना के हो भने, यो देशमा विभिन्न क्याटेगोरीका विभिन्न सेवा र सुविधा प्रदान गर्ने विद्यालयहरू सञ्चालनमा छन्। कोही कसैले बिहानदेखि बेलुकासम्म राख्छन्, कोही कसैले त्यहाँ खानै खुवाएर डे स्कलर्स राख्छन्, कोही कसैले डेको फी मात्रै लिएर चाहिँ डे स्कलर्सको चाहिँ फ्री काम पनि गर्छन्, कसैले टिचिङ लर्निङको लागि मात्रै काम गर्नुहुन्छ, कसैले अन्य विभिन्न एजुकेसनल एक्टिभिटीहरू जोडेर त्यसमा चाहिँ मेरो विद्यालयले यो कुरा पनि तपाईँको बच्चालाई सिकाउँछ, त्यस कारण यसको चाहिँ फी यति तिर्नुपर्छ भनेर पनि काम गरिरहनु भएको छ। यस कारण मैले भन्दै खोजेको कुरा के हो भने, हामीले जुन मोडेलको सुविधा लिने हो, तपाईँले कसैले हाउस रेस्ट विद्यालयबाट बिलिङ गरेर बेच्छ, उसले चाहिँ कमाएको छ, अथवा कपी स्टेसनरी कसैले बेचेको छ, त्यो गलत छ, त्यो गर्न पाइँदैन, त्यसको हामी विरोध गर्छौँ। तर अन्य विषयहरू जस्तो होस्टेलमा रहने कुराहरूलाई के गर्ने त, अब होस्टेल त कुनै बाध्यकारी विषय होइन नि, त्यो त शैक्षिक छ नि, अथवा डे स्कुलमा पढेर त्यहीँ खाना खाने कुरा पनि त्यो पनि शैक्षिक छ नि त, जबरजस्ती त्यहाँ आउनै पर्छ भन्ने छैन नि, अथवा ट्रान्सपोर्टेसनको कुरा छ यहाँनिर, अहिले कतिपय इस्युजहरू यहाँ यातायातको कुराहरू पनि भइरहेको छन् कि। तपाईँ यातायातको सुविधा त उसले शैक्षिक रूपमा लिने हो नि, कुनै पनि विद्यालयमा भएन हुने बित्तिकै त्यो चाहिँ अनिवार्य गाडी प्रयोग गर्नुपर्छ भन्ने त छैन, उसलाई भौगोलिक रूपले प्रयोग गर्नु पर्यो भने सुविधा प्रयोग गरेपछि त्यसको शुल्क त फेरि तिर्नु पर्यो नि त। अनि त्यो लिएको शुल्क चाहिँ गाडीको पैसा उठायो, तपाईँ खानाको पैसा उठायो, अथवा के को पैसा उठायो भन्ने कुरा चाहिँ, त्यो त जे कुराको व्यापार गरेको हो, जे कुराको सर्भिस दिएको हो, सर्भिस दिएको कुरा त निजी लगानीमा भएको चिज पक्कै पनि फेरि त्यसको शुल्क त लिनु पर्यो कि, जे त त्यसको सब्सिडी राज्यले दिनु पर्यो, त्यहाँ चल्ने गाडीको व्यवस्थापन राज्यले गरिदिनु पर्यो, त्यहाँनिर बच्चाले खाने कुराहरूको राज्यले त्यो सब्सिडी दिनु पर्यो, या त्यहाँनिर प्रयोग गर्ने किताब कपीहरू अब स्टेसनरी राज्यले दिन सक्नु पर्यो, होइन भने त जसरी पनि अभिभावकले त किन्नै पर्ने हुन्छ नि त। किन्दाखेरि यदि नियमसँग भन्दा बाहिर गएर जबरजस्ती कसैले किनाएको छ, त्यहाँनिर चाहिँ अन्याय भएको छ, त्यहाँनिर बढी व्यथिति भएको छ भने त्यो कुरा रोक्नुपर्छ, त्यसका निम्ति नेसनल प्यासन तयार छ, हामी सङ्गठन ढङ्गले त्यही ढङ्गले अगाडि बढ्छौँ।
7: छात्रवृत्तिका कुराहरू छन् नि,
8: हजुर,
7: अझै पनि पारदर्शी हुन सकेको छैन,
8: अहिले जुन खालको एउटा नियमन कारी संस्था अथवा स्थानीय सरकारले बनाएका छन् छात्रवृत्तिको सम्बन्धमा, त्यो चिज आइसकेपछि अहिले धेरै पारदर्शी छ, अहिले यसको सिधा सिधी स्थानीय सरकारहरूले नियमन गर्छ, हेर्ने अथवा छानबिन गर्ने, यसको प्रतिवेदनहरू बुझ्ने गर्छ, अनलाइनबाट यसको रेकर्डहरू हामीले बुझाउनु पर्छ, एउटा यसको विधि पद्धति छ, कसलाई दिने, कसरी दिने, कति दिने भन्ने कुरो विधि छ, हरेक विद्यालयले नेपाल सरकारबाट अनुमति प्राप्त विद्यालयले 500 विद्यार्थी भएकोलाई 10% छात्रवृत्ति उसले कम्प्लिट दिनै पर्छ, 500 देखि 800 भएकोले 12% छात्रवृत्ति उसले दिनै पर्छ, 1200 भन्दा माथिकोले 15% छात्रवृत्ति दिनै पर्छ। यसो गर्दाखेरि त्यहाँ दिने कुरामा विगतमा केही कमजोरी थिए, मैले नभएको भन्दिनँ, विगतमा कोही कसैले आफूले भन्सुन गरेर यो मेरो मान्छे तेरो मान्छे त्यसलाई हालिदिनुपर्छ यसो गरिदिनुपर्छ भन्ने ढङ्गले पनि थियो। वास्तविक रियल कुरा त एउटा विद्यालयको प्रिन्सिपलले अथवा विद्यालय व्यवस्थापन समितिले बुझेको हुन्छ नि त।
7: तर सर, आज पनि छिद्र खोज्ने काम भइरहेको छ, कुनै विद्यालयले छात्रवृत्ति दिनु पर्यो भने 5%, 10%, 15%, 20% अथवा 85% किन्न दियोस् होइन, त्यसलाई चाहिँ छात्रवृत्ति कोटामा राखेर त्यसलाई चाहिँ देखाएर चाहिँ छल्ने काम त भइरहेको छ,
8: अहिले त सार्वजनिक
7: अनुगमन गर्नुभएको छ,
8: त्यसको त अहिले त सार्वजनिक सूचना हुन्छ त? अहिले सार्वजनिक सूचना हुन्छ, सबैलाई आह्वान गर्नुपर्छ, व्यवस्थापन समितिले बैठक राख्नुपर्छ, शिक्षकको पिटिए बस्छ त्यहाँनिर, यो सबै खालको संयन्त्रहरू बसेर स्थानीय सरकारको शिक्षा समिति पनि यसको छलफल गरेर यसको रेकर्डहरू बुझाएर मात्रै बल्ल छात्रवृत्ति वितरण गर्न पाइन्छ। अहिले पहिला जस्तो सोकल ढङ्गले सो खुसीले आफूले मलाई तँलाई यति यसलाई दिने भन्ने खालको नियम अहिले त्यो छ।
7: यहाँहरू छात्रवृत्ति पाउने विद्यार्थीहरू सूची राख्न सक्नुहुन्छ?
8: होइन, त्यो त नर्मली हामीले राखेकै छौँ। अहिले पनि म यहाँलाई के भन्छु भने यदि तपाईँहरू अहिलेसम्म पनि कहीँ गुमराहमा पढ्नु भएको छ, अप्ठ्यारोमा पढ्नु भएको छ, जानकारी छैन, कसले पायो कसले पाएन भन्ने कुराको अहिले पनि सूचनामा हुनुहुन्न भने चाहिँ कृपया एकपटक सम्बन्धित तपाईँको विद्यालय मार्फत अथवा स्थानीय सरकार मार्फत यसको सूचना लिएर सही खालको छात्रवृत्ति वितरण भएको छ छैन भन्ने कुरामा हामी छलफल गर्न सक्छौँ।
7: मैले यो कुरा किन पनि राखेँ भने जुन संस्थागत विद्यालयहरूमा लाग्दै आएको आरोप छ नि, यी आरोप यहाँले पनि सुन्नु भयो होला, यसलाई पनि त चिर्नु पर्ने हुन्छ नि, यहाँहरूको दायित्व हो।
8: पक्कै पनि चिर्नु पर्यो, तर यस्तो छ कुनै पनि विद्यालयले छात्रवृत्ति दिँदै गर्दा अहिले राजनीतिक सरगर्मीको हिसाबले सिफारिसमा भन्दा पनि अहिले चाहिँ उसको आफ्नो रियल अभिभावकलाई दिनुपर्नेको हो भन्ने मान्छेलाई पहिचान गरेकै छ। यदि त्यस्तो यहाँहरू चाहनुहुन्छ भने हामी आम रूपमा स्थानीय सरकार मार्फत पनि त्यो डाटा दिन सक्छौँ। स्थानीय सरकारलाई कक्षा 12 सम्पूर्ण नियमन गर्ने जिम्मेवारी स्थानीय सरकारसँग छ। यसो हुँदाखेरि अहिले जुन डाटामा पहिलाको जस्तो चलिरहेको थियो त्यो अवस्थामा अहिले पक्कै पनि छैन। दिँदाखेरि विद्यालयले उसको आर्थिक अवस्थालाई एनालाइसिस गर्छ, उसको चाहिँ पारिवारिक पृष्ठभूमिलाई हेर्छ, उसको अन्य विषयवस्तुलाई हेरेर उसको भौलिक कुरालाई पनि हेर्छ। त्यसो गर्दा उसलाई दिनै पर्ने ठड्यो भने त तपाईँको विद्यालयले त बढी स्वविवेकता प्रयोग गर्न सक्ने भयो नि। त्यो समितिभित्र पनि विद्यालयले सिफारिस गर्ने ठाउँमा त
7: आउने गुनासाहरूको कुरा मैले गर्न खोजेको। प्लस टूमा जुन पालिकाले परीक्षा लिन्छन् त्यसमा चाहिँ एक किसिमको सेड्युल आउँछ, को कति पर्यो भन्ने आउँछ, तर स्कुलहरूमा त त्यस्तो आउँदैन। यहाँहरू खुल्ला रूपमा आउन पनि गर्नुहुन्न, पहुँचको आधारले पनि छात्रवृत्ति पाउँछन् भन्ने कुरा
8: त्यस्तो छैन। हजुरले भनिरहेको जस्तो अहिले त्यस्तो छैन। कानुन महानगरपालिकाले
7: भने तपाईँहरू जस्तै प्लस टूमा वेबसाइटमा प्रकाशित हुन्छ, तपाईँ किन वेबसाइट प्रकाशित गर्न सक्नुहुन्न?
8: त्यो चाहिँ स्थानीय सरकारले गर्नु पर्यो नि हजुर।
7: तपाईँहरूले पनि आफ्नो विद्यालयले मेरोबाट पाउने छात्रवृत्ति हो भन्ने
8: त्यसमा त हामी तयार छौँ नि अहिले। तर कानुन महानगरपालिका
7: मैले किन जोडेँ भने तपाईँहरू त आफै पनि असन्तोष छ, हामीलाई आरोप लागेको छ भन्ने कुरा गर्दै हुनुहुन्छ नि। प्याप्सन एनप्याप्सन तपाईँहरूले हामीले यसरी दिएको छौँ है, यदि दिनुभएको छ भने त पारदर्शी गर्दै के भयो र?
8: होइन, पारदर्शीकै नाममा त अहिले स्थानीय सरकारले जिम्मा लियो त भन्दैछु त मैले। जसरी काठमाडौँ महानगरपालिकाले कक्षा 11-12 स्कलरसिपको निम्ति जुन खालको आह्वान गरे उसले फर्म खुलाएर अथवा सम्बन्धित विद्यालयमा पठाउँछ नि त, त्यो कुरा त स्थानीय सरकारको दायित्व होला नि त। फेरि हामी एउटा विद्यालयले आह्वान गरेर लु म चाहिँ स्कलरसिप दिँदैछु त नगरभरिको को को आउँछ भने मैले भन्नु मिलेन कि। मैले चाहिँ मेरो विद्यालयमा अध्ययन गर्ने को को छात्र छात्राहरू उनीहरूको निम्ति आह्वान गर्ने हो कि?
7: प्रतिनिधिको सिफारिसमा आउने हुनाले यहाँ सक्नुहुन्न?
8: होइन, हामी त पक्कै त सोध्छौँ, हामी किन सोध्दैनौँ? किन हामीले त यहाँ किन जसरी दिनु छ त? तपाईँले रामेलाई दिए पनि दिनुहोस्, श्यामेलाई दिए पनि दिनुहोस्, हाम्रो त 10% 12% जान्छ नि त आखिर जसरी पनि। हामीले त त्यसबाट कुनै उन्मुक्ति त लिन पाउँदैनौँ अहिले, सम्भव नै छैन। इमेज मार्फत हाल्नुपर्छ अहिले राज्यको अनलाइन सिस्टमबाट तपाईँको चाहिँ छात्रवृत्ति दिनु परेपछि हामीले एलाई दियोस् कि बीलाई दियोस्, हामीले त सरकारको विषय भएन नि।
7: तर यही कुरा यहाँ लगानी राखिदिनु भयो पारदर्शी भयो भन्नु खोजेको,
8: हामी त कम्प्लिट राखेको हजुर। हामी त अहिले इमेज सिस्टम भने त मैले इमेजमा तपाईँको विद्यालयबाट कतिजना छात्रवृत्तिले छात्रवृत्ति पाए एमाउन्ट सहित हालेर पठाउनु पर्छ अहिले सरकारलाई, भनेपछि त्योभन्दा पारदर्शी के हुन्छ अहिले?
7: जुन गुनासाका कुराहरू मैले गरेँ नि यी कुराहरू यहाँहरू चाहिँ नेतृत्वमा भएका केही विद्यालयले गर्नुभयो होला, यहाँको संरचनाभित्र भएका सबै विद्यालयले गरेको छन् जस्तो लाग्छ।
8: होइन, केही छिटफुट नभएको नै हुनसक्ला। मैले अघि नै भने
7: केही छिटफुटले गर्दा सबैलाई
8: तपाईँ पानीको पोखरीमा दुध हाल्ने कि दुधको पोखरीमा पानी हाल्ने भन्ने हो। हामी पानीको पोखरीमा दुध हाल्ने कुराबाट काम गरिरहेका छौँ कि, हामीले चाहिँ दुधको क्वालिटी मेन्टेन गर्ने हो भने त
7: हजुर
8: त्यसको मेजरमेन्टका सबै टुल्सहरूलाई पनि सही ढङ्गले प्रयोग गर्नुपर्छ होला नि। यसो गर्दा स्कलरसिपको विषयलाई अहिले जुन ढङ्गले माथि उठाइएको छ विगतको तुलनामा निकै न्यायिक ढङ्गले वितरण भएका छन् र कुनै पनि विद्यालयलाई यो छुट छैन कि उसले 10% अथवा उसले आफ्नो विद्यार्थी सङ्ख्याको आधारमा छात्रवृत्ति नदिइकन बस्ने छुट अहिले हुँदैन, किनभने त्यो चाहिँ अनलाइनमा इमेजमा राख्नुपर्छ। त्यसो भइसके त विद्यालय त जसरी वितरण गर्छ मात्रै कसको मान्छेले पायो कसले पायो भन्ने कुरा चाहिँ जुन राजनीतिक पृष्ठभूमिबाट योभन्दा पहिला अलिक बढी अप्ठ्यारोमा पारेको अवस्था थियो तपाईँले भने जस्तो, तर अहिले बिल्कुलै केही वर्ष अगाडिदेखि यस्ता विषयहरू हटेका छन्। यो त 10% अथवा 15% स्कलरसिपको विषय हो। राज्यमा निजी विद्यालयको योगदानको तपाईँ कुरा गर्नुहुन्छ भने त एउटा निजी कम्पनीले कमाएको अन्य कुनै कम्पनीले तपाईँको यो खालको ट्याक्स दिनु पर्दैन, हामीले चाहिँ 25% ट्याक्स राज्यलाई बुझाउनुपर्छ शिक्षा क्षेत्रलाई चाहिँ। त्यति मात्र होइन, टिडिएसको रूपमा हरेक कर्मचारीको हरेक संस्थाले 1% अर्को बुझाउनुपर्छ। 25 र 10 जोड्नुहोस् 35 भयो, 1% त्यो जोड्दा 36 भयो, अनि अर्को तपाईँको कुनै पनि सेयर होल्डरले तपाईँ लगानी गरेको मार्फत उसले मुनाफा कमायो उसको 5% अर्को ट्याक्स दिनुपर्छ राज्यलाई। फेरि तपाईँ 39 र 5 जोड्नु 44% 45% यो देशमा शिक्षा निजी क्षेत्रको शिक्षालाई मात्र त्यस्तो संस्था हो जुन राज्यलाई 45% ट्याक्स तिर्छ अहिले पनि।
7: विद्यार्थीबाट उठाउनु त हो नि,
8: होइन जसकोबाट उठाए पनि ताकि राज्यलाई त गयो नि त, उसको माध्यमको कारणले गएन, त्यो निजी विद्यालय चलेको थियो त उसले 45% बुझाउनु पऱ्यो नि, परेन र नभए कसले ल्याएर त्यो दिन्छ त त्यो चिज यो राज्यको नभए? भनेपछि त्यो योगदान कमसेकम कलेक्सन गरेर राज्यले यति खालको फिनान्सियल सपोर्ट गरेर छ भन्ने कुरा राज्यले हामीप्रति हेर्ने दृष्टिकोण अथवा यो कम्पनीलाई यो संस्थालाई यो उद्योगलाई शैक्षिक क्षेत्रलाई हेर्ने दृष्टिकोण चाहिँ सकारात्मक बन्नुपर्छ पर्दैन त, त्यो त जायज होला नि। गरेको कामको तपाईँले कहिले पनि प्रशंसा गर्न नसक्ने, हरेक कुराको नेगेटिभ कुरा मात्रै एनालाइसिस गर्दै जानुभयो भने काम गर्ने मान्छे कहिले भन्छ? अनि गुणस्तरीय शिक्षा कसरी आर्जन गर्न सकिन्छ? अनि त्यो बालबच्चाले कस्तो खालको संस्कार सिक्छन्? अनि राज्यको सेक्युरिटी कसरी बालबच्चाले बुझ्छन्? यो बच्चाले बुझ्नु पर्दैन। तपाईँ जापानलाई हेर्नुहोस्, कोरिया, उत्तर कोरियालाई हेर्नुहोस्, फिनल्यान्डलाई हेर्नुहोस्, आज त्यहाँनिर चाहिँ बुढेसकालको चाहिँ 60-70 वर्षपछि उमेरका चाहिँ सबै जनताको चाहिँ ट्याक्सबाट नै आफ्नो लाइफ चलिरहेको हुन्छ। तर हाम्रो देशमा त्यो बच्चालाई सिकाउने सन्दर्भमा एउटा विद्यालयले त 45% कन्ट्रिब्युसन चाहिँ राज्यमा राज्यको फन्ड जेनेरेटको निम्ति काम गरिरहेको हो नि त यो त हामीले। भनेपछि यो विषयमा हामीप्रति हेर्ने दृष्टिकोण अथवा हामीलाई लाग्ने चार्जमा राज्यले पुनर्विचार गर्नुपर्छ पर्दैन?
7: त्यो भयो यहाँहरूलाई लाग्दै आएका आरोप, यहाँहरूले पनि राज्यबाट अपेक्षा गर्नुभयो होला
8: छ नि।
7: शिक्षा नीति आउँदैछ,
8: हामी धेरै राज्यबाट ठुलो एक्सपेक्ट केही पनि गर्दैनौँ। हामी श्रम, पसिना, राम्रो इज्जत सबै कुराहरू शिक्षा क्षेत्रमा लामो समय यहाँ लगानी गरेका छौँ हामीले। हामी पनि केही लाख पैसा चाहिँ कन्सल्टेन्सीलाई बुझाएर यही कलमहरू विदेशी भूमिमा पनि चलाउन पुग्न सक्थ्यौँ होला, हामी त्यति हैसियत राख्छौँ। तर हामी यही राज्यको निम्ति यही देशमै केही गर्नुपर्छ भनेर स्वावलम्बी बनेर नै लगानी पनि गरेर हामी स्वरोजगार भएको शिक्षकहरू हामी संस्थाहरू हामी सबै मान्छे कसैको कालो धन ल्याएर सेतो बनाउने निम्ति मात्रै खोलेको निजी विद्यालय छैन नि। यहाँनिर आफै रोजगार गर्ने, आफै स्वरोजगार सिर्जना भएर आफ्नो परिवार पाल्ने अथवा यो देशलाई नै केही खालको योगदान गर्ने भन्ने ढङ्गले काम गर्ने भए मान्छे हौँ। तर त्यो दृष्टिकोणप्रति राज्यले अलिकति बुझ्नुपर्छ होला नि त कि सधैँ यहाँ गर्ने चाहिँ ठुला कम्पनीले मात्रै विद्यालय चलाएका छन्, शिक्षकको कुनै भूमिका छैन अथवा त्यहाँ कुनै सेवाको समर्पण भाव छैन। त्यहाँनिर शुल्कले मात्रै सबै चिज किन्न पाइन्छ, पैसामा मात्रै तुलना गर्नुहुन्छ नि, शिक्षा पैसामा किन्न पाइने चिज हो। हामी समग्र रूपमा बालबालिकाको जीवन सिकाउने, जिउने कला सिकाउने, राष्ट्र र राष्ट्रियता सिकाउने, समाज र परिवार सिकाउने संस्थाले आफ्नो बालबच्चालाई आफ्नो पुस्तासँग कनेक्सन गर्ने, जोड्ने, पुस्ता हस्तान्तरणको सिप र दक्षता पनि सिकाइरहेका छौँ कि हामी निजी विद्यालयहरू। केवल फकत शुल्क लिएर दिन कटाएर सर्टिफिकेट बेच्न मात्र निजी विद्यालय खोलेका होइनन्। निजी विद्यालयले राज्यले गर्न नसक्ने, उसले भार थाम्न नसक्ने भइसकेपछि राज्यकै भार हाम्रो काँधमा हामीले पनि थेगिदिएका छौँ। अहिले पनि 38% यो राज्यको शिक्षा क्षेत्रको भार निजी विद्यालयले थेगिरहेको छ। अहिले एउटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने एउटा एकजना बच्चाको निम्ति तपाईँले डाटा हेर्नुहोस्, 36,000 रुपियाँ वार्षिक रूपमा राज्यले खर्च गर्छ एकजना सामुदायिक विद्यालयमा अध्ययन गर्ने बच्चाको निम्ति। हामीले भनेका छौँ त्यो 36,000 राज्यले सामुदायिक विद्यालयमा खर्च गर्दै गर्दा त्यो पैसा हामीलाई भाउचर सिस्टममा दिनुहोस्, त्यही चिज निजी विद्यालयले व्यवस्थापन गरेर 36,000 रुपियाँमा हामी एउटा बच्चा निजी विद्यालयमा पढाइदिन्छौँ। थप एडिसनल कुरा हामी सिकाउँछौँ, जहाँ त्यस्ता विद्यालयहरू छन् निजी विद्यालय वर्षको मरेर 30,000 पैसा पनि नलिकन पनि निजी विद्यालय चलिरहेका छन् एउटा बच्चाबाट। तर राज्यको त 36-38,000 पैसा त्यहाँ लगानी हुन्छ नि, अनि त्यसको प्रतिफलको आफ्नो ग्यारेन्टी लिन नसक्ने अनि हामी प्रति मात्रै चार्ज गर्ने अथवा व्यतिथि भयो भने होला छिटफुट केही हुन्छ। घट्टाको ओहिरोमा मकै पिँधेर घुन कहिले पिसिन सक्छ, एउटा दुइटाहरू घटनाहरू नभएको होइनन्, भएका छन्, अलिकति बढी पैसा लिएको पनि होला। तर त्यो सर्भिसको आधारमा प्यारेन्ट्स कन्भिन्स भएर आफै तिर्न जानुहुन्छ त, त्यहाँ लाइन बसेर किन तिर्न जानुहुन्छ त, त्यो त उहाँले बुझेर तिर्न जानुभयो होला नि। 3-4 लाख रुपियाँ धरोटी नराखिकन चाहिँ एउटा बच्चा भर्ना गर्न नसक्ने अवस्थाका विद्यालयहरू पनि यो देशमा छन् नि त। त्यहीँ चाहिँ लाइन लागेर सोर लाएर फेरि पनि अभिभावक किन कुद्नु पर्यो त? उहाँहरू पनि रमाइलो खोज्दैछ नि त, आफ्नो पैसा धेरै भयो जस्तो ढङ्गले चाहिँ लाइन लाग्नु त त्यो पनि त अभिभावकले पनि त बुझ्नु पर्यो नि त। कुन सर्भिस कुन विद्यालयले कति शुल्कम दिन्छ भन्ने कुरा ख्याल गर्न नसक्दाखेरि पनि कति अभिभावकले दुःख पाइरहनु भएको छ।
7: अर्को कुरो, स्थानीय सरकार आइसकेपछि शिक्षा क्षेत्रसँग अलिक टक्राव बढेको कुराहरू पनि आइरहेका छन्, किनभने केही समय अगाडि शिक्षक आन्दोलन हुँदाखेरि पनि कुरा देखेका थिए। संस्थागत विद्यालयको क्षेत्रमा यहाँहरूको भोगाइ के छ?
8: होइन, अब स्थानीय सरकारसँग त सम्बन्ध र समन्वय गर्ने कुरा पक्कै पनि सकारात्मक हुनुपर्छ म त्यो ठान्दछु। तर बिच बेला बखत कहिलेकाहीँ त्यही विषयहरू उठान नभएका होइनन्, भएका छन्। अहिले पछिल्लो कुरा मात्रै गरौँ, नेपालमा 2 दिन सार्वजनिक बिदाको प्रस्ताव सरकारले ल्यायो, त्यो अहिले कार्यान्वयनमा गइरहेको छ। तर यो शिक्षा क्षेत्रमा मात्रै 2 दिन बिदाको प्रभाव कतिको परेको छ भन्ने विषयमा राज्यले एनालाइसिस गरिरहेको छैन। आम नागरिकको तहमा हेर्ने हो भने आइतबार बिदाले गर्दाखेरि शिक्षाको गुणस्तर वृद्धिमा जति पनि समय बालबच्चाको शिक्षण सिकाइमा दिनु पर्थ्यो त्यो समय पर्याप्त छ, यहाँले त्यो अध्ययन गर्नुभएको छ, समय त कटौती भयो, प्रष्ट रूपमा त्यो खालको समय प्रदान गर्न नसकिसकेपछि अवस्था अनुकूल त भएको छैन। अहिले सबै अभिभावकहरू के नेपाल सरकारको उच्च तहका कर्मचारी अथवा त जागिरी हुनुहुन्छ त? त्यो पनि होइन, सामान्य प्राइभेट कम्पनीमा काम गर्ने पनि अवस्था अभिभावकहरू हुनु, अनि त्यो दिन आफ्नो बच्चाहरू केयरिङ गर्न नसक्ने अवस्थामा उहाँहरूले कतिपयले आफ्नो जागिर छोड्नुभयो, कतिपय आफ्नो रोजीरोटी खोसिएको छ अहिले। यसकारण यो स्थानीय सरकारसँग कतिपय सन्दर्भमा यो विषयमा पनि टसलहरू भए नभएको होइनन्। तर स्थानीय सरकारले आफ्नो टेरिटोरीभित्रको अवस्थालाई मध्यनजर राखेर केही कुराहरू साहित्यिक ढङ्गले निर्णय गर्न सक्छ होला नि त, किनभने कक्षा 12 शिक्षाको शिक्षा र स्वास्थ्यको साहित्यिक अधिकार त स्थानीय सरकारलाई दिएको छ संविधानले, कानुनले। त्यसो भने त्यो कार्यान्वयन गर्न नसक्ने हो भने स्थानीय सरकारको चाहिँ अस्तित्व के रहन्छ त? यो त आम अभिभावकको समस्याको विषय हो, शैक्षिक संस्था सरकारले उठाउने विषय होइन यो,
7: यही अनुसार रुटिन बनाएर यहाँ काम गर्न सक्नुहुन्थ्यो।
8: होइन, रुटिन त सरकारले पहिले सोच्नु पर्ने होइन र, प्रिकसन चाहिँदैन। तपाईँ वैशाखको चाहिँ 16 गतेबाट शैक्षिक सत्र सुरु गर्ने भने अनि चैतको चाहिँ 23 गते निर्णय गर्यो, त्यो वर्षभरिको क्यालेन्डर बन्छ, बनाउन सक्छ सरकारले, करिकुलम मोडिफाई हुन्छ, बन्यो अहिलेसम्म
7: सरकार, आजसम्म बन्यो, निर्वाचनपछि सरकार आयो, सरकारले चाँडो निर्णय गरेको छ,
8: कसरी गर्यो? तपाईँ चैतको 22 गतिको निर्णय हेर्नुहोस्, तपाईँ त्योभन्दा अगाडि कुन सरकारले निर्णय गर्यो मलाई देखाउनुहोस् त।
7: सरकारले 21 गतिको निर्णय,
8: राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रले आजसम्म सेटल डाउन गरेको पाठ्यक्रमको कुनै हामीलाई खाका दिन सकेका छ? मलाई भनिदिनुहोस् त, त्यो डेटा भनिदिनुहोस् त, कहाँ छ?
7: नियमै मान्न नपर्ने भन्ने हो तपाईँ?
8: हामी नियम मान्छौँ नि, हामी त मानिरहेको छौँ त, अहिले हामी विद्यालय त बन्द गरिरहेको छौँ, तर यो विद्यालय बन्द गर्दा घाटा कसलाई हो? यही कलिले
7: यहाँहरू संस्थाहरू चाहिँ विभाजित भएर बस्नुहुन्छ, यसले गर्दाखेरि सरकार
8: हामी विभाजित छैनौँ, हामी विभाजित छैनौँ,
7: तपाईँले डाइरेक्ट गर्नुभएको छ,
8: एकदमै हामी विभाजित छैनौँ। अहिलेको सम्मान माननीय शिक्षा मन्त्रीसँग हामीले हरेक पटक डेलिगेसन गयौँ, हाम्रो कुरा राखिसकेका छौँ, महानगरसँग पनि राख्यौँ हामीले, अनि स्थानीय समितिसँग राखेका छौँ हामीले। यसो गर्दै गर्दा अहिले पनि केही समितिहरूमा स्थानीय सरकारमा चाहिँ विद्यालय चलिरहेको छ, त्यहाँ अहिले टकरावको अवस्था बनिरहेको छ। यसको जिम्मेवारी, यसको सेटल डाउन गर्ने कुरा स्थानीय सरकार र सङ्घीय सरकारको कोर्डिनेसन हुनुपर्छ, पर्दैन?
7: राज्यले शिक्षा क्षेत्रमा त हेर्ने होइन, सबै कुरा हेर्नुपर्छ।
8: मैले बुझेँ, राज्यले सबै ठाउँमा गर्यो,
7: राज्यले
8: मैले माने
7: प्रत्येक व्यक्तिलाई संस्थालाई सम्झाउँदै जाने होइन नि,
8: पर्छ। तर प्रत्यक्ष रूपमा अहिले घाटा कसले परेको छ भन्ने खोजेको,
7: यहाँहरूले परेको छ घाटा होला,
8: मलाई सबैलाई विद्यालयलाई छैन यसको घाटा, यो घाटा त सर्भिस नपाएको घाटा त प्रत्यक्ष रूपमा त नागरिकलाई अभिभावकलाई छ नि त, बालबच्चालाई छ नि, समय पुगेन नि। तपाईँले भने जस्तै करिकुलमले चाहिँ तपाईँ 1024 घन्टा पढाउनु पर्छ नि, क्रेडिट आवरको चाहिँ करिकुलम सेड्युल बनेको छ, अहिले त्यो चलिरहेको छ, कार्यान्वयनमा त्यो छ, काम चाहिँ घन्टा घटाएर तपाईँको 36 दिन 52 दिन घटाइदिइसकेपछि बच्चाले कति पढ्न पाउँछ, कति सिक्न पाउँछन्? त्यस कारण यो फिनल्यान्ड होइन, यो नेदरल्यान्ड होइन, फिनल्यान्डमा 3 दिन मात्रै स्कुल चल्छ, अनि त्यही कुरा सिक्को गरेर नेपालमा सम्भव छ? नेपालको जियोलोजी हेर्नु पर्दैन, नेपालको प्राकृतिक अवस्था हेर्नु पर्दैन, नेपालको आर्थिक अवस्था हेर्नु पर्दैन, नेपालको रोजीरोटीको अवस्था हेर्नु पर्दैन, नेपालको अभिभावकको चाहिँ आर्थिक अवस्था र दैनिकीलाई हामीले मध्यनजर राख्नु पर्दैन?
7: यदि हुँदै गर्दाखेरि शिक्षक र कर्मचारीहरूलाई चाहिँ जुन किसिमको वेतन दिनुपर्थ्यो त्यो नदिएको, श्रम शोषण गरेको आरोप छ नि, सुन्नुभयो होला?
8: होइन, एकदमै छ, त्यो मैले बुझेको छु,
7: तपाईँले गर्नु पर्दैन।
8: यो क्षेत्रमा हामी लामो समयसम्म छौँ,
7: हजुर।
8: एउटा कुरा हामीले के ख्याल गरिदिनुपर्छ भने, नेपाल सरकारले शिक्षक कर्मचारीलाई सेवा र शुल्कको आधारमा उसको वेतन अथवा पारिश्रमिक दिने कुरा निर्धारण गरेको छ, त्यो हामी चनाएका छौँ। अहिले भर्खरै मात्रै सामाजिक सुरक्षा कोष हरेक शिक्षक कर्मचारीको कुनै पनि संस्थाले गर्नुपर्छ भन्ने विषयमा हामी अवेर छौँ, त्यो गरिएको पनि छ, संगठन तर्फबाट हामीले त्यो सर्कुलर जारी गरेका छौँ। तर यहाँले भने जस्तै श्रम ऐनको आधारमा आकृष्ट भएर विद्यालय सञ्चालन हुने हो या शिक्षा नियमले र शिक्षा ऐनबाट, यहाँ दुईवटा कुराहरू बाजिएको देखिन्छ देशमा। अहिले आएको वेतनको कुराहरू हेर्नुहुन्छ भने तपाईँ श्रम ऐन अन्तर्गत आकर्षित भएर आएको, एउटा शिक्षकले कति घन्टा काम गर्छ घन्टाको आधारमा आइपिएको रुल अनुसार उसले चाहिँ कति समय दिँदाखेरि कति पारिश्रमिक पाउनु पर्ने भनेको क्लियर रूपमा लेखेको छ। त्यसको मिनिमम बटम लाइनमा कुनै पनि सदस्य विद्यालयले आजसम्म त्यो शिक्षकको मिनिमम पारिश्रमिक दिएको रहन्छ भने हामी त्यसलाई खबरदारी गर्छौँ, हामी त्यसमा सचेत छौँ, आज त्यो सेवा सुविधा पाइरहेका छन्। तर सरकारले अहिले जति जुन जसरी बढाइरहेको छ नि एउटा लेभलमा, त्यो ढङ्गले बढाउँदै जानको निम्ति त विद्यालय नै आफ्नो आय स्रोतलाई फेरि निर्माण गर्नु पर्ला नि, त्यसको भार त कसलाई जाने हो? त्यही अभिभावकलाई जाने होइन, शुल्क त फेरि बढाउनु पर्ला नि त, एनागेरा नाम तपाईँ स्रोत नै नभएपछि दिन चाहिँ कसरी व्यवस्थापन गर्छ? त्यहाँ यसको निश्चित पाटाहरू छन्, आकर्षित कुनबाट हुने? शिक्षा नियम, शिक्षा नियमावली कानुन अथवा श्रम ऐन। यस कारण अहिले आएको वेतनको कुराहरू जानेर चर्को रूपमा बाहिर आएको छ, यो विषय भनेको श्रम ऐन आकर्षित भएर आएका छन्। त्यो श्रम ऐनले तोकेको 6 घन्टा र 8 घन्टाको आधारमा हामीले हाम्रा शिक्षक कर्मचारीलाई अपोइन्ट गर्दाखेरि उहाँलाई भन्दाखेरि विषयलाई देखाएर उहाँलाई कन्भिन्स गरेर मात्रै हामीले सर्भिसन राखेको छ।
7: शिक्षा क्षेत्रमा धेरै उतार चढावहरू आए विगत देखिने, अभिभावकले शिक्षा क्षेत्रलाई दोष दिने, शिक्षा क्षेत्रलाई चाहिँ अभिभावकलाई दोष दिने अथवा सरकारलाई दोष दिने, एकले अर्कालाई दोषारोपण गर्ने अवस्थाको स्थिति सिर्जना भएको छ। नयाँ सरकार आएछ, पक्कै पनि केही सुधार होला भन्ने अपेक्षा गरौँ। यदि हुँदै गर्दाखेरि के भइदियो भने निजी विद्यालयहरूलाई अथवा संस्थागत विद्यालयहरूलाई चाहिँ भन्दाखेरि अगाडि बढ्न सजिलो हुन्थ्यो?
8: अहिलेको परिवर्तित सरकारबाट आशावादी छौँ, संसारमा कुनै पनि काम निराशाले हुँदैन, ब्याकगियर लगाएर कहिले पनि अगाडि डेस्टिनेसन पुग्न सकिँदैन। सरकारले चालेका कतिपय रणनीतिक कुराहरूमा हामी साथ र समर्थनमा छौँ। अब यो देशमा शिक्षालाई अगाडि बढाउने हो भने पहिलो कुरा त हामी के आग्रह गर्छौँ भने, म निजी विद्यालय सञ्चालक भएर पनि के आग्रह गर्छु भने, राज्यले आफ्नो विद्यालयहरूको व्यवस्थापन, राज्यले आफ्नो शिक्षाप्रति गर्ने लगानी बढाउनु पर्यो। नम्बर एक, बजेटको व्यवस्थापन कमजोर भएको कारणले पनि अहिले जति पनि सामुदायिक विद्यालयहरू देशको आफ्नो सरकारी विद्यालयहरूको गुणस्तर वृद्धि हुनुपर्ने, त्यहाँ शिक्षक कर्मचारीको व्यवस्थापन हुनुपर्ने अथवा त्यहाँका अन्य विषयहरू व्यवस्थापन हुनुपर्थ्यो, अहिले पनि अरू दाताको भर पर्नुपर्ने अवस्था छ। त्यो कुराले राज्यले पहिलो नम्बरमा शिक्षामा लगानी बढाउनु पर्यो, एक। दोस्रो, निजी विद्यालयको लागि पनि कमसेकम एउटा कानुन, शिक्षा नियमावली संस्थागत विद्यालयहरू यो यो मोडेलमा यसरी चल्ने, यसको क्याटेगोरी यस्तो हुनेछ, यति शुल्क लिनको क्याटेगोरी यस्तो हुनेछ, यसले यो यो तहको सर्भिस दिनुपर्नेछ, अथवा यति शुल्कको भने एउटा जुन क्याटेगोरी छ वर्ग छ, त्यो वर्ग निर्धारण गरिदिइसकेपछि वर्गै हिसाबले निजी विद्यालय सञ्चालन हुने एउटा कानुन नियमावली विधि त चाहिएला नि त, कार्यविधि चाहियो के? हामीले विगतदेखि आशा गरिरहेछौँ, यो 50 वर्ष भइसक्यो, 28 सालकै शिक्षाको अहिले 10 संशोधनमा हामी चलिरहेका छौँ, संशोधन मात्रै चलाएका छौँ कि, त्यसो हुँदा नेपालमा के निजी विद्यालय 28 सालमा खुलेको नि त होइन, यसो हुँदा आज हामी 40 वर्ष हाराहारीको हिस्ट्रीमा छौँ अहिले हामी निजी विद्यालयको, 40 वर्षसम्म हामी त्यही 28 सालको एउटा पानालाई टेकेर काम गरिरहनु परेको छ, अनि काम गर्दाखेरि कुन मोडेलबाट गर्ने भन्ने खालको निजी लगानीकर्ताहरूलाई नै टुङ्गो छैन, अनि उहाँहरू भन्नुहुन्छ कि यो चाहिँ बेठिक हो, त्यस कारण हामीलाई सञ्चालन गर्ने एउटा कार्यविधि स्पष्ट खाका आउनु पर्यो, कानुन आउनु पर्यो। तेस्रो विषय, हरेक नेपालीको भावनामा सोचमा सकारात्मक चिन्तनको विकास हुनु पर्यो कि शिक्षा स्वास्थ्य सबैभन्दा पहिलो अपरिहार्य विषयवस्तु हुन्, यसलाई सही ढङ्गले सदुपयोग गरेर विकास गर्नुपर्छ भन्ने चिन्तनमा जानुपर्छ, यसका निम्ति सामुदायिक विद्यालयको विकास गरौँ। सामुदायिक विद्यालय विकास भयो भने तपाईँ निजी विद्यालयमा शुल्कतिर को पढ्न आउँछ भने के को लागि आउने? म एउटा निजी विद्यालयको सञ्चालकको हैसियतले पनि म त्यो कुरा बोल्ने मान्छे हुँ। यो देशमा शिक्षाको विकास हुन्छ भने के यहाँ शिक्षा दुईटा छ र व्यवस्थापन मात्रै दुईटा हो कि? कर्तव्य सँगसँगै अधिकारको कुरा गर्छु, हामी कहाँ छौँ? हामी अलिक बढी नियमन अलिक व्यवस्थापनमा ध्यान दिन्छौँ। यसो भयो भने सकारात्मक सोचको साथ अगाडि बढ्यो भने मात्रै हाम्रा पुस्ता हाम्रा बालबच्चाहरूको भविष्य निश्चित ठाउँमा पुग्छ।
7: हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। यी कुराहरू भइदियो भने संस्थागत विद्यालयतर्फको शिक्षा गुनासो रहित हुनसक्छ यहाँलाई लाग्छ?
8: अवश्य पनि, एउटा प्रष्टमा कानुन आयो र अभिभावकले पनि त्यसलाई होइन अनुसरण गर्न सक्ने खालको, मैले यो विद्यालयमा यो तहको ठाउँमा मेरो बालबच्चालाई चाहिँ यो सुविधा म पढाउन सक्छु भन्ने खालको कन्सेप्टलाई कम्प्लिटली उहाँले तयार गरेर गइसकेपछि फेरि गुनासो गर्नुपर्ने ठाउँ रहँदैन, जसलाई सरकारले नियमन गर्न सकोस्।
7: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँले शिक्षा क्षेत्रमा जुन 27 वर्षसम्म काम गर्नुभयो, त्यो क्षेत्रमा लागेर विभिन्न आरोपहरू पार गर्नुभयो, त्यो बेलाकादेखिका अनुभवहरू हाम्रा श्रोताहरूमा राखिदिनुभयो, यहाँलाई धन्यवाद।
8: धन्यवाद मलाई पनि यहाँहरूको यो महत्त्वपूर्ण सार्वजनिक प्रसारण रेडियो नेपालबाट शिक्षा क्षेत्रका आफ्ना केही कुराहरू आफ्ना अनुभवहरू सेयरिङ गर्ने अवसर दिनुभएकोमा यहाँ लगायत सम्पूर्ण रेडियो नेपाल परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्छु।
7: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याप्सनका काठमाडौँ जिल्ला अध्यक्ष एवं संस्थागत विद्यालय सञ्चालकहरूको मञ्च फिजम नेपालका अध्यक्ष अमृत कुमार खड्कासँग, उहाँ भीमेश्वर एकाडेमी काँडाघारी काठमाडौँका संस्थापक प्राचार्य समेत हुनुहुन्छ। यसै कुराकानी सँगसँगै आजको शैक्षिक बहस यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
3: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
6: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।
9: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
10: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
9: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
10: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
9: बेसरी टाउको दुख्ने,
10: उच्च ज्वरो आउने, बेहोस हुने,
9: घाँटी अरोरो कडा हुने,
10: कम्पन हुने,

0: हावामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धुप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: NBL Auto Loan.
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 9:20 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ खेल संसार कार्यक्रम। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। गत आर्थिक वर्षमा नेपालबाट 29,32 करोड भन्दा बढीको विद्युत भारत र बङ्गलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कङ्ग्रेसको 15औं महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपियाँ आमदानी गरेको बताउनु भएको छ। प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने र आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सम्बन्धी अर्थात् सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षाप्रतिको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली सङ्घसँगको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अघि बढिरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति, अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानुन संशोधनको

0: माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। यस्तै विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानुनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशमा सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकीय अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरी लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिइएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। नेपाली कङ्ग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने र त्यसअघिका वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर तय गर्ने समेत जानकारी दिनुभयो। बाढी र पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका 2 आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले आजदेखि भदौ 4 बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिरको टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदीको नजिक नजान समेत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाजे।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानुनी, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्न अग्रसर रहेको स्पष्ट पार्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने स्पष्ट पारेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाब दिने प्रतिक्रिया दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घले रुसी युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतीको संख्या युद्ध सुरु भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको भन्दै चिन्ता जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दुधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले विगतमा किसानको दुधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा जारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड रुपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनु भयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दुध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। DDC किसानको बकेउटा भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दुधको बकेउटा भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड रुपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा, संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन शुरू गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितोपत्र बोर्ड समक्ष आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छछ। 108 कम्पनीहरूले 70,19,59,00,000 रुपियाँ बराबरका 48,17,76,000 किता सेयर निष्कासनको सेयर आइपिओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आइपिओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बिमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितोपत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली सेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अङ्कले घटेर 2,622.48 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता सेयरहरू 5,07,35,00,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको सेयर घटेर कारोबार भएको छ।
0: अब खेल समाचार अझै बमबाट।
4: रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7A साइड फेट्रान र खुल्ला नकआउट गरी दुई छुट्टा छुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनमुजु स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाडी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाडी राख्न पाउने नियम छ। फिफाका प्रमुख सञ्चालक अधिकृत केबिन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिको योजनाको कडा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालक अधिकृतका रूपमा फिफा र केबिन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केबिनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोनले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी UEFA उप महासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
0: अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी भूभाग बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29,32,00,000,000 भन्दा बढीको विद्युत भारत र बङ्गलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको यसअघिको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केबिन लामोर बर्खास्त। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर। कार्यक्रम खेल संसारमा आज हामीसँग हुनुहुन्छ एथलेटिक्स परिवार नेपालका अध्यक्ष, नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री। उहाँसँग हामी नेपालमा एथलेटिक्स खेलको अवस्था कस्तो छ, केवल ट्र्याक र फिल्ड प्रतियोगितामा मात्र सीमित छन् कि खेलाडीहरूको भावना र भविष्यका लागि के कस्ता प्रयासहरू भइरहेका छन्, यस सन्दर्भमा कुराकानी गर्दैछौ। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ। सबैभन्दा सुरुमा एथलेटिक्स परिवार नेपालकै गतिविधिबाट जोडौँ, अहिले भइरहेका यो संस्था मार्फत भइरहेका गतिविधिहरूबाट कुराकानीको सुरुवात गरौँ।
2: अब यसमा यो एथलेटिक्स परिवार नेपालको चाहिँ जन्म 2078 साल साउन 18 गते भएको हो र यो एथलेटिक्स परिवार नेपाल भनेपछि हामी पुरानो खेलाडीहरूदेखि लिएर वर्तमान खेलाडीहरू, ओलम्पियनदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूको एउटा सबैको साझा थलो हो र हाम्रो यसको केन्द्रीय कमिटी पनि छ। हामी स्थापना कालदेखि नै हाम्रो मुख्य टुर्नामेन्ट हुने गोल्डन एथलेटिक्स मिट हो, जुन राष्ट्रिय स्तरमा सञ्चालन हुन्छ, जुन हामीले 4th संस्करणसम्म गएको असार महिनामा सम्पन्न गरिसकेका छौँ र यसमा यता कता अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागिता भइआएको छ। यसबाहेक हामीले विभिन्न प्रकारका प्रतियोगिताहरू गर्दै आइरहेका छौँ र विभिन्न स्थानहरू हुने विभिन्न स्तरको प्रतियोगिताहरूमा पनि हामीले प्राविधिक रूपमा र अन्य रूपमा पनि सहयोग गर्दै आइरहेका छौँ।
1: हजुर, यहाँ त भेटरान पनि हुनुहुन्छ र अर्को कुरा निरन्तर प्रशासनिक रूपमा पनि यहाँले नेतृत्व गरिरहनु भएको छ। संस्थाको विकाससँगै यो संघीयता अनुसार खेलकुदका, यो एथलेटिक्स खेलकुदको विकासका लागि प्रदेश स्तरीय कार्यक्रमहरू पनि हुन्छन्।
2: अब यो अवश्य पनि हुन्छ, किनभने अब हामी लगभग 40 वर्षभन्दा माथि खेल क्षेत्रमा लागिसकेका व्यक्ति हौ। अब मै सँगसँगै 40-45-50 वर्ष खेलकुदमा योगदान गरिसकेका व्यक्तिहरू पनि सँगै हुनुहुन्छ। अब हामीले चाहिँ के हेर्छौँ भने, अब हामी सरकारी निकाय छ त हामी उहाँहरूसँग सहयोगी बनाएर अगाडि पनि हो, तर हामीले हाम्रो तर्फबाट गर्न सकिने खेलकुदको विकास र खेलाडीलाई चाहिँ दिनुपर्ने सुविधाहरू यी यावत कुरामा चाहिँ हामी सक्दो रूपमा अगाडि बढिरहेका छौँ।
1: अहिले नेपालमा एथलेटिक्स खेलकुदको वर्तमान अवस्था हेर्ने हो भने कतिको सन्तोषजनक हुनुहुन्छ?
2: अब यो म पनि पहिला एथलेटिक्स खेलको राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूको नाताले मैले 40-को दशकलाई र 50-को दशकलाई तुलना गर्नै पर्छ। त्यतिखेर हाम्रो यो देशमा कार्टन ट्र्याक पनि थिएन, हामी माटोको ट्र्याकमा दौडिन्थ्यौँ र खेलाडीहरूलाई दौड्ने खेल पोसाक जुत्तादेखि लिएर अन्य सामग्रीको पनि अभाव नै थियो। अब अहिले चाहिँ यता कता अलिकति त्यो डेभलप भएको छ, कार्टन ट्र्याकहरू देशमा 4-5 वटा बनिसके अनि खेलाडीको ट्रेनिङ पनि अब चेन्जिङ भइरहेको छ। तर मैले यसो हेर्दाखेरि कुनै कुनै इभेन्ट बाहेक अरू इभेन्टमा चाहिँ यो 40 र 50-को दशकको जति पनि एउटा फर्कोमा हेर्न सकेको छैन। त्यो बेलाको रेकर्डलाई अहिलेको रेकर्डलाई हेर्दाखेरि त्यो बेलाको रेकर्डलाई पनि कतिपय इभेन्टमा चाहिँ अहिलेको खेलाडीहरूले भेट्टाउन सकेको छैन। कुनै कुनै एक दुईवटा इभेन्टमा चाहिँ राम्रै खेलाडीहरू निस्किआउनु भएको छ, तपाईँ फिल भयो, त्यसपछि यो छोटो दुरीको दौड भयो, यिनीहरूमा चाहिँ हाम्रो खेलाडीहरूले जस आशा अनुसार गरे अनुसारको चाहिँ प्रगति गर्न गरेको मैले चाहिँ देखेको छैन।
1: यो नहुनुको समस्या के देख्नुहुन्छ?
2: अब यसमा विभिन्न कारण छ। एक नम्बरमा त हाम्रो एथलेटिक्समा लाग्ने खेलाडीहरूको ग्रासरुट हेर्नु पर्यो। अब हाम्रो एथलेटिक्समा लाग्ने खेलाडीहरू धेरै जसो विभागीय टिमका हुन्छन्, 18 वर्षको उमेरमा जागिर खानुहुन्छ, 1-1.5 वर्ष तालिम गर्नुहुन्छ अनि बल्ल उहाँहरू स्पोर्ट्सप्रति आकर्षित हुनुहुन्छ। अब यो स्कुल लेभलदेखि कलेज लेभलदेखि सानै बच्चाहरूलाई चाहिँ एथलेटिक्सप्रति आकर्षित गर्न सकेर एउटा संस्थाले र राज्यले नै यसलाई अगाडि बढाउन सक्यो भने तपाईँको भविष्यका उदयमान खेलाडीहरू निर्माण हुन्छन्। अब हामी यहाँ त कस्तो भयो भने विभागीय प्रमुखको चाहिँ भर पर्ने, अनि त्यो भर परेपछि के हुन्छ, विभागीय प्रमुख खेलाडीहरू अब एकदम हिलो उमेर भइसकेपछि उनीहरू उत्पादन हुन्छन् र देशको खेलकुदमा चाहिँ के हुन्छ भने अरू राष्ट्रले एकदम बच्चैबाट खेलाडीहरूले चाहिँ अगाडि बढाइरहेको हुन्छ, हाम्रो देशको चाहिँ अलि उमेर गएपछि युवा खेलाडी बल्ल बानी छर्न आएको हुन्छ। त्यसै कारणले चाहिँ यो खेलाडीहरू चाहिँ हाम्रोमा जति उत्पादन हुनुपर्ने हो, जुन क्षमतावान खेलाडी, यो उत्पादन नहुनुमा चाहिँ एउटा प्लानिङ योजना नभएरै हो प्रशिक्षण।
1: उत्पादनका लागि सरकारले गरेको प्रयासहरू, अब जस्तो नेपाल एथलेटिक्स सङ्घ पनि छ, यसको भूमिका पनि यहाँले हेरिरहनु भएको होला, सरकारी प्रयास सङ्घ संस्था बिचको समन्वय र सहकार्य चाहिँ कस्तो छ त?
2: अब यसमा यस्तो छ, यो अब नेपाल एथलेटिक्स सङ्घ त एथलेटिक्सको एउटा अभिभावक संस्थै हो। के हुँदो रहेछ भने जुनसुकै संस्थामा पनि संस्था हाक्ने एउटा मेन व्यक्तिको चाहिँ भूमिकामा निर्भर गर्ने रहेछ। यदि एथलेटिक्स खेल बुझेको, एथलेटिक्स खेललाई एकदम सूक्ष्म तरिकाले अध्ययन गर्ने व्यक्तिले एथलेटिक्सलाई चाहिँ जोडाउन सक्यो भने खेलाडीको र खेलको मर्म बुझ्नुहुन्छ। यहाँ त के भइरहेछ भने राजनीतिक व्यक्तिहरूलाई चाहिँ सङ्घको चाहिँ बागडोर सुम्पिया हुन्छ, अनि उहाँहरूलाई चाहिँ त्यो खेलकुद सम्बन्धी भन्दा नि आफ्नै अब व्यक्तिगत क्षमता या व्यक्तिगत स्वास्थ्यमा चाहिँ उहाँहरू अलिकति झल्किनु भएको हामी देख्छौँ। अनि एउटा कस्तो भइरहेको हुन्छ भने जस्तो हामी अब एथलेटिक्समै लागेका व्यक्तिहरू, हाम्रो समूहहरूले गरेका काम त हामी त एउटा होस्टेलमा हैसियत हो, हामीसँग न निपुण बजेट हुन्छ न हामीसँग प्राविधिक जनशक्ति हुन्छ, केही पनि हुँदैन। तैपनि यहाँ त के भइदियो भने अहिले विगतको 8-10 वर्षमा चाहिँ यो सरकारी निकायले गर्नुपर्ने काम सबै निजी स्तरबाट गर्नुपर्ने देखियो र गरे पनि। अहिले चाहिँ यता कता अस्ति एउटा बल्ल कति वर्षपछि राष्ट्रिय गेम भयो, सायद 9 राष्ट्रिय खेलकुद पछाडि अस्ति क्रिकेटमा चाहिँ नेपाल एथलेटिक्सले एउटा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्यो, त्यही पनि त्यो इभेन्टहरू एकदम कमी नै थियो, तर उहाँहरूले गर्नुभयो त्यही नै खुसीको कुरा भयो। अनि यसलाई चाहिँ हामीले अब नकारात्मक रूपमा सोच्दैनौँ, अब सबै मिलेर अगाडि बढ्ने हो। यसमा अब राज्यको पनि दायित्व हुन्छ, सङ्घको त झन् मुख्य दायित्व नै हुन्छ। अब हेर्दैछौँ आगामी दिनमा सायद सहज वातावरण बनेर अझै अगाडि बढ्ला कि भन्ने हामीले आशा गरेका छौँ।
1: यहाँ आफै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदहरूमा भाग लिइसक्नु भएको एउटा एथलेट भेटरान हुनुहुन्छ, यहाँहरू जस्तै भेटरानहरूको पनि दबाब पुगेन कि यसका लागि?
2: अब यसमा यस्तो छ, हेर्नुहोस्, यो भेटरानहरूले नै साँच्चै नै नेपालको एथलेटिक्स अहिले जोगाउन एकदम ठुलो कोसिस गरेको, किनभने यहाँ त अहिले मैले के देख्छु भने अब हामीले त विभिन्न स्तरका टुर्नामेन्टहरू आयोजना गर्छौँ, त्यो टुर्नामेन्ट आयोजना गर्दाखेरि युवा र उदयमान खेलाडीहरूभन्दा पनि यो भेटरानहरूको बाहुल्यता बढिरहेको देखेका छौँ हामीले। यो किनभने अहिले यो भेटरान यति अगाडि बढेको छ कि जुनसुकै टुर्नामेन्ट गर्दाखेरि भेटरानमा चाहिँ हाम्रो दाजुभाइ दिदी बहिनीहरू खुब आउनुहुन्छ, अनि यसमा चाहिँ भेटरान खेलाडीहरूले नयाँ खेलाडीहरूलाई प्रोत्साहनको लागि चाहिँ मैले एकदम उहाँहरूले चाहिँ सबै सहयोग गरेर मैले देखिरहेको छु। किनभने यदि भेटरान खेलाडीहरू आफ्नो खेल सकेर आफ्नै चाहिँ कार्यमा लागेर खेलकुद क्षेत्रलाई फर्केर नयाँ नि भन्छ, तपाईँको यो अहिले आउने नयाँ पिँढी त साँच्चै भन्छ ठुलो जस्तै भन्छ नि। त्यही भएर म चाहिँ भेटरान खेलाडीको अहिले यो जुन अहिले उहाँले गरिराख्नु भएको छ, खेलमा भाग लिएर हुन्छ कि खेलाडीलाई हौसला दिएर हुन्छ कि या आफ्नो नजिकको मान्छेहरूलाई खेलमा लाग्नुपर्छ भनेर प्रोत्साहित गरेर हुन्छ कि, यो भेटरान खेलाडीहरू चाहिँ अहिले यस एकदम खुसीको साथ चाहिँ अगाडि बढाए मैले देखिरहेको छु।
1: हजुर, भनेपछि भेटरानहरूमा आत्मीयता देखियो तर नयाँ पुस्तामा चाहिँ प्रोत्साहन भने जस्तो भएन।
2: अब यसमा यस्तो पनि छ, जस्तो राष्ट्रिय खेलकुद उत्सव, नेपाल एथलेटिक्स सङ्घ, शिक्षा तथा खेलकुद मन्त्रालय, अब यहाँ के छ भने हाम्रो खेलाडीहरूले एसियाई स्तरमा चाहिँ गोल्ड मेडल जितेका छन्, जस्तो यो 2023 एसियन क्रस कन्ट्री भएको थियो नेपालमा, 16 स्तरीय भाग लिएको थिए, नेपाली खेलाडीले गोल्ड मेडल जित्नुभयो क्या, त्यो गोल्ड मेडल जित्ने खेलाडीले पदक र प्रमाणपत्र बाहेक राज्यबाट अहिलेसम्म एउटा पनि पुरस्कृत हुन पाएको छ, त्यही नजिक छ हाम्रो खेलाडीहरूको। अनि अर्को यो साउथ एसियन क्रस कन्ट्रीहरू पनि भइरहेका छन् विभिन्न देशमा, साउथ एसियाको विभिन्न देशमा, त्यहाँ पनि हाम्रो खेलाडीहरूले पदक प्राप्त गरेका छन्। यहाँ कस्तो भइदियो भने अब अलिकति खेलकुद पनि त्यही त हो नि, अलिकति बोल्नु सक्नेको पिठो बिग्ने नबिग्नेको चामल पनि नबिग्ने भने जस्तै, अब कुनै कुनै खेलमा 3 राष्ट्रले भाग लिएर थर भए पनि एयरपोर्ट नै बाजा काजासहित चाहिँ स्वागत गरेर ती पुरस्कार हातेमा हाल्न पुग्छौँ। तर एथलेटिक्समा चाहिँ कस्तो भइदियो भने भइराखेको खेलाडी हेर्नु तपाईँको पाउनुपर्ने प्रोत्साहनबाट यो त सरकारकै र राष्ट्रिय खेलकुद पर्षदकै एउटा कमजोरी हुन्छ, उहाँले त्यो पुरस्कार नपाउँदाखेरि के हुँदो रहेछ भने यो खेलाडी फाइदा रहेछ, खेलुन्जेल त रहेछ नि भनेर फटाफट खेलाडीहरू चाहिँ एकदम राम्रो राम्रो खेलाडीले गेम चाहिँ बिचमा छोडे पनि हामी देख्यौँ कि
1: पहिचानमै समस्या देखियो, किनभने खेलकुद अनुसार गर्ने व्यवहारमा विभेद भएपछि खेलाडीहरू प्रोत्साहन नहुनुको कारण यो पनि देखियो।
2: हजुर, अब यसमा के हुन्छ भने खेलाडी भने सबै एउटै हुन्छ, सबै खेलको प्रदर्शन गर्ने क्षमता र उहाँहरूले भाग लिने प्रतियोगिताको स्तरमा चाहिँ फरक हुने हो। यहाँ चाहिँ अब हाम्रो खेलाडीहरू अब भनौँ न मार्सल आर्टपट्टि गेमले जित्ने पदक हो, नेपालको लागि जित्ने पदक हो, यतापट्टि यो दौडहरूका यो व्यक्तिगत इभेन्टहरू हुने खेलमा जित्ने पदक पनि राष्ट्रको लागि जित्ने हो। तर खेलाडीहरूमा के हुन्छ भने एउटा खेलाडीले राम्रो पुरस्कार पाउन सक्यो या प्रोत्साहन पाउन सक्यो भने त्यसको अर्थ चाहिँ त्योभन्दा पछाडिको 50 खेलाडीमा पाउनु राम्रो, किनभने उनीहरू इच्छाइ हुन्छ नि त्यो खेलाडीले त पुरस्कार पायो, त्यसले राम्रो खेल्यो, त्यसले एसियामा जित्यो या साउथ एसियामा जित्यो भनेपछि नचिन्न नचिन्ने भनेर 50 व्यक्तिहरू चाहिँ त्यसको फलो गर्नुपर्ने लाग्छ। यहाँ त के भइदियो भने जो राम्रो बन्छ त्यो खेलाडी चाहिँ बिचमा निरुत्साह भएर खेलबाट अलग भइदिएपछि त अनि पछाडिको खेलाडीले के सोध्छ भने अनि खेलेर फाइदा के रहेछ, एउटा दौड्ने रङ्ग खला आउने उयो के अरे आफ्नो समय मात्र बर्बाद गर्ने रहेछ जस्तो सोचाइ परे जस्तो मलाई चाहिँ अनुभव भएको छ है।
1: यसमा आर्थिक सुरक्षा वृत्ति विकासको कुरा पनि त होला।
2: अब आर्थिकमा यस्तो छ, एक नम्बरमा त यो एथलेटिक्समा लाग्ने खेलाडीहरू अब अलिकति निम्न परिवारकै हुन्छन् र अहिले त अब खेलाडीहरूले अलिकति खेल पोसाक जुत्ता यताउतिमा ध्यान दिएर अलि महँगा महँगै सामग्रीहरू प्रयोग गर्नुहुन्छ। तर के छ भने अब यो खेलाडीलाई मेन कुरा त अब आर्थिक नभएको पनि त देश खेलकुदै माथि उठ्न सक्दैन। अब यो खेलाडीलाई चाहिँ आर्थिक उपार्जनको लागि पनि प्रोत्साहित गर्न सकियो भने तपाईँको खेलाडीहरू चाहिँ यसप्रति चाहिँ आकर्षित हुन्छ नि हामी। अब खालि रङ्गसम्म दौड्ने अनि दौडिन्जेल स्याबास भन्ने पदक जित्यो भने एक दुई दिन हात मिलाउने पत्रपट्टि जहाँ नाम निस्किने अनि पछाडि खेल्न छोडेपछि त्यो पनि छैन भनेपछि तपाईँको यो सबैले चाहिँ आफ्नो मन त मार्छ नि, खेलप्रति आकर्षित हुन्छ मान्छेहरूलाई चाहिँ मान्दैन नि। त्यही भएर यो आर्थिक रूपमा चाहिँ तपाईँको खेलाडीहरूलाई माथि उठाउन सकियो, जस्तो हामीले नै अहिले देखिरहेका छौँ भने नेपालमा कैयौँ ट्र्याक एन्ड फिल्डका के रोड रेसहरू हुन्छन्। ट्र्याक एन्ड फिल्ड भन्दा नि रोड रेसमा तपाईँको अहिले अब भनौँ न खेलाडीलाई कमसेकम अलिकति आर हुने खालको पुरस्कारहरू जहाँ पनि पाएको देख्छौँ। अब एउटा हाफ म्याराथन दौडनेले एकाभन्दा माथिको पुरस्कारहरू जित्नुहुन्छ, त्यसै गरी अरू खेलाडी जित्नुहुन्छ। अब कतिपय खेलाडीहरू त यो रोड रेसबाट एकदम लाभान्वित भएको मैले देखाएको छु। अब यस्तै कुराहरू तपाईँको यो मफसल भन्दा नि सरकारी तवरबाटै कार्यक्रमहरू ल्याएर खेलाडीलाई चाहिँ त्यो दिशा खान र खेल्नलाई चाहिँ प्रोत्साहन हुने खालको चाहिँ प्रोग्रामहरू पनि भन्न हुनुपर्छ।
1: हजुर, खेलाडीहरूमा प्रोत्साहन भएन भने आएका अवसरहरू पनि हामीले लिन नसकौँला, के देख्नुहुन्छ अवसरहरू कतिको छन्? अहिले त अब स्थानीय स्तरमा पनि खेलकुद प्रतियोगिताहरू भएका हुन्छन्, प्रदेश स्तरीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, भविष्य चाहिँ छ कि छैन?
2: अवसर त यति छ कि हामी तपाईँको यो हावामा एकदम ठुल्ठुलो कुराहरू उडिरहेका छन् कि, तर हामीले चाहिँ के भन्छ हावामा उडिरहेका कुराहरूलाई समेटेर समातेर लिएर हिँड्न सकेका छैनौँ। तपाईँलाई भन्नु स्थानीय निकाय अहिले राष्ट्रको केन्द्रमा भन्दा नि स्थानीय निकाय खेलकुदमा यस्तो बलियो छ कि अब म तपाईँलाई उदाहरण दिउँ, एउटा कुनै गाउँपालिका या नगरपालिकाको राष्ट्रपति रणनीति चाहिँ खेलकुद भयो भने 3,035,000 खेलाडीहरू त्यहाँ जम्मा हुनुहुन्छ। तपाईँको त्यो जिल्लामा जाँदाखेरि त्यसो घटेर आधीमा आउँछ, अनि त्यहाँबाट त्यसबाट प्रदेशमा पुग्दाखेरि 1/4 आइपुग्छ, अनि केन्द्रमा आउँदाखेरि तपाईँलाई 10 कोटा तपाईँलाई 10 कोटा भनेर 10-20 चाहिँ सीमित हुन आउँछ कि। यो हिसाबमा के छ भने तपाईँको स्थानीय निकायले चाहिँ चाह्यो भने यतिसम्म गर्न सक्छ कि हेर्नुहोस्, मैले देखाएको छु एउटा नगरपालिका या गाउँपालिकाको ओडाले राष्ट्रिय स्तरको गेम सञ्चालन गरेर देशमा एकदम ठुलो तहल्का मचा पनि मैले देखाएको छु। त कतिपय नगरपालिकाहरू यति अब निपुण छ कि आर्थिक रूपमा खेलकुदमा गर्न सके तर एउटा सिन्टो पनि नभएको पनि मैले देखाएको छु। यहाँ चाहिँ के छ भने तपाईँको स्थानीय तहलाई मात्रै हामीले डोर्याएर खेलकुदको चाहिँ एउटा राम्रो योजना बनाएर उनीहरूलाई चाहिँ एउटा कार्य देश दिएर अगाडि बढाउन सक्यो भने त हेर्नुहोस् राष्ट्रमा आइसकेपछि त खेलाडीहरू एकदम सबल भएर आइसकेका हुन्छन्।
1: अनि विदेशमा कस्तो छ, विदेशमा एथलेटको चाहिँ सम्मान, पहिचान र सुरक्षा कस्तो देख्नुहुन्छ?
2: अब यस्तो छ, मैले तपाईँलाई दुईवटा कुरामा गरेँ, अब नेपाली खेलाडी र विदेशी खेलाडीको तुलनामा त हेर्नुहोस् त्यही मित्र राष्ट्र भारतको खेलाडीको एथलेटिक्स खेलाडीहरूको तुलना गर्नुहोस् हाम्रो नेपालको एथलेटिक्स खेलाडीहरूको तुलना गर्नु हामी धेरै फरक छौँ हेर्नुहोस्। तर कहिलेकाहीँ हामी भारतको खेलाडीहरूलाई जितिराख्ने हुन्छ, तर भारतको खेलाडीले पाउन पनि पाएको त्यो सुविधा र उनीहरूले पाएको सम्मान र नेपाली खेलाडीहरू जसले भारतीय खेलाडीहरूलाई नै पराजित गरेका हुन्छन् तिनीहरूले नेपालमा पाएको सम्मान र सुविधा हेर्ने भने हेर्नुहोस् यो कल्पनै गर्न नसकिन्छ हेर्नुहोस्। हामीलाई त्यति दुःख लाग्छ कि, किनभने हामीलाई राष्ट्रको खेलकुद चिन्न नसकेका हो कि, सरकारले चिन्न नसकेका हो कि, या विभिन्न चङहरू हाँकेर हिँड्ने पदाधिकारी चिन्न नसके हो कि हेर्नुहोस् है। अब हाम्रो खेलाडीमा त के भयो भने हाम्रो खेलाडीको चाहिँ खासै भने नि इज्जत स्थान प्रतिष्ठा भन्ने नै यहाँ बुझ्ने मान्छेहरूको कमी भयो कि त्यही भएर हामी एकदम त्यो विदेशी खेलाडीहरू र हामी खेलाडीहरूमा चाहिँ एकदम फरक विभिन्न खालको जीवनशैलीदेखि लिएर खेलको स्तरदेखि लिएर हामी विभिन्न कुरामा एकदम खाडलमा छौँ हामी एकदम हाम्रो चाहिँ दायरा फराकिलो छ।
1: तपाईँ नेपाल एडभेन्चर रनिङ महासङ्घको वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ, यो महासङ्घ मार्फत चाहिँ एथलेटिक्स खेलकुदका लागि के कस्तो प्रयास भएको पाउनुहुन्छ?
2: अब यो एडभेन्चर रनिङ महासङ्घ भनेको चाहिँ तपाईँको यो अल्ट्रा ट्रेल रनहरू हेर्ने एउटा त्यसको चाहिँ संस्था हो हेर्नुहोस् है, यो साथी खेलकुदमा पर्छ होइन। अब यही खेलकुदको कुरा गर्ने हो भने त नेपालको अल्ट्रा ट्रेल खेलाडीहरूले विश्व नम्बर एक भएको पनि तपाईँले सुनिराख्नु भएको छ, जस्तो पहिला मीरा राई हुनुहुन्थ्यो त्यो हाम्रै बाबा चाहिँ हुनुहुन्छ, अहिले सुनमाया बुढा छ, राममाया बुढा हुनुहुन्छ, प्रीति राई छन्, विभिन्न छन् खेलाडीको नाम लिएर यहाँ साध्यै छैन। अहिले नेपाली खेलाडीहरूले तपाईँको अल्ट्रा र ट्रेलमा चाहिँ विश्वमै एउटा एकदम ठुलो छवि बनाएको छ। हामी नेपालको ट्र्याक एन्ड फिल्ड एथलेटिक्सको चाहिँ एउटा दक्षिण एसियाका हामी प्लेयर छौँ। अतिबाद दाईले त्यो जमाना एसियन ट्र्याक एन्ड फिल्ड जिल्ला म्याराथनको काँचे पदक बाहेक त बैगुन दाईले जित्नु भएको साउथ एसियन कन्ट्रीको म्याराथनको पदक बाहेक हामीसँग एथलेटिक्सको ठुलो पदक छैन हामी ट्र्याक एन्ड फिल्डमा। तर हामी त ट्रेल अल्ट्रामा त यति ठुलो पदकहरू छ कि अब गएकै वर्षहरूमा हाम्रो सुन्ने बुढाले चाहिँ तपाईँको स्पेनमा जित्नुभयो, फ्रान्समा जित्नुभयो, अफ्रिकातिर गएर जित्नुभयो, त्यो चाहिँ अब लगभग 17-18 खेलाडीले भाग लिएर 100+ बढी राष्ट्रले भाग लिएर खेलकुदमा जित्या पदक भयो। अहिले चाहिँ अब नेपालको यसो हेर्दाखेरि अब म त्यो सङ्घमा भएर भने होइन कि नेपालको चाहिँ एउटा एकदम आशा लाग्दो खेल चाहिँ मैले अल्ट्रा र ट्रेल रनिङ देखेको छु।
1: एथलेटिक्स खेलकुदको विकासको लागि के गरिदिए हुन्थ्यो होला, यहाँहरूको अपेक्षा यहाँहरूको लभिङ पनि होला, यद्यपि आर्थिक वर्षमै आएका कार्यक्रमहरूले केही सम्भावना पनि देखाएको होला, यहाँहरूको अपेक्षा चाहिँ के छ?
2: सबभन्दा ठुलो त अब यो नेपाल सरकार भन्नु मतलब अब नेपाल एथलेटिक्स सङ्घ र राष्ट्रिय खेलकुद संस्थासँग यो तालमेल गरेर नेपाल सरकार चाहिँ योजनाहरू पुग्ने हो होइन। मेन कुरा त तपाईँको खेलाडीको प्रशिक्षण र खेलाडी उत्पादनमा चाहिँ नयाँ पिँढीलाई चाहिँ कसरी ल्याउन सकिन्छ भन्ने एउटा कार्ययोजना नै हुनुपर्छ हेर्नुहोस् है। यसको लागि बजेट नभइकन अगाडि बढ्न सक्दैन। अब अहिले शिक्षा तथा खेलकुद मन्त्रालयको एउटा मैले अब मैले यसो पत्र पत्रिका पढेर मैले थाहा अनुसार तपाईँको यो स्कुल लेभलको पाठ्यक्रममा पनि खेलकुदलाई समावेश गर्ने भनेर चाहिँ एउटा कुरो निस्किया छ। अब यो पाठ्यक्रम सँगसँगै तपाईँको विद्याको चाहिँ त्यो विद्या चाहिँ पढाउने सँगसँगै तपाईँको प्र्याक्टिकल रूपमा खेलकुदलाई पनि एउटा पाठ दिएर चाहिँ विद्यालयदेखि खेलकुद भने यो हो भनेर साना भाइ बहिनीहरूलाई चाहिँ तपाईँको सँगसँगै अगाडि बढाउन सकियो भने। र अर्को कुरा मेन त तपाईँको यो योजना नभइकन केही कामै छैन। यो योजना तपाईँको एकदम तल्लो लेभलबाटै बन्नुपर्छ कि तल्लो लेभलबाट बनेर अनि कुन स्टेप अनुसार जाने अब तपाईँको हामी तलको निकायमा हुँदा कुन लेभलमा बस्ने बिचमा आएपछि हाम्रो योजना के हो र राष्ट्रमा आइपुग्दाखेरि हामी कस्तो हुनुपर्छ भन्ने एउटा योजना बनाएर यो चाहिँ अलिकति प्र्याक्टिकल त गर्नै पर्छ भन्ने बित्तिकै भने जस्तो त हुँदैन। त्यही पनि सुरुवात गऱ्यो भने अबका 5-7 वर्षपछि नेपालमा खेलकुदको चाहिँ नयाँ पिँढीको सुरुवात हुनुमा चाहिँ कुनै नै छैन हामी कुनै विमति नै छैन।
1: अब मैले यहाँको व्यक्तिगत जीवनको पनि बुझ्न चाहे, नेपालको कुरा गर्दा ओलम्पिकको यात्रा, सागको यात्रा भनौँ होइन, म्याराथन, स्प्रिन्ट, ट्र्याक एन्ड फिल्डको इतिहास निकै चाखलाग्दो छ। यहाँको यात्राको सुरुवात कस्तो थियो, यहाँको यात्रामा पनि केही चाखलाग्ने कुराहरू अविस्मरणीय भएका होलान्, सुनाइदिनुहोस् न।
2: यो त अब सायद म खेलकुदमा लागे 43-44 वर्षको है। अब यो कुरो मैले यता कता यसो साथीहरूसँग जङ्गलमा सुनाउने गर्छु। म आफैदेखि आफै छक्क पर्छु कि कहिले म खेलकुद क्षेत्रमा कसरी आकर्षित भएँ भन्ने कुरा एउटा रमाइलो छ। म स्कुल पढ्दाखेरि तपाईँको भलिबलदेखि भागेर हिँड्ने मान्छे हो, भलिबल खेलिरहेको हुन्थ्यो मान्छे, म बिचमा उभिरहेको हुन्थ्यो, त्यसले लाग्यो भने त मेरो टाउको फुट्थ्यो होला या जिउ अन्नभङ्ग हुन्छ होला भनेर डराएर बस्थेँ म। त्यो हेर्दा हेर्दा एकदिन भलिबलले मेरो टाउका पनि कहाँ उछिटेर आएर लाग्यो, तर भलिबल उठ्यो मात्रै उठिनँ। अनि त्यहाँ भलो के थाहा भयो भने अब खेलकुदमा लाग्न पर्ने रहेछ भने त म चाहिँ यसो बत्तीमा मेरो उमेर त एकदम सानो थियो, म अब मेरो शरीरको बनावट पनि यति सानै थियो, दौड्न थालेँ। तर त्यो स्कुलमा त म दौड्दाखेरि 100 मिटर दौड्यो भने अरू 100 मिटर कम्प्लिट गर्दा म 50 मिटर पनि हुन्थेँ। तर भाग्यले के साथ थियो भने जब म कलेज पढ्नलाई जब म काभ्रेबाट काठमाडौँ छिरेँ, मैले ब्याडमिन्टनबाट सुरु गरेँ। ब्याडमिन्टनबाट सुरु गरेपछि ब्याडमिन्टन एक वर्ष खेलेर नसकेपछि म एथलेटिक्समा लागेँ। त्यसबाट आएको छैन महिनामा मैले राष्ट्रिय गेममा चाहिँ भाग लिनु मौका पाएँ, म तेस्रो भएँ, अहिले छोटकारीमा भने है मैले। त्यसपछि अब त्यसपछि तपाईँको नेपाली सेनामा गएँ, म खेलाडी भने नेपाली सेनामा गएर त्रिभुवन क्लबले 13 वर्ष मैले सेवा गर्ने मौका पाएँ। त्रिभुवन क्लबमा पनि स्थापना गर्नमा मेरो पनि ठुलो योगदान थियो, 13 वर्ष म आफै पनि एउटा व्यवस्था भएर काम गरेँ। त्यसपछि नेपाली सेनाबाट बाहिरिएपछि म अनुभव खेलकुदमा लागिरहेँ। अब यो मेरो कुरामा चाहिँ के छ भने मलाई बनायो तपाईँको नेपाली सेनाले बनायो, त्यसपछि म आफै पनि आफ्नो व्यक्तिगत खुबीहरू चाहिँ अलिकति भनौँ न एउटा समय दिएर चाख दिएर विदेशी चाहिँ खेलकुद पद्धताहरू हेरेर देश विशेष घुमेर मैले जानेर नै अब आजको दिन छ तपाईँसँग चाहिँ मैले सेयर गर्ने मौका पाएँ।
1: सेनाको कुरा गर्नुभयो, यो काठमाडौँ म्याराथन एपिएफ अनि सेनाका क्लबहरूले त म्याराथनहरू नियमित रूपमा आयोजना गरिरहेका हुन्छन् नि है?
2: हजुर, अब यो कस्तो थियो भने म नेपाली सेनामा म्याराथन प्रतियोगिता भन्ने थियो, हाम्रो 12 वटा खेलकुदको चाहिँ राष्ट्रिय प्रतियोगिताको हुन्थ्यो 32 पछि। अब अहिले नेपाली सेनाले प्रधान सेनापति म्याराथन प्रत्येक वर्ष आयोजना गर्नुहुन्छ होइन। अब एपिएफ र नेपाल प्रहरीको चाहिँ अलिकति आफ्नो इन्टरनल प्रतियोगिता चाहिँ हुन्छ, तर बाहिरको खेलाडीहरूले भाग लिने प्रतियोगिता चाहिँ उहाँहरूले अहिलेसम्म आयोजना गर्न मैले देखेको छैन, सायद सुरु गर्नुहुन्छ होला। तर यो विभागीय टिमको चाहिँ तपाईँको यो एथलेटिक्स खेलमा चाहिँ एकदम राम्रो सहयोग छ। मैले बाहिरको खेलाडी छैन भन्नु खोजेँ होइन, अहिले चाहिँ बाहिर पनि खेलाडीहरू विभागीय टिमलाई चाहिँ चुनौती दिने 1-2 जना देखा पर्नु भएको छ, यो राम्रो लक्षण हो। अरू भन्दा पनि यो 1-2 जना विद्यालयले चाहिँ एथलेटिक्सलाई एकदम एकदम राम्रोसँग चार्ज दिएर हेरेर अहिले जुन विभागीय टिममा चाहिँ टक्कर दिने खेलाडीहरू जन्मिरहेका छ।
1: नेपाली एथलेटिक्सको इतिहासको कुरा गर्दाखेरि म्याराथन सबैभन्दा सफल र ऐतिहासिक विधा पनि हो, त्यसमा वैकुण्ठ मानन्दरको नाम बारम्बार सबैले सम्झिरहनुहुन्छ। त्यो जुन सागको कुरा छ त्यो आजसम्म पनि एउटा रेकर्ड र त्यो एउटा सम्मानका दृष्टिले उहाँलाई सबैले सम्झिरहेका हुन्छन् प्राय जसो यो म्याराथनको कुरा गर्दाखेरि। यहाँले कसलाई सम्झिनुहुन्छ?
2: अब यस्तो छ, वैकुण्ठ भने त मेरो खेलकुदमा एउटा एकदम सिनियर मेरो अभिभावकै हो। त्योभन्दा अगाडि हामी इतिहास पठाउँदा जितबहादुर केसीलाई बिर्सन हुँदैन, उहाँले नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय मेडल चाहिँ तपाईँको एसियन ट्र्याक एन्ड फिल्डमा 2 चोटि जित्नुभयो होइन। अब त्यसपछि अब उहाँ सँगसँगै अरू धावकहरू भक्तबहादुर दाई हुनुहुन्थ्यो, भूपेन्द्र दाई हुनुहुन्थ्यो, मुकुन्द हरि श्रेष्ठ दाई हुनुहुन्थ्यो, अर्जुन प्रदीप दाई हुनुहुन्थ्यो। तर वैकुण्ठको चाहिँ के भइदियो भने 3 चोटि साउथ एसियन गेममा उहाँले 16 पदक जित्नुभयो, 2 घन्टा 15 मिनट 0.3 सेकेन्डको रेकर्ड राख्नुभयो, जुन अभिजित छ अहिलेसम्म होइन। र अर्को कुरा छ भने वैकुण्ठ दाईलाई चाहिँ हामीले बिर्सन नहुने कुरामा के छ भने अहिले पनि उहाँ हामी सँगै सँगै खेलकुद विकासमा चाहिँ लागि पर्नु भएको छ, उहाँ र हामी एथलेटिक्स परिवार पनि छौँ, उहाँ चाहिँ वैकुण्ठ मानगढ खेलकुद भनिन्छ। अब वैकुण्ठ दाईको यो गेम चाहिँ ठुलो छ। अब तपाईँलाई एउटा कुरा भनिहालौँ, अहिले एसियन गेम हुँदैछ, हाम्रो नेपाली सेनाको त्रिभुवन क्लबको चाहिँ खड्गा भन्ने खेलाडी भाइ चाहिँ त्यो गेममा भाग लिएर जानुहुन्छ। अस्ति नेपाल ग्राउन्डमा पनि 2 घन्टा 15 मिनट 06 सेकेन्डमा कुद्नु भएको थियो, उहाँले 3 सेकेन्ड मात्रै उहाँको रेकर्ड ब्रेक भएको थिएन होइन। अब अहिले खड्गबहादुर भाइले चाहिँ यो म वैकुण्ठ दाईको रेकर्डमा यसपालि टाप्छु भन्ने कुरा भइरहेको छ। अब हेरौँ, उहाँलाई सफलताको शुभकामना दिन चाहन्छु हामी।
1: 10 राष्ट्रिय खेलकुदको कुरा अनि नेपाल एथलेटिक्स च्याम्पियनसिप आगामी प्रतियोगिताहरूको पनि कुरा चलिरहेको छ नि।
2: अब यो 10 राष्ट्रिय खेलकुद त अब तपाईँको 3 पटक कति 4 पटक कति सर्यो होइन। अब अहिले मङ्सिरको 16 गतेदेखि कति 29-30 गतेसम्म
1: हजुर हो, कर्णाली प्रदेश भनिएको छ।
2: राष्ट्रिय खेलकुद त अब तपाईँको हुनै पर्छ, किनभने 2 वर्षमा हुनु पनि खेलकुद 4-5 वर्षमा नै हुन सकेको छैन, त्यो त हाम्रो राष्ट्रको खेलकुद हो, विदेशी खेलकुद पनि होइन। साउथ एसियन गेम एसियन गेम भनेर नेपालले परिकल्पनाभन्दा अलिकति माथि उठ्नुपर्ने थियो, तर राष्ट्रिय गेम भनेर तपाईँ हामी सबै मिल्यो भने यो गर्नलाई कुनै ठुलो कुरै छैन। सायद म आशा गरौँ, मलाई पनि यसो हाम्रो साथीभाइहरू जुन अहिले खेलकुदमा लागि पर्नु भएको छ, उहाँले नीति तोकेर एउटा अगाडि बढ्नुपर्छ भनेर खेलको सङ्ख्या तोकेर अगाडि बढ्नु भएको छ। अब कहिले काहीँ सुनिन्छ पनि यो चाडपर्वको हिसाबले एसियन गेमको हिसाबले केही हुन्छ कि भन्नुहुन्छ, तर तालिका बनाएर एउटा चाहिँ तपाईँको चेकलिस्ट बनाएर यो अगाडि बढ्यो भने यो तपाईँको 10 राष्ट्रिय खेलकुद हुँदैन भन्ने कुरामा कुनै सन्देश छ।
1: अब यो सँगै यहाँको भूमिकाहरूलाई पनि जोड्न चाहे, अहिले कुन कुन भूमिकामा हुनुहुन्छ? जस्तो यहाँले एडभेन्चरको त कुरा गरिहाल्नुभयो, महासङ्घमै जोडिरहनु भएको छ, त्यति मात्र होइन एथलेटिक्स परिवारमा हुनुहुन्छ, यद्यपि यो बाहेकको यहाँको सक्रियता।
2: म चाहिँ अब पहिला अलिकति म नेपाली सेनाको त्रिभुवन गर्दै हेर्दाखेरि म 1500 खेल चाहिँ हेरेर बसेका व्यक्ति थिएँ र तत्कालीन बेलामा म कुनै मार्शल आर्टको सङ्घहरूमा पनि म पदाधिकारी थिएँ। बिचमा मैले कतिपय सङ्घहरू छोडेँ। अहिले पनि म एउटा फुलकन्ड्या कराते महासङ्घमा महासचिव छु, कुनै एउटा कराटेको होइन। त्यसपछि अब मेरो चाहिँ मेन फोकस भनेको चाहिँ यो एडभेन्चर रनिङको चाहिँ यो ट्रेल अल्ट्रा रन अगाडि बढाउने, त्यो सँगसँगै तपाईँको यो म्याराथनहरू, हाफ म्याराथनहरू, अनि तपाईँको क्रस कन्ट्री दौडहरू, ट्र्याक एन्ड फिल्डहरू वर्षमा चाहिँ गरेर मैले चाहिँ अब म मात्र अगाडि बढेर त भएन, मेरो टिम भनौँ न, मेरो टिम र मेरो नेतृत्वमा चाहिँ तपाईँको वर्षको 5-6 खेलकुदका विभिन्न स्तरका प्रतियोगिताहरू आयोजना गर्दै जाने र यसको लागि चाहिँ अब तपाईँको अगाडि बढ्ने चाहिँ योजना हामी राखेर हिँडिराखेका हुन्छौँ। र यसको अलावा यो 10 राष्ट्रिय खेलकुदमा पनि मैले चाहिँ कुनै ठाउँमा मेरो पनि केही भूमिका हुन्छ भने म जे पनि गर्न तयार छु है भनेर मैले चाहिँ एउटा वचनबद्धता चाहिँ प्रकट गरेको छु।
1: खेलकुदमा स्वास्थ्यको कुरा पनि जोडिन्छ, एउटा एथलेट भइसकेपछि स्वास्थ्यलाई कस्तो लापरवाहीले चाहिँ जोखिम हुन्छ नि?
2: अब यस्तो रहेछ हेर्नुहोस्, खेलकुदमा के हुन्छ भने हामी पुरानो खेलाडीको नाताले कुनै एउटा खेलकुदमा नलागेका व्यक्ति या शरीरमा चाहिँ विभिन्न तरिकाले चाहिँ अब अस्वस्थ भएको व्यक्तिलाई देख्यौँ भने लाइक तपाईँ दौड्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ, पसिना बगाउनुपर्छ, बेलामा खानुपर्छ, सुत्नुपर्छ, हिँड्नुपर्छ भनेर हामी उहाँलाई सुझाव दिन्छौँ, सुझाउँछौँ पनि। तर हामी नै के भइरहेको हुँदो रहेछौँ भने हेर्नुहोस्, हामी पहिला खेलकुदमा धेरै पसिना बगायौँ, अहिले यही खेलकुदमा लागिरहेखि कहिलेकाहीँ त्यो स्याहारो पैरोटीको भरमा अब कहिलेकाहीँ भोकै पनि बेलुकासम्म भोकै पनि हामी बसेर आफै अस्वस्थ भइरहेका हुन्छौँ कि। अनि हामी अरूलाई दौड्नुपर्छ भन्छौँ, पसिना बगाउनुपर्छ भन्छौँ, अनि कतिपय बेला चाहिँ हामीले टाइम लिन नसकेर हामी आफै पनि दौड्या हुँदैनौँ, पसिना बगाएको हुँदैनौँ कि। तर के हुनुपर्दो रहेछ भने तपाईँको आफ्नो शरीरको लागि चाहिँ दौड जतिको ठुलो कुरो कुनै औषधि नै रहेछ मैले अनुभव गरेँ। जो मान्छे दौड्यो त्यो मान्छे धेरै बाँच्यो। दौड्ने भनेर आफ्नो क्यापेसिटी अनुसार दौड्ने, हेर्नुहोस् त सक्दै नसक्ने मान्छेले धेरै अगाडि बढ्न खोज्यो भने त बाधक भइहाल्छ, तर जो दौडिन्छ त्यो चाहिँ धेरै बाँच्छ भन्ने कुरो चाहिँ मैले अहिले म जहाँ पनि त्यही भन्छु।
1: यो दौडिने पनि कला तरिका हुन्छ होला दौडिने, अथवा आफ्नो स्वास्थ्यलाई कन्सियस सचेत हुनेहरू पनि हुनुहुन्छ।
2: दौड भनेर चाहिँ तपाईँको एक नम्बरमा चाहिँ तपाईँको आफ्नोबाट निक्लिनुपर्ने चिज हो, म दौडिन्छु भनेर। अब तपाईँको म दौडिन्छु भनेर चाहिँ एक दिन दौडेर रफ्दै सुत्ने मान्छे काम पनि भएन, होइन म आज हिँडेर सुरु गर्छु अनि पछाडि पछाडि बिस्तारेर दौडे जस्तो गर्छु, पछि अनि म साथीकै बिस्तारेर दौड्छु भन्ने मान्छेहरू भए पनि चाहिँ अगाडि बढ्छ हेर्ने। अनि यो श्वास प्रश्वासको कुरा चाहिँ यो पहिला पहिला चाहिँ मुखमा रुमा राखेर दौडे पनि देखाएको थिएँ मैले, कसैले मुख पप्प बाँधेर दौडे पनि देखाएको थिएँ मैले। तर यो चाहिँ सबै तपाईँको यो चाहिँ उल्टो कुरा हो कि, सबै तपाईँको हातको रिदम चाहिँ, खुट्टाको रिदम चाहिँ, तपाईँको श्वास श्वास प्रश्वासदेखि लिएर यो सबै कुरा चाहिँ सन्तुलन मिल्यो भने नै एउटा मान्छेले दौड्न सक्छ हेर्नु, एक्सर्साइज गर्न सक्छ। यो कृत्रिम कुराहरू चाहिँ सुनेर चिङ्गम तताएर तपाईँको यताउति गरेर चाहिँ तपाईँको यो दौड या कुनै खेलकुदमा चाहिँ तपाईँको अगाडि बढ्दैन।
1: एथलेटिक्समा पनि यो ट्र्याक एन्ड फिल्ड त्यसपछि स्प्रिन्ट भन्दा म्याराथन गाह्रो होला, यसको लागि के हुन्छ? यो स्टेप वाइज स्टेप हुन्छ कि कसरी मान्छे अगाडि बढ्छन्?
2: अब यस्तो हुन्छ हेर्नुहोस्, एथलेटिक्समा तपाईँको 45-50 इभेन्ट हुन्छ हेर्नुहोस् है, यी इभेन्ट सबै आफआफमा गाह्रो इभेन्ट हुन्छ। हामीले चाहिँ दौड्नेले पनि एकदम 2-3 लगाएर प्रशिक्षण लिनुपर्ने हुन्छ एक दिनमा, 42 दौड्ने पनि तपाईँको 2-3 लिएर प्रशिक्षण ल्याउनु, तपाईँको एउटा सर्टकुट हान्ने मान्छेले पनि 2-3 प्रशिक्षण गरेका हुन्छ, अर्को ज्याभलिन हुने मान्छेले पनि त्यसै गरी प्रशिक्षण गरेका हुन्छ। एउटा के फरक हुन्छ भने तपाईँको स्प्रिन्टले कस्तो प्रकारको प्रशिक्षण गर्नुपर्छ र लङ डिस्टेन्स म्याराथनले कसरी गर्नुपर्छ, त्यो तिनमा चाहिँ फरक भयो। हेर्नुहोस् यो मात्रै एथलेटिक्समा भएको सबै विधालाई चाहिँ के मान्छे भने चुनौती नै हो। तपाईँको 100 मिटर दौड्ने मान्छे थोरै ट्रेनिङ गर्नुपर्ने, म्याराथन दौड्ने चाहिँ धेरै ट्रेनिङ गर्नुपर्ने कुरा चाहिँ हुँदैन। तर एउटा के रहेछ के हुन्छ भने म्याराथन दौड्ने मान्छेले हप्तामा माइलेज चाहिँ पुऱ्याउनु पर्छ, अब कति किलोमिटरको माइलेज पुऱ्याउनु पर्ने हुन्छ पुऱ्याउनु हुन्छ। तर यो 100 मिटर दौड्ने मान्छेले 100 मिटर दौड्ने भए पनि तपाईँको उहाँले पावर ट्रेनिङ गर्नुहुन्छ, स्ट्रिङ ट्रेनिङ गर्नुहुन्छ, विभिन्न खालको चाहिँ एक्सर्साइजहरू गर्नुहुन्छ। त्यो गर्दाखेरि तपाईँको शरीरमा चाहिँ यो जुन जति शरीरले चाहिँ आफ्नो चाहिँ एउटा क्षमता दिनुपर्ने त्यो सबै खेलाडीले बराबर नै दिए जस्तो भएको छ मलाई चाहिँ।
1: अर्को कुरा, एकजना कोही व्यक्ति एथलेट भइसकेपछि उसको समग्र स्वास्थ्यमा त्यो खेलका कारण पर्ने परिवर्तन कस्तो पाउनुहुन्छ यहाँले?
2: अब यो त हेर्नुहोस्, अब मान्छेको एउटा खेल अनुसार डिपेन्ड गर्छ र भाग्य अनुसार डिपेन्ड गर्छ। हेर्नुहोस् अब सबै खेलाडी आफ्नो जमानामा राम्रो भएर उसको भविष्य चाहिँ अब कुनै सुरतमा लागेर या उसको फ्यामिली प्रब्लमले गर्दा उसको भविष्य कुनै बेला बिग्रिए पनि देखिन सकिन्छ। तर एउटा नेपाली खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडीले राम्रो खेल्ने खेलाडीले आफ्नो खेल जीवन र खेल जीवन पश्चातको चाहिँ जीवनलाई अब समेटेर हिँड्न सक्यो भने सायद ऊ यो संसारमा रहन्जेल खेल जीवनबाट ऊ छाती चौडा गरेरै एउटा हिँड्न सक्छ भन्ने मलाई चाहिँ लाग्छ।
1: अन्तिममा अब यहाँ भेटरान जो नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत पनि बनिरहनु भएको छ, नयाँ पुस्ताका लागि यहाँको आफ्नो तर्फबाट दिनुपर्ने सन्देश?
2: म चाहिँ के भन्न चाहन्छु भने हेर्नुहोस्, खेलकुद भन्ने कुरा धेरै ठुलो कुरा हो। खेलाडी त्यसै बन्न सकिँदैन, बोले जस्तो खेलाडी बन्न सकिँदैन। र अहिलेको जमाना के छ भने खेलकुदमा मात्र ध्यान दिएर नि तपाईँको नेपालको स्थितिमा अहिलेको स्थितिमा आफ्नो भविष्य चाहिँ निश्चित हुँदैन। पढाइलाई नै सबभन्दा ठुलो जोड दिनु पऱ्यो। पढाइ सँगसँगै एउटा खेलकुदलाई नै समेटेर अगाडि बढ्नु भयो भने अब यो अहिले परिवर्तनशील छ विश्वमा, नेपालमा नै एकदम परिवर्तन भइरहेको छ। भविष्यमा खेलाडीहरूले पनि एउटा आफ्नो खुट्टा उभिएर र आफू चाहिँ देशको एउटा देशले सम्मान गरेर देशले चाहिँ सुविधाहरू दिएर एउटा जीविका चाहिँ एकदम राम्रोसँग चलाउनलाई आफ्नो फ्यामिलीसँग घुलझुल भएर बस्नलाई तपाईँको खेलकुदले ठुलो सहयोग गर्छ। तर हामीले चाहिँ के बिच्नु भन्नु भने एजुकेसन नभइकन खेलकुद चाहिँ बन्दैन नि। जो मान्छे एजुकेटेड छ सँगसँगै उसको खेलकुद चाहिँ राम्रै हुन्छ। तपाईँको जब एउटा मोटर चलाउने ड्राइभरलाई लाइसेन्स दिँदाखेरि उसले पढे लेखेको सवारी नियम चाहिँ राम्रोसँग बुझेको मान्छेले लाइसेन्स लियो भने उसले राम्रो सवारी हाल्न सक्छ हेर्नुहोस् बाटोमा। त्यस्तै खेलकुदमा तपाईँको पढे लेखेको व्यक्ति ट्रेनिङमा चाहिँ एकदम राम्रोसँग लागेको व्यक्ति अगाडि बढी त्यसको जीवन पनि तपाईँको हुन्छ उज्जवल नै हुन्छ।
1: हजुर, हस् एथलेटिक्स विधालाई अगाडि बढाउनको लागि त्यस्तै यो विधा मार्फत नेपाली खेलकुद र खेलाडीहरूको हकितका लागि यहाँले गरिरहनु भएको कार्य अझै सफल रहोस् हाम्रो तर्फबाट हार्दिक शुभकामना। कार्यक्रमको लागि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
2: यहाँलाई पनि धन्यवाद।
1: हजुर, आजको खेल संसार कार्यक्रममा हामीले कुराकानी गर्यौं एथलेटिक्स परिवार नेपालका अध्यक्ष एवं भेटरान खेलाडी राजन खत्रीसँग। उहाँको यो संवादले नेपाली एथलेटिक्सको वर्तमान अवस्था, यसभित्रका चुनौती र आगामी भविष्यबारे धेरै कुरा प्रष्ट पारेको छ भन्ने हामीले आशा लिएका छौँ। यससँगै आजलाई खेल संसार कार्यक्रम यति नै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा सुलोचना वज्राचार्यलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट मनुका कुँवर बिदा हुन्छु। नमस्कार।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 10 बजेसम्म सुनाउनेछौ सदाबहार गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ सत्यनारायण राज भण्डारीको स्वरमा, ध्रुव कृष्ण दीपको रचना, द्वारिका लाल जोशीको संगीतमा।

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने।

0: राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौँ।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौँ।
0: सधैँ झुल टाँगेर सुत्ने गरौँ।
1: याद गर्नुहोस्, यो रोगबाट बच्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 10:10 पछिको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रम गजल गङ्गा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला रातिको 10 बज्न लागेको छ। अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

मधुशाला त नकली रहेछ, यो मधुशाला त नकली रहेछ, वर्षौँ पछि मैले प्रतिकार गरेको, वर्षौँ पछि मैले प्रतिकार गरेको, दुश्मनको भाला त नकली।

नवीन चिरागका यिनै गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा गजलको गङ्गामा डुबुल्की मार्न, गजलको झङ्कारमा झङ्कृत हुन। आजको बसाईमा हामी नवीन चिरागका गजल सुन्नेछौँ, सँगसँगै उहाँको जीवन भोगाईसँग निकट रहेर भलाकुसारी पनि गर्नेछौँ। कार्यक्रमको सुरुवातमा गजल राखौँ। गजल हो कृष्ण हरि बरालको, संगीत गैरे सुरेशको, स्वर स्वरूप राज आचार्यको रहेको छ। मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन।

0: गजल गङ्गामा यहाँलाई हार्दिक स्वागत छ नवीनजी।
1: धन्यवाद सर।
0: कस्तो चल्दैछ जिन्दगी?
1: रमाइलो छ, खुसी छ।
0: काठमाडौँको यात्रा कसरी तय भयो?
1: यो बच्चा बच्चीहरू यतै भएको कारणले गर्दाखेरि भेटघाट गरौँ भनेर सीमित विदाय लगेर आथे। अब आफ्नो कार्यक्षेत्रतिर फर्किने विचारमा छु।
0: नवीन पनि चिराग पनि, नवीन र चिरागको तादम्य कसरी मिल्यो?
1: यो लेख्ने क्रममै बनाम सिर्जना गर्नुपर्छ भन्ने लहरमा सिर्जना भयो। विशेष गरी कुनै बेला चाहिँ गजलकारहरू तखलसको लोभले गर्दा पछाडि चाहिँ तखलसको लागि चाहिँ कुनै न कुनै नाम जोडाउनु पर्छ भनेर थरलाई गायब गरेर चिराग राखियो।
0: आफ्नो वास्तविक परिचयलाई साहित्यिक परिचय मार्फत चिनाउने देह र सँगसँगै एउटा उपनाम दिने प्रवृत्ति भनौँ, त्यसलाई संस्कार भनौँ, के भनौँ है, त्यो सँगसँगै नवीन रिमाल मैले थाहा पाएसम्म नवीन रिमालको ठाउँमा नवीन चिराग भएर आउनुभयो। यहाँको गजल सुनौ।
1: धन्यवाद। ऐतिहासिक धरोहर बोकेको रेडियो नेपालबाट गजल गङ्गा बचपनदेखि सुन्दै आएको कार्यक्रम, आज गजल सुनाउने मौका मिलेको छ, यसको लागि आभार व्यक्त गर्न चाहन्छु र म गजल सुरुवात गर्छु। वर्षौँ हिँडेर गए पुर्खाहरूले पनि, वर्षौँ हिँडेर गए पुर्खाहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, वर्षौँ हिँडेर गए पुर्खाहरूले पनि, बोल्न यही सालिक अब कति सहेर बस्छस्, बोल्न यही सालिक अब कति सहेर बस्छस्, आवाज निकाल्न थाले भेडाहरूले पनि, आवाज निकाल्न थाले भेडाहरूले पनि, वर्षौँ हिँडेर गए पुर्खाहरूले पनि, देशद्रोही राष्ट्रघाती जन्मिरहे भने त, देशद्रोही राष्ट्रघाती जन्मिरहे भने त, बच्चा जन्माउनै छोड्छन् आमाहरूले पनि, बच्चा जन्माउनै छाड्छन् आमाहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, मौरीले जुन तवरले फुललाई चिनेको हुन्छ, मौरीले जुन तवरले फुललाई चिनेको हुन्छ, फोहोर चिनेका हुन्छन् झिँगाहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, चोर र चमेरो लेपो अँध्यारो मन पराउँछ, चोर र चमेरो लेपो अँध्यारो मन पराउँछन्, चिराग बालेर बस्छन् मुर्दाहरूले पनि, चिराग बालेर बस्छन् मुर्दाहरूले पनि, हिँड्दैछन् उही बाटो छोराहरूले पनि, वर्षौँ हिँडेर गए पुर्खाहरूले पनि। धन्यवाद।
0: चिराग बालेर बस्छन् मुर्दाहरूले पनि, गजल लेखनीको आयाममा नवीन चिरागले उठाउनु पर्ने विषयवस्तु भोगेको देखेको हो या काल्पनिकता हो, के हो?
1: वास्तविकता हो। म गजललाई वास्तविक नजरले मात्र हेर्छु, मानवीय चेतना र मानवीय वास्तविकता भन्दा पर गएर लेख्ने लेखनलाई चाहिँ मैले त्यति धेरै लेख्ने गरेका छैन। म काल्पनिकता धेरै राख्दैन, विशेष गरी मानवीय भावना चेतना मानवीय संवेदनाहरू नै मेरा गजलमा हुन्छन्, मानवीय भोगाईहरू नै हुन्छन् मेरा गजल।
0: एउटा पाटो गजलको सँगसँगै साहित्यले पनि समाजको दर्पण भन्छन् होइन, पछिल्लो समय साहित्य समाजको दर्पण सँगसँगै जिम्मेवारी पनि हो होइन, ऐना मात्रै होइन, सर्जकले आफ्नो जिम्मेवारी बहन पनि गर्नुपर्छ
1: हो नि।
0: ऐना भन्दैमा सबै कुरा छर्लङ्गै देखाइदिन हुँदैन भन्ने कुरा पनि उठ्छ, यसमा के लाग्छ यहाँ?
1: साहित्यलाई समाजको ऐना हो भने प्रतिबिम्बका रूपमा बुझ्नुपर्छ साहित्यलाई भन्ने होला त्यसको, किनभने त्यहाँ त छाया मात्रै हुन्छ ऐनामा, वास्तविकता त त्यहाँ हुँदैन, हामी प्रतिबिम्ब हेर्ने हो। साहित्यमा चाहिँ ठाडो चिज हुनुहुन्न, अलिक प्रतिबिम्ब रहनुपर्छ त्यसमा भनेर त्यही ऐनाको रूपमा व्याख्या गरे हुनसक्छ र त्यसरी पनि बुझ्न सक्यो र अर्को रूपले अब ऐनाले छर्लङ्गै सबै कुरा देखाउँछ भन्ने कुरा पनि बुझ्न सक्यो। दुईवटा धार छन् यसमा पनि बुझ्ने तरिका। अब साहित्यमा कलात्मकता बोधगम्यता चाहिँ मिठास चाहिँ चाहिन्छ, मिठास पनि छैन कलात्मकता पनि छैन र त्यसमा कुनै गुदी कुरा बौद्धिकता या मानवीय संवेदना छैन भने त्यति मिठो हुँदैन होला साहित्य।
0: पुनः गजल सुनौ।
1: धन्यवाद। म फेरि अर्को गजल सुरुवात गर्छु। यहाँ आ आफ्नै भगवानको प्रशंसा हुन्छ, यहाँ आ आफ्नै भगवानको प्रशंसा हुन्छ, राम नभेटिएसम्म मात्र हनुमानको प्रशंसा हुन्छ, राम नभेटिएसम्म मात्र हनुमानको प्रशंसा हुन्छ, यहाँ आ आफ्नै भगवानको प्रशंसा हुन्छ, मेरा बा चमेनामा सधैँ चुप रहन्छन् अरे, मेरा बा चमेनामा सधैँ चुप रहन्छन् अरे, जब त्यहाँ आ आफ्ना सन्तानको प्रशंसा हुन्छ, जब त्यहाँ आ आफ्ना सन्तानको प्रशंसा हुन्छ, राम नभेटिएसम्म मात्र हनुमानको प्रशंसा हुन्छ, भिन्चीको हुन् यहाँ कसैलाई मतलब छैन, भिन्चीको हुन् यहाँ कसैलाई मतलब छैन, खाली मोनालिसाको मुस्कानको प्रशंसा हुन्छ, राम नभेटिएसम्म मात्र हनुमानको प्रशंसा हुन्छ, भन सगरमाथालाई कुन जात दिन्छौ तिमी, भन सगरमाथालाई कुन जात दिन्छौ तिमी, तिम्रो मुलुकमा त पहिचानको प्रशंसा हुन्छ, तिम्रो मुलुकमा त पहिचानको प्रशंसा हुन्छ, राम नभेटिएसम्म मात्र हनुमानको प्रशंसा हुन्छ, यहाँ आफ्नै भगवानको प्रशंसा हुन्छ। धन्यवाद।
0: यहाँ आफ्नै भगवानको प्रशंसा हुन्छ, मिथकहरू गजलमा आउँछन्
1: एकदम
0: मिथकीय गजल लेखनी नवीन चिरागको एउटा पाटो जस्तै कुनै न कुनै शेरमा कुनै न कुनै गजलमा लगभग भेटिरहेकै हुन्छ। यसको पछाडि केही पारिवारिक पृष्ठभूमि छ अथवा मिथकीय बिम्बहरू प्रयोग हुनुको पछाडि के छ रहस्य?
1: यस्तो पनि छ एउटा, किनभने हामी हाम्रो संस्कार, हामी एक प्रकारले, मेरो घर अछाम हो, धेरै मिथकमा बाँचेका छु, कर्णाली प्रदेशका मान्छेहरू, कर्णाली बेल्टमा हाम्रा गाउँ खाने कथाहरू, देउडाहरू र हाम्रा प्राचीन ग्रन्थहरू, यहाँ हामीले श्रुति परम्पराबाट जति सुनेका छौँ हाम्रा हजुरबा हजुरआमाबाट, ती मिथकहरू कहीँ न कहीँ अन्तर्गुलन छन् मस्तिष्कमा, ती कहिलेकाहीँ यसरी गजल लेखनका कुरामा पोखिएका होलान्। जहाँसम्म त्यसो विशेष यसमा चाहिँ आज सोचेको थिएन, तपाईँले अनएक्सपेक्टेड प्रश्न पनि हो यो मेरो लागि। जहाँसम्म मलाई लाग्छ हाम्रो त्यो परम्पराका कारणले गर्दाखेरि हामी जस्तो पूर्वतिर लोरी सुन्ने भन्छन्, तर हामी लोरी होइन, हामी लौ कथा बात सुन्ने चलन हुन्छ हाम्रो हजुरआमाहरूबाट हजुरबाहरूबाट सुत्दै गर्दा बच्चामा, त्यो परम्परा र त्यो मस्तिष्क बाल मस्तिष्कमा गढेका कुराहरू चाहिँ हामीले यसरी भावनामा पोखिएका होलान्। जहाँसम्म
0: एउटा लेखकको मस्तिष्कमा आफ्नो पारिवारिक पृष्ठभूमि, आफ्नो हुर्किएको समाज र त्यसका विविध आयामहरूले पनि उसको लेखनीलाई प्रभावित पार्छ र त्यहाँबाट मस्तिष्क मन्थन भएर सिर्जनाहरू सृजित हुन्छन् भन्ने कुरा भयो।
1: हजुर,
0: अब गजल लेखनीको यात्राको कुरा गरौँ। अछाममा जन्मिनु भएको नवीन प्रसाद रिमाल,
1: हजुर,
0: नवीन चिराग हुने यो पहिलो पाइला कहाँबाट सुरु भयो?
1: खास त गजल त्यतिखेर अछाममा, हामी जतिखेर हाम्रो बालापन यो चाहिँ थियो, कक्षा दससम्म पढ्दै गर्दा, त्यो समयको देशको अवस्थाले गर्दा पनि खास उपयुक्त वातावरण थिएन, किन देश द्वन्द्वमा थियो त्यतिखेर। 63 सालमा हामीले सिद्धिसक दिए पश्चात कैलाली कञ्चनपुरतिर तराई झर्दै गर्दाखेरि एक प्रकारले शान्तिको वातावरण भइसके पछाडि एउटा खुला वातावरण र एक प्रकारको चहल पहल र हामी हुँदै गर्दा कैलाली र कञ्चनपुरको साहित्यिक वातावरण, विशेष गरी गजलको माहौलहरूमा अग्र हरूको बीच बीचमा हुँदै गर्दा, त्यो एक प्रकारले आउभित्र भएको सुसुप्त चाहना चाहिँ पोखिँदै गयो। त्यसपछि यही कर्मतिर लाग्यो 64-65 निरन्तर रूपमा चाहिँ यसैमा लागिया छ भनौँ। अब यो छोड्न सकिन्न, अब अरूको चिन्ने माध्यम पनि छैन, त्यही भएर यो जस्तै भइसक्यो। अब यो
0: गजल लेखनीको एउटा आयाम भनिन्छ, गजल लेखेर नेपालमा व्यवसायिक प्रतिष्ठा र आफ्नो आमदानी, अझ भनौँ सामान्य अर्थमा रोजीरोटी, तपाईँको रोजीरोटीको आयाम जागिर,
1: हजुर,
0: र सँगसँगै आफ्नो कर्मवृत्ति लेखन वृत्तितिर गजललाई छान्नु भएको छ। समकालीन नेपाली साहित्यमा गजल सँगसँगै पछिल्लो समय आख्यानले महत्त्वपूर्ण आफ्नो बजार पाइरहेको छ। गजलको बजार होइन, अलिकति गजल मनहरूलाई अप्ठ्यारो नलागोस् भन्ने अपेक्षा सहित बजार भनेको चाहिँ उत्साह भनौँ, पाठकहरूको एउटा माहौल भनौँ, होइन, एज अ बजार सँगसँगै त्यतातिर पनि जोड्छ। गजल लेखनीको यति लामो समय भइसक्दा आफ्नो गजल सङ्ग्रह बजारमा ल्याउँ, सार्वजनिक गरौँ, अथवा यो गजल आयामलाई अलिकति कम गरेर कुनै अर्को आयामतिर जाउँ जस्तो लागिरहेछ कि छैन?
1: बेला बेला एकदम धेरै लाग्ने कुरा हो गुरु यो, विशेष गरी किनभने किताब चाहिँ चाहिन्छ कि जस्तो लाग्छ बेला बेला, होइन, अब त्यो थुप्रै भइसक्यो। हामीले एउटा हजुर मेरो संयुक्त कृति पनि थियो, एउटा कैफियत, वर्षौँ भइसक्यो, हामी 70 सालमा कृति आएको थियो हाम्रो, त्यसभन्दा अगाडि हामी 13 वर्ष भइसक्यो, 12 वर्षमा खोलो फर्किन्छ भन्छ, होइन, फर्किन सकिया छैन। मलाई अहिले पनि लाग्छ कि मेरो एउटा छुट्टै एउटा कृति चाहिँ बजारमा आओस् भन्ने चाहना छ, तर एउटा बाध्यता कस्तो भइरहेको छ भने उपयुक्तता समयले पनि दिइरहेको छैन। एकदम म जागिरको सिलसिलामा अलिक टाढा भएको कारणले गर्दाखेरि अनि यो ठाउँमा ठिकरी नै पाइरहेको छैन, आउनुपर्छ, तर कृति चाहिँ ल्याउनु पर्छ स्रष्टाहरूले, यो किन पाठकहरूले चाहिँ पढ्ने मौका हो र आफ्नो लेखिकै धर्म पनि हो, किनभने आफू लेखिसकेपछि प्रकाशन पनि त गर्नु पर्यो। त्यसो अहिले तर फेरि प्रकाशनका माध्यमहरू फरक फरक भएको छन्, अहिले डिजिटल प्लेटफर्महरूले गर्दाखेरि मान्छेहरूले अहिले त्यतातिर जोडिरहेका पनि छन्, तर मलाई चाहिँ व्यक्तिगत रूपले तपाईँ भन्नुहुन्छ भने पुस्तक प्रकाशन गर्न भए भन्ने लागिरहेको छ भित्रभित्रै।
0: जागिरको सन्दर्भ पनि जोड्नुभयो, जागिर अहिले कता छ, के छ, कस्तो जागिर हो?
1: अछाम ढगारी गाउँपालिकामा प्रशासन अधिकृत रूपमा कार्यरत थिएँ, त्यहाँबाट सरुवा भएर म टिकापुर नगरपालिका कैलालीमा सरुवा भएको छ मेरो। त्यही हो, स्थानीय तह अन्तर्गत चाहिँ स्थानीय सरकारको कर्मचारी भएर, स्थानीय सेवाको कर्मचारी भएर काम गरिरहेको छ।
0: यो जोड्नुको पछाडि चाहिँ एउटा आफ्नो वृत्ति विकासको र रोजीरोटीको जागिरको एउटा पेसा र सँगसँगै आफ्नो रुचिको कलम चलाउने र कलमकार लेखक बन्ने आफ्नो मनभित्रको हुटुटी, यो दुईटाको संयोजन कसरी मिल्दो रहेछ, कसरी मिलाउनु भएको छ?
1: त मिल्छ गुरु, यो प्रायः कस्तो हुन्छ भने दुईटा काम हो भन्ने बुझिरहेका हुन्छन्। साहित्य कर्म, साहित्य रुचि भन्ने कुरा चाहिँ एउटा खेलबेर मिले चाहिँ आफ्नो खेल हेर्नको लागि जतिखेर पनि समय मिला हुन्छ उसले, होइन। अब तपाईँको कुनै चाहिँ अर्को पेसामा लागिरहेको मान्छेले, जस्तो तपाईँ पसलै भयो मान्छे, जो किराना पसल राखेको छ, ऊ खेलबेरमी छ भने ऊ सामान बेच्नु छोडेर त खेल हेरिराखेको हुँदैन, मिलाइरहेको हुन्छ। साहित्य पनि त्यही हो, यो साहित्य कुनै पेसा होइन, यो एउटा शान्त सुखाय हो, यो भित्रको एउटा एक प्रकारको मानवीय चेतना हो, र त्यो कारणले गर्दाखेरि त्यो कतिखेर कतिखेर फिट भइसकेको हुन्छ त्यो साहित्य
0: लेखनीलाई कुनै एउटा पेसाले रोक्दैन, मलाई लेख्न नसक्ने पेसाले गर्यो भन्ने प्रतिक्रियाहरू पनि सुनिन्छन्। यो प्रतिक्रिया भन्दा पनि आफूले बनाउने कुरा, आफ्नो लेखनीको कुरा चाहिँ शान्त सुखाय र रुचिको विषय भएपछि अवश्य मिल्छ भन्ने यहाँको धेरै। पुनः गजल सुनौ।
1: धन्यवाद गुरु, फेरि सुनाउँछु। नभइदिए हुन्थ्यो भेट लाग्छ बेला बेला, नभइदिए हुन्थ्यो भेट लाग्छ बेला बेला, कलेजीको छेउमा ब्लेड लाग्छ बेला बेला, धोकेबाजको नाम लेखेँ हात काटी काटी, धोकेबाजको नाम लेखेँ हात काटी काटी, गर्नुपर्छ अब किरमेट लाग्छ बेला बेला, कलेजीको छेउमा भेडे ब्लेड लाग्छ बेला बेला, बुट बजारे जस्तो लाग्छ धड्कनको ध्वनि, बुट बजारे जस्तो लाग्छ धड्कनको ध्वनि, कोखेल्दैछ दिलमा परेड लाग्छ बेला बेला, कलेजीको छेउमा ब्लेड लाग्छ बेला बेला, कसले टिप्ला कसले माझला कसले पस्किदेला, कसले टिप्ला कसले माझला कसले पस्किदेला, यो जिन्दगी चुठो प्लेट लाग्छ बेला बेला, नभइदिए हुन्थ्यो भेट लाग्छ बेला बेला, कलेजीको छेउमा ब्लेड लाग्छ बेला बेला,
0: नभइदिए हुन्थ्यो भेट लाग्छ बेला बेला। गजल लेखनीका विभिन्न आयामहरू छन्, छलफल पनि भइरहन्छ। कसैले गजललाई होइन, गजल भनेको दर्शन हुनुपर्छ, होइन गजलमा भाव हुनुपर्छ, कसैले भन्छन् होइन गजल त एउटा चाहिँ काव्य हो, काव्यको ओझ हुनुपर्छ, कसैले भन्छ होइन गजल त शृङ्गार रस हो, गजल त शृङ्गारिक रसमै लेख्नुपर्छ भन्छन् होइन। अझ अर्को एउटा बहस पनि छ कि गजल चाहिँ बहरमा हुनुपर्छ, होइन गजल गैर बहरमै हुनुपर्छ भन्ने विभिन्न बहसहरू सामाजिक सञ्जालमा र गजलको यो क्षेत्रमा देखिरहन्छन्। नवीन चिरागलाई यी बहसहरू के भइरहनु पर्छ जस्तो लाग्छ, अथवा यी बहसहरू मात्रैमा सीमित हुनुपर्छ जस्तो लाग्छ, अथवा यिनले केही अर्थ दिन्छन् के लाग्छ?
1: म चाहिँ कस्तो चिन्तन राख्छु भने बाध्य बाध्य जायते तत्त्वबोधम भन्छु। बहसहरू अनिवार्य छन्, हुनु पनि पर्छ, तर बहसहरू कस्ता नहुन् भने निरपेक्ष नहुन्, सापेक्ष रूपले हुन्। बहसहरूले एउटाले अर्कोलाई निषेध गर्ने हिसाबका बहसहरू चाहिँ त्यसले कुनै डाइरेक्सन भेटाउँदैनन्, दिशा भेटाउँदैनन्। बहसहरूमा सापेक्षता हुनुपर्छ, स्वीकारोक्ति हुनुपर्छ। बहसमा तर्कका साथसाथै त्यसमा कुनै चेतमिसिया आउनुपर्छ, त्यसमा कुनै न कुनै चेत मानव बेचेत नियमभित्र चाहिँ बहस हुनुपर्छ। नियमविहीन कुनै नियमको पाबन्दी भएका चाहिँ बहसहरूले चाहिँ गन्तव्य भेटाउँदैन। गजलमा मात्र होइन, हरेक चिजमा बहसको आवश्यकता देख्छु म होइन, हुनुपर्छ। गजल लेखनमा पनि हुनुपर्छ, सिद्धान्तमा हुनुपर्छ होइन, गजलका शब्द शब्द सेर सेरमा पनि बहस हुनुपर्छ भन्नुपर्छ, सकिन्छ होइन, गर्नुपर्छ। राम्रो कुरा हो, बहसले एउटा विधालाई उन्नयनका लागि सहयोग चाहिँ पुर्याउँछ, तर बहसहरू चाहिँ निरपेक्ष नभएर सापेक्ष हुन् भन्ने चाहना राख्छु।
0: गजल लेखनीमा काठमाडौँमा रहेर पनि काम गर्नुभयो, मधुबनदेखि विभिन्न अभियानमा पनि काम गर्नुभयो, आफ्नो गजल लेखनीको गजलको एउटा प्लेटफर्म तयार पार्ने विषय कसरी सम्झिनुहुन्छ अहिले?
1: त्यो बडा रोचक छ। त्यतिखेरको यहाँ बसाई गजल लेखन सायद काठमाडौँ आइन्थेन भने यसरी गजल लेखिन्न पनि थियो होला, मानौ अब चिनिन्न पनि थियो होला जहाँसम्म। त्यसले चाहिँ साँच्चीकै एकदमै त्यो जिन्दगीको एउटा अभिन्न बाटो हो, त्यो एकदमै ऊर्जाशील समय, कहिले काहीँ चाहिँ बर्बादै गरे जस्तो पनि फिल हुन्छ, कहिले काहीँ चाहिँ एकदमै चाहिँ जिन्दगीको महत्त्वपूर्ण क्षण हो भन्ने सुन लाग्छ। तर म त्यसलाई समग्रमा गजलमा लाग्ने प्रेरणाको रूपमा लिन्छु, त्यसले धेरै नै दिएको छ। एकदमै मेरो जिन्दगीको यादगार क्षण हो त्यो काठमाडौँ बसाई, काठमाडौँका साहित्यिक कार्यक्रमहरू, मधुबन, अनाम मण्डली, म स्वयं अध्यक्ष भएर त उद्गार साहित्य समाज पनि गठन गरेका थिएँ कुनै बेला त्रिचन्द्र कलेजमा। त्यतिखेरका धेरै कुराहरू अहिले पनि सम्झनाको लागि एकदम पर्याप्त छन् ती।
0: गजलको त्यो स्मरणसँगै पुनः गजल सुनौ।
1: कसैको घर कसैको तस्विर जलाउनु हुँदैन, कसैको घर कसैको तस्विर जलाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन, अरिङ्गाल बिच्छी चलाए हुन्छ चकचकेहरूले, अरिङ्गाल बिच्छी चलाए हुन्छ चकचकेहरूले, घाउको खाटो अर्काको माटो चलाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन, बालकलाई बरु हलो नै जोत्न सिकाउनु राम्रो हो, बालकलाई बरु हलो नै जोत्न सिकाउनु राम्रो हो, गुलेली खेल्न कहिल्यै पनि सिकाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन, बगाए हुन्छ पसिना धारा बगाउने मन भए, बगाए हुन्छ पसिना धारा बगाउने मन भए, माटोमा रगत आँखामा आँसु बगाउनु हुँदैन, माटोमा रगत आँखामा आँसु बगाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन। अन्तिम शेर, मधुरो चिराग उनको र मेरो अधुरो कहानी, मधुरो चिराग उनको र मेरो अधुरो कहानी, सुनाउन मन छ सुनाउँथे तर सुनाउनु हुँदैन, सुनाउन मन छ सुनाउँथे तर सुनाउनु हुँदैन, कसैको आस्था कसैको शालिक ढलाउनु हुँदैन, कसैको घर कसैको तस्विर जलाउनु हुँदैन। धन्यवाद।
0: कसैको घर कसैको तस्विर जलाउनु हुँदैन, अघि नै भनिसक्नुभयो आफ्नो देखिरहेका भोगिरहेका कुराहरू लेख्नुपर्छ र लेखिसकेको साहित्यले केही न केही प्रभावहरूमा पनि छोड्नुपर्छ र आफ्नो प्रस्तुति शालीन हुनुपर्छ, सभ्य हुनुपर्छ। हामी गजल गङ्गामा छौँ। गजलको गङ्गामा डुबुल्की मारिरहँदा तपाईँले आजको बसाइलाई निकै मिठो मानेर आस्वादन गरिरहनु भएको छ भन्ने विश्वास मनभरि सङ्गाल्दै यति बेला पुनः गजल जोडौँ। गजल हो सुरेश वाग्लेको, सङ्गीत उदय सोताङको, स्वर उदय सोताङ र मनिला सोताङको रहेको छ। सोच्दैछु म, लेख्दैछु म एउटा गजल तिम्रो लागि, साँझ बिहान दिन रात हरपल हरपल तिम्रो लागि। त्यसपछि पुनः हामी नवीन चिरागका गजलहरू कुराकानी सँगै जोडिनेछौँ।

0: लेखनीलाई आफ्नो एउटा आयाम बनाइरहँदा अबको गजल लेखनीको आयाम चाहिँ कतातिर ढल्किरहेको जस्तो लाग्छ अहिले समकालीन नेपाली गजलको पछिल्लो 10 वर्ष यताको भनौँ?
1: 10 वर्षको गजल साहित्य मात्र नभएर सम्पूर्ण क्षेत्र नै अहिले पछिल्लो समयमा सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूले एक प्रकारको हिस्सा लगिसकेको देखिन्छ। यो सबै क्षेत्रमा चाहिँ यसको प्रत्यक्ष प्रभाव परेको छ। एउटा साहित्य मात्र नभएर जीवनका विभिन्न पक्षहरूमा चाहिँ यसको प्रत्यक्ष असर देखिन थालेको छ। आगामी दिनहरूमा त्यसभन्दा पश्चात अब पछिल्लो दिनमा त एउटा चुनौतीको रूपमा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्सको पनि भयङ्कर ठुलो चाहिँ असर पर्ला भन्ने देखिन थालेको छ। किनभने एआई टुल्स
0: एउटा रचनाकार पनि आर्टिफिसियल इन्टेलिजेन्स छ, सङ्गीतकार पनि आर्टिफिसियल इन्टेलिजेन्स छ, होइन? अब यो सबैको कम्बो नै एउटा सफ्टवेयर भइसकेपछि अबको चुनौती लेखकहरूलाई के?
1: निश्चित रूपमा चुनौती छ, किनभने अब कुन ओरिजिनल हो? पहिलो कुरा त हामी त्यसमा चाहिँ आम समुदाय नै फेमिलियर हुनको लागि बहुत टाइम लाग्न सक्ने सम्भावना छ, किनभने हामीसँग अहिले पनि डिजिटल साक्षरता एकदम न्यून छ। देशभरि नै डिजिटल साक्षरतै नभइराखेको अवस्थामा डिजिटल प्लेटफर्मको टाठाबाटहरूले प्रयोग गर्दै गर्दा कुन चाहिँ ओरिजिनल चिज हो अनि कुन चाहिँ यो एआईबाट बनाए निर्मित चिज हो भनेर छुट्याउन सक्दैन श्रोता पाठकहरूले पनि। र त्यसबाट प्रत्यक्ष असर चाहिँ लेखकलाई त पर्छ ऊ श्रोता पाठकलाई पनि परिराखेको हुन्छ। र यसले समग्रमा एउटा रचनाकारलाई चाहिँ प्रत्यक्ष असर गर्ने अबको केही वर्षमा त्यसका असरहरू देखिन्छन् जस्तो मलाई पछिल्लो समय फिल भइरहेको छ।
0: एउटा व्यक्तिले कसैको गजल सिर्जना गर्नु पर्यो भने ल अब एउटा गजल लेखिदिनु पर्यो भन्ने लेखिने
1: होइन
0: आइसक्यो। अब यो चुनौतीलाई मान्छेले आफ्नो स्वविवेकले आर्टिफिसियल इन्टेलिजेन्स भन्दा आफ्नो बौद्धिक चिन्तन माथि हो भनेर सिद्ध गरेर लेख्नुपर्ने लेखकलाई चुनौती थपियो।
1: एकदमै
0: गजल सुनौ।
1: थाहा छैन कस्तो सपना देखिरहेको छ, थाहा छैन कस्तो सपना देखिरहेको छ, मुर्दाको अङ्गालोमा सुतिरहेको छ। मुर्दाको अङ्गालोमा सुतिरहेको छ, थाहा छैन कस्तो सपना देखिरहेको छ, गला रेट्यो दारी काट्न छाडेको बिलेटले, गला रेट्यो दारी काट्न छाडेको बिलेटले, विडम्बना मान्छे भ्रमै बाँचिरहेको छ। विडम्बना मान्छे भ्रमै बाँचिरहेको छ, मुर्दाको अङ्गालोमा सुतिरहेको छ, गोली बारुद नपटकाउनु ध्यान भङ्ग होला, गोली बारुद नपटकाउनु ध्यान भङ्ग होला, सगरमाथा पद्मासनमा बसिरहेको छ, सगरमाथा पद्मासनमा बसिरहेको छ, उमुर्दाको अङ्गालोमा सुतिरहेको छ, दुनियाँमा काम नलाग्ने थोक रहेछ आँसु, दुनियाँमा काम नलाग्ने थोक रहेछ आँसु, त्यसैले त यति सस्तो बगिरहेको छ, त्यसैले त यति सस्तो बगिरहेको छ, उमुर्दाको अङ्गालोमा सुतिरहेको छ। गजलको अन्तिम शेर छ, त कस्तो छस् हेर्छु भन्छ अचेल समयले, त कस्तो छस् हेर्छु भन्छ अचेल समयले, मलाई हेर्न मेरै आँखा मागिरहेको छ, मलाई हेर्न मेरै आँखा मागिरहेको छ, उमुर्दाको अङ्गालोमा सुतिरहेको छ, थाहा छैन कस्तो सपना देखिरहेको छ।
0: गजल लेखनीमा अब परिवारको साथ सहयोग कस्तो छ, परिवारतिर पनि जाउन?
1: यो जटिल क्वेसन हो, यो प्रश्न हो। परिवारको साथ सहयोग प्रारम्भिक कालमा चाहिँ परिवार त हाम्रो यही हो नि, हामी जो साधारण निम्न मध्यमवर्गीय परिवारमा जन्मिया मान्छेहरूका लागि छिटो जागिर खाइदियोस्, छिटो प्रगति गरिदियोस्, राम्रोसँग पढिदियोस्, गलत काम नलागोस् भन्ने ब्यारियरहरू समान त सबैका परिवारहरूमा आउने कुराहरू हुन्। साहित्यलाई त्यति परिवारले पाच्य गर्दैन, किनभने एउटा सपना बोकेर छिटो यो टाइम बच्चाले चाहिँ आफ्नो घरको परिवारले त्यो सेटलमेन्ट लिदिए भए सजिलो हुन्थ्यो भन्ने त्यसका बाधाहरू त आउने कुराहरू स्वाभाविक नै भए। त्यतिका बाधा अवरोध मैले पनि भोगेँ होला।
0: एउटा निम्न मध्यम वर्गीय परिवारको व्यक्तिलाई आफ्नो शान्त सुखाएर बौद्धिक प्रस्फुटन भन्दा पनि एउटा अर्थोपार्जनको र एउटा वृत्ति प्रणालीको खाँचो
1: एकदम 100% स्वाभाविकै भइसक्यो। र अहिले पछिल्लो समयमा चाहिँ कस्तो हुन्छ भने अब त्यसमा लागिरहेको जस्तो भने माहौल नै छैन, माहौलबाट अलिक टाढा भयो जस्तो पनि फिल हुन्छ कहिले काहीँ। यो साहित्य भने माहौल पनि रहेछ कि वास्तवमा, भन्दा साहित्य सिर्जनाका लागि
0: सुनाउने सम्वादको श्रृङ्खला रहिरह्यो भने
1: त्यो रहिरहन्छ,
0: आफू पनि निरन्तर कर्मशील भइरहन्छ।
1: तर त्यो त्यो दूर भए जस्तो, टाढा भए जस्तो, टाढिए जस्तो होइन कि क्या म यस्तै पनि होइन कि मैले आफैले काहीँ आफैले लेखेको कुरा मैले लेखेको होइन कि जस्तो पनि फिल हुने अवस्था चाहिँ आउँछ जस्तो लाग्छ कि माहौलभन्दा अलिक टाढा गयो त्यस्तो जस्तो हुन्छ। स्वाभाविक रूपले चाहिँ परिवारबाट सात हर्षा छ, तपाईँले देखिरहनु भएको छ मेरो श्रीमती उता बसेर चाहिँ इन्टरभ्यू रेकर्ड गर्दाखेरि बसिरहनु भएको छ, साथै भएर यहाँ चाहिँ स्टुडियोसम्म पुग्नु भएको छ, सात भरोसा सबैको छ,
0: पारिवारिक साथ र सपोर्ट छ। अब तपाईँ काठमाडौँको गजल माहौललाई बनाउँदै हुर्काउँदै होइन आफूले पनि लेख्दै र आफ्नो जीवन वृत्तिको दौरानमा चाहिँ टिकापुरसम्म पुग्नु भएको छ, उही पुरानै कर्मथलोतिर फर्किनु भएको छ। प्रारम्भ कालको 63-64 टिकापुरको गजल माहौल र अहिले 83 गजल माहौल कस्तो छ?
1: टिकापुर कुनै बेला गुलजार थियो, एकदमै गुलजार टिकापुर थियो। अहिले टिकापुरलाई चाहिँ ती म जाँदै गर्दा म धेरै वर्ष पछाडि टिकापुर पुगेँ, अब मेरो कार्यालय पनि त्यति छ, नगरपालिकामै छु। अहिले टिकापुर पुरा सुनसान जस्तो लाग्छ, त्यो गुलजार टिकापुर फर्कियोस् भन्ने चाहना छ मलाई। नवीन जिराग टिकापुरमा छ, अब अहिलेसम्म गुलजार माहौल भेटाउन सकिरहेको छैन, छिट्टै ऋषि कपूरले नवीन चिरागलाई चाहिँ गुलजारमा समावेश गरोस् भन्ने चाहना राखिरहेका छन्।
0: अब त्यहाँ एउटा चिराग बोलेर साहित्यको पुनः एउटा चाहिँ अभ्युदय होस्, अझ पुरानै गुलजार होस्, पुरानै एउटा लयमा फर्कियोस् भन्ने कामना गरौँ र पुनः गजल सुनौ।
1: सक्नुहुन्छ भने भगवानको नाम लिनुहोस्, सक्नुहुन्छ भने भगवानको नाम लिनुहोस्, भारी बिसाउनुहोस् रुक्मुनी आराम, भारी बिसाउनुहोस् रुक्मुनी आराम लिनुहोस्, सक्नुहुन्छ भने भगवानको नाम लिनुहोस्, सित्तैमा खान दिनुहोस् बोकाहरूलाई, सित्तैमा खान दिनुहोस् भोकाहरूलाई, बरु जन्त मलामी गएको दाम लिनुहोस्, बरु जन्त मलामी गएको दाम लिनुहोस्, भारी बिसाउनुहोस् रुक्मुनी आराम लिनुहोस्, लग्न मन छ उनलाई कहाँ लगु थाहा छैन, लग्न मन छ उनलाई कहाँ लगु थाहा छैन, उनी भन्छन् मान्छे नभेट्ने ठाम लिनुहोस्, उनी भन्छन् मान्छे नभेटिने ठाम लिनुहोस्, भारी बिसाउनुहोस् रुक्मुनी आराम लिनुहोस् लिनुहोस्, म चिराग हुँ अन्धकारमा पनि रमाउन सक्छु, म चिराग हुँ अन्धकारमा पनि रमाउन सक्छु, चाहिन्छ भने जुन तारा घाम लिनुहोस्, चाहिन्छ भने जुन तारा घाम लिनुहोस्, भारी बिसाउनुहोस् रुक्मुनी आराम लिनुहोस्, सक्नुहुन्छ भने भगवानको नाम लिनुहोस्।
0: गजल लेखनीलाई पछिल्लो समय गायनको अभाव भयो नेपालमा भन्ने पनि छ र भइरहेका पनि छन्। गजल गायनको एउटा आयाम पनि विकसित हुँदै गएको छ, गजल गाउने माहौल पनि बनिरहेको छ। यतिका गजलहरू लेख्दै गर्दा आफ्नो कुनै गजल रेकर्ड गरौँ जस्तो लागेन?
1: अवश्य लाग्छ, अघिको जस्तै प्रश्न उत्तर मेरो एकदमै लाग्छ। यो अब समय नै कस्तो भइदियो भने अब एउटा ग्याप छ, हेर्नुहोस्, लेखक अनि त्यसपछि गायक र सङ्गीतकार, हामी तिनटै चिज एक ठाउँमा भेटिने अवस्था छैन। गायक अर्को चाहिँ स्वर्ग मर्थेर नर्क जस्तो भइसकेको छ यो, किनभने फरक फरक लोकमा छन्, फरक फरक त्यो एकै ठाउँमा बस्ने वातावरण छैन नेपालमा। गायक गीतकार र रचनाकार एक ठाउँमा छैन भने सङ्गीत कसरी प्रोडक्ट हुन्छ? अहिले यही विषय जान्छ कि आफ्नो व्यक्तिगत प्रयासले गर्दाखेरि कुनै साहित्यकार आफ्नो व्यक्तिगत सम्बन्धको कारणले गर्दाखेरि त्यहाँ कसलाई चिनिया छ कसैलाई चाहिँ गरिया छ भनेपछि सिर्जनाहरू सङ्गीतबद्ध भएर आउने हो। एउटा रचनाकार को छ बजारमा, सङ्गीतकारलाई पनि थाहा छैन, गायकलाई पनि थाहा छैन, यस्तो माहौल छ देशमा र यसको मोडरेट गर्ने एउटा कुनै संस्था पनि छैन। मलाई लाग्छ त रेडियो नेपाल एउटा उपयुक्त माध्यम चाहिँ थियो, किनभने कुनै बेला यसको ऐतिहासिक क्षणमा सङ्गीतको पुनर्जागरण गरेर गराउन र सङ्गीत नेपाली सङ्गीतलाई उचाइमा पुर्याउने संस्था भएको कारणले गर्दाखेरि म त यस्तो पनि कल्पना गर्छु कि रेडियो नेपालले नै यो मोडरेटको काम गरोस्, बिचमा एउटा मध्यस्थताको रूपले गायक सङ्गीतकार र चाहिँ रचनाकारहरूलाई एक ठाउँमा पुल बनेर उत्तम सङ्गीतहरू उत्तम चाहिँ सिर्जनाहरू चाहिँ यही माटो यही प्रसिद्ध ऐतिहासिक धरोहरूबाट सिर्जना हुन् भन्ने चाहिँ अपेक्षा पनि राख्दछु, तर अहिलेसम्म यो अभाव देखिरहेको छु। अब मन हुँदाहुँदै पनि अब हाम्रो पहुँच या त्यो सङ्गत नभएको कारणले गर्दाखेरि त्यतिकै थन्किन्छन् यस्ता चिज।
0: रचनाकार सङ्गीतकार र उत्पादक र वितरकहरू बिचको समन्वय र अझ भनौँ एउटा माध्यम नपुग्दा चाहिँ जो निरन्तर व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको निरन्तर रचनाहरू आइरहेका छन् र जो व्यक्ति पछाडि हुनुहुन्छ उहाँहरूको रचनालाई चाहिँ मूलधारमा मजधारमा ल्याउनुहोस्। यो ग्यापका बीचमा नेपाली साङ्गीतिक गजल माहौल त अगाडि धेरै बढिरहेको छ र अहिले वाचन गर्ने मञ्चहरूमा पनि एकातिर वाचन र एकातिर सँगसँगै गजल गायन पनि भइरहेको छ। यो कस्तो संयोग जस्तो लाग्छ यहाँलाई, सुखद संयोग अथवा यसले त अलिकति सङ्गीतकार र गायकहरू बीच रचनाकारलाई जोड्ने सम्बन्ध सेतु त बनाइरहेकै छैन?
1: यो खालि कस्तो भइसकेको छ भने जस्तो गायन भने सीमित मञ्चका लागि मात्रै भइरहेको छ, अब रेकर्डिङसम्म पुगेको छैन। त्यो रेकर्डिङसम्म पुग्ने प्रोसेस फेरि फरक छ, किनभने रेकर्डिङ हुनको लागि स्टुडियो स्टुडियो पछाडि त्यो वितरक चाहियो, त्यसको अहिले फेरि यो डिजिटलाइजेसनको माहौल कारणले गर्दाखेरि भिडियो पनि त्यसलाई अनिवार्यताका शर्तका रूपमा अगाडि बढाइन्छ। त्यो कारणले गर्दाखेरि यो मञ्चमा हुनु पुग्नु त एकदमै सुखद हो, तर रेकर्डिङ भएर बजारमै पुग्न चाहिँ अहिले पनि जोखिम लिन न चाहिँ सङ्गीतकारले सक्ने अवस्था छ, न गायकले लिन सक्ने छ। स्वयं लेखक त के लिन्थ्यो र उस रचना बाहेक अरू केही गर्न सक्दैन, लेखकलाई पनि त्यस्तो रचनाकारलाई पनि त्यस्तै अवस्था छ। तर यो माध्यम चाहिँ कतै न कतैबाट जुटाउनु चाहिँ पर्छ जस्तो लाग्छ, किनभने साहित्यको र सङ्गीतको चाहिँ पुनरुत्थानका लागि पनि यो अति अनिवार्य छ।
0: गजल गङ्गाको व्यवसायमा आज हामी नवीन चिरागसँग छौँ, तपाईँ नवीन चिरागलाई सुनिरहनु भएको छ। अवश्य पनि यो गजल गङ्गाको आजको कार्यक्रम यहाँले मिठो मानेर सुनिरहनु भएको छ भन्ने विश्वास छ। गजल लेखनीमा समाज सँगसँगै आफ्नो भोगाई पनि आउने र आफ्नो वैचारिक दर्शन पनि नवीन चिरागका गजलमा भेटिन्छन् र नवीन चिरागको गजल हेर्दा सुन्दा उत्तिकै प्रिय लाग्ने, यसको पछाडिको रहस्य के हो?
1: फुलको आँखामा फुलै संसार भने जस्तै कुरा हो। अब मलाई मन पराउने, मेरो लेखन मन पराउने अरे साथीहरू राम्रो छ भन्नुहुन्छ, आलोच पनि हुन्छ होला, आलोचक हुनुहुन्थ्यो पनि पहिले लेखनका क्रममा पनि अझै पनि हुनुहुन्छ होला। त्यो सामान्य एकजनाको रचनामा कोही समर्थन गर्नु, कसैले चाहिँ मन पराउनु या कसैले चाहिँ मन नपराउनु चाहिँ एकदम स्वाभाविक हो, एकदम सबै यसलाई चाहिँ खुला रूपले छाड्नुपर्छ। एउटा लेखकले
0: पाठकलाई नै श्रोताहरूलाई नै मिठो बच्ने जवाफ दिनुभयो, पुनः गजल सुनाउनु।
1: गाउँमा आमाहरू एकपल निदाएका छैनन्, गाउँमा आमाहरू एकपल निदाएका छैनन्, हरेक रात जाँतो ओखल निदाएका छैनन्, हरेक रात जाँतो ओखल निदाएका छैनन्, गाउँमा आमाहरू एकपल निदाएका छैनन्, रात्रि बसको चालक बरु निदाउन सक्छ, रात्रि बसको चालक बरु निदाउन सक्छ, राजमार्ग छेउका पसल निदाएका छैनन्, राजमार्ग छेउका पसल निदाएका छैनन्, हरेक रात जाँतो ओखल निदाएका छैनन्, म पनि त कहाँ सुत्न सक्छु आज भोलि, म पनि त कहाँ सुत्न सक्छु आज भोलि, भर्खर आयो उनको मिस्कल निदाएका छैनन्, भर्खर आयो उनको मिस्कल निदाएका छैनन्, हरेक रात जाँतो ओखल निदाएका छैनन्, चिराग देखिरहेका छन् धेरै शेरहरू, चिराग देखिरहेका छन् धेरै शेरहरू, अन्धकारमा पनि गजल निदाएका छैनन्, अन्धकारमा पनि गजल निदाएका छैनन्, हरेक रात जाँतो ओखल निदाएका छैनन्, गाउँमा आमाहरू एकपल निदाएका छैनन्,
0: गाउँमा आमाहरू एकपल निदाएका छैनन्। आफ्नो गाउँको परिवेशलाई सँगै एउटा गजलमा उन्नुभयो। हामी गजल गङ्गाको आजको बसाईको अब आखिरी आखिरीमा छौँ। आखिरी आखिरीमा नवीन चिरागको मैले युट्युबमा हेरेको थिएँ एउटा गजल, तिमी गुराँस बटुली बसेकी छौ रे बाटोमा, त्यो सुनाउनु।
1: धन्यवाद गुरु, म त्यो गजल सुनाउने प्रयास गर्छु, म तरुणमा सुनाउँछु प्राय गजल। यस्तो गजल फेरि लेख्न सके हुन्थ्यो, यो लयमा सोच्छु, सक्दै सक्दैन, यो सुनाउने प्रयास गर्छु। तिमी

दोहेरेर मसक मस्किन्छौ अरे, अरूको सिउँदो हेरेर मसक मस्किन्छौ अरे, बढ्दैछ यहाँ।

0: थोरे बाटोमा
1: अन्तिम शेर छ
0: चिराग माथि आकाशको ठुलै षड्यन्त्र छ अरे, चिराग माथि आकाशको ठुलै षड्यन्त्र छ अरे।

0: बाटोमा। धन्यवाद,
1: निकै मिठो गजल सुन्यौँ। गजल गङ्गाको यो पलेटीमा आइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। सुप्रसिद्ध कार्यक्रम, बच्चादेखि सुनेको कार्यक्रम, धेरैचोटि काठमाडौँ आयो, ठ्याक्कै त्यो मेलो मेसो पनि मिल्नु पर्दो रहेछ, यो संयोगले आज जुराएको छ। यसका लागि समस्त रेडियो नेपाल परिवार, यहाँ विद्यानिवास पहाडी, मलाई चाहिँ यहाँ आउनका लागि मोटिभेट गर्ने तपेन्द्र घुराई सेनी र लक्ष्मण सङ्गम लगाएर तीहरूलाई पनि सम्झिँदै सबैलाई धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गर्न चाहन्छु।
1: हवस् त, आजलाई गजल गङ्गा यति नै। गजल गङ्गा तपाईँलाई कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईँसँग पनि गजल छन् भने आउनुहोस् हाम्रो स्टुडियोसम्म, हामी तपाईँलाई हृदय ओछ्याएर स्वागत गर्नेछौँ। तपाईँसँग अक्षरमा गजलहरू छन्, आवाजमा गजलहरू छन् भने gazalganga@gmail.com पनि तपाईँका लागि सदैव खुला छ। केही भन्न मन छ भने gazalganga@gmail.com भन्न सक्नुहुन्छ। तपाईँका सुझाव सल्लाहलाई हामी सदैव शिरोधारे गर्दै अघि बढ्नेछौँ। आजको बसाईमा सुनेर साथ दिनुभयो तपाईँ सबैप्रति हृदयता आभार व्यक्त गर्दछु। प्रविधि संयोजनतर्फ साथ दिने लक्ष्मण विष्टलाई पनि हृदयता आभार व्यक्त गर्दै जाँदा जाँदै गजल हो सञ्जय भट्टराईको, स्वर र सङ्गीत सागर भुसालको रहेको छ। कि गजल हुन्छ मदिरा साँझ परेपछि, आउनु भेट्न मधुशाला साँझ परेपछि छोड्दै विद्या निर्दोष पहाडी पनि उजेल पर्छ। शुभ

0: जापानिज इन्सेफ्लाइटिस रोग बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जरुरी सूचना।
1: जापानिज इन्सेफ्लाइटिस मस्तिष्कमा संक्रमण हुने गम्भीर प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
0: यो भाइरसबाट संक्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर, बङ्गुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफ्लाइटिस रोगको लक्षण तथा चिन्हहरू:
0: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
0: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
0: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
0: जापानिज इन्सेफ्लाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
0: हाँस, कुखुरा, सुँगुर, बुङ्गुर, घोडा जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौँ।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपैयाँ आमदनी गरेको बताउनुभयो। प्रतिनिधि सभामा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यतः नदी प्रवाह प्रकृति को भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या वैदेशिक रोजगारी कार्यक्रममा नागरिकले खेप्नु परिरहेको शास्ति अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नु भयो। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 संशोधन राख्न चाहने संसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन 2081-82 सदनमा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मनार्थ महारथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको थियो। भारतीय स्थल सेनाध्यक्ष सेठले आजै शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभयो। राष्ट्रिय सभाका सांसदहरूले विधायिकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आले मगर, रेणु चन्द, डाक्टर अञ्जना साक्य, राजेन्द्र लक्ष्मी गैरे लगायतले संघ प्रदेश

0: र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तीनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको समुदायलाई अवसर दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सक्ने बताउनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: सुन्दै हुनुहुन्थ्यो राति 11 बजेको समाचार। लौ त, यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी सुधीर मिश्र, सहयोगी साथी केदार भट्ट र उद्घोषक बलराम कोइरालालाई बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी 2 नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सम्भार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ। तपाईँको आत्मीय साथ मिल्नेछ, विश्वासको बलियो गाँठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको सुरमा। सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा दिउँसै किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको सुर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा मात्र

चुप छौ तिमी, भन के त्यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसै किन रात छ। आनन्द कार्कीको स्वर, सुदन डुडेलको रचना, सरोज प्याकुरेलको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ। नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँको। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ, बिना कसुर झुपडीमा लगाएर आगो, बिना कसुर झुपडीमा लगाएर आगो, मनोमानी तिम्रो बेग्लै सहर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नयनभरि आँसु आँसु दिलाउन आज, नयनभरि आँसु आँसु दिलाउन आज, हिजो मनै लठ्याउने नजर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ, मलाई मात्रै खै किन बगर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि, यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि, तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ, फुल जस्तो मुटु पनि पत्थर बनाएछौ, अमृत ठान्थे माया झनै जहर बनाएछौ। नवीन सङ्कल्पको गजल थियो यो। गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार। अर्को गजल छ धर्म तिवारीको, भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास। म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि। सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र, तिमी बिना त घर यो कारागार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, तिल पिल छ माया छल्किएर छातीभरि, तिल पिल छ माया छल्किएर छातीभरि, मनको दुई किनारामा यो वार पार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन, आज भोलि अश्रुधारा फेरि लगातार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, झिलिमिली सहर होला तिम्रो आँखाभरि, झिलिमिली सहर होला तिम्रो आँखाभरि, मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ, फेरि आयो मधुमास याद बार बार हुन्छ, सम्झना नै अचेल बाँच्ने आधार हुन्छ। धर्म तिवारीको गजल थियो यो। गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार। अर्को गजल छ सन्तोष भक्तराज लवटको, इलाम उहाँको ठेगाना। म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि। जीवन जिउन लायक भाष तिमी पाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, जीवन जिउन लायक भाष तिमी पाएपछि, खुसी छ मन देउता भाकी कसम खाएपछि, अब जीवनमा सधैँ सधैँ खुसी।
खुसियाली छाउँछ। अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ। दुई दिनले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो। तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँढै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत। म रुदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। मिरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैरी सुरेशको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट सम्भार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढै छ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंह चार बायल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिल्यै नपठाऊ माया रूपी मन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम भन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धडकन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई। कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिन तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि हाम्रो विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सब थोक गुमाएको छ,
जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निदाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवामा, अब निर्धक्क मर्नेछन् ती बुवामा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सब थोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कुहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँनिर आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले, सन्तोष रुसालको स्वर, गुप्त विवशको धारको गजल रचना, दीपक शर्माको सङ्गीतमा मात्र तपाईँका

हजुर, फक्रिएको फुलको हाँगा भाजी निष्ठुरीले त्यही फुलमा उफ्री उफ्री नाचे निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपक्ष कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिने हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिने हुन्छ, धेरै माया गर्न अघि नसरिने हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिने हुन्छ, धेरै माया गर्न अघि नसरिने हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले माया लुकु सामु कहिल्यै नपरिने हुन्छ, धेरै माया गर्न अघि नसरिने हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने कुरा गर्ने न्युमा अघि नबढिने हुन्छ, धेरै माया गर्न अघि नसरिने हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जानी झेली प्रेमको सागर नतरिने हुन्छ, धेरै माया गर्न अघि नसरिने हुन्छ, सहिँदैन भूमाया मलाई नगरिने हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साभार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, धेरै चोटी पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँच्नलाई 16 वर्षे लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। पिरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि, गजलकार भोजराज घिमिरेको यो गजल। अलिकति तिमी छोड अलिकति मनै देउला, अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। अलिकति तिमी छोड अलिकति मनै देउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटोस् मुटुभरू अलिकति मनै सिउला। केही होस घुमेको छ केही जोस बुझेको छ, केही होस घुमेको छ केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुकधुकीमा मनै जिउला फुटे फुटोस् मुटुभरु अलिकति मनै सिउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला फुटे फुटोस् बरुबटु अलिकति मनै सिउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सभार गरिएको गजल थियो यो गजलसँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदाउनुपर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निदाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभरमा आगोको झिलिङ हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयका लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

Ah!

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 3 गते बुधबार, श्रावण शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार अगस्त 19 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्लाथ्व सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी।